0: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार पछिल्लो तीन वर्षमा 3,85,000 भन्दा बढ़ी विद्यार्थीले अध्ययनका लागि विदेश जान एनओसी लिएका छन्। आर्थिक वर्ष 2082/83 1,21,000 विद्यार्थीले एनओसी लिएका थिए। त्यसभन्दा अघिल्लो वर्ष 1,16,000 र त्यस अघि 1,02,000 विद्यार्थीले अनुमति लिएका थिए। रोकिएन विदेश पढ़न जानेको लहर शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको हो।
1: आर्थिक वर्ष 2083/84 को बजेट मार्फत सरकारले शिक्षा क्षेत्रमा लागू गरेको 3% समता शिक्षा सेवा शुल्कको चौतर्फी विरोध शुरू भएको छ। नेपालको निजी शैक्षिक क्षेत्रको नेतृत्व गर्दै आएका चार प्रमुख छात्र संगठनहरूले सरकारको उक्त कदमलाई अभिभावक र विद्यार्थीमाथिको ठाडो आर्थिक शोषणको संज्ञा दिँदै तत्काल खारेज गर्न जोरदार माग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल लगायतले विरोध गरेका छन्।

Cup 2026 को अवसरमा CGTVले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMI को सुविधा, नागरिकता भए पुग्छ। World Cup to World Cup, CGTV खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। काठमाडौँका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ। काठमाडौँवासीले प्रयोग गर्ने खाने पानीमा कोलिफर्म र इकोलाई जीवाणु फेला परेको हो। जनस्वास्थ्य कार्यालय काठमाडौँले हालै गरेको परीक्षणमा सबै खानेपानीका नमूनामा हानिकारक जीवाणु कोलिफर्म भेटिएको हो। मनसून सक्रिय भएसँगै काठमाडौँका अधिकांश पानीका स्रोतमा बाढ़ी पसेको छ।
2: पछिल्ला तीन दशकमा नेपालमा तीन पटक स्वाभाविक कर्जा विस्तार भएको र लगत्तै अर्थतन्त्रमा गम्भीर संकट आएको राष्ट्रबैंकको एक अध्ययनले देखाएको छ। हरेक क्रेडिट बुमपछि अर्थतन्त्रका बाह्य सूचक सधारान्तर घाटा र चालू घाटा बढ़ेको, विदेशी मुद्रा संचित घटेको र कर्जा वृद्धिदरमा संकुचन आएको अध्ययनले देखाएको छ।
1: वैदेशिक रोजगारीका कारण गाउँघरबाट युवा जनशक्ति बाहिरिँदै गएपछि बारामा धान रोपाईमा कामदार अभाव भएको छ। पर्याप्त मजदूर नपाउँदा किसानले पहिले भन्दा कैयौं गुणा बढ़ी ज्याला तिर्नुपर्ने अवस्था सिर्जना भएको छ भने रोपाईको काम समेत प्रभावित भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा धानको बिउ उखेल्ने र धान रोप्ने मजदूरको ज्याला फरक फरक निर्धारण गरिएको भए पनि कामदारको अभावका कारण किसान थप आर्थिक मारमा परेका छन्।
2: नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक नबिल बैंकले स्थापना भएको 42 वर्ष पूरा गर्दै बैंकिङ एण्ड बियोण्ड अवधारणा सहित नयाँ चरणको यात्रा शुरू गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले परम्परागत बैंकिङ सेवाभन्दा माथि उठेर प्रविधि मैत्री समावेशी र भविष्य उन्मुख वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
1: अब शेयर बजार गत साता 5 कारोबार दिनमा 4 कारोबार दिन घटेको नेप्से 2600.78 बिन्दुमा बन्द भएको छ। गत साता नेप्सेको न्यून बिन्दु भने 2592.67 रहेको छ। बिक्री चापको बीच पनि पछिल्लो दुई दिनको कारोबार हेर्दा नेप्से 2600 बिन्दु तल जान सकेको छैन।

0: bonus pau.
1: Vista top 10 Nordies home. Kids from the top heat their off my home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। हर्मुज जलमार्गलाई लिएर अमेरिका र इरान बीच बढ़ेको तनावले जारी पश्चिम एशिया युद्ध लम्बिने देखिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स आईआरजीसीको जलसेनाले अर्को सूचना जारी नभएसम्मका लागि हर्मुज बन्द गरिएको घोषणा गरेको छ। पश्चिम एशिया क्षेत्रमा अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म हर्मुज खुल्ला नहुने पनि आईआरजीसीले जनाएको छ।
4: अब खेल खबर। फिफा विश्वकप 2026 को सेमी फाइनलमा विश्व फुटबलका चार शक्तिशाली राष्ट्रबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। साबिक विजेता अर्जेन्टिना, पूर्व विश्व विजेता फ्रान्स, स्पेन र इंग्ल्याण्ड अन्तिम चारमा पुगेपछि उपाधि दौड़ झन रोमाञ्चक बनेको हो। फिफाले प्रतियोगिताको म्याच ड्र सार्वजनिक गर्दा नै विश्व वरियताका शीर्ष चार टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्डलाई समूह चरणमा शीर्ष स्थान हासिल गर्दै आफ्नो यात्रा अघि बढ़ेमा सेमी फाइनल मात्र एकअर्कासँग भेट हुने गरी फरक फरक पटमा राखेको थियो। चारै टोलीले समूह चरणमा शीर्ष स्थान हासिल गर्दै नकआउट चरणका आफ्ना खेल पनि जितेपछि फिफाको प्रारम्भिक योजना यथार्थमा परिणत भएको छ। विश्व वरियतामा शीर्ष स्थानमा रहेको फ्रान्सले सेमी फाइनलमा तेस्रो वरियताको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता दोस्रो वरियताको अर्जेन्टिनाले उपाधि यात्राका लागि चौथो वरियताको इंग्ल्याण्डसँग भिड्नेछ।
3: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले भानुभक्तका बगर र बाँध कुलो शीर्षकमा सर्वराज आचार्यको विचार गोर्खापत्रमा छापिएको छ, त्यसलाई लिँदैछौ। तत्कालीन राजा राजेन्द्र विक्रम शाहदेवको शासनकालमा उल्लेखित साँधको बगर बिर्ता जोखु पाध्यालाई भोग गर भने थमौती गरिएको छ। भानु जीवनी अनुसार विक्रम सम्वत 1878 भानुभक्त आचार्य 7 वर्ष र बाजे जोखु पाध्याय अनुमानित 58 वर्षका देखिन्छन्। भानुभक्तले मुद्दा खेप्नुभन्दा अगाडि 40-45 वर्षदेखि नै यो बिर्ता बगर बिराएर खेत रोप्ने गरिएको रहेछ भन्ने पनि बुझिन्छ।
4: गणेश आत्मदाहको अर्थ राजनीति शीर्षकमा राजाराम गौतमको विचार कान्तिपुर दैनिकमा छापिएको छ। पुराना र परम्परागत राजनीतिक दलहरू सत्ताका अनधिकृत अभ्यास विरूद्ध संकुचित भई प्रतिकार गर्न सक्ने अवस्थामा पुनर्जीवित भइसकेका छैनन्। प्रविधिको चरम विकाससँगै परम्परागत छापा मीडिया कमजोर भएको छ। छ्यापछ्याप्ती खुलेका न्यू मीडिया सत्य तथ्यका भाग उनकी मिस इन्फर्मेशनका हतियार अनियल छ। यो अवस्थाले सत्ता र शासकलाई अपारदर्शी अनि कैद जिम्मेवार भइरहन सघाउ पुगेको छ। यति बेला गरिखाने वर्गका एक भरभराउँदा युवाको जीवनमा विराम लागेको छ, तर उनको आत्मदाहले उजागर गरेका प्रश्नहरू जीवितै छन्। सत्ता नागरिकलाई सेवा दिने संयन्त्र हो कि जरिवाना दण्ड अनि नियन्त्रणमुखी शासनको साधन? जब सत्ताले नागरिकमाथि प्रशासनिक कठोरताका कोरा वर्षाउनमै आफ्नो सफलता ठान्छ, जब मानवीयता र संवेदना गौड़ हुन्छ, तब महात्मा गान्धीका भनाई स्मरणीय हुन्छ, जस्तो अहिले बालेन राजमा निर्धा नागरिकहरू कठोर शासकीय शैलीको कोपभाजनमा पर्न थालेका छन्।
3: धितो होइन उद्यमशीलताबाट समृद्धि शीर्षकमा रोशन शर्मा नेपालको विचार आर्थिक अभियान दैनिकमा छापिएको छ। नेपाललाई हचुवा वा लापरवाही पूर्ण कर्जा लगानी चाहिँदैन, नेपाललाई व्यावसायिक सम्भाव्यता आधारित स्मार्ट र समावेशी कर्जाको आवश्यकता छ। नेपालले धितो बन्दक राखेर समृद्धि हासिल गर्न सक्दैन, नेपालले उद्यमशीलताका माध्यमबाट मात्र समृद्धि हासिल गर्नुपर्दछ।
4: हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिने। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: हजुरको रेडियो 102.1 मेगा
6: हावा हुरी चलेको बेला के गर्ने?
7: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
7: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
7: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
7: हावा हुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
7: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
7: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 29 गते सोमबार, जुलाई 13 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको चतुर्दशी तिथि, भानु जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: गण्डकी, कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा बिहानैदेखि पानी पर्दै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना। उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
1: गणेश नेपाली र सरकार बीच नौ बुधे सहमति। सरकार सञ्चालन र संविधान संशोधन बारे प्रधानमन्त्री बालेन र राष्ट्रपतिका सभापति लामिछाने बीच छलफल। कांग्रेसद्वारा नेताहरूको जिम्मेवारी हेरफेर।
0: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतना अभियान चलाइने। काठमाडौँ उपत्यका विभिन्न स्थानको खानेपानीमा कोलीफर्म भेटियो। लैंगिक अल्पसंख्यक समुदाय पहिचानका लागि संघर्ष गर्दै।
1: बंगलादेशमा बाढ़ी पहिरोमा एक सातामा 50 जनाको मृत्यु। युक्रेनका राष्ट्रपतिद्वारा सरकारको व्यापक पुनर्गठनको घोषणा। इरान सम्झौताबाट बाहिरिन खोजेको ट्रम्पको दावी।
0: र फिफा विश्वकप फुटबलमा सेमी फाइनल समीकरण पूरा। अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा। इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: स्वर्गीय गणेश नेपालीको परिवार र सरकारको बीचमा नौ बुधे सहमति हिजो भएको छ। साझा खबरको सबैभन्दा शुरूमा देशका विभिन्न स्थानमा बिहानैदेखि पानी पर्दै गरेको प्रसंग।
1: पूर्वी क्षेत्र तथा मधेशका केही स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेशसहित केही तराई क्षेत्रमा आज भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। त्यस्तै महाशाखाले काठमाडौँ उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बाढ़ीको उच्च जोखिम तथा पाँचथर, ताप्रेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना समेत रहेको जनाएको हो। यसैबीच सप्तरीको राजविलास नगरपालिका 11 झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किएको छ। बाँध भत्किँदा उक्त क्षेत्रमा करिब दुई बिघा भन्दा धेरै खेतयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पानी खेतमा पसेर धानबाली समेत खेतयोग्य जमिनमा क्षति पुगेको स्थानीयले बताएका छन्। स्थानीय नेना सचिदानन्द यादवले डुबानका कारण किसानहरूले ठूलो आर्थिक क्षति बेहोर्नु परेको बताउनुभयो। उहाँले प्रभावित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह समेत गर्नुभएको छ। साथै तत्काल भत्किएको बाँध मरमत गरी थप क्षति हुनबाट रोक्नुपर्ने समेत उहाँले बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन सबैमा आग्रह समेत गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेको हो। समयमै सूचना पालना गरेमा बाढ़ी, पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
3: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ, त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले एडभाइज हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल चाहिँ।
0: पछिल्लो एक घण्टाको विवरणलाई हेर्दा देशका विभिन्न स्थानमा ठूलो पानी परिरहेको छ। र बाहुनडागी मापन केन्द्रका अनुसार त्यहाँ 17 मिलिमिटर पानी पछिल्लो एक घण्टामा परेको छ भने त्यसै गरी अर्को मछुवा घाट क्षेत्रको मापन केन्द्रमा पनि 7.4 मिलिमिटर पानी परेको छ। अनि अहिलेसम्मको अवस्थामा सबभन्दा धेरै पानी भोर्लिनी मापन केन्द्र आसपासमा परेको छ। त्यहाँ 13.2 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यसै गरी मानेखर्क क्षेत्रमा पनि ठूलो पानी परिराखेको छ भने आज सुदूरपश्चिम र लुम्बिनी बाहेकका अरू प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अप्नाउन पनि मौसम पूर्वानुमान महाशाखाले भनेको छ। लगातारको पानी परेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका 11मा 40 घर परिवार विस्थापित भएका छन्। किमरुङ खोलाको पुल बगाएको छ। पुल बगेपछि खोला पारीको बस्तीसँगको सम्पर्क टुटेको स्थानीय बासिन्दाले जानकारी गराएका छन्। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले बताएको छ। मोदी खोलामा पानीको बहाव बढ़ेपछि बिरेठाँटी क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनसँग बताउनुभयो।
4: सामानहरू हटाउन लगायौँ, एउटा होटेल बगाइहाल्यो, मानवीय क्षति भएको छैन, अब अरू क्षतिहरू भएको छ, भौतिक क्षति भएको छ, मानवीय क्षतिमा हामी जोगायौँ। र अब अहिले घान्द्रुक जाने बाटो चाहिँ बिचैबाट खोलाले बगाएर घान्द्रुक जाने बाटो बन्द भएको छ अहिलेको अवस्था। तिरतिरमा किनार किनारमा होटेलहरू थिए, अहिले बगाएको चाहिँ एउटा होटेल बगायो, अरूलाई चाहिँ हामीले त्यहाँ नबस्नु, त्यता उता सामानहरू हटाउनुहोस् भनेर हामीले सामान हटाउन लाग्यो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानी र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। हिजो बिहान सभापति लामिछानेको निवास बुढा नीलकण्ठमा दुई नेता बीच करिब 3 घण्टा छलफल भएको हो। पछिल्लो विकसित घटनाक्रम, पार्टीको केन्द्रीय समिति पूर्णताको विषय र मन्त्री परिषद हेरफेर, संविधान संशोधनको विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ। सरकारलाई कसरी प्रभावकारी बनाउने, समाजमा बढ़दै गएको निराशालाई कसरी दीर्घकालीन समाधान गर्ने भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार तत्काल मन्त्री परिषद पुनर्गठन हुने भने छैन। बैठकमा चितवनमा सम्पन्न प्रथम महाधिवेशनपछि पार्टी सभापति लामिछानेले 51 मनोनित गर्ने विषयमा पनि छलफल भएको थियो। बालेन्द्र समूहले नामावली नदिए केन्द्रीय समिति विस्तार रोकिएको भन्ने जस्ता बाहिरी हल्लाहरू सत्य नभएको सचिवालयले दावी समेत गरेको छ। बैठकमा लामिछानेले सुकुम्बासीको विषयमा समेत चासो राख्नु भएको थियो। लामिछानेले सुकुम्बासी व्यवस्थापनमा मानवीय हिसाबले तत्काल व्यवस्थापन गरी सरकार अघि बढ़नुपर्ने समेत सुझाव दिनुभएको छ।
0: यसबीच मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारका बीचमा हिजो 9 बुधे सहमति भएको छ। सहमतिपछि परिवारको शव बुझ्न सहमति जनाइएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीको छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँको श्रीमतीलाई रोजगारीको उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धानका लागि समिति गठन गर्ने पनि उल्लेख गरिएको छ। सहमतिका अन्य बुदा मार्फत परिवारको पुनस्थापना, आवश्यक सहयोगका विषयमा पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिँदै आएका थिए।
1: नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गत 6 उपसमिति गठन गरी तिनका संयोजक तोकिएको छ। प्रतिष्ठानका संयोजक तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले अपाङ्गता सम्वाद समन्वय तथा सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्त, आदिवासी जनजाति सम्वाद समन्वय तथा सशक्तिकरण उपसमितिमा रेशम गुरूङ, दुर्व्यसनी मुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिमा डाक्टर डीबी सुनार र पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाईलाई जिम्मेवारी दिइएको छ। सार्थक उत्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमितिमा सीताराम काफ्रेलाई नियुक्त गरिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार उपसभापति शर्माको अध्यक्षतामा असार 25 र 26 गते बसेको बैठकको निर्णय अनुसार संयोजकहरूको जिम्मेवारी तोकिएको हो।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक पहिचान र परिचयका लागि पनि अझै संघर्षरत।
1: समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिंक कलर नो।
2: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र सचेत जनचेतना अभियान चलाइने काठमाडौँ उपत्यका विभिन्न स्थानको खानेपानीमा कोलिफर्म भेटियो लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
4: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-7608, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: सिराको गोलबजार नगरपालिका साथमा एकै परिवारका 3 बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार साथ स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा हिजो दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय एक छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरी रुबिना खातुन र सबनम खातुन रहेको सोही ओडाका वडा अध्यक्ष हरिशरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिका पानीमा डुबेको प्रहरीले जनाएको छ।
0: सिरापछि अब डडेलधुरा। डडेलधुरा जिल्ला पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई नै औपचारिक रूपमा घोषणा गरिएको हो।
9: डडेलधुरा जिल्ला पूर्ण पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बालबालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख किशोर बहादुर साउद:
10: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आइरहेको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि पालिकादेखि जिल्ला प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्मेलन गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरधुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ। र सम्पूर्ण खोपहरु जुन चाहिँ हामीले चाहिँ के रे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरु छन् ती सबै खोपहरुको नियमित भुक्तानीहरु गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
9: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टोरन्टल जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ सुर्वश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राजवशी।
11: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट सुरु हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेको खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको वडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएको कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँग छन् कि छैनन् त्यसमा बाल बालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
9: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला सन्नै समितिका प्रमुख गगन सिंह भण्डारी।
12: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बाल बालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भए हुनाले प्रत्येक वर्ष गर्ने प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ। वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ। जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
9: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले धनुषा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको हो। सागर ताम्रकार, सीआईएन रेडियो आफ्नो फेम डडेलधुरा।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचार रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड़ दिइने मन्त्रालयले जनाएको हो। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क स्वास्थ्य संस्थामा सम्पर्क गर्न सबैमा अनुरोध समेत गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
13: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एक अर्कालाई परेको सुख दुःख सहज रूपमा अर्कालाई साटासाट गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने पाटोमा धेरैलाई बुझाउनको लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
2: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँको चन्द्रागिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीको स्रोत दूषित भएकाले झाडा पखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न पनि अनुरोध गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सीआईएनसँग कुराकानी गर्दै खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो। साझा खबरमा अब विदेशका खबर। भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढ़ी र पहिरोले बंगलादेशमा एक सातामा कम्तीमा 50 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो र डुबानका कारण 10,000 मानिस घरबार विहीन भएका छन्। नदीहरूले भरिएको निम्न क्षेत्र भएको बंगलादेश मनसुनी मौसममा बाढ़ी र पहिरोको उच्च जोखिममा रहने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण पूर्वी जिल्लाहरूमा बाढ़ीले कटान गरेको क्षेत्रमा डुंगामा खाना पिउने पानी र अन्य सामग्री सहित उद्धारको काम जारी राखेका छन्। युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले सरकारको व्यापक पुनर्गठनको घोषणा गर्नुभएको छ। प्रधानमन्त्री युलियाको प्रतिस्थापन र केही कानून प्रबन्धन निकायका प्रमुखहरूलाई हटाउने प्रस्ताव अघि सार्नु भएको हो। उहाँले सांसदहरूसँग मिलेर युक्रेन सरकारमा सम्बन्धित परिवर्तन गर्ने समेत बताउनु भएको छ। कानून प्रबन्धन निकायका प्रमुखहरूमा पनि परिवर्तन हुने उहाँको भनाइ छ। जेलेन्स्कीले गत वर्ष युलियालाई प्रधानमन्त्रीको पदमा नियुक्त गर्नुभएको थियो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेका बेला अचानक इरानले एउटा जहाजमाथि ड्रोन आक्रमण गरेको दावी गर्नुभएको छ। इरान लगभग सबै कुरा मान्न तयार रहेको अवस्थामा एउटा जहाजमाथि ड्रोन आक्रमण भएको उहाँले बताउनुभयो। इरानी अधिकारीहरूको आलोचना गर्दै ट्रम्पले अन्तिम अवस्थामा आक्रमण हुनु सहमति भंग गर्ने उद्देश्य रहेको समेत बताउनु भएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष चारमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। दुई क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने चारवटै टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनलको समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेनको बीच हुनेछ। अर्जेन्टिना तीन पटकको विश्व विजेता हो भने फ्रान्सले दुई तथा इंग्ल्याण्ड र स्पेनले एक एक पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार भोलि मध्यराति पाउने 1 बजे हुनेछ। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराति पाउने 1 बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकाको न्यूयर्क न्यू जर्सी रंगशालामा हुनेछ। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको 5 खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपाधि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1605 दिनपछि टी20 वरियतामा शीर्ष स्थानबाट दोस्रो स्थानमा झरेको हो। भारत सन् 2022 फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको छ। र लुम्बिनी प्रदेशमा 16 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान गरिएको छ। लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको कार्यक्रममा स्वर्ण, रजत र काश्य पदक विजेता खेलाड़ी, प्रशिक्षक तथा म्यानेजर गरी 105 जनालाई सम्मान गरिएको हो। प्रतियोगितामा लुम्बिनी प्रदेश समग्रमा 3रो स्थान हासिल गर्न सफल भएको थियो। कार्यक्रममा स्वर्ण पदक विजेता प्रत्येक खेलाड़ीलाई 11,000 रूपियाँ, रजत पदक विजेतालाई 9,000 रूपियाँ र काश्य पदक विजेतालाई 6,000 रूपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ। सम्मानित सबैलाई खादा अबीर र सम्मान पत्र समेत प्रदान गरिएको परिषदले जानकारी दिएको छ।
2: अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब लुकेको पहिचान तर खुल्दै संघर्षको कथा। लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक योनि तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खुलेर भन्न सकिरहेका छैनन्। कानून कार्यान्वयनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर, परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। साथै सुशीला श्रेष्ठले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गर्नुभएको छ।
1: कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि. कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ. तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्, किनभने मेरो केसमा पनि म आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ. किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरेँ, लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बाइसेक्सुअल भन्दो रहेछ, पछि चाहिँ लेस्बियन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन. अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ. सुन, यो आफ्नो जेन्डरको बारेमा, आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन. सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा. त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको हुन, त पहिला त म के भन्नु वाला क्वेसन थियो.
15: त्यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
1: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुने कति धेरै अवस्थाहरू छ क्या. किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त. हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि. ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि.
15: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो. परिवारले साथ दियो, सपोर्ट गर्यो भनेदेखि यी सबै तमाम कुराहरू चाहिँ सुन्नेमा झर्न नि सक्छ. के गर्नुपर्छ परिवारले चाहिँ?
1: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ. जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन अनि छोरी भन्ने बित्तिकै डल्लेर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ. र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन बर्थ असाइन फिमेल भन्छौँ हामीले, छोरीको यो नाङ्गो लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन. उसले भोलि गएर ट्रान्सम्यान भनेर आइडेन्टिफाई गर्न सक्छ, र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ. एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण, अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ. सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भनिन्छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ. समाजको काम भनेको क्वेसन नै गर्ने हो र क्रिटिसाइज नै गर्ने हो. सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन. सो फ्यामिलीले एक्सेप्ट गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले एक्सेप्ट नगरेको समुदायको अवस्था एकदमै फरक छ. किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ. जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुहुरो भएर चाहिँ बाँच्नुपर्छ क्या. कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुहुरो जस्तो लाग्छ भनेर उनीहरू त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या. हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ, अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ. हामीले त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ. र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र या भनौँ एलजीबीजीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ. स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनु पर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ. र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिवाना चाहिँ दिनुपर्छ. किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ, इच्छा हुन्छ, खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ. र बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन, किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन.
0: मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
2: गण्डकी, कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा बिहानैदेखि पानी पर्दै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना. उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध.
0: गणेश नेपालीका परिवारका सदस्य र सरकारबीच 9 बुधे सहमति. सरकार संचालन र संविधान संशोधन बारे प्रधानमन्त्री बालेन र रासोपा सभापति लामिछानेबीच छलफल. कांग्रेसद्वारा नेताहरूको जिम्मेवारी हेरफेर.
2: देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतना अभियान चलाइने. काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा कोलिफर्म भेटियो. लैंगिक अल्पसंख्यक पहिचानका लागि संघर्ष गर्दै.
0: बंगलादेशमा बाढ़ी पहिरोमा
2: सम्भावना. उच्च सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध.
0: गणेश नेपालीका परिवारका सदस्य र सरकारबीच 9 बुधे सहमति. सरकार संचालन र संविधान संशोधन बारे प्रधानमन्त्री बालेन र

0: फिफा विश्वकप फुटबलमा सेमी फाइनल समीकरण पूरा। अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा। इंग्ल्याण्ड आईसीसी टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा उक्लियो।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले रवि मिश्रले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ शिक्षा मन्त्रीको पछिल्लो अभिव्यक्ति, जसले त्यो मन्त्री पदमा आउनुभन्दा अगाडि केही युट्यूब सञ्चालन गर्ने व्यक्तिहरूसँग उनीहरूको पकेट खर्च जुटोस् भनेर कुराकानी गरिदिएको, अब उनीहरूसँग बोल्दै नबोल्ने भनेर सार्वजनिक स्थानमा बताउँदै आउनु भएको छ। शिक्षा मन्त्री जस्ता देखिने व्यक्ति छन् र अगाडि एकजना पत्रकारले बुम अगाडि तिर्साएका छन् र त्यो बुमलाई एउटा हातले धकेल्दै अर्को हातले टाउको आफ्नो पछाडितिर लगिराखेको जस्तो देखाइएको छ। मन्त्री जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, म त अब रिसाउँछु, बोल्दै बोल्दिन भ्युज शिखरसँग दिल खोल्दै खोल्दिन।
0: हस्त प्राविधिक साथी सुनिल राज, भारत र रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले

0: मधुमेह उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्से फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 MHz।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 99।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
1: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
3: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याग भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात,
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0485400028, 98 45 43 028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि।
6: मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: हजुरको रेडियो 102.1 MHz।
1: के तपाईलाई थाहा छ तपाईँ हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
2: नेपालको संविधान 2072 को धारा 217 ले नगरपालिकामा उपप्रमुखको संघजगत्वमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 47 को उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
1: निरूपण गर्ने प्रकृतिका विवादहरू
2: आलिधुर बाँध, पैनी कुलो वा पानीघाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
1: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
2: चरण घाँस दाउरा सम्बन्धी विवाद,
1: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
2: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
1: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
2: नाबालक छोराछोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
1: वार्षिक 25 लाख रुपियाँ सम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
2: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
1: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
2: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
1: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
2: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू
1: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिचे वा घुसाई खाएको सम्बन्धी विवाद,
2: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
1: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
2: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
1: गाली बेइज्जती सम्बन्धी विवाद,
2: लुटपिट सम्बन्धी विवाद,
1: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
2: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
1: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
2: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
1: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
2: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
1: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाडसूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 98630023422।
5: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
0: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
0: सम्पर्क नम्बर 0475904662 98692965998।
8: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0484541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त,
4: के गर्नु त बुढी। उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
5: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869422544।
5: 9840378493। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0484543998, 0484543998।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: सुन्नुहोस् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: केही होइन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
10: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
12: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
12: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
13: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
14: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828, 98287782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
13: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
4: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्यादभित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
13: आवश्यक कागजात
4: सदस्यता परिचय पत्र,
13: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
4: र तोकिएको नवीकरण शुल्क।
13: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
4: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
13: सदस्य मृत्यु,
4: नगद राहत रु 20,000 रुपियाँ।
13: दुर्घटना स्वास्थ्य उपचार,
4: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
13: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
4: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
13: अपाङ्गता,
4: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
13: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
12: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
12: थप जानकारीको लागि सम्पर्क नम्बर 9054-043-230, 97-67-65-24-29।
1: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: अहिले बिहानको 8 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईंले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। पछिल्लो एक हप्तामा 3 जनाले शरीरमा आफै आगो लगाएका छन्। नेपालमा जलन एक गम्भीर जनस्वास्थ्य समस्या मात्र नभई यो राजनीतिक, सामाजिक, आर्थिक समस्या पनि हो। नेपालमा वर्षेनी 60,000 मानिस कुनै न कुनै प्रकारका जलनको समस्या भई अस्पतालमा पुग्ने गरेका छन्। सबैभन्दा बढ़ी दुर्घटनाका कारण शरीरमा जलन हुने गरेका छन्। शरीरमा आफैले वा अरूलाई आगो लगाउने घटना एकदमै कम मात्रै आउने गरेको अस्पतालहरूको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगठनका अनुसार ग्रामीण नेपालमा जलन चोटपटकको दोस्रो प्रमुख कारण हो र कुल अपाङ्गता मध्ये करिब 55% जलनसँग सम्बन्धित छ। किर्तिपुर अस्पतालका अनुसार वर्षेनी 800 भन्दा बढ़ी जलनका बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पताल पुगेका मध्ये 10% बचाउन गाह्रो हुने गरेको डाक्टरहरू बताउँछन्। धेरै जसोलाई बचाउन नसक्नुमा प्रमुख कारण कति प्रतिशतसम्म जलेको छ र बिरामीलाई जल्ने बित्तिकै आवश्यक प्राथमिक उपचार भयो कि भएन भन्ने विषय महत्वपूर्ण हुन्छ। आजको कार्यक्रममा जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गर्छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: धन्यवाद म्याडम।
0: यो जलन कस्तो खालको स्वास्थ्य समस्या हो, यहीँबाट सुरु गरौँ।
1: जलन चाहिँ स्वास्थ्य समस्या मात्रै नभएर यो चाहिँ यसको चाहिँ सामाजिक पाटो छ, यसको पोलिटिकल पाटो छ, यसको आर्थिक पाटो छ कि, त्यस कारण यसलाई चाहिँ हामीले प्योरली स्वास्थ्य समस्या मात्रै भन्दैनौँ। सामाजिक समस्या किनभने समाजमा जो चाहिँ पिछडिएका छौं, गरीब अथवा असहाय अथवा महिला बाल बालिका यस्ता खालका अझ विपन्न परिवारकालाई बढ्ता हुने भएको हुनाले यो सामाजिक समस्या पनि हो। अनि अर्को चाहिँ यो चाहिँ आर्थिक समस्या कसरी हो भन्दाखेरि एकदमै खर्चिलो छ उपचार। यहाँ नेपालमा मात्रै होइन, जताततै जहाँ पनि यसको उपचार एकदमै खर्चिलो भएको हुनाले त्यसले यो चाहिँ आर्थिक समस्या पनि हो, त्यसरी हामी लिन्छौँ यसलाई चाहिँ।
0: एकमुष्ट रूपमा सामाजिक स्वास्थ्यका दृष्टिले र आर्थिक दृष्टिले पनि यो जुन चाहिँ एकमुष्ट रूपमा हेर्नुपर्ने खाँचो पनि यहाँले औल्याउनु भयो होइन। नेपालमा के छ यसको अवस्था?
1: सरकारी तथ्याङ्क नै हेर्ने हो भने त झन्डै 60,000-65,000 मान्छेहरू जलन भएर सरकारी संयन्त्रमा पुगेको हाम्रो तथ्याङ्क छ। तर खुसीको कुरा चाहिँ के छ भने ती सबैलाई अस्पतालमा भर्ना गरेर अपरेसन गर्नुपर्ने, त्यो ठुलै उपचार गर्नुपर्ने, लामो उपचार गर्नुपर्ने छैन। त्यसले गर्दाखेरि हामीले चाहिँ यसलाई यो समस्या ठुलो भए तापनि यो म्यानेजै गर्न नसकिने खालको चाहिँ छैन।
0: जति पनि उपचारका लागि अस्पताल पुग्छन् त्यसमध्ये एकदमै थोरै न्यून मात्रामा मात्रै उपचारपछि घर फर्कन्छन् भनेको के हो वास्तवमा?
1: त्यस्तो त होइन, अधिकांश त बाँच्छन्, त्यस्तो होइन। एउटा कुरा चाहिँ के छ भन्दाखेरि हाम्रा बिरामीहरू धेरै टाढा टाढाबाट पनि आउनु पर्ने भएको हुनाले, जस्तो हाम्रै अस्पतालमा पोहोरको साल 877 जना बिरामी भर्ना भए, ती बिरामीहरू 75 जिल्लाबाट आएका थिए र 75 जिल्लाबाट बिरामी आएर हाम्रोमा भर्ना हुने चाहिँ यो तेस्रो वर्ष हो, 2025 चाहिँ होइन, तेस्रो वर्षसम्म लगातार 75 जिल्लाबाट बिरामी आयो। त्यसको मतलब त बिरामी टाढा टाढाबाट आउनु पर्यो। उहाँहरू आउँदाखेरि आउने भनेको धेरै जसो एम्बुलेन्समा, हाम्रो एम्बुलेन्समा उपचार गर्दै आउने सुविधा छैन। हामी त ड्राइभर हुन्छ अनि त्यहाँबाट बिरामी र बिरामीको मान्छे मात्र। त्यसको हुनाले हाम्रो एकजना साथीले चाहिँ हाम्रो एम्बुलेन्सहरूलाई धेरै जसो हाम्रो एम्बुलेन्सलाई चाहिँ ट्याक्सी विथ साइरन, मतलब साइरन भएको ट्याक्सी भन्नुहुन्छ कि उहाँले, किनभने त्यहाँ उपचार गर्ने कोही पनि प्यारामेडिकहरू हुनुहुन्न। त्यसले गर्दाखेरि हामीलाई समस्या, किनभने जलन अलिक गहन भयो, धेरै जलेको भयो भने चाहिँ उहाँहरूलाई नसाबाटै पानी दिनपर्ने अथवा मुखबाट त्यो जीवन जल खुवाउनु पर्ने हुन्छ। त्यो खुवाइराखेर पिसा फेरि कति भयो भन्ने हेर्नुपर्ने हुन्छ। पिसा पनि उहाँहरूको नर्मल पिसाब 9 जेलसम्म बढाउनु पर्ने, धेरै पिसाब आयो भने घटाउनु पर्ने त्यो खालको कुरा त हामीले चाहिँ अब बाहिर गर्नलाई गाह्रो भइरहेछ। सबभन्दा ठूलो समस्या त्यो हो। हाम्रै अस्पतालमा 100 जना बिरामी भर्ना भएको मध्येमा आजभन्दा 12 वर्ष अगाडि चाहिँ 25 जना मान्छे मर्थे पहिले है 100मा। अहिले आएर गएको वर्ष हामीसँग 10 जना मात्रै मर्ने भएको छन्।
0: भनेपछि 10%
1: मात्रै। अमेरिकाको हिसाब गर्यो भने 1% मात्रै मर्छन्, तर हाम्रोमा 25 बाट 10 ल्याउने भनेको राम्रै भयो, तर त्यसले पनि पुगेको छैन, अझै काम गर्नुपर्नेछ, जसले गर्दाखेरि मर्नेहरूको संख्या अझै घटाउनु पर्नेछ।
0: भने चाहिँ मर्नेको संख्या चाहिँ घट्दो नै क्रममा छ, तर उपचार पछिको उसको जुन जटिलताहरूका कुराहरू चर्चाहरू चाहिँ हामी कार्यक्रममा गर्दै नै जानेछौँ। पछिल्लो यो भएको घटनालाई लिएर चर्चा गरौं न, विशेष गरेर पछिल्लो समयमा हाम्रो अहिले यो 2-3 दिनमै केस हेर्ने हो भने 3 जनाले चाहिँ यो शरीरमा आगो लगाएको घटनाहरू हाम्रो माझमा आइपुगेको छ। जलनका थुप्रै घटनाहरू हुन्छन् होइन, विशेष गरेर चर्चा गर्नु पर्दाखेरि के कस्ता खालका जलनका घटनाहरू चाहिँ हुने गरेका छन्?
1: अधिकांश घटना त यस्तो यसरी आफूले आफूलाई जलाउनेबाट होइन, यो चाहिँ अलिअलि हाम्रो मिडियाले गर्दाखेरि पनि होला भन्ने लाग्छ मलाई होइन। अब अधिकांश बिरामी चाहिँ आगोबाटै जलेर बच्चाहरूमा चाहिँ तातो पानी तातो तेलहरूले
0: सावधानी नअपनाउँदा
1: सावधानी हजुर एक्सिडेन्टै हुन्, अधिकांश बर्नहरू एक्सिडेन्टल हुन्, एक्सिडेन्ट भएर हुने हो। एकदमै कम पर्सेन्ट मात्रै मान्छेले आफूले आफूलाई लगाउने अथवा अर्को मान्छेलाई लगाउने, अर्को मान्छेलाई लगाउने पनि विशेष गरी एसिड भन्ने थियो, पहिले एसिड लगाउँथ्यो। त्यो चाहिँ हाम्रो एकजना बर्न एक्टिभिस्ट उज्जवल विक्रम थापाको प्रयासले विभिन्न नियम कानूनहरू बनेर त्यो अहिले चाहिँ जिरो नै भएको छ, हजुरको शून्यमा झरेको छ, 3 वर्ष
0: भइसक्यो
1: त्यो झरिया छ। त्यस कारण चाहिँ एसिड बर्न अहिले त्यसरी हामीले मेन्सन पनि गर्नु परेन, तर अधिकांश चाहिँ आगो जलेर आगोले नै अथवा तातो पानी तातो तेल र अहिले भर्खरै चाहिँ बिजुलीले पनि धेरै मान्छेहरू आइरहेका छन् जलेर,
0: बिजुलीको पोलमा अथवा करेन्ट लागेर
1: हजुर
0: यो पनि धेरै छ,
1: धेरै भइरहेको छ। त्यसै गरेर अब हामी गाउँतिर त हजुरको बाहिर दाउरामा आगो बालेर खाना बनाउनु पर्ने खालको स्थिति छ, त्यसमा चाहिँ सजिलैसँग मान्छेहरू पर्ने सारी सलहरू परेर जल्ने एकदमै कमन छन् हजुरको। अनि अब ग्यास लिक हुने कुराहरू भयो, त्यो पनि अलिकति छ, अहिले चाहिँ इलेक्ट्रिसिटीले गर्दाखेरि।
0: अब यो विद्युतको सम्बन्धी चाहिँ भनेको घरकै विद्युतको कारणले गर्दा धेरै हुन्छन् कि बाहिर हाइटेन्सनको अथवा अरूहरूले पनि बढी भइरहेको?
1: घर अथवा घर नजिकैकोमा धेरै हो, तर अहिले चाहिँ बाहिर नै खेतहरूमा बारीमा त्यो तारहरू त्यो झुन्डिराखेको अनि बिजुली गइराखेको तारहरूमा त्यस्तो झुन्डेर कुनै कुनै ठाउँमा त अब ट्रान्सफर्मर पनि एकदमै नजिकै भएर त्यहाँ मान्छेहरू परेको त्यस्तो घटनाहरू पनि भएको छ। अनि अर्को चाहिँ यो केबलमा जुन काम गर्छ नि टिभी अथवा नेटवर्कहरूको केबल, त्यसमा पनि कहिले कहिले चाहिँ बिजुली लिक भएर त्यसमा काम गर्ने मान्छेहरू पनि परेको पनि घटनाहरू छन्।
0: कतिपय अवस्थामा सावधानी अपनाउँदा अपनाउँदै पनि यस्ता दुर्घटना चाहिँ हुने
1: हजुर हजुर, तर यो सावधानी राम्रोसँग अपनाउने हो र अरू पनि उपायहरू छन् कसरी नहोस् भन्ने कुरा। त्यसो गर्दाखेरि विकसित देशहरूले चाहिँ 100मा 80 वटा चाहिँ हटाइसके, 100मा 80% उनीहरूले त्यो रोकथाम गर्न सफल भइसके। अब हामी चाहिँ त्यो गर्न नसकेको हुनाले अहिलेसम्ममा हामीले त्यो भोगिराख्नु परेछ।
0: भनेपछि विकसित राष्ट्र अघि यहाँले पनि भन्नुभयो, उपचारदेखि लिएर रोकथामदेखि लिएर विकसित राष्ट्र अथवा अन्य राष्ट्रहरूले चाहिँ धेरै कम गरिसकेका छन्, जलनका घटना नै कम हुँदैछ, रोकथामै कम हुँदैछ, भनेपछि उपचारबाट निको भएर फर्किने पनि धेरै छन्। हाम्रोमा चाहिँ कमी हुनुको कारण चाहिँ
1: गरिबीले गर्दाखेरि,
0: गरिबी मात्रै हो त,
1: एउटा त गरिबी नै हो किन भन्नुहुन्छ भने म त्यो प्रमाण दिन्छु हजुरलाई। आज हजुरले अमेरिका भनौँ, अमेरिका त धेरै धनी देश भयो होइन, अमेरिकामा गएर हजुरले 10 वटा बर्नको बिरामी हेर्नुभयो भने त्यो 10 वटा मध्येमा 8 वटा बिरामी चाहिँ गरिब हुन्छन् त्यहाँ अमेरिकामा पनि होइन। नेपालमा जानुभयो भने 8 को सट्टा 9 होला, 10 जनामा 9 जना नै गरिब छ नेपालमा चाहिँ, त्यति मात्रै फरक हो, नभए चाहिँ गरिबी नै हो हजुरको। अब अर्को पनि के छ भन्दाखेरि गरिबी हाम्रो हट्दै जाने भने जस्तो हुनुहुन्न, नेपालमै हाम्रो अहिले 70% नेपालीहरूले बिजुलीमा त्यो पनि एकदम सुरक्षित खालको भाँडाहरूमा हामीले खाना बनाउने हो भने होइन, कति वन त त्यसै घटिसक्यो किनभने हाम्रो वनहरू चाहिँ चुलो बालेर गर्नुपर्ने, जाडोको मौसममा त हामी सरकारले नै हामी दाउराको ठुल्ठुलो दाउरा दिएर तराईमा आगो बालेर बस्नलाई हामी दिन्छौँ, त्यही पर्छन् अनि बिचरा महिलाहरू होइन. त्यसो भएको हुनाले एउटा मात्रै चिजले मात्रै पनि त्यति फरक पर्ने रहेछ भने विचार गर्नु न, हामीले गरिबी यदि हामीले हटायौँ भने कसरी यो चाहिँ कम हुन्छ भन्ने कुरा, त्यो गरिबी नै हो हजुरको एक किसिमले गरिबी.
0: अब यही गरिबीको सन्दर्भ जोडिरहँदाखेरि भर्खरैका तीनवटा घटनाहरूले पनि केही केही दृश्यहरू चाहिँ देखाइरहेको छ होइन. विशेष गरेर गणेश नेपालीकै केसलाई लिएर भनौं न, जुन जलन भइसक्यो, जलन भएपछि चाहिँ उसलाई अस्पतालसम्म हिँडाएर ल्याएको देखियो होइन. यो कतिको खासमा हामीले जनचेतनाको कमी अथवा के हो त यसरी हिँडाएर लानुहुन्थ्यो?
1: होइन, यस्तो हो, अब हाम्रो जनचेतनामा धेरै कमी छ, त्यसमा त हामीले कुरै आर्ग्यु नै गर्नु परेन होइन. त्यस्तो घटना हुँदाखेरि कसैको पनि शरीरमा आगो जलिरहेछ भने पहिले त त्यसलाई निभाउन हामीले कोसिस गर्नुपर्छ सकभर छिटो. त्यो त हुन नै नदिनको लागि, अब जब कोही मान्छेले पेट्रोल निकाल्दैछ र उसले शरीरमा लगाउँदैछ भने चाहिँ हामीले थाहा पाउनु पर्यो नि उसले के गर्न खोज्या भनेर. त्यो बेलामा नै हामीले उहाँलाई चाहिँ त्यस्तो गर्न नदिनको लागि कोसिस गर्न सक्छौँ. पुलिसहरू नै त्यही थिए होइन, त्यो अब त्यस्तो कुरा गरेर त अब घटना भइसकेपछि त अब हामीलाई अहिले भन्दाखेरि त्यो मजा आएन. तर उपायहरू त अनेक थिए नि त, त्यहाँ कोही मान्छेले आफ्नो मोटरसाइकल पेट्रोल उसले निकाल्दैछ भने त्यो निकाल्न खोजेको के को लागि होला त, अर्को मान्छेलाई दिनको लागि अथवा पखाउनको लागि त होइन.
0: के गर्दैछ भने
1: त्यो त बुझिसकियो होइन. अब जलिसक्यो भने पनि त्यो बेलामा हामीले उसलाई निभाउने तरिकाहरू पनि थुप्रै छन् त. त्यो निभाउने तरिकाहरू हामीले गरेनौँ, एउटा त्यो भयो. भिडियो खिचेर बस्यौँ बरु हामी, तर निभाउन गरेनौँ होइन, एउटा त्यो भयो. अब अर्को चाहिँ निभाइएपछि त राम्रो भयो. अब त्यो निभाइसकेपछि हामीले गर्नुपर्ने कुरा के थियो भने, उहाँको त्यो जलेको कपडाहरू निकालेर अथवा घडीहरू केही छ भने, त्यो सिक्रीहरू छ भने त्यो निकालिदिएर अब हामीले पानी लगाउन पर्थ्यो जलेको भागमा. एम्बुलेन्स बोलाउन पर्थ्यो, तर एम्बुलेन्समा अहिले कहिले दौडाउनु जरुरी छैन होइन. अस्पतालमा पुगेपछि नै हामीले पानी नै लगाउने हो होइन, पानी नै लगाउने. त्यसो भएको त्यो पानी हामी एम्बुलेन्स बोलाउँदाखेरि एम्बुलेन्स आउन आधा घन्टा भए पनि हामीलाई केही फरक पर्दैन, किनभने आधा घन्टासम्म त्यो पानी लगाइराख्नु पर्ने हो. हामीले पानी लगाउँदाखेरि चाहिँ के हुन्छ भने, जलेको भागमा हामीले सामान्य पानी है त्यो होइन, पानी लगाउँदाखेरि के हुन्थ्यो भने त्यो गहिरो हुन पाउँदैन थियो. त्यो
0: घाउ
1: गहिरो नहुने बित्तिकै त्यो घाउ टोटल्ली फरक पर्छ कि. त्यो घाउलमा हामीले अपरेसन गर्न पर्दैन, त्यसको काटेर त्यहाँ छाला लगाउन पर्दैन, उसको शरीरमा असर पर्नेहरू धेरै कम भइहाल्छ. ड्रेसिङ गरेर मात्रै त्यो मान्छेलाई निको बनाउन सकिन्छ गहिरो भएन भने.
0: जस्तो यहाँले भन्नुभयो नि, एम्बुलेन्स बोलाउन हतार गर्नुभन्दा पनि उसको शरीरमा चाहिँ पानी लगाइराख्ने पनि तरिका हुन्थ्यो होला. जस्तो कतिपयले त्यहाँ बोतलबाट पानी खनाइराखेको पनि देखियो होइन, त्यो भनेको उसले केही न केही जानेर कोसिस चाहिँ गरेको देखियो. तर पानी चाहिँ कसरी चाहिँ लगाइराख्नु पर्ने थियो?
1: पानी चाहिँ खन्याउने नै हो, खन्याउने. अब सावर छ भने त सावर त अब त्यो बाटोमा त सावरको कुरा आएन, तर कमसे कम त्यहाँ हामीले त ठुल्ठुलो बटलहरू अथवा मिनरल वाटरै भए पनि उसको ज्यान बचाउनलाई त हामीले ल्याएर खनाएको खनाएकै गरिराखेको भए आधा घन्टासम्म गर्नुपर्छ. त्यो गर्न पाएको भए गहिरो हुँदैन थियो. हामीले बाल्टीमै पानी ल्याएर लगाए पनि हुन्छ, तर बिस्तार बिस्तार लगाइराख्नु पर्यो, जसले गर्दाखेरि त्यो घाउ तातो घाउ चाहिँ चिसाउँदै जान पर्यो र उसको बडीको टेम्परेचर शरीरको जति चेताएको हो त्यो लेभलमा ल्याइदियो भने त्यो पछाडि त ड्यामेज हुँदैन. त्यसलाई चिसो बनाउनु पर्ने होइन, आइस लगाएर चिसो बनाउनु पर्ने पनि होइन.
0: कतिपयले
1: त्यो झन् गहिरो हुन्छ, त्यो चाहिँ आइसले झन् गहिरो बनाउँछ. हामीलाई शरीरको तापक्रममा ल्यायो भने त्यो पछाडि त्योभन्दा तल लान पर्दैन, त्यो हामी गर्न सक्थ्यौँ. त्यो पछाडि मात्रै एम्बुलेन्स पठाएर हिँडाएर त त्यो त अब पराकाष्ट नै भइहाल्यो नि. त्यो त त्यस्तो
0: हुन त उहाँहरूसँग विकल्प थिएन, त्यहाँ केही नभएको कारणले गर्दा एउटा अपरिचित मान्छेले अस्पतालसम्म पुर्याउन गर्नु खोजेको कोसिस हो त्यो होइन. त्यसरी नै बुझौँ हामीले, जल वियोजनको पनि अवस्था आउन सक्छ होइन. भनेको उसलाई पर्याप्त पानी पनि दिनुपर्छ भन्ने छ, कसरी दिनुपर्छ
1: पानी त? त्यो दिनलाई चाहिँ दुईटा कुरा, एउटा त जीवन जल दिन सकिन्छ यदि खान सक्छ भने उसले होइन, नभए नसाबाटै दिनुपर्ने हो. त्यो पनि स्पेसल खालको पानी भन्छौँ, रिन्जेस लाग्दो भन्छ, त्यो नै दिनु पर्यो, जे पाए त्यही पनि दिन भएन. तर पहिलो आधा घन्टा चाहिँ पानी नै लगाउने हो, जुनसुकै ठाउँमा पनि. जहाँ हाम्रो अस्पतालमा त्यो कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो, तीन घन्टा हो भने अझै पनि पानी दिन्छौँ हामी, तीन घन्टाभित्रमा अझै पनि पानी लगाइदिन्छौँ क्या हामी. त्यो लगाएर त्यसलाई चिसो बनाउन कोसिस गर्छ. तुरुन्त त झनै राम्रो हो, किनभने ड्यामेज हुन पाएन होइन. त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो।
0: अब गणेश नेपालीकै केसलाई नै जोड्न खोजे किनभने पछिल्लो समयमा भएको घटना यही नै हो होइन। भनेपछि अघि यहाँले भन्नुभयो नि धेरै पर्सेन्ट त हामीले बचाउन सक्ने हामीसँग त्यो क्षमता छ भन्नुभयो तर बचाउन
1: सकेन। धेरै पर्सेन्ट भनेको अहिले हाम्रो चाहिँ कीर्तिपुर अस्पतालमा चाहिँ हामीले सबैभन्दा धेरै पर्सेन्टेज जलेको बचाएको भनेको 60% होइन। 60% जलेको मान्छेहरू हामीले 10% जस्तो 100 जनामा 10 जना यति बताउँछौँ होला। 40% जलेको बिरामीलाई चाहिँ 100मा 50 वटा जन्माउन के अरे बचाउन थालेका छौँ हामीले केही वर्ष अगाडिदेखि। तर आजभन्दा 10 वर्ष अगाडि हामीले 40% जलेको एउटा पनि बचाउन सक्दैन थियौँ। पहिलो वर्ष 2014 हामीले एउटा पनि बचाउन सकेका थिएनौँ। तर अहिले ती बिरामीहरू मध्येमा हामीले 50% बचाउँछौँ होइन। त्यो छ तर त्यो के हो भन्दाखेरि त्यसलाई अझै राम्रो बनाउन सकिन्छ, त्यसको त्यो पर्सेन्टेज हामी बढाउन सक्छौँ। तर दुईवटा कुरा, एउटा बिरामीले पहिले फर्स्ट एड पाए कि पाएन, फर्स्ट एड भनेको त्यही पानी लगाउने पाए कि पाएन, र उसले त्यो पछाडि अस्पताल आइन्जेलसम्म उसले पानी पाए कि पाएन भन्ने हो कि। अब टाढा टाढाबाट आउँदाखेरि चाहिँ अब त्यो पानी पाउँदैन, त्यो समस्या हो हामीलाई, किनभने हाम्रो एम्बुलेन्समा पानी दिइराख्ने मान्छे त छैन, ड्राइभर मात्रै हो अधिकांश एम्बुलेन्समा। त्यसले गर्दाखेरि त बिरामीले त कुनै सेवा त पाएन, जबकि त्यो बिरामी यदि अस्पतालमा हुन्थ्यो भने हामीले प्रत्येक घन्टामा दिएको पानी हामी क्यालकुलेट गर्छौँ यति दिने भनेर, त्यो पछाडि अनि उसको पिसाब कति निस्किन्छ, ब्लड प्रेसर के छ, पल्स के छ, त्यो हेरेर अनि बल्ल हामी अर्को घन्टामा कति दिने भनेर हिसाब निकाल्छौँ।
0: भनेपछि जलनका बिरामीलाई भनौँ न प्राथमिक उपचारकै सन्दर्भमा जोडौँ, के गर्नु पर्थ्यो जलिसकेपछि उसलाई अस्पताल पुर्याउनु अगाडि चाहिँ?
1: कोही मान्छे जलिरहेछ भने त्यसलाई त त्यो जल्ने प्रक्रिया नै कम गर्न पर्यो, जलेको ठाउँबाट बाहिर निकाल्नु पर्यो उसलाई होइन। घरभित्र जलायो भने, कोठाभित्र जलायो भने त बाहिर निकाल्नु पर्यो पहिले त। त्यो पछाडि चाहिँ उसलाई चाहिँ त्यो आगो निभाउने कोसिस गर्नु पर्यो। आगो निभाउन चाहिँ यदि आफ्नै शरीरमा जलेको हो भने, आफ्नो शरीरमा जल्यो भने चाहिँ आफूले लडीबुडी गर्ने, बाहिर निस्किएर लडीबुडी गर्नु पर्यो। लडीबुडी गर्यो भने चाहिँ त्यो आगो त निप्छ होइन, किनभने शरीर र जमिनको बिचमा जुन भाग टाँसिएको हुन्छ त्यो बेलामा त त्यहाँ त अक्सिजन पाउँदैन उसले, आगोले अक्सिजन नपाउने बित्तिकै आगो निभिहाल्थ्यो होइन। त्यो एउटा निभाउने तरिका, त्यो गर्ने बित्तिकै हामीले उसको चाहिँ औँठी, गलामा केही सिक्री छ अथवा केही छ भने, मेटलको कुराहरू छ भने त्यो सबै निकालिदिनु पर्यो, कपडाहरू पनि निकालिदिनु पर्यो राम्रो। त्यो पछाडि चाहिँ अनि हामीले उहाँलाई पानी नै दिन पर्यो। पानी चाहिँ नै हामीले जति सक्दो होइन त्यो शरीरको जहाँ जहाँ जलेको छ ती सबै भागमा पर्ने गरेर पानी हामीले आधा घन्टासम्म लगाइदिनु पर्यो। त्यो भयो भने गहिरो पनि भएन, ऊ पनि भएन। त्यो पछाडि मात्रै अनि बल्ल अनि हामीले चाहिँ अस्पताल पुर्याउने काम गर्नुपर्छ।
0: जस्तो जलन भएको व्यक्तिलाई चाहिँ हामीले एउटा प्राथमिक उपचार सबैभन्दा महत्वपूर्ण जसले गर्दा चाहिँ उसको जीवन रक्षाको कुरासँग जोडियो होइन, प्राथमिक उपचार एकदमै महत्वपूर्ण भयो। यो सँगसँगै चाहिँ उसलाई एउटा आत्मबल बढाउन पनि जरुरी होला। अब आगो लागिसकेको छ भने उसलाई हतोत्साही हुने सम्भावना निकै हुन्छ, मनोबल गिर्ने सम्भावना निकै हुन्छ, के गर्नुपर्छ त्यो
1: चाहिँ? अब उहाँलाई भन्नु पर्यो कि अब तपाईँ नअतालिनुहोस्, हामी तपाईँलाई अस्पतालमा लिएर जान सक्छौँ, लिन्छौँ, त्यहाँ पुगेपछि तपाईँको उपचार सुरु हुन्छ भन्नु पर्यो। अस्पतालमा आइपुगेको छ भने तपाईँ अस्पतालमा आइसक्नुभयो, तपाईँ अतालिनु कामै छैन, त अतालिनु पर्दैन, तपाईँको उपचार हामी गर्छौँ भनेर भन्नु पर्यो। जसले गर्दाखेरि उसले महसुस गर्नु पर्यो कि म ठिक ठाउँमा आइपुगेँ, अब म सुरक्षित छु भन्ने उसलाई फिल गर्छ।
0: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं कीर्तिपुर वन अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई। डाक्टर साहब, विशेष गरेर हामीले यो जलनको सन्दर्भमा प्राथमिक उपचार एकदमै महत्वपूर्ण हुन्छ जसका बारेमा चाहिँ चर्चा पनि गर्यौं। अब अलिकति अस्पताल ल्याइसकेपछिको अवस्थामा अलिकति जाउँ। अस्पताल ल्याइसकेपछि तत्काल त्यहाँ चाहिँ हुने उपचार चाहिँ के हो?
1: अस्पतालमा ल्याएपछि अब उसले पानी पहिले पाएको रहन्छ भने, पानी लगाएको रहन्छ भने हामी पानी लगाउँछौँ 3 घण्टासम्म नै लगाउने भनेर भनिहाल्ने। हाम्रो अस्पतालमा त एउटा रुम, बेग्लै नै रुम राखेको छौँ जहाँनिर त्यो बिरामीलाई सोध्छौँ हामी 3 घण्टाभित्रमा भने अझै पनि पानी लगाएरै राख्छौँ होइन, आधा घन्टा लगाइसकेका छैन भने पहिले। त्यो भयो, त्यो पछाडि उसमा लागेको त्यो कपडाहरू सबै फिकाल्नु पर्यो, औँठी गहनाहरू के छन् त्यो सबै निकालेर अनि हामीले उसको ऊ गर्छौँ, हेर्छौँ। जाँच गर्दाखेरि उसलाई अप्ठ्यारो भइराख्यो भने, अब सास फेर्ने अप्ठ्यारो भएको भने त्यो हेर्छौँ हामी के कारणले भएको भनेर, नभए चाहिँ हामी अक्सिजन दिन्छौँ अनि त्यहाँबाट नसाबाट पानी दिन थाल्छौँ। नसाबाट पानी चाहिँ एकदमै महत्त्वपूर्ण हो, सुरु नै गरिहाल्छौँ। त्यस साथसाथै यतातिर घाउतिरको घाउको उपचार पनि गर्न थाल्छौँ हामी। घाउमा भएको त्यो ठुलो ठुलो फोकाहरू आएको छन् भने त्यो फोकाहरू सबै निकाल्छौँ, सफा गरिदिन्छौँ अनि त्यहाँबाट अनि घाउलाई ड्रेसिङ गर्छौँ हामी होइन। त्यो भयो, सुरुमा चाहिँ गर्ने त्यही नै हो। पानी पर्याप्त खुवाउनु पर्यो, त्यो जीवनजल लगाएर अर्को पानी जीवनजल नलगाएको पानी खुवाउनु हुँदैन फेरि त्यसले बेफाइदा गर्छ त्यस्तो छ फेरि जीवनजल भएकैमा त्यो पानी खुवाउनु पर्यो तर कतिलाई त्यो बेलामा वाकवाक लाग्ने भमिटै गर्ने खालको हुन सक्छ त्यो त्यो भयो भने चाहिँ अब त्यो धेरै गर्नु भएन नसाबाट मात्रै दिनु पर्यो नभए चाहिँ नसाबाट त सुरु गर्नै पर्यो
0: अब जस्तो जलन भएका बिरामीलाई चाहिँ विशेष गरेर अस्पताल ल्याइसकेपछि चाहिँ देखिने चुनौती र जटिलताहरू चाहिँ के हो
1: कति छन् म्याडम सुरुमा त हामीले अब पहिलो 24 घण्टा त उहाँलाई त्यो बिरामीलाई पर्याप्त पानी नै पुर्याउनु पर्यो नसाबाट हुन्छ कि मुखबाट हुन्छ कि पुग्यो कि पुगेन भनेर थाहा पाउनलाई हामीलाई पिसाब हेर्छौँ हामी पिसाबको मात्रा उसले चाहिँ जति निकाल्नु पर्ने हो त्यति निकाल्नु पर्यो धेरै निकाल्यो भने कम गर्छौँ पानी दिनलाई कम भयो पिसाब कम भयो भने पानी धेरै दिन्छौँ है त्यसरी त्यो भयो पेन हुन्छ एकदमै धेरै पेनको औषधीहरू दिन पर्यो त्यसै गरेर अब हामीले घाउतिर लाग्छौँ हामी घाउमा चाहिँ अब सुरुमै आएकै बेलामा तुरुन्तै अपरेसन गर्नुपर्ने पनि हुनसक्छ कि जस्तो कुनै हात अथवा खुट्टा अथवा चेस्टमा एब्डोमेनमा पुरै वरिपरि नै जलेको हो भने टाइट भएर तल रगत नजाने अथवा सास फेर्न गाह्रो हुने अथवा पेटमा समस्याहरू हुने भएको हुनाले हामीले त्यहाँ तुरुन्तै अपरेसन गर्नुपर्छ त्यो रिलिज गरेर त्यो कन्स्ट्रक्सन जस्तो भएको हुन्छ त्यो टाइट भएर बसेको छालालाई हामीले खोलिदिनुपर्छ त्यो एउटा त्यो इमर्जेन्सी भयो कहिले कहिले ट्राकियोस्टोमी भन्छ यहाँ सास फेर्ने नलीकोमा हामीले पाल बनाएर त्यहाँबाट एउटा यन्त्र राख्नुपर्ने हुन्छ अब त्यो पछाडि चाहिँ हाम्रो काम अब बिरामीलाई स्टेबिलाइज गरेर गहिरो गरेर जलेको जति पनि छाला छ तिनीहरू सबैले निकालेर फाल्नुपर्छ र त्यहाँ अर्को कुनै आर्टिफिसियल छाला अथवा बिरामीकै पुग्ने रहेछ छाला भने त्यो पनि लगाइदिनुपर्छ
0: भनेपछि यो जलन उपचारमा चाहिँ हामीले औषधि उपचार मात्र होइन उसको लागि चाहिँ एउटा छाला पनि खोज्नुपर्ने स्थिति एउटा चुनौती होइन
1: हामीले के बुझ्नु पर्यो भने जलन भनेको सर्जिकल प्रब्लम हो भनेर बुझ्नु पर्यो यसलाई अपरेसन गर्नु पर्छ उसलाई औषधि खुवाएर मात्रै यो निको हुने होइन भन्ने कुरा सबैले बुझ्नु पर्यो धेरै ठाउँमा कस्तो छ भने बर्न वार्ड भनेर त्यहाँभित्र बिरामी मात्रै राखिदिने ड्रेसिङ मात्रै गर्ने अनि बर्नको सेवा भयो भनेर हामी सोच्छौँ नि त्यो गलत भयो त्यहाँ चाहिँ सर्जन नै हुनु पर्यो त्यो कुनै बिरामीलाई अपरेसन गर्नुपर्ने छ भने उसले अपरेसनै गरिदिन सक्नु पर्यो
0: जस्तो यहाँ मैले अलिकति जोड्न पनि खोजेँ सरकारले चाहिँ देशका विभिन्न ठाउँमा चाहिँ यो बर्न वार्ड भनेर पनि खोल्ने प्रोसेस प्रक्रियाहरू चाहिँ अगाडि बढायो तर त्यहाँ जनशक्ति र प्रविधि नहुँदाखेरि चाहिँ त्यो अलिकति नाम मात्रको रह्यो कि
1: हजुरले भनेको केही मात्रामा ठिकै हो किनभने अहिले हामीलाई के समस्या पर्यो भने जलनको सामान्य उपचार सबैले गर्न सक्छौँ हामी सामान्य थोरै जलेको होइन ड्रेसिङ मात्रै गर्ने खालको कुराहरू रहेछ भने गर्न सक्छौँ तर अब जब अपरेसन गर्नु पर्यो भने जटिल बर्नलाई त गहिरो गरेर जलेको छ धेरै जलेको छ भने त हामी त अपरेसन गर्नुपर्ने हुन्छ त्यो अपरेसन गर्नको लागि चाहिँ चाहिने जनशक्ति अहिले नेपालमा कम भए प्लास्टिक सर्जनहरूले हो नेपालमा त्यस्तो खालको गर्ने जेनरल सर्जनहरू भन्छ पेटको अपरेसन गर्ने डाक्टरहरूले उहाँको स्पेसल ट्रेनिङ भएन भने उहाँले गर्नुहुन्न गर्न सक्नुहुन्न पनि गर्न दिन पनि हुन्न किनभने नजाने कुरा उहाँहरूलाई गराउनुको मतलब त्यो आफैलाई समस्या निम्ताउने कुरा भयो होइन अब के भयो भन्दाखेरि नेपालमा त्यसरी अपरेसन गर्न सक्ने नै बर्नको लागि है फेरि बर्नको अरू अपरेसन त गर्छन् तर बर्नकै अपरेसन गरेर त्यसको अनुभव भएको डाक्टरहरू चाहिँ काठमाडौँ बाहिर एकदमै कम ठाउँमा छन् त्यो समस्या हो सबभन्दा ठुलो समस्या हामीलाई वार्ड खोल्न तयार छ सामान किन्न पनि त्यो ठुलो कुरा भएन पैसा भने गर्ने भयो तर त्यो म्यान पावर जुन चाहिँ ट्रेनिङको छ त्यो त पैसाले मात्रै त नहुने कुरा भएन मान्छेको इन्ट्रेस्ट हुनु पर्यो मान्छे तयार हुन पर्यो त्यो ट्रेनिङ गराउनको लागि गर्ने ठाउँमा पनि तयार हुनु पर्यो त्यसमा लाग्ने फन्ड तयार हुनु पर्यो त्यस कारण त्यो चाहिँ अलिकति कम्प्लेक्स भयो होइन अदरवाइज चाहिँ यो चाहिँ असम्भव भन्ने कुरा त अहिले त पटक्कै होइन
0: जस्तो जनशक्ति कम हुनुमा चाहिँ के हो जस्तो उहाँहरू चाहिँमा त्यो चाहना नहुनु अथवा यो विषयवस्तु नै गम्भीर भएको भएर यसप्रति मोह नहुनु के पाउनु भएको छ यहाँहरूले त अब तालिमहरू पनि दिइरहनु भएको छ होइन
1: यसमा चाहिँ यस्तो छ कि हजुरको अब बर्नको लागि मेन काम गर्ने भनेको प्लास्टिक सर्जनले अघि मैले भनिहालेँ प्लास्टिक सर्जन भनेको मेडिकल स्कुल सक्नु पर्यो एमबीबीएस भन्छौँ हामी यहाँ एमबीबीएस सक्नु पर्यो त्यो पछि इन्टर्नसिप गर्नु पर्यो त्यहाँबाट रेजिस्ट्रेसन गर्दै गर्दै अलिअलि अनुभव पनि गरेपछि बल्ल एक दुई वर्ष पछाडि हामी जेनरल सर्जन बन्न पाउँछौँ त्यो जेनरल सर्जरीको प्रोग्राममा पस्यौँ अर्को 3 वर्ष त्यसमा ट्रेनिङ दिनु पर्यो त्यो पछाडि फेरि रेजिस्ट्रेसनको कुरा अनि अनुभव गर्दै गर्दै तपाईँको जब बल्ल अनि त्यो पछाडि प्लास्टिक सर्जरीमा हामी पस्छौँ त्यसो गर्दाखेरि त्यो प्लास्टिक सर्जरीमा जाने मान्छेहरूको संख्या एकदमै कम भयो किन कम भयो भन्दाखेरि त्यो प्लास्टिक सर्जन भइकन पनि उसले उसको ठुलो परिवर्तन भनौँ न आर्थिक रूपमा परिवर्तन गराउनलाई गाह्रो भइसकेको हुन्छ धेरै ट्रेनिङ भइसक्यो सँगैको साथीहरूले अनेक थोकिङ गरिसकेका हुन्छन् अब यो मान्छे फेरि अर्को 3 वर्ष पर्ने भयो नि त्यसले गर्दाखेरि त्यो खालको चाहिँ म्यान पावर एकदमै कम भयो
0: हजुर, एउटा त जनशक्तिको अभाव भयो होइन, प्रविधि पनि हाम्रोमा जस्तो अघि यहाँले भन्नुभयो नि अमेरिका जस्तो देशमा कति 1% होइन, हामी 10% को कुरा राख्छौँ, त्यहाँ 1% झरिसकेको अवस्था छ। प्रविधि पनि हामीसँग नपुगेर नभएर हो अथवा के हो?
1: एकदम एकदम एकदमै राम्रो कुरा गर्नु, प्रविधिले नै हो हामीलाई र त्यहाँको डेभलप कन्ट्रिजको बर्नको केयरको फरक लिएर आउने। किन भन्दाखेरि ट्रेनिङ त हामीले पनि लियौँ, अमेरिकामै ट्रेनिङ भएको हामी थुप्रैजना भइसक्यौँ अहिले होइन, युरोपमा पनि ट्रेनिङ भएको साथीहरू हामीसँग भइसके, तर के छैन भन्दाखेरि हामीसँग प्रविधिमा एक्सेस छैन, प्रविधिमा हाम्रो पहुँच नै छैन। प्रविधि भन्नाले कस्तो खालको प्रविधि भन्दाखेरि छालाको सट्टा काम गर्ने खालको चिजहरू पाइन्छ, टेक्नोलोजीमा त्यो डेभलप भइसक्यो, तर त्यो प्रयोग गर्न हामीले त्यसको कस्टले गर्दाखेरि सक्दैनौँ। यति धेरै कस्टली छ कि भनौँ न, शरीरको त्यो छाला चाहिँ नपुगेको बेलामा आधा शरीरलाई 50% गर्नुपर्ने, अहिले नेपालीको खर्चमा झन्डै झन्डै 50-60 लाख त त्यो सामान किन्नलाई मात्रै लाग्छ एउटा बिरामी। अब जबकि अब हाम्रो अधिकांश बिरामीलाई 2-3 लाखमा निको बनाएर पठाउनु पर्नेछ, त्यो पनि धेरै हो, 3 लाख भनेको पनि नेपालीको लागि धेरै ठुलो खर्च हो। त्यसमा 40-50 लाखको चाहिँ त्यो सामान मात्रै किन्न पर्यो भने त अनि हामीले कसरी सक्दैन, टेक्नोलोजीले त्यति गाह्रो बनाए।
0: एउटा हामीसँग प्रविधि अभाव भयो, आर्थिक अभाव भयो होइन, जनशक्ति पनि यसलाई त्यो अनुसार चाहिँ अभावको कुराहरू जोड्नु भयो यहाँ।
1: मेन चाहिँ आर्थिक नै भयो यो सबै कारण, त हामीसँग पर्याप्त पैसा थियो भने त हामी त जति पनि किन्न सक्ने थियौँ त्यो चिजहरू, त्यसो भने त हामी धेरै बिरामीहरू मर्न नपर्ने बनाउन सक्थ्यौँ हामी, त्यो भएन नि त।
0: तैपनि हामी निराश नभइकन चाहिँ केही गर्न सकिने स्थिति होला, जस्तो छाला प्रत्यारोपणकै कुरा छ होइन, छाला प्रत्यारोपणबाट पनि हामीले भनौँ न जीवन त बचाउन सकिँदो रहेछ होइन, कसरी हामीले यो छाला प्रत्यारोपणलाई चाहिँ यो सेवालाई चाहिँ लिएर एउटा व्यक्तिको जीवनलाई चाहिँ बचाउन सक्छौँ?
1: छाला डोनेसन भन्नुभएको जस्तो लाग्यो, छाला डोनेसन चाहिँ नेपालमा त्यति पपुलर हुन सकेन, हामीले धेरै कोसिस गर्न सुरु सुरुमा होइन, किनभने छाला बिना, मरेको मान्छेको छाला बिना हामीले धेरै धेरै जलेको बिरामीहरूलाई राम्रो गराउन एकदमै गाह्रो, किनभने उसको त्यो धेरै गहिरो गरेर जलेको छाला हामीले निकालेर फाल्नु पर्ने छ, त्यसलाई चाहिँ हामीले क्लोज गर्नु पर्यो, उनलाई त्यो घाउलाई टेम्पोररी क्लोज गर्नलाई, त्यो अस्थायी रूपमा क्लोज गर्नलाई हामीले मरेको मान्छेको छाला प्रयोग गर्न पाउँछौँ। तर नेपालमा मरेको मान्छेको छाला दिने संख्या एकदमै कम छ, गएको 10 वर्षमा हामीले जम्मा अहिलेसम्म पाएको 40 वटा मान्छेले छाला दान गरेको, त्यसरी त अब एकै वर्षमा म हजुरलाई भन्दैछु 877 जना त एउटै वर्षमा हामीले पोहोर जम्मा भर्ना गरेको बिरामी भन्दैछौँ, भनेपछि त त्यो त केही न केही भयो नि त, त्यो भयो। त्यसको सट्टा अरू आर्टिफिसियल छालाहरू पनि छन् तर तिनीहरू एकदमै महँगो भयो।
0: अब जस्तो यहाँले भन्नुभयो एउटा मृत्यु भएका व्यक्तिको छालाबाट चाहिँ हामीले अङ्ग दान भनौँ न त्यो छाला प्राप्त गर्न सकिने भयो, मृत्यु भएका व्यक्तिहरूको छाला लिनलाई चाहिँ किन यो हामीले जनचेतना नपुगेर, अथवा मृत्यु भएका पनि त थुप्रै हुन्छ मान्छेहरू हरेक दिन होइन?
1: हजुर, जनचेतना नै नपुग्नेकै नै भन्नु पर्यो अहिलेलाई हामीलाई, किनभने धेरै मान्छेहरू चाहिँ यो थाहा नपाएको मान्छेहरू पनि भए, तर थाहा पाएकै मान्छेले पनि दिनलाई अझै तयार भइसकेका छैनन्। एउटा थाहा पाउनु एउटा लेभलको भयो होइन, त्यो म गर्छु भन्नुलाई अर्को लेभलको कुरा भयो कि, त्यो अर्को लेभलसम्म हामी पुग्न नसकेको पनि हो, कतिलाई त थाहा नै पनि छैन। तर काठमाडौँको मान्छेलाई अहिले थाहा छैन भन्दाखेरि मलाई अलिक अनौठो लाग्छ, किनभने हामी धेरै ठाउँमा गएर धेरै मान्छेहरूलाई भेटेर कुरा गरेका छौँ छाला दानको लागि, तर कल्चरल कुराले पनि होला, हाम्रो सांस्कृतिक कारणले पनि मान्छेले दान छालाको दान नदिइराखे होला, किनभने मरेपछि यहाँलाई थाहा छँदैछ कैयौं जातका मान्छेहरूले त्यो शरीरमा छुन पनि हुँदैन, जिउँदो मान्छेलाई छुँदा केही पनि हुँदैन, तर मरेको मान्छेलाई छुन पाइँदैन, किनभने हामीले त्यो मरेको मान्छेलाई त्यसरी छोइदियौं भने, सर्टेन मान्छेलाई छोइदियौं भने त्यो मरेको मान्छे त स्वर्ग नै जान पाउँदैन भन्ने छ विश्वास, त त्यस्तो होइन। त्यसो भएको हुनाले अब हामी थाहा छैन मरेपछि कहाँ गइन्छ भनेर थाहा नभए हुनाले त्यसलाई हामीले अन्धविश्वास पनि भन्न सकिएला, तर थाहा छैन नि त हामीलाई के हो भनेर,
0: मरेपछि कहाँ जान्छ त हामी कसैलाई थाहा छैन, तर ती मरेका व्यक्तिको छालाबाट चाहिँ एउटा व्यक्ति सधैँ जीवित भइरहन्छ, अथवा उसको छालाले त सास फेरिराख्छ होला नि त। अर्को
1: दुईजना मान्छेलाई बचाउन सकिन्छ, एकजना मान्छेको छाला हामीले पायौं भने दुईजना मान्छेको ज्यान बस्ने सम्भावना बढेर आउँछ अहिले आजको अवस्थामा नेपालमा। तर अब के भयो भने हामीले त्यो पाउन गाह्रो भयो, धेरै मान्छेले दिँदैन, मेरो आफ्नै बुवाको भनौँ न, अब म यहाँहरूलाई हजुरलाई म आफ्नै अरूलाई त धेरैजनालाई छाला दिनुहोस् भनेर हिँडेको मान्छे म, मेरो आफ्नै बुवा एक्सपायर हुँदाखेरि मैले आमालाई कुरा गर्ने बित्तिकै अनि मैले मान्छेहरू बोलाएँ साथीहरूलाई ल आउनुहोस् छाला लिनलाई भनेर, तर मेरो आमाले नै मलाई के भन्नुभयो भने त कस्तो खालको छोरा होस्, तेरो बाउको आँखा निकाल्ने कुरा गर्दैछस्, कर्नियाको डोनेसन पनि कुरा गरेँ मैले, आँखा निकाल्ने कुरा गर्दै, छाला निकाल्ने कुरा गर्दैछ, तेरो बाउ अर्को जन्ममा छाला बिना आँखा बिना बाँच्यो भने त के अरे जन्म्यो भने के हुन्छ भनेर मेरो आमाले नै मान्नु भएन,
0: भनेको उहाँलाई चाहिँ विश्वास त पार्नै
1: सकिएन। भनेपछि आमाको देहान्त हुँदाखेरि त मैले त त्यो एटम गर्न पनि भएन फेरि, होइन, उहाँको विश्वास त्यो थियो नि त, भनेपछि त उहाँकोमा त मैले बोलाउन पनि सकेँ।
0: कहिले कहिले चाहिँ हामीलाई मनका कुराले गर्दाखेरि पनि विज्ञान चाहिँ कहिले कहिले पछाडि पर्ने कुराहरू, होइन।
1: अब फेरि यो चाहिँ क्याम्पेन सुरु गर्न कोसिस गरिराखेका छौँ, विभिन्न उपायहरू लगाएर अब चाहिँ बढ्छ कि भन्ने आशा, डोनेसन बढ्छ कि भन्ने आशा हामीले राखेका छौँ।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बद्लिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि
1: उहाँको विश्वास त्यो थियो नि त, भनेपछि त उहाँकोमा त मैले बोलाउन पनि सकेँ।
0: कहिले कहिले चाहिँ हामीलाई मनका कुराले गर्दाखेरि पनि विज्ञान चाहिँ कहिले कहिले पछाडि पर्ने कुराहरू, होइन।

0: होला क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँग कुराकानी गरिरहेका छौं। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। जब व्यक्ति जलेको अवस्थामा हुन्छ र अलिकति चर्चित र राजनीतिकले छोएको विषयवस्तुका व्यक्तिहरू भयो भने यहाँ उपचारका लागि ल्याउँदा ल्याउँदै पनि विदेश लाने चर्चा चाहिँ धेरै चल्छ। हामी के सक्षम छैनौ र
2: होइन सक्षम त अब त्यसरी विदेशसँग हामी पूरै सक्षम छौँ भन्नलाई अलिकति गाह्रो पनि छ। किनभने विदेशमा जुन किसिमको त्यो उपचारको साधनहरू छन् मैले भनिहालेँ एकदमै महँगो चिजहरू त्यो त्यहाँ पाइयो। पैसा चाहिँ हुन पर्यो होइन। अब पैसा भएको मान्छे त अहिले पनि त के मैले हजुरको यहाँ म कतिचोटि बाहिर विदेश जाँदाखेरि प्लेनमा ब्याङ्ककमा डेलिभर गर्न गएको नर्मल डेलिभरी गर्न गएको मान्छेहरू कति भेट्छु कति भेट्छु म होइन। इन्डियामा त एकदम सिम्पल क्यान्सर उपचार नेपालमा हुँदैन गइराखेका छन् इन्डिया। त्यस कारण त्यो कुराहरू त भइराखेकै हुन्छ। त्यसमाथि पनि अब कुनै एउटा अलिकता पोलिटिकल्ली इम्पोर्टेन्ट कुराहरू घटनामा परेको मान्छेहरूलाई त अब त्यो लान त्यसलाई नर्मल नै मान्न पर्छ। त्यसलाई चाहिँ ऊ गयो मलाई चाहिँ म गइनँ भनेर भन्नुभन्दा पनि त्यस्तो खालको कुराहरू पर्छ नै नि होइन। सबै मान्छे हामी एउटै एकै थरीको स्कुलमा भर्ना भएर पढ्न पायौँ
1: हामीले आत्मसमीक्षा गर्ने हो भने भनौँ हाम्रा यहाँका चिकित्सकहरू अथवा अस्पताल वन अस्पतालहरूले नै अलिकति समीक्षा गर्ने हो भने बाहिर लगेर चाहिँ झलनाथ खनालको श्रीमती हुनुहुन्छ अरू पनि थुप्रै हुनुहुन्छ होइन चर्चित व्यक्तिहरू उहाँहरू चाहिँ नर्मल अवस्थामा आएको धेरै जस्तो देखिन्छ होइन। भनेको हामीमा पनि त्यो कमजोरी छ भने
2: केस वाइज नै कुरा गर्नुपर्छ होला। झलनाथ खनालजीको म्याडम चाहिँ नै हामीले लान पर्दैन भनेर हाम्रो यहाँ विज्ञको एउटा टिमले नै तपाईँलाई लान जरुरी छैन भनेर फेरि झलनाथ खनालजीले हुन्छ म लान पर्दैन भनेर बस्नुभएको तर उहाँको छोराले होइन हामी लान्छौँ भनेर लानुभएको। त्यसो हुनाले अब त्यसमा त्यो धेरै डिस्कसन गर्न परेन राम्रो भएरै आउनुभयो होइन। अब यहाँ भएको भए चाहिँ के हुन्थ्यो भन्ने कुरा अर्कै कुरा भयो। त्यो हिस्ट्री भइसक्यो त्यो त होइन अब त्यो इतिहास भइसक्यो। नाम लिँदा पनि केही पनि त्यसको अर्थ नलाग्ने कयौं मान्छेहरू हामी बचाएको छौँ। मैले अघि भने नि 60% मान्छे जलाएको छौँ तर 40% मान्छे पनि गइरहेछन्। यो कुरा नेपालमा मात्रै होइन कि जहाँ पनि हो। म सिङ्गापुरमा के अरे मलेसियामा थिएँ। मलेसियाको बर्नको सेन्टरहरू हेर्दाखेरि त्यहाँको मान्छेले के भनिरहेको थियो भने मलेसियामा बिरामीहरू चाहिँ त्यो इन्डोनेसियाबाट आउँदो रहेछ। इन्डोनेसियाका जति पनि धनी बिरामीहरू छन् त्यो प्लेन चार्टर गरेर मलेसियामा उपचार गर्दो रहेछन्। अब मलेसियाको बिरामीहरू चाहिँ कहाँ जान्छ त भने सिङ्गापुर जाँदो रहेछन्। बुझ्नुभयो कि भएन। मलेसियाको अलिक धनी मान्छेहरू मलेसियामा उपचार नगर्ने उनीहरू सिङ्गापुर जाने। सिङ्गापुरको धनी मान्छेहरू चाहिँ कहाँ जाने त युके जाने होइन अमेरिका जाने। अब त्यो चिजलाई जताततै हुँदो रहेछ त्यसलाई त्यसरी लिँदा भयो। तर मैले चाहिँ यो अहिले जुन हजुरले भन्नुभयो बाहिर लाने कुरामा मन्त्रीज्यू नै एकदमै रातभरि खटिनु भएको थियो त्यसलाई पोजिटिभली लिनुपर्छ भन्ने

0: लाग्छ मलाई चाहिँ कि सबैलाई किन नगरे भने त्यसरी भन्न थाल्यो भने त्यो अर्को
1: कुरा
0: भयो. अब उहाँले जुन किसिमले एउटा व्यक्तिगत रूपमा पनि र एउटा मन्त्रीको स्तरले पनि उहाँले जुन कोसिस गर्नुभयो त्यो एउटा एकदमै त्यसलाई पोजिटिभ मान्नुपर्छ. त्यो बिरामीलाई लानै पर्थ्यो कि पर्दैन थियो भनेर त्यो कुरा पनि नगरौँ अहिले. तर कुनै पनि बिरामी जटिल जलेको बिरामी त्यस्तो खालको घटना आउँछ भनेपछि त्यो मान्छेलाई लानलामा लानै नहुने भनेर म त्यस्तोमा पक्षमा चाहिँ म छैन.
1: भनेको त्यस्तोलाई लाँदाखेरि जुन समयको ग्याप हुन्छ नि त्यसले झन् जटिलता निम्ति आउने अवस्था
0: त्यस्तो छैन. किनभने एकदमै 24 घण्टा लाग्ने त होइन नि त इन्डिया पुर्याउनलाई. त हामी त दिल्लीको कुरा गर्दैथ्यौँ होइन, दिल्ली पुर्याउनलाई 24 घण्टा लाग्ने त होइन. तर त्यो घटनाबाट मैले सिकेको पाठ चाहिँ अर्कै छ. त्यो कुरा मैले धेरै मान्छेहरूलाई थाहा छैन
1: जस्तो अहिले सेयर गर्नु पर्यो भने
0: अहिले त्यो चाहिँ मैले सिकेको पाठ चाहिँ के भने कुनै पनि एउटा बिरामीलाई हामीले तुरुन्तै लान खोज्यौँ भने पनि कहिले कहिले लान नसक्ने रहेछौँ. मसँग पर्याप्त पैसा छ, म यहाँ नेपालमा उपचार गर्दिनँ जलनको भयो भने, धेरै जले भने म नेपालमा त उपचार गर्दिनँ भने मैले किनभने इन्डिया सजिलै लान सक्छु भन्ने मान्छेले पनि उसले चाहने बित्तिकै जान नसकिने रहेछ. घटना कहाँ भयो? राति मन्त्रीज्यू लागे हुनुहुन्छ, तर इन्डियाले पर्मिसन दिन पर्यो उडाउनको लागि, त्यहाँ तयारी हुन पर्यो, अनेक कुराहरू छ नि त. यहाँबाट प्लेन तयार हुनु पर्यो कि त इन्डियाबाट यहाँ प्लेन आउनु पर्यो. त्यसो हुँदाखेरि मैले सिकेको पाठ चाहिँ के भयो भने कुनै पनि मान्छे जतिसुकै पावरफुल जतिसुकै पैसा भएको भए तापनि उसलाई जलन भयो, धेरै जटिल जलन भयो भने उसलाई टाइम नहुन सक्छ त्यहाँ पुग्नलाई. त्यसको मतलब के अब एउटा लेसन त्यो हो. अर्को लेसन चाहिँ के हो भने त्यसो हो भने हामीले पाठ के सिक्नु पर्यो भने नेपालमै जटिलभन्दा जटिल जलनको पनि उपचार गर्न सक्ने हाम्रो जनशक्ति अथवा ठाउँ बनाउनु पर्यो, अथवा त्यस्तो टेक्नोलोजी ल्याउन सक्नु पर्यो. हामीले टेक्नोलोजी त्यो एभाइलेबल हुन पर्यो. यहाँबाट हामीले उडाएर इन्डिया पुर्याउनको लागि झन्डै 30 लाख जति चाहिन्छ हामीलाई उडाउन मात्रै त्यहाँ पुर्याउनलाई. तर त्यो 30 लाख हामीले यहाँ उपचार गर्नमा प्रयोग गर्न पाउँदैन. हाम्रो प्रविधि एक्सेस भएन, उपचारको प्रविधि राम्रो गर्न सकेन, जनशक्तिको लेभल हामीले बढाउन सकेनौँ भने पैसाले पनि हामी नबाँच्ने रहेछौँ भन्ने लेसन हामीले सिक्नु पर्यो.
1: तपाईँले जसरी पाठ सिके भन्नुभयो, सरकारले के पाठ सिक्नु पर्छ?
0: सरकारले एकदमै पोजिटिभ कुरा गरिरहेछ क्या अहिले, र अघिल्लो सरकारले पनि कोसिस गरे आउन होइन, अहिलेको भन्दा अघिल्लो दुईटा मन्त्रीको कम्तीमा पनि म सम्झन्छु होइन. मोहन बस्नेत सर हुनुहुन्थ्यो, त्यो पछाडि हाम्रो पौडेल सर आउनुभयो, दुवैजनाले एकदमै मेहनत गरे आउनु वनको लागि पनि कि. किनभने उहाँहरू मन्त्री हुँदाखेरि वनमा त्यही त समस्या होइन नि त, समस्या त सम्पूर्ण देशको सम्पूर्ण स्वास्थ्यको समस्या हेर्नुपर्ने हुन्छ नि त होइन. तर वनलाई उहाँहरू दुवैजनाले एकदमै त्यसलाई निशानामा राखेर काम गर्नु भा हो. अहिलेको सरकारले अहिलेको मन्त्रीज्यूले त अझै त्योभन्दा अगाडि पनि बढ्नुभयो कि. त्यो हुन पनि जरुरी छ किनभने हामी एउटै लेभलमा सधैँ बसेर भएन. अहिलेको मन्त्रालयबाट के काम भयो भने एउटा कुरा चाहिँ हामीले अरू काठमाडौँदेखि बाहिर पनि अरू ठाउँमा पनि यो सेवा लानपर्छ भनेर एकदमै त्यो त्यसमा लाग्नु भएको छ होइन, लागि परेको छ र त्यो भनि पनि सकिया छ. त्यसको लागि काम गर्नुपर्ने बाँकी छ. त्यो
1: जनशक्ति प्रविधि सहितको हो कि
0: अब खोल्न चाहिँ खोलियो, संरचना भयो, अब जनशक्ति चाहिँ हामीले तयार गर्नुपर्छ होइन, त्यो एउटा बाँकी हो. तर त्योभन्दा नि अझ ठुलो कुरा अहिले के भइरहेछ भन्दाखेरि यो जलन सम्बन्धीको सबै नियम कानुनहरू अब त्यसमा चाहिँ रिभ्यू गरेर अब के गर्ने भनेर काम भइरहेछ होइन. त्यो के भइरहेछ भन्न अहिले मैले मिल्दैन किनभने त्यो अझै पनि प्रिपरेसनमै छ होइन. तर मैले आफू संलग्न भएको कारणले मैले हजुरलाई के भन्न सक्छु भने अब एकदमै राम्रो पोजिटिभ कुराहरू नियम कानुन ऐन अथवा त्यो निर्देशिका नै निस्किँदैछ कि. त्यसले गर्दाखेरि अब हामीले धेरै जननको बारेमा एकदम अलाप विलाप गरेर रोइ कराई गर्नुपर्ने दिन आउँदैन कि भन्ने मलाई लाग्छ. अब हामी
1: त्यो आर्थिक हिसाबले भन्न खोज्नु भयो कि जनशक्ति प्रविधि हिसाबले
0: प्रविधि हामी बनाउँछौँ त्यसमा पनि लागिसकेको छ सरकार प्रविधि बनाउनको लागि र अर्को चाहिँ के भन्दाखेरि त्यसको लागि चाहिने आर्थिक सहयोगको लागि पनि सरकारले अब त्यसमा सोचिसकेको छ.
1: हामीले विगतलाई सम्झिने हो भने कुनै बेला एसिड आक्रमणबाट हुने जलन धेरै हुन्थ्यो होइन, अहिले आएर शून्यमा झरिसक्यो. भनेको कानून परिमार्जनबाटै हो, कानून भयो भने त त्यो झर्ने रहेछ नि त शून्यतामा होइन.
0: यो बेलामा हामी सबैले म्याडम हामी सबैले सम्झाउनु पर्ने नाम चाहिँ उज्जवल विक्रम थापा भन्ने एकजना वर्ण एक्टिभिस्ट हुनुहुन्छ, सर हुनुहुन्छ, उहाँले हामीलाई अहिले धेरै सहयोग गरिराख्नु भएको छ. उहाँको नाम लिनुपर्छ किनभने उहाँको प्रयासले नै यो जलन मध्येमा त्यो एसिड बर्न चाहिँ होइन अहिले जिरोमा गयो. गएको 3 वर्षदेखि एकजना पनि जलन भएको छैन. मैले

0: के भन्न खोज्या भने उहाँको प्रयासले यो थोरै समयको प्रयासले यति ठूलो परिवर्तन आएको संसारमा सायद अर्को कुनै देश छैन, बुझ्नु भएन। म बंगलादेशको पनि मलाई थाहा छ, बंगलादेशमा पनि धेरै एसिड अट्याक हुन्छ, इन्डियामै पनि भइरहेको छ, तर त्यो दुवै ठाउँमा तिनीहरूले जिरो बनाउन सकेका छैनन्, हामीले जिरो बनायौं। हुन त अब हाम्रो पपुलेसन कम भनेर पनि भन्न सक्नु होला तपाईँले, तर पपुलेसन कम भयो भने नम्बर पनि कम होला, तर जिरो नै आउने भनेको त त्यो ठूलै कुरा हो। बंगलादेशमा उहाँहरूको संख्या, एसिड बर्नको संख्या कम गर्नको लागि उहाँलाई झण्डै 20 वर्ष लाग्यो कम गर्न, मात्रै जिरो बनाउन सक्नु भएको छैन। इन्डियाको त्यही अवस्था छ, कति वर्षदेखि उहाँहरू कानून नै लगाएर अनेक के लगाएर गरिरहनु भएको।
1: अहिले यहाँले अलिकति सुझावै दिनुपर्दा, लामो समय यो क्षेत्रमा काम गर्नुभएको, धेरै समय भइसक्यो यहाँले, होइन, सरकारलाई सुझाव दिनुपर्दा यो ठाउँमा चाहिँ हेर्न परिवर्तन गर्नुपर्छ भनेर के सुझाव?
0: एकदमै राम्रो प्रश्न हजुरको। अब हामीले सुझाव दिँदाखेरि जहिले पनि कुन चाहिँ प्र्याक्टिकल हुन्छ भन्ने पनि गर्नु पर्यो, होइन, अब अमेरिकाको रिसोर्स हामीलाई ले भनेर त्यसरी भन्न पनि भएन। तर हामीले कहाँबाट सुरु गर्न सक्छौँ भने म्याडम, अहिले हामीलाई सबैभन्दा गाह्रो काठमाडौँदेखि बाहिर सेवा हामीले दिन नसकेको कारण, एउटा मेन कारण के हो भने हामीसँग जनशक्ति पुगेको छैन। अहिले जलनको उपचार गर्ने भनेको एउटा के बुझ्नु पर्यो भने, सबैले जलनको उपचार भनेको औषधि दिएर गर्ने उपचार होइन, यो सर्जरी हो, अपरेसन नै हो। अपरेसन गर्न जानेको डाक्टरले जलनको उपचार सिक्छ अनि उनले गर्न पर्छ, होइन। अब त्यो खालको गर्ने भनेको नेपालमा चाहिँ प्लास्टिक सर्जनहरू हो। अहिले प्लास्टिक सर्जनहरू जम्मा 25 जना जति होला नेपालमा, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको। अब अधिकांश मान्छेहरू हामी काठमाडौँमै छौँ, नयाँ निस्किने भनेको वर्षमा 2-3 जना भन्दा बढ्ता निस्किया छैनन् अहिले। अब हामीले 18 अस्पताल बाहिरको अस्पतालमा यदि हामीले सेवा लाने हो भने र 3-3 जना मात्रै वर्षमा निस्कने भने हामीलाई 6 वर्ष लाग्ने भयो त्यहाँ प्लास्टिक सर्जन पुर्याउन, मात्रै त्यो पनि एकजना मात्रै प्लास्टिक सर्जनले त्यहाँ सेवा दिनलाई गाह्रो हो, त्यो पनि बुझ्नु पर्यो। एकजना मान्छे त हामीले पठाएको त खै त भएन भनेर उसलाई दोष दिन पनि भएन, किनभने एउटा टिम चाहिन्छ उसलाई, होइन, सिस्टम डेभलप गर्नु पर्यो, त्यो अर्गनाइज गर्न कोसिस गर्न पर्यो, सक्नु पर्यो, होइन, त्यो व्यवस्था मिलाउन सक्नु, त्यसको लागि पनि टाइम लाग्छ। तर प्रथम कुरा चाहिँ के हो भने त्यहाँ कमसेकम बर्नको उपचार गर्न सक्ने एउटा शल्य चिकित्सक, हामी सर्जन भन्छौँ, सर्जन हुन पर्यो जसले चाहिँ लिडरसिप लिन पर्यो। त्यो सर्जन, त्यस्तो खालको सर्जन अहिले प्लास्टिक सर्जन हामीले सबै ठाउँमा पुर्याउन नसक्या हुनाले अहिले हामीले के गर्नु पर्यो भने प्लास्टिक सर्जनको काम गर्न सक्ने जेनरल सर्जनलाई नै ट्रेनिङ दिन पर्यो। त्यो जेनरल सर्जनले अब फेरि त्यो बर्न मात्रै गरेर बस्नेवाला छैन, उसले चाहिँ आकल झुकल मात्रै गर्ने हो बर्नको उपचार। त्यस हुनाले त्यो मान्छेलाई हामीले सानो समयको, थोरै समयको ट्रेनिङ दिन पर्यो, त्यो चाहिँ 1 महिना भनेको छौँ अहिले हामीले। हामीले त 1 महिनाको ट्रेनिङ एकजना सिस्टरलाई त्यो अपरेसन थिएटरमै त्यो डाक्टरसँगै काम गरेर गर्न पर्यो, अनि एकजनालाई चाहिँ बर्नको आइसियूमा काम गर्न लगाएर 1 महिनाको, एक महिनाको 3 जना, जम्मा एउटा अस्पतालबाट 2-3 जनाको टिम आयो भने हामीलाई यसले पुग्ने खालको
1: छ। भनेपछि फरक टिम चाहिँ चाहिएन, त्यहाँ भएकै टिमबाट चाहिँ काम गर्न सकिने
0: गर्नु पर्यो, होइन, बाहिरबाट तपाईँले टिम लिएर जानु भने उनीहरूको त कामै पुग्दैन नि, बर्न त त्यति धेरै त होइन नि त, कहिले काहीँ आउने कुरा हो। हाम्रै अस्पतालमा जम्मा दिनमा भनौँ न 877 भनेको दिनमा हामीले 2-3 बिरामी आएको हुन् एभरेजमा। अब बाहिरतिर त त्यो त होइन, हप्तामा एउटा आउला, 2 हप्तामा एउटा आउला, त्यतिको लागि तपाईँले टिम मात्रै पुरै टिम राखेर त तपाईँको त्यो त खर्चिलो भयो नि त, फेरि त्यही मात्रै गर्छु म, केही पनि गर्दिनँ भन्ने मान्छेलाई तपाईँले त्यहाँ राख्नु त त्यो मूर्खता भइहाल्यो नि त। त्यसो हुनाले अहिले हामीले गर्नुपर्ने चाहिँ के भने जेनरल सर्जन, अरू अपरेसन गर्ने डाक्टर मध्येमा इन्ट्रेस्ट भएको डाक्टरलाई, एक डाक्टर र नर्सेसहरू त विचाराहरू उहाँहरूलाई समस्या छैन, उहाँहरू आउनुहुन्छ, डाक्टरको समस्या हो अहिले हामीलाई।
1: जस्तो अहिले यहाँले उठाइहाल्नु भयो कि
0: धेरै इन्ट्रेस्ट नहुन सक्छ क्या उहाँहरूको, उहाँहरूको गल्ती होइन त्यो, किनभने सबै डाक्टरको इच्छा हो नि त। आफू म के भने मलाई हजुरले चाहिँ नेपालमा त एग्रिकल्चर आवश्यक छ, टिचर आवश्यक छ, त किन डाक्टर परिस भन्नु भने मसँग त आन्सर त छैन नि त, डाक्टरै भन्न मन लाग्यो भने मैले पढेको भन्ने बाहेक मसँग त अर्को उपाय त हुँदैन। 1 महिना मैले किन भनेको छु भने हाम्रो अस्पतालमा हप्ताको 6 दिन नै अपरेसन हुन्छ, 2 अपरेसन थिएटरमा लगातार 3-4 ठुल्ठुलो अपरेसनहरू दिनौ 2 अपरेसन थिएटरमा हुन्छ। त्यसो हुनाले अघि मैले जुन हजुरलाई भने त्यस्तो खालको टिम, अस्पतालको टिम हामी 2 अस्पतालबाट 2 टिम लिएर आएर एकैचोटि उहाँहरूलाई ट्रेनिङ दिन सक्छौँ हामी।
1: हजुर, जनशक्ति तयारदेखि लिएर जुन पूर्वाधारका कुराहरू यहाँले चर्चा गर्नुभयो, अब अलिकति हामी फेरि उपचारतर्फ नै फर्क्यौं। यही समस्या, यही उपचार गर्दा अन्य रोगहरूमा उपचारपछि ऊ खुसी भएर फर्किन्छन् भने, यहाँ उपचारपछि पनि उसले धेरै लामो समयसम्म आर्थिक पाटो, मानसिक पाटो दह्रो बनाएर बस्नुपर्ने अवस्था छ, होइन? यस विषयमा पनि सरकारले चाहिँ केमा चाहिँ ध्यान दिनु जरुरी छ?
0: ती बिरामीहरूलाई लामो समयसम्म उपचार गर्नुपर्ने आवश्यक भएको हुनाले उनीहरूलाई सपोर्ट गरिराख्नुपर्ने आवश्यकता छ. तर अहिले चाहिँ हामीले नेपालमा चलन भएर अङ्गभङ्ग भएका मान्छेहरू जो चाहिँ अपाङ्गतामा छन् उहाँहरूलाई सपाङ्ग गर्ने खालको रिकन्स्ट्रक्टिभ सर्जरी भन्छ, त्यो सर्जरी हामीले फ्रीमा नै उपलब्ध गराइरहेका छौँ कृतिपुर अस्पताल र यसको मेकानिजमबाट नेपालको विभिन्न अस्पतालहरूमा गएर. त्यो निशुल्क नै छ, उहाँहरूले पैसा पनि तिर्न पर्दैन, त्यो समस्या भएन. तर हामीलाई समस्या कहाँनिर छ भने कसैको हात छैन, कसैको खुट्टा छैन भने त्यहाँ त हात लगाउनु पर्यो, खुट्टा लगाउनु पर्यो. अब हात लगाउने भनेर एउटा सिम्पल हात जस्तो देखिने चिज पनि हामी लगाउन सक्छौँ, यसो हुक भएको यसो केही उठाउने खालको माथि पनि लगाउन सक्छौँ, अथवा हातै जस्तो चल्ने खालको पनि होइन त्यस्तो पनि हात निस्किसके. अब तर त्यो त्यस्तो खालको एकदम सोफिस्टिकेटेड ह्यान्डलाई त 30 लाख जति पर्छ. अब एउटा व्यक्तिलाई 30 लाख सरकारले खर्च गरेर हात लगाउने त अहिले अहिलेको अवस्थामा त अलिकति गाह्रो नै होला नि त होइन. त्यसो भएकोले यस्तो चिजहरू हामीले डिस्कसन गर्दाखेरि जहिले पनि आफ्नो देश सुहाउने गर्न पर्यो कि. मलाई एकदमै भिभिडली सम्झना हुन्छ श्रीलंकामा आजभन्दा झनै म 20 वर्ष अगाडि गएको, त्यहाँदेखि गएको थिएँ म. त्यहाँ कुनै पनि उपचारमा 1 पैसा पनि लाग्दैन थियो. कार्डियाक सर्जरी भन्नुहोस् कि न्युरो सर्जरी भन्नुहोस् कि प्लास्टिक सर्जरी भन्नुहोस्, कुनै पनि अपरेसन गर्दाखेरि 1 पैसा पनि लाग्दैन थियो. तर अब अहिले के हो देश हेर्नुहोस्, हामीले पनि सबै उपचार फ्रीमा आउनु भयो. बर्नको मैले भने जस्तै हजुर छातीको हुनु होला अरे, अर्को अर्थोपेडिकको डाक्टर होला, अर्को नाक कान घाँटीको होला, सबै निशुल्क हुनुपर्छ भनेर हामी सबै भोक हडताल गर्ने. त्यसो भएकोले हामीले सरकारले के सक्छ भन्ने कुरा पनि हेर्नु पर्यो.
1: ती व्यक्तिहरू जसले चाहिँ आवेशमा आएर केही एउटा सेकेन्डको आवेशमा आएर चाहिँ आफ्नो जीवनलाई चाहिँ सकाउने प्रयासहरू गर्नुहुन्छ नि, उहाँहरूलाई चाहिँ के सुझाव दिनु?
0: एकछिन मैले भनेर उहाँहरू चेन्ज हुने त्यस्तो आशा नगरौं. तर के हो भन्दाखेरि मैले चाहिँ के गर्छु भने मलाई पनि रिस उठ्छ नि त होइन. कोही मान्छे आएर मलाई एकदम मन नपर्ने कुरा गर्दाखेरि मलाई पनि रिस उठाउँछ. रिस उठ्दाखेरि उसलाई भन्ने चिज पनि मेरो दिमागमा आइसकेको हुन्छ, मेरो मुखमै पनि आइसकेको हुन्छ. तर मैले चाहिँ के गर्छु भने 1 मिनट पर्खन्छु, 1 मिनट धैर्य गर्छु म. 1 मिनट मात्रै धैर्य गर्दाखेरि त्यो अघि भन्न खोजेको चिज ओहो कति इनअप्रोप्रिएट, कति नराम्रो हुन्थ्यो यदि मैले त्यो भनेको भए भन्ने मैले 1 मिनटमा मैले बुझिसक्छु. उपाय त्यही नै हो हजुरको, आफूमा मनमा आएको कुरा तुरुन्तै हामीले चाहिँ भनिहाल्ने अथवा गरिहाल्ने, गर्यौं भने इम्पल्सिभ भन्छौ नि त्यसैलाई, गरिहाल्ने भयो भने त्यसको त कन्सिक्वेन्स त अब कोही कोही अब जीवनै जाने हुन्छन् भने कोही कोही अब जीवनभरिको लागि सम्बन्ध नै बिग्रिने खालको हुन सक्छ.
1: जीवन त गइहाल्यो, त्यो परिवार जो चाहिँ उसको लागि धेरै ठूलो महत्वपूर्ण हुन्छ उनीहरूको जीवन के होला. एकचोटि त्यो 1 मिनट जुन धैर्यतामा चाहिँ त्यही परिवार सम्झिनु पर्यो.
0: हजुर, 1 मिनट मात्रै हामी धैर्य गर्यौँ भने पनि हाम्रो विचार अर्कै आउँछ. त्यो विचार त आउँदै जाने गर्ने हो नि त,
1: आउँछ.
0: 1 मिनट मात्रै, 1 मिनट भनेको लामो समय हो त्यो बेलामा. फेरि हजुरको 1 मिनट भने कति हो र भने जस्तो लाग्छ, त्यो बेलामा हामी जुन बेलामा इम्पल्सिभ हुन्छ त्यो बेलामा यति महत्वपूर्ण हुन्छ त्यो 1 मिनट हजुरको होइन. त्यसले परिवर्तन ल्याउँछ हामीलाई.
1: पालिकाहरूले गर्नुपर्ने कुरा गरौँ न, जस्तो रोकथामको लागि पालिकाले ठूलो प्रयास गर्न सक्छ होइन. प्राथमिक उपचारको सन्दर्भमा भनौँ, अथवा यो प्राथमिक उपचारको कुरा गरौँ, अथवा जलन हुनै नदिनको लागि रोकथामको लागि चाहिँ के गर्न सक्छ पालिकाले?
0: पालिकाले अहिले कति पालिकाले गर्न थालिसके म्याडम, हजुरले यो राम्रै कुरा उठाउनु भयो. कति पालिकाहरूले अहिले चाहिँ फन्ड नै छुट्याएर यो खालको प्राथमिक उपचार मात्रै नभएर रोकथाम नै हुनै नदिनको लागि के गर्न सकिन्छ भनेर उहाँहरूको थुप्रो मान्छेहरूको जमात बनाउँदै उहाँहरूलाई ल यसो यसो गर्यो भने यो बर्नलाई चाहिँ हामी कम गर्न सक्छौँ है, जलनको कुरा कम गर्न सक्छौँ भनेर साथसाथै जलन भयो भने प्राथमिक उपचार यो गर्न पर्यो र यसरी चाहिँ अस्पतालसम्म पुर्याउने तरिका यो हो भनेर हामीले अहिले दिन थालिसकेका छौँ. त्यो चाहिँ कति ठाउँमा त उहाँहरूकै खर्चमा के पालिकाले नै निकालेको खर्चबाट उहाँहरूले छुट्याएको खर्चबाट अहिले गर्न सकिरहेछौँ. त्यो चाहिँ एकदमै पोजिटिभ कुरा भएको छ कि म्याडम नि, किनभने त्यो कुरा यहाँबाट सेन्टरकै गभर्मेन्टले गर्नुपर्ने हो भने धेरै गाह्रो हुन्थ्यो कि. तर त्यहाँको लोकल गभर्मेन्टले नै गर्दाखेरि चाहिँ के भने उनीहरूले हाम्रै आफ्नै ठाउँमा हामी आफैले हाम आफैलाई होइन गरेको भयो कि उहाँको त्यो अपनत्व भयो कि. त्यो त्यसमा टेक्निकल हेल्प हामीले गरिदिएछौँ कृतिपुर अस्पतालबाट गएर, तर त्यो चाहिँ उहाँहरूको कार्यक्रम भयो बुझ्नुभयो नि हजुरले होइन. हाम्रो लागि हामीले हाम्रै लागि हामी आफैले गरेको भयो कि. त्यस्तो खालको उहाँहरूले अहिले सुरु गर्नुभएको छ धेरै ठाउँमा, धेरै ठाउँमा हजुर. इभन कोही कोही ठाउँमा त उपचारको लागि पनि उहाँहरूले फन्डहरू छुट्याउनु भएको छ.
1: अब अन्त्यमा यहाँले अब भन्नै पर्दाखेरि सुझाव दिनै पर्दा अथवा केही दुई शब्द छोड्नै पर्दा चाहिँ के चाहिँ भन्न चाहनुहुन्छ?
0: अब सबै होसियार हौ त्यो त भन्न परिहाल्यो होइन. अब हामीले जलनमा उपचारमा एकदमै धेरैवटा अस्पतालहरू ठुल्ठुलो अस्पताल बनाउन पनि जरुरी छैन भन्ने मैले बुझेँ, किनभने धेरै बिरामी रहेनछन्. आजकै दिनमा हामीले नेपालभरिमा जलनबाट अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने कतिजना बिरामी रहेछन् भने 100 जना पनि पुग्दैन आज पनि कि हजारौं बिरामी यहाँ उपचार नपाएर बेहाल भएको त्यस्तो अवस्था होइन यो म्यानेजेबल हो तर के समस्या भयो भने यी बिरामीहरूलाई हामीले अझै स्तरीय उपचार दिनको लागि अझै पुगेन विभिन्न चिज पुगेन एउटा त्यो भयो अर्को चाहिँ यी बिरामीहरू खर्चिलो हुने उपचार खर्चिलो तर बिरामीहरू अधिकांश गरिब भएको हुनाले त्यो उपचारलाई हामीले निशुल्क बनाउन एकदमै जरुरी छ म्याडम होइन उसको चाहिँ त्यो विपन्नको कागजै छैन यसलाई कहाँबाट उपचार चाहिँ निशुल्क गर्ने भनेर हामीले झगडा गर्नु पर्ने स्थिति नहोस् भन्छु म विपन्नको कागज छ त उसले पाइ नै हाल्यो विपन्नको कागज नपाएको मान्छेलाई पनि अपर्झट 3 लाख 4 लाख निकाल्ने भनेको गाह्रो हो एउटा मान्छे त्यो चाहिँ गरिबीको नजिक भइराखेको मान्छेले अचानक उसले चाहिँ त्यो खालको खर्चहरू कतैबाट जुटाउनु पर्यो ऋण लिन पर्यो अथवा उपचारै गर्न नसक्ने खालको अवस्था भयो भने त्यो त नराम्रो भयो नि त त्यस्तो मान्छेलाई समेत जो मान्छे एकदमै उनीहरूले आफ्नो होइन हामी आफै उपचार गर्न सक्छौँ भन्ने बाहेक अरू सबैलाई हामीले निशुल्क उपचार गर्न पाए हुन्थ्यो भन्ने मलाई लाग्यो होइन दुईटा कुरा मैले भने हजुरको एउटा चाहिँ राम्रो उपचार केन्द्र जुन चाहिँ अहिले हामीले कीर्तिपुरमा बनाउन लागिरहेछौँ एकजना नेपाली नै महानुभावले बनाइदिन्छु भन्नुभएको छ तर अहिले उहाँको नाम लिन नमिल्ने भएर मैले लिइनँ उहाँ आफैले भन्दै हुनुहुन्छ एकदमै छिटै भन्नुहुन्छ भन्ने लाग्छ मलाई र अर्को चाहिँ उपचार पनि त्यसै गरी निशुल्क बनाउनको लागि सरकार गैर सरकारी संस्था विदेशी संस्थाहरू पनि व्यक्तिगत मान्छेहरू पनि होइन अनि अघि हजुरले भने जस्तो त्यो पालिकाहरू पनि लाग्ने हो भने
1: सबैको
0: सहयोग हुने हो भने हामीले जति पनि बिरामीहरू छन् वनको बिरामी अलिअलि 2 पैसा तिर्न सक्ने भए पनि तपाईँलाई गाह्रो छ यस्तो कारण किनभने अहिले भर्खरै जसले त अहिले भर्खरै उपचारमा हिँड्नलाई कहाँबाट तपाईँले पैसा निकालेर हिँड्ने भन्नु न होइन इभन तपाईँको कार्ड तपाईँको त्यो के हो कागज पत्रहरू तपाईँले कहाँबाट निकालेर हिँड्ने हो इमर्जेन्सीमा पर्नु भएको छ तपाईँ त्यस्तो बेलामा हामीले पैसाको धेरै कुरा नगरिकन उहाँहरूलाई निशुल्क उपचार गरिदिन पाए फेरि कति मान्छे छन् भनौँ भने वर्षमा जम्मा 3,000 मान्छे होला कि म्याक्सिमम 3,000 मान्छेहरू 2,500-3,000 मान्छे जलनमा परेर उपचारै गर्नुपर्ने मान्छे चाहिँ जलन त धेरै मान्छेलाई हुन्छ तर अधिकांशलाई सामान्य भएको हुनाले उहाँहरूलाई भर्ने गरेर गर्न पर्दैन कि ओपिडीबाट उपचार गर्न सक्छ ओपिडी त धेरै मान्छेले सक्ने छन् नि होइन ओपिडी त अधिकांश मान्छेले सक्ने भए तर अस्पतालमै बसेर अपरेसनै गर्नुपर्ने होइन आइसियुमै बस्न पर्ने खालको बिरामीहरू धेरै छैनन् कि उहाँहरूलाई चाहिँ हामीले निशुल्क गर्न त्यो दुईटा काम है हामीले गर्न पायौँ भने जलनमा धेरै अहिले जस्तो धेरै डिस्कसन गरिराख्नु परेको छ नि त्यो गर्न पर्दैन थियो
1: सरकारले कति प्रयास गरिरहेका छन्
0: एकदमै गरेका छ हजुरको
1: जलन भएर उपचारै गराउनु पर्ने अवस्थाकाहरूलाई चाहिँ के गर्दैछ
0: होइन अहिले चाहिँ मैले भने नि अघि विभिन्न कामहरू गरिराखेँ एउटा चाहिँ गरिब जनताहरूलाई जलनको उपचारको लागि निशुल्क बनाउनलाई फन्डहरू नै तयार भइसक्यो होइन एउटा त्यो भयो अर्को जलनको उपचार काठमाडौँदेखि बाहिर पनि लानपर्छ भनेर त्यो प्रयास भइसक्यो होइन केही कामहरू अझ बाँकी छ त्यो तर त्यो प्रयास सुरु भइसक्यो र कामै सुरु भइसक्यो भने पनि भयो अनि अर्को चाहिँ नियम कानुनहरू बनाउने जसले गर्दाखेरि उपचार गर्नको लागि कहाँबाट फन्ड आउने खालको कुरादेखि लिएर अब यो यो यो यो गर्न पर्यो है भन्ने खालको त्यो के भन्छ त्यो ऊहरू के विभिन्न पोलिसीहरू बनाउने काम भइरहेछ कि अहिले अहिले बन्दै गरेको हुनाले मैले त्यसको डिटेल भन्न मिलेन होइन त्यो भइरहेछ त्यस कारणले अहिले अहिलेको सरकारले साँच्चै नै फोकस गरेको छ यो अहिले यो घटना हुनुभन्दा अगाडि सुरु भएको है फेरि हजुरको यो अहिले भर्खर यहाँ चाहिँ ऊ भएर यो सरकारले देखाउनको लागि मात्रै गरौँ भन्न मिल्दैन हजुरको यो अगाडिदेखि नै सुरु भइसकेको छ कुरा बुझ्नुभयो म्याडमले होइन स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल भन्छ कुन बिरामीलाई कसरी उपचार गर्ने कुन लेभलमा उपचार गर्ने कुन खतरीको कुन अस्पतालमा भन्ने कुराको पनि पोलिसीहरू बनिसकेको छ कि त्यो अब बाहिर निस्कन मात्रै बाँकी छ त्यस हुनाले धेरै कुरा भएको छ
1: भनेपछि यो अहिलेको जुन सरकारसँग तपाईँहरूको जुन भइरहेको छलफलले चाहिँ के चाहिँ आशा गर्न सकिन्छ त जलनको उपचारमा अथवा जलन भएका
0: अब यसै वर्षदेखि नै म भन्छु अधिकांश बिरामीहरूले पैसा तिर्न नपर्ने अवस्था आइसकेको छ होइन गभर्मेन्टले दिएको बाटै हामीले त्यसलाई त्यो म्यानेज गर्छौँ र केही चाहिँ व्यक्ति अथवा अरू संस्थाले दिएको खर्चबाट हामी म्यानेज गर्छौँ अधिकांश बिरामीले पैसा तिर्न नपर्ने अथवा फेरि पनि एकदमै कम तिर्न पर्ने अवस्थामा हामी अलमोस्ट पुग्छौँ यही वर्ष. यही वर्ष हामीले अब काठमाडौँभन्दा बाहिर सेवा विस्तार गर्नको लागि हामी सुरु गरि नै हाल्छौँ. अहिले पनि कति ठाउँमा अलिअलि सुरु भइसकेको छ. पोखरामा एकदमै राम्रोसँग भइसकेको छ त्यो, होइन. अरू ठाउँमा पनि हामी लानको लागि त्यो जुन अघि मैले ट्रेनिङ भने नि, त्यो ट्रेनिङको लागि सरकारसँग हाम्रो सहकार्य भइरहेछ. यसमा सचिवज्यू नै लाग्नु भएको छ, स्वास्थ्यको सचिवज्यू लाग्नु भएको छ, महाशाखा प्रमुखहरू हुनुहुन्छ, होइन. अहिले चाहिँ म त यति त्यो चाहिँ पोजिटिभली मैले देखिरहेको छु कि यस्तो कामहरू भइराखेको. अब हाम्रो दुःख धेरै दिनसम्म छैन. तर अघि मैले भने जस्तो अब वर्णको उपचारको स्तर माथि लानको लागि चाहिँ टाइम लाग्ने हो है. फेरि आजको आजै त्यो स्ट्यान्डर्ड बढ्नेवाला होइन, त्यसमा चाहिँ टाइम लाग्छ. हामीलाई
1: व्यस्त समयको बावजुद पनि हाम्रो स्टुडियोमै आएर यति धेरै महत्वपूर्ण विषयमा चर्चा गर्न आइदिनु भयो, धन्यवाद छ.
0: वर्णको बारेमा, जलनको बारेमा हजुरले मात्रै होइन, जसले जहाँ बोलाए पनि, जति समय परे पनि मलाई समस्या छैन हजुर. जलनको लागि त हामीले जे पनि गर्न हामी तयार छौँ हजुर. धन्यवाद हजुरलाई पनि.
1: उहाँ हुनुहुन्थ्यो किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राई. आज हामीले जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गर्यौं. यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ. अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ. प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु. नमस्कार.
2: हजुरको रेडियो.

0: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजौ।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: अहिले बिहानको 9 बज्यो।
10: हजुरको रेडियो।

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म सुरुराज महत। तपाईले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाकोसी एफएम 95 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। आदिकवि भानुभक्तको 213औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै संघीय संसदका 4 समितिको बैठक आज बस्दै गणेश नेपालीको आत्मदाह प्रकरण र सुकुम्बासी व्यवस्थापन बारे रासपाका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच छलफल। सिन्धुली जिल्लाका 3 स्थानीय तहले चालू आर्थिक वर्ष 2082-83 वित्तीय प्रगति सार्वजनिक गरे। दोलखाको कालिन्चकमा पहिरोमा परी 4 महिनाकी बालिकाको मृत्यु, आमा गम्भीर घाइते। अमेरिका र इरान बीच आक्रमण र प्रत्याक्रमण तीव्र, इरानद्वारा बहराइन र जोर्डनका सैन्य अखडामा निस्ताना। र टी20 विश्वकप छनौटमा आज डेनमार्क र हंगेरीले खेल्दै।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: ए केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
4: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
5: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
6: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।
7: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। आदिकवि भानुभक्त आचार्यको 213औं जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पण सहित विशेष कार्यक्रमको आयोजना गरिएको छ। विक्रम सम्वत 1871 साल असार 29 गते तनहुँको चुदी रमघामा भानुभक्तको जन्म भएको संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा प्रस्तुत गरेर भानुभक्तले ठूलो गुण लगाउनु भएको रूपमा लिइन्छ। उहाँले लेख्नु भएको रामायण अहिले पनि नेपालीको घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। भानुभक्तले भाषा साहित्य र संस्कृति मार्फत महत्वपूर्ण काम गरेको मानिन्छ। वधु शिक्षा प्रश्नोत्तर भक्तमाला रामगीता फुटकर रचना लगायत उहाँका कृति छन्। नेपाली जातीय एकता राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ। घर घरमा उहाँले नेपाली भाषामा भानुवाद गर्नुभएको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन्। भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद लगायत संघ संस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। भानुभक्तको जन्म जयन्ती भारतको दार्जीलिङ, सिक्किम, भूटान, बर्मा लगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाउने गरिन्छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएका छन्। संसद सचिवालयका अनुसार फरक फरक कार्यसूची तय गरिएका यी बैठकहरूमा सम्बन्धित सदस्य तथा सरकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको 13 बैठक आज बिहान 8:30 सिंहदरबार स्थित संघीय संसद सचिवालयको भवनस्थित समितिको कक्षमा बसिरहेको छ। यसैबीच बैठकमा राष्ट्रिय योजना आयोगसँग विभिन्न महत्वपूर्ण विषयमा जानकारी लिने कार्यसूची छ, जसमा आर्थिक वर्ष 2022-23 आयोगबाट भइगरेका मुख्य मुख्य काम कारवाही, 16 आवधिक योजनाको कार्यान्वयनको अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन अवस्था र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना लगायतका विकास आयोजनाहरूको कार्य प्रगतिका बारेमा छलफल हुनेछ। यसै गरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो 1:00 समितिको बैठक कक्षमा बस्ने शाखा अधिकृत विनिता मरासनी पन्थीले जानकारी दिनुभएको छ। यस बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा छलफल हुने कार्यसूची छ। उक्त बैठकमा विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रालयका मन्त्री र सचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक तथा विषय विज्ञ डाक्टर गोपाल कुमार चौधरीलाई आमन्त्रण गरिएको छ। आज नै दिउँसो 1:00 प्रतिनिधि सभाकै कानून न्याय तथा मानवाधिकार समितिको 8 बैठक पनि बस्नेछ। सिंहदरबार स्थित समितिको बैठक कक्षमा बस्ने बैठकमा बाल सुधार गृहमा रहेका बाल बालिकाहरूको मानवाधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन, उपसमितिको प्रतिवेदन 2083 पर छलफल हुने शाखा अधिकृत एलिस्टा श्रेष्ठले जानकारी दिनुभएको छ। यसका साथै राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि आज नै बिहान 11:30 समितिको बैठक कक्षमा बस्ने तय भएको छ। उक्त बैठकमा मध्य प्रदेशमा भएको स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामाथि छलफल हुने कार्यसूची छ। गणेश नेपालीको आत्मदाह प्रकरण, सुकुम्बासी व्यवस्थापन लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ। लामिछानेको निवास बुढानीलकण्ठमा हिजो भएको भेटमा सरकारका काम कारवाही लगायत समसामयिक विषयमा छलफल भएको उहाँहरू निकट नेताहरूले बताएका छन्। छलफलमा सभापति लामिछानेले सुकुम्बासीको व्यवस्थापन के कसरी भइरहेको छ भनेर चासो राख्दा प्रधानमन्त्री शाहले सुकुम्बासी व्यवस्थापनको सबै काम भइरहेको र अब छिटै समाधान हुने जवाब दिनुभएको छ। यस्तै त्रिपुरेश्वरमा शरीरमा आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीको विषयमा पनि सभापति र प्रधानमन्त्री बीच छलफल भएको छ। प्रधानमन्त्री शाहले गणेश नेपालीको सम्बन्धमा काठमाडौँ महानगरपालिकाले गरेको सहमति र केन्द्र सरकारले गरिरहेको कामबारे जानकारी दिनुभएको थियो। यस्तै प्रधानमन्त्री शाहले सरकारले आवश्यक नीति र रणनीति बनाएर काम गरिरहेको जानकारी पनि पार्टी सभापति लामिछानेलाई गराउनु भएको उहाँहरू निकट नेताहरूले बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच नौबुधे सहमति भएको छ। नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच राहत प्रदान, गणेशकी छोरीको उच्च शिक्षासम्मको व्यवस्था, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायतका विषयमा सहमति भएको हो। सम्झौता गर्न गृहमन्त्री सुदन गुरूङ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्नु भएको थियो। सुरु गाउँपालिका छ जमल धारा स्थायी घर भएका गणेश भक्तपुरको कमल विनायकमा बस्दै आउनु भएको थियो। राइड सेयरिङ सम्बन्धी काम गर्ने नेपालीको मोटरसाइकलमा काठमाडौँको महानगरीय प्रहरीले ह्विल लक गरेका कारण शुरू भएको विवादपछि घटना भएको। गएको बिहिबार आत्मदाह प्रयास गरेका गणेशको उपचार क्रममा वीर अस्पतालमा शुक्रबार बिहान निधन भएको थियो। गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको छ। सुकुम्बासीको समस्यालाई लिएर चरको विरोध हुन थालेपछि हिजो संघ सरकारका छजना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री सुदन गुरूङ, भूमि मन्त्री प्रतिभा रावल, महिला तथा बाल बालिका मन्त्री सीता वादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादवले खरीपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो। अस्ति बिहान किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई पनि खरी पार्टीको होल्डिङ सेन्टरमा राखिएको छ। केही समयदेखि सुकुम्बासीलाई खाना समेत नदिएको भन्दै विरोध भइरहेकोमा अस्ति बिहान किर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुम्बासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि झनै बढेको। सुकुम्बासीसँगको भेटमा भूमि मन्त्री रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने बताउनुभयो। लाल पूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिने तयारी गरेको र यही कारण समय लागेको उहाँको भनाइ छ। यो मितिमा दिन्छु नभन्ने तर सुकुम्बासीले सक्दो चाँडो लाल पूर्जा पाउने उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासी बस्ती पत्काएर उठवास लगाएको उनीहरूको आरोप छ। बीमाको दायित्व निर्धारण एवं दावी भुक्तानी गर्ने क्रममा कुनै समस्या भएमा उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आह्वान गरेको छ। केही बीमकका कर्मचारी तथा सर्वियरले बीमा सम्बन्धी प्रचलित कानून, नियामकीय व्यवस्था तथा व्यावसायिक आचार संहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा प्राधिकरणमा विभिन्न गुनासाहरू प्राप्त भइरहेका छन्। यसै सन्दर्भलाई ध्यानमा राख्दै प्राधिकरणले कार्यवाहीका लागि प्रमाणसहित उजुरी पेश गर्न सार्वजनिक सूचना जारी गरेको। प्राधिकरणका अनुसार यदि कुनै बीमकको कर्मचारी, बीमा सर्वियर वा अन्य कुनै पक्षले दुःख दिएमा गलत विवरण तयार गरेको भए वा तथ्य लुकाएको पाइएमा उजुरी गर्न सकिनेछ। त्यस्तै तथ्य तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानून विपरीत कार्य गरेको भए त्यस्ता कार्यमा संलग्न व्यक्तिका विरूद्ध बीमा ऐन 2079 बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ। उजुरी पेश गर्दा सरकारवालाले विभिन्न आवश्यक विवरणहरू संकलन गर्नुपर्नेछ, जसमा उजुरीकर्ताको नाम, ठेगाना तथा सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम र समस्याको बेहोरा खुलाउनु पर्नेछ। यसका साथै बीमा दावी नम्बर तथा बीमा लेख नम्बर र दावीलाई पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण आवश्यक पर्नेछ। तपाईँ यति बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्राम विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।
6: रामेछाप नगरपालिकाको अनुरोध,
7: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
6: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिसके किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, तातो पानी बग्ने गर्भजाँच भिडियो एक्सरे वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475946 98692695998।
13: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। सिन्धुली जिल्लाका 3 स्थानीय तहले चालू आर्थिक वर्ष 2082-83 को वित्तीय प्रगति सार्जन गरेका छन्। आर्थिक वर्षको भुक्तानी निकासा बन्द भएसँगै कमलामाई नगरपालिका, मरिन गाउँपालिका र हरिहरपुर गढ़ी गाउँपालिकाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत चालू तथा पूँजीगत खर्च सहित समग्र बजेट कार्यान्वयनको अवस्था सार्जन गरेका हुन्। सार्वजनिक विवरण अनुसार 3 स्थानीय तहमध्ये कमलमाई नगरपालिकाले सबैभन्दा बढ़ी 83.28% बजेट खर्च गरेको छ। मरिन गाउँपालिकाको वित्तीय प्रगति 78.15% र हरिहरपुर गढ़ी गाउँपालिकाको 77.44% रहेको छ। कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजित 1,32,69,35,247.43 रूपियाँ मध्ये 1,10,51,13,14.78 रूपियाँ खर्च गरेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी र लेखा अधिकृत टेकेन्द्र कार्कीद्वारा हस्ताक्षरित सूचना अनुसार चालूतर्फ 86.97% तथा पूँजीगत तर्फ 72.56% बजेट कार्यान्वयन भएको उल्लेख छ। त्यसै गरी हरिहरपुर गढ़ी गाउँपालिकाले कुल 68,76,71,232 रूपियाँ विनियोजित बजेट मध्ये 53,25,58,628.86 रूपियाँ खर्च गरेको जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि नेउपाले र आर्थिक प्रशासन प्रमुख अनमोल हजाराको संयुक्त हस्ताक्षरमा जारी सूचना अनुसार यो कुल बजेटको 77.44% खर्च हो। गाउँपालिकाले चालूतर्फ 48,09,15,555 रूपियाँ विनियोजन गरेकोमा 38,26,65,92 रूपियाँ अर्थात 79.56% खर्च गरेको जनाएको छ। यस्तै पूँजीगत तर्फ विनियोजित 20,67,25,677 रूपियाँ मध्ये 14,98,93,536.79 रूपियाँ खर्च भएको छ, जुन 72.51% हो। उता मरिन गाउँपालिकाले असार 25 गतेसम्मको विवरण सार्वजनिक गर्दै चालू आर्थिक वर्षको कुल बजेट मध्ये 78.15% खर्च भएको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार चालूतर्फ 84.18% र पूँजीगततर्फ 66.66% बजेट खर्च भएको छ। आर्थिक वर्षको अन्त्यसँगै स्थानीय तहहरूले सार्वजनिक गरेका यी विवरणले बजेट कार्यान्वयनको अवस्था र खर्च प्रगतिको तस्विर प्रस्तुत गरेका छन्। दोलखाको कालिन्चो गाउँपालिकामा पहिरोमा परि 4 महिनाकी बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्। उनीहरू गए राति करिब 9 बजे कालिन्चो गाउँपालिका 1 क्याङपोलमा गएको पहिरोमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार मृत्यु हुनेमा 4 महिनाकी बालिका एलिना थामी रहेकी छिन्। पहिरोमा परि उनकी 19 वर्षीय आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। भीमेश्वर नगरपालिका 1 सुस्पा स्थित माइतीबाट बोलेरोमा घर फर्केका उनीहरू सड़क अवरूद्ध भएका कारण ओर्लिएर हिँड्ने क्रममा पहिरोमा परेका थिए। घर नजिकै पुगेर पहिरोमा परेका उनीहरूलाई स्थानीयले उद्धार गरेका थिए। घाइते शर्मिलाको दोलखा स्थित धुलिखेल शाखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको कालिचोक गाउँपालिका एकका वडाध्यक्ष पदम बहादुर थामीले जानकारी दिनुभएको छ। विरल वर्षाका कारण राति करिब 9 बजे सुनखानी साङवा सडक खण्ड स्थित क्याङपोल हेलेक्पा थालीको पहिरोले आमा छोरीलाई बगाएको थियो। पोखरामा अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहका 8 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकामा घर भाडामा लिई सफ्टवेयर कम्पनीको वाहनामा सञ्चालित यो गिरोहलाई गण्डकी प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापामारी पक्राउ गरेको। बरामद कम्प्युटरहरूको प्रारम्भिक जाँचमा झन्डै 20,70,00,000 रूपियाँ बराबरको कारोबार भेटिएको छ। गिरोहले भारतीय ब्याङ्क तथा डिजिटल वालेटहरू प्रयोग गर्दै टेलिग्राम र वाट्सएप मार्फत प्रयोगकर्ता जोड्ने र क्रिकेट, फुटबल, क्यासिनोमा सट्टा खेलाउने गर्दथ्यो। पक्राउ परेका मध्ये 7 जना भारतीय नागरिक र 1 जना नेपाली नागरिक रहेका छन्। घटनास्थलबाट ल्यापटप, मोबाइल, भारतीय सिम कार्ड लगायत ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको छ। वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरीको पछिल्लो सूचना अनुसार कास्की कमाडी गाउँपालिका 2 ज्यामदीमा रहेको पोखरा ताङटिङ सड़क खण्ड गैरातीदेखि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसैगरी गुल्मीको छत्रकोट गाउँपालिका 3 काउलेमा पहिरो खस्दा मदन भण्डारी राजमार्ग अवरूद्ध बनेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारीमा अरणीको राजमार्ग पनि पहिरोका कारण गैरातीदेखि नै पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। त्यस्तै रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङमा रहेको घोराई रोकुम शहीद मार्ग तथा अर्घाखाँचीको पानीनी गाउँपालिका 2 डुटखोलाको साल झण्डी ढोरपाटन सड़क खण्ड हिजोदेखि पूर्ण रूपमा अवरूद्ध छन्। मकवानपुरको थार नगरपालिका 8 स्यार्चे डाँडामा कान्ति लोकपथ पनि अस्ति शनिबारदेखि पहिरोका कारण बन्द रहेको छ। काभ्रे पलाञ्चोक सिन्धुली जोड्ने खुर्कोट नेपालथोक कटुन्जे बेसी बीपी राजमार्ग सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै गएको जेठ 22 गतेदेखि गाड़ी चलाउन रोक लगाइएको छ। यसअघि इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि अविरल वर्षाका कारण अवरूद्ध भए पनि त्यस क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा निरन्तर भइरहेकोले पहिरो तथा बाढ़ीको जोखिम भएका सड़कमा अनावश्यक यात्रा नगर्न, यात्रा गर्नु अघि सड़कको पछिल्लो अवस्था बुझ्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। यसैबीच देशका धेरै ठाउँमा गैरातीदेखि नै पानी परिरहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ। धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड़ र हिमालका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज राति, भोलि र पर्सि पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानमाथि गर्दै आएको पछिल्लो श्रृंखलाको आक्रमण हाललाई सकिएको बताएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले इरानमाथिको नयाँ चरणको आक्रामक हमला पूरा गरेको जनाएको। स्ट्रेट अफ हर्मिजबाट हुने अन्तर्राष्ट्रिय पानी जहाजका आवाजातमा इरानले गर्दै आएको आक्रमणलाई रोक्न यस्तो कदम चालिएको सेन्टकमको भनाइ छ। यसका लागि विभिन्न स्थानका दर्जनौ निशानामा सठिक हतियार प्रहार गरिएको विज्ञप्तिमा उल्लेख छ। सेन्टकमले इरानको हवाई रक्षा प्रणाली, तटीय राडार स्थल, क्षेपास्त्र र ड्रोन क्षमता तथा साना डुंगाहरूलाई निशाना बनाएको जनाएको छ। आक्रमणमा अमेरिकी लडाकु विमान, नौसेनाका जहाज, एकतर्फी आक्रमण गर्ने हवाई ड्रोन र पहिलो पटक समुद्री ड्रोन समेत प्रयोग गरिएको थियो। अमेरिकी सेनाले आक्रमण सकिएको घोषणा गर्नुभन्दा केही बेर अघि मात्र इरानको दक्षिणी हर्मुजगान प्रान्तस्थित बन्दर अभ्यासमा कम्तीमा 2 शक्तिशाली विस्फोटको आवाज सुनिएको इरानी समाचार एजेन्सी इर्नाले जनाएको छ। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले अमेरिकी आक्रमणको जवाफ दिने क्रम शुरू गरेको छ। आईआरजीसीले पहिलो चरण अन्तर्गत जोर्डनस्थित प्रिन्स हसन हवाई अखडामा क्षेपास्त्र र ड्रोन आक्रमण गरेको छ। उक्त आक्रमणबाट त्यहाँ रहेका इन्धन भण्डार र हतियार राख्ने गोदाममा आगो लागेको बताइएको छ। हुर्मुज जलमार्गमा ट्र्याकिङ प्रणाली बन्द गरेर अवैध रूपमा यात्रा गरेको आरोपमा इरानी नौसेनाले 2 जहाज रोकेपछि अमेरिकाले इरानी तटीय सैन्य अखडामा आक्रमण गरेको थियो। सोही अमेरिकी कदमको जवाफमा जोर्डनमा आक्रमण प्रत्याक्रमण गरिएको इरानको दावी छ। त्यसैगरी आईआरजीसीले आफ्नो प्रत्याक्रमणको दोस्रो चरण अन्तर्गत बहराइनको शेख ईसा हवाई अखडाका विभिन्न संरचनामा निशाना बनाएको दावी गरेको छ। एक विज्ञप्ति जारी गर्दै आईआरजीसीले आफ्नो एरोस्पेस बलले हेलिकप्टर मरमत केन्द्र, P-8 विमान राखिने ह्याङ्गर र अमेरिकी सेनाको ड्रोन कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा प्रहार गरेको जनाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। T20 विश्वकप छनौट अन्तर्गत आज हुने समूह चरणको खेलमा डेनमार्क र हंगेरीले खेल्दैछन्। यो खेल नेपाली समयअनुसार दिउँसो 2:15 बजे डेनमार्कको ब्रन्डे बिमार रहेको स्वानहोल्म पार्क क्रिकेट मैदानमा हुनेछ। डेनमार्क प्रतियोगितामा उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा रहँदा हंगेरी भने अप्रत्याशित नतिजा निकाल्दै प्रतियोगितामा आफ्नो सम्भावना बलियो बनाउने प्रयासमा छ। डेनमार्कको टोलीको नेतृत्व कप्तान हामिद साले गर्नुहुनेछ भने विकेट किपर तरनजीत फराज टोलीका प्रमुख खेलाड़ी मध्ये एक हुनुहुन्छ। दुवै टोलीका लागि समूह चरणको यो खेल महत्वपूर्ण मानिएको छ। यिनै समाचारसँग हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जान्दा जान्दै समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। आदिकवि भानुभक्तको 213 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै संघीय संसदका चार समितिको बैठक आज बस्दै गणेश नेपालीको आत्मदाह प्रकरण र सुकुमासी व्यवस्थापन बारे राष्ट्रपा सभापति लामी छाने र प्रधानमन्त्री शाहबीच छलफल। सिन्धुली जिल्लाका 3 स्थानीय तहद्वारा चालू आर्थिक वर्ष 2082-83 वित्तीय प्रगति सार्वजनिक। दोलाखाको कालिनचोकमा पहिरोमा परि 4 महिनाकी बालिकाको मृत्यु, आमा गम्भीर घाइते। अमेरिका र इरानबीच आक्रमण र प्रत्याक्रमण तीव्र। इरानद्वारा बहराइन र जोर्डनका सैन्य अखडामा निशाना र T20 विश्वकप छनौटमा आज डेनमार्क र हंगेरीले खेल्दै। हवस्त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुतराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: Sunia Jyoti Sahit Lal. Yo plan le premium tireko 6 guna samako coverage dincha. Ani premium tirne avadhi paschat whole life coverage. 70 barsha puge paschat tapaile tirnu bhayeko sampurna rakam firta. Ma ta bhanchu ajai linuhos. Tapai ra tapai ko pariwar ko lagi Surya Jyoti Sahi Plan. Surya Jyoti Sahi Plan, Sahi Sochon, Sahi Rojo.
1: Surya Jyoti Life Insurance, Jeevan Ko Lagi.
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध.
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं.
2: फोहर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं.
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं.
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ.
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं.
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं.
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैं सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ.
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली. फोन नम्बर 0447 52 14 13.
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना.
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ. 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ. म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ.
4: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क.
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म.
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
4: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
4: दुर्घटना स्वास्थ्य
2: हुन अनुरोध छ. म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ.
4: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र.

0: प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848 540 028 98 45 43 028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 97 67 65 24 29
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
4: काका, तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दिप ज्योति हार्डवेयर।

0: सप्लायर्स खुल्यो नि काका।
1: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
5: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
6: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
5: हुर्केकै गिरिराज चल्ला 150मा?
6: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
7: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
6: विराज, किसानको साथी,
7: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
6: प्रोप्राइटर जय मानन्दर, फोन 0848540239, 0848540533 र 98540240239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: यानी दाँत दुखेर मर्न लागे म हेर्दै त मेरो दाँतमा के भएछ
2: के हेर्नु नि आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि
3: ए काका काकी के को गन्थन मन्थन हो
1: ए बाबु पो बस न यतै के को गन्थन मन्थन हुनु नि घरमा सबैजना रोगी कोही दाँतका कोही आँखाका सबै रोगी मात्र छौ अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त
3: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच इमर्जेन्सी सेवा ल्याब सेवा अन्तर्गत रगत दिशा पिसाबहरूको जाँच एक्सरे सेवा भिडियो एक्सरे सेवा फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि त्यही गए त भइगयो नि अहिले त दाँतका सम्पूर्ण सेवाहरू आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ त्यति मात्र हो र काका त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि
4: रोग राइटर मोहन कुमार श्रेष्ठ सम्पर्क नम्बर 98540403005 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज बैंक भएको घर मन्थली रामेछाप
5: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
6: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
5: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
6: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
5: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
6: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
5: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
4: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ
7: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
0: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
4: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशा पिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 98-54-043-305 048-543-305 मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
1: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
2: ल्याउन त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
1: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदै छ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
3: हजुर रामेसाब मिर्सप एण्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेसाब मिट्सप एण्ड कोल स्टोर, रामेसाब अस्पताल जाने रोड, रामेसाब बजार, रामेसाब।
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
6: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

हार्दिक स्वागत गर्दै कार्यक्रम लोककोसेलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँसँग रहेर यो एक घण्टाको समय सहयात्रा गर्छौं भने तपाईँकै रोजाएका मेर्छा र माहिला लोकगीत बज्छ। तपाईँले मात्रै आफ्नो विशेष साथीलाई सम्झन पाउनुहुन्छ। आज चाहिँ तपाईँले फोन डायल गर्दै सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँ यो समय उकाले उकाली लेख्दै गर्दै हुनुहुन्छ, साथै भन्स्याङ चौतारी गर्दै हुनुहुन्छ होला, घरमा बसेर पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ होला। यो पानी परिभएको मौसम छ, पानी पर्ने क्रममा पनि कतिपय खेतबारीमा धान रोप्दै हुनुहुन्छ होला, कोही घर फर्कने क्रम अथवा कोही खेततिर जाने क्रम पनि जारी नै छ होला भन्ने पनि लाग्छ। कतिपयले यो समय कार्यक्रम सुन्न पाउनु भएको छैन, साथसाथै कतिपय चाहिँ पानीमा भेज्दै कार्यक्रम सुन्न पुग्नुपर्छ है भन्दै कुद्दै हुनुहुन्छ होला, हामीलाई सुन्नुहोला। र तपाईँको रोजाइका मिठा गीत पनि बस्छ। आजको बसाइमा भने यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्य ज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्य ज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। तपाईँले हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको यो .com हजुरको याप तमाकुस एफएम 95.5 MHz सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कार्यक्रमलाई शेयर गर्न सक्नुहुन्छ। तपाईँका कमेन्टहरूलाई पनि हामीले कार्यक्रममा वाचन गर्नेछौं भने यो कार्यक्रम साताको सातै दिन आउँछ, तर तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुन्छ। आजको बसाई पके पनि तपाईँका रोजाइका मेचा रमाइला गीत बज्ने दिन रहेको छ। यति बेला चाहिँ हामी कार्यक्रमको शुरूआतमा हाम्रै रोजाएको त्रिशुली सलल भन्ने एकदमै मिठो गीत रहेको छ। रामहरि भण्डारी, सानु केसी कोफिला वैवा, साथै मदन थापा र रविन श्रेष्ठको आवाजमा रहेको गीत कार्यक्रममा बज्छ। त्यसपछि हामी तपाईँका रोजाएका मिठा गीत लिएर आउँछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा तपाईँले सुनिसक्नु भएको छ एकदमै मिठो गीत त्रिशुली सलला भन्ने बोलको गीत रहेको थियो। यस्तै मिठा रमाइला गीतहरू बस्छ र तपाईँले आफ्नै आवाजमा भन्दा नि आफूलाई मनपर्ने गीत चाहिँ रोज्न सक्नुहुन्छ आज र विशेष तपाईँले आफ्नो साथीलाई सम्झन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते दिदी, के छ खबर?
1: हजुर एकदम ठिक छ भन्नुपर्छ है दिदी, हजुरको ठिक छ नि?
0: मेरो पनि एकदम ठिकठाक छ भन्नुपर्छ, राम्रै रमाइले गमाइले छ, साथसाथै पानी झमझम पर्दैछ यता त।
1: हजुर यता पनि पानी परिरहेको छ, सिमसिम अहिलेसम्म परिरहेको छ, धेरै ठुलो पनि होइन, ठिकै अब होइन, पातलै पातलो पानी परिरहेको छ। अहिले चाहिँ घाम लाग्ला लाग्ला जस्तो भइरहेको छ, साथमा हावा परिरहेको छ, चिसचिर हावा चलिरहेको छ, एकदम शीतल शीतल पनि भइरहेको छ भन्नुपर्छ है त।
0: ल, पानी परेर रमाइलो, जताततै हिलो पनि छ यो समय।
1: हजुर हजुर पक्कै पनि, त्यति साह्रो हिलो त भएको छैन, अब पानी अलिक धेरै पऱ्यो भने हिलो पनि हुन्छ, अब अहिलेसम्म चाहिँ त्यति साह्रो हिलो चाहिँ भएको छैन, अब पानी अलि दिनभरि पानी पऱ्यो भने हाम्रो भोलिसम्ममा रोपाइ हुन्छ कि जस्तो छ भन्नुहोस् है त।
0: ल, अब पानी पर्छ नै भन्नुभएको छ हाम्रो मौसम विभागहरूले, भोलि पर्सि आज लगातार होइन, चिन्ता नगर्नुहोस्, यहाँले समयमै रोपाई गर्न पाउनुहुन्छ।
1: हजुर हजुर,
0: अब सुनकोसीमा पानी छ तर तपाईँ बसेको ठाउँमा कोसीमा बगेको पानी आउन नसकेपछि खेती किसानी गर्नेलाई गाह्रो छ है।
1: हजुर पक्कै पनि,
0: कोसीको पानी हेरेर बस्नुदेखिको कुनै पनि विकल्प छैन।
1: हजुर पक्कै पनि, अब पानी अब सिँचाइको पानी पनि रोपाइ त अब गर्नै पर्यो नि त भन्नुपर्छ, यो साउनभरिमा त सकिसक्नुपर्छ रोपाई भन्नुपर्छ है दिदी। हजुर
0: ल ठिक छ, रोप्नु होला धान, पक्कै पनि यो समय हामीले रोप्नु पर्छ, जसरी भए पनि जे गरेर भए पनि होइन। रोपाई चाहिँ कहिले, भोलि नै हुन्छ?
1: भोलि त ठेगान छैन, अब पछिसम्ममा हुन्छ, अनि दिदीहरू पनि आउनु होला है त।
0: ल, अब देवजीले हाम्रो यो दिन चाहिँ रोपाई हुन्छ है, आउनुपर्छ धान रोप्न, अब एउटा मेलो भए पनि लानुपर्छ भनेर चाहिँ निम्त गर्नुभयो भने आउनुपर्छ। अब थाहा नै छैन आज हुन्छ कि भोलि पर्सि कहिले हुन्छ रोपाई, त्यो थाहा छैन भने चाहिँ हामी आउन सक्दैनौँ नि फेरि।
1: हजुर हजुर, अब भयो भने हामी दिदी हजुरलाई चाहिँ हामी ठेगान गरिहाल्छौँ नि, बोलाइहाल्छौँ नि दिदी।
0: ल हुन्छ, हामी सकेसम्म कोसिस गर्छौँ, यदि सकेन भने पनि हाम्रो सट्टा अन्य साथीलाई धान रोप्न लगाउन लगाइदिन्छ।
1: हुन्छ
0: ल, खाना खानुभयो कि बाँकी छ?
1: खाना खाँदैछु दिदी हजुर, अहिले खाना खाँदैछु, कार्यक्रम आयो अनि अलिकति बाँकी राखेर अनि यस्तो फोन ट्राई गरेको लागिहाले, सुरुमै खुसी पनि लाग्यो भन्नुपर्छ है दिदी हजुर।
0: ल त्यसो भए हामी कार्यक्रमतर्फै लाग्छौँ, खाना खाएर सघाउँस धेरै, मैले अलमैले होइन भोलिका दिनहरू पनि मा पनि तपाईँ हाम्रो कुरा हुन्छ, आज चाहिँ कुन चाहिँ गीत सुन्नुहुन्छ?
1: मलाई झोरले हजुर लाउ न झोरले भन्ने गीत, नयाँ गीत जस्तो लागिरहेको छ, त्यो नयाँ नै भनौँ होइन, विष्णुमाझीको आवाजमा रहेको छ, त्यो गीत चाहिँ सुन्न अनि मन छ भन्नुपर्छ है त।
0: झोरले हजुर झोरले भन्ने गीत भन्नुभयो?
1: हजुर हजुर।
0: ल हुन्छ, हामी गीत राख्छौँ, आफ्नो विशेष कतिजना साथीलाई सम्झने भनेर त हाम्रो दिदीलाई थाहा छ नि।
1: एकदम भन्नुपर्छ है त दिदी हजुर, मलाई त एकदम थाहा छ नि भन्नुपर्छ
0: है। ल विशेष साथी को हुनुहुन्छ सम्झनुहोस्?
1: हुन्छ, यहाँ सुन्दै छोरीले नमस्ते सुनाइदिनु है, मेरो पनि भन्दैछ है छोरी ममता माझीले।
0: ल ममताजीलाई मेरो तर्फबाट पनि धेरै माया धेरै सम्झना छ भनिदिनुहोस् है त।
1: हजुर हुन्छ, सुन्दैछ, नजिकै सुनिरहेको छ भन्नुपर्छ है, अनि विशेष गरी अब एकजना साथी भन्नुपर्दा चाहिँ हिजो अस्ति भर्खर मिटिङ लगाएर छोरी पासाङ डोलमा तामाङको लागि सुन्दै होला, उसको लागि भन्दै छुट्टिन्छु ल, नमस्ते बाबाई।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले जोरले हजुर भन्ने बोलको गीत रोज्नु भएको छ, यो गीत हामी कार्यक्रममा राख्ने नै छौं र सोही गीतलाई समर्थन जनाउन अर्को पनि साथीलाई हामी समेट्ने प्रयत्न गर्नेछौं, किनकि धेरै साथीलाई समेटौँ भन्ने जमर्को हो. अब एकजना साथीले रोज्नु भएको गीत चाहिँ एकजना साथीलाई मात्र समर्थन जनाऊ भन्ने पनि हामीलाई त लाग्छ होइन, तर सबै साथीलाई चाहिँ हामीले स्थान दिउँ भन्ने उद्देश्यले चाहिँ एकजना साथ एकजनाले रोज्नु भएको गीतमा हामीले दुईजनालाई समर्थन जनाउन लगाएका छौँ. यति बेला अर्को साथै सम्पर्कमा आइसक्नु भएको छ, स्वागत गर्छु. हेलो
2: हेलो
0: नमस्कार,
2: साथमा
0: टासी दिली. नमस्ते नमस्कार, साथमा यहाँलाई पनि टासी दिली. कहाँदेखि बोल्दै हुनुहुन्छ? डुलमाझी, के छ खबर?
2: ठिकै छ, अनि हजुरलाई साथीहरूको के छ?
0: मेरो पनि एकदम ठिक छ. हाम्रो पासाङ हटाएर डोलमा मात्रै राख्नुभयो कि हाम्रो डोलमाझी नै हुनुहुन्छ? त्यही भएर पासाङ हटाइदिनु भएको हो. त्यही त म अस्तिदेखि हाम्रो नयाँ साथी पासाङ चाहिँ हो कि हाम्रो पासाङ डोलमाझी नै हो भन्दैछु कि म.
2: हजुर, सबैले पासाङ पासाङ डोलमा भन्छ, अनि फेरि पासाङ भान्छ कुनै नै कुनै डोलमा भन्छ, अनि डोलमा मात्रै भन्दो रहेछ आज भन्छ, अनि त्यही भएर चाहिँ
0: ल ठिक छ. पक्कै पनि कसैलाई अब नामैबाट बोलाउन मन लाग्छ, कसैलाई सुरुवातको नाम सजिलो लाग्छ अरे, कसैलाई विषयको नाम र कसैलाई चाहिँ अन्तिमको हाम्रो जुन थर भनौँ जाति भनौँ जे भने पनि होइन, त्योबाट चाहिँ साथीहरूलाई आफ्नै तरिकाले बोलाउन सहज हुन्छ अरे. त्यही भएर चाहिँ हाम्रो पासाङजीलाई पनि त्यस्तै भनेर बोलाउनु भएको होला नि त. मेरो भइसकेको छ, यहाँको भयो कि बाँकी छ?
2: एकदम दिदी, बिहान भइसक्यो, गोठालो गर्न आयो, जङ्गलतिर भन्छ है.
0: गोठालो गर्दै हुनुहुन्छ, तपाईँकोतिर पानी परेको छैन आज?
2: पानी एकदम दिदी परिरहेको थियो, बिहानभरि परिरहेको थियो, आज परेको छैन दिदी.
0: त्यही भएर पानी नपर्ने बित्तिकै जङ्गल कुद्नु भयो. हाम्रोमा चाहिँ भर्खर समय पानी परेको थियो, अब चाहिँ अहिले रहेको छ कि जस्तो लाग्दैछ. मौसम अलि उज्यालो उज्यालो छ, अब घाम लाग्छ कि के छ यस्तै छ. अहिले चाहिँ म भित्र छु, खासै देखेको छुइनँ होइन. अहिले एकछिनमा निस्किएर म के रहेछ मौसमको अवस्था, फेरि पनि जानकारी गराउँछु है त. ल अब हाम्रो देवजीले गीत रोजिसक्नु भएको छ, यो गीत मार्फत हाम्रो पासाङजीलाई विशेष समर्पण पनि गरिसक्नु भएको छ. अब देवजीले समर्पण गरिसकेपछि यहाँले समर्थन जनाउँदै एकजना साथीलाई सम्झनु पर्ने हुन्छ.
2: सुराज मद्दको लागि, अनि हाम्रो दिदी ललिता हाई दिदीको लागि, अनि मेरो प्यारो साथी मुन्दी शेर्पाको लागि. दिदी नमस्ते,
0: नमस्ते. नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो पासाङ डोलमा हजुर. उहाँ पहिला चाहिँ पासाङ डोलमा भनेर चाहिँ परिचित हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु डोलमा हजुरलाई. यति बेलाको पुस्तामा हाम्रो देवजीले रोज्नु भएको झोरी हजुर भन्ने बोलको गीत रहेको छ. विष्णु माझी, त्यसै गरी बाबु कृष्ण परिवारको आवासमा रहेको गीत कार्यक्रममा बज्छ. त्यसपछि हामीहरूको साथीको रोजाईको मिठो गीत लिएर फेरि आउनेछौं.

कार्यक्रममा एकदमै छ गीत बजिसकेको छ जोरले भन्ने बोलको गीत रहेको थियो तपाईँले सुनिसक्नु भएको छ यस्तै मेचा रमाइला गीत बज्छ बाबु कृष्ण परियार साथै विष्णु माझीका शान्तिश्री परियारका आवाजमा रहेको थियो गीत यस्तै मेचा गीत तपाईँले रोज्न सक्नुहुन्छ त्यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ शर्मिला जे सन्चै आरामै हुनुहुन्छ म एकदम सन्चै आरामै कुशल मङ्गलै छु है त अहिलेसम्म मेरो भयो हाम्रो शर्मिलाजीको भयो कि छैन भनेपछि खाना खाएर मजाले बस्दै हुनुहुन्छ कि भन्ने काम गर्दै हुनुहुन्छ ल कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ मिठा मिठा गीत बज्दैछ आज चाहिँ शर्मिलाजीलाई कुन चाहिँ गीत सुन्न मन छ त बादलभित्र जुन छ ल हिजो आज त पक्कै पनि बादलभित्र जुन नै हुन्छ बादल मात्रै लागिरहन्छ हेर्नुहोस् न ल यो के भन्छ कार्यक्रममा आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिला थापा मगरजी उहाँले बादलभित्र जुन छ भन्ने बुलको गीत रोजेर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ उहाँले रामजी खाँडको भन्दै हुनुहुन्थ्यो समाप्त रामजी खाँडको चाहिँ आवाज छैन कि जस्तो लाग्छ यदि छ भने ठिकै छ हामी सो गीतलाई अर्को साथीलाई पनि समर्थन जनाउँछौ त्यसपछि मात्रै उहाँले रोज्नु भएको गीत कार्यक्रममा बज्नेछ तपाईँले यो समय हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्युज जजकम हजुरको या तपाईँकोसी एफएम 95 MHz पनि हामीलाई सुन्दै हुनुहुन्छ कार्यक्रम लोककोसेली हरेक दिन बिहान आउने गर्छ र सप्ताहको सातै दिन कार्यक्रम आउने क्रममा तपाईँले हामीलाई फरक फरक प्रस्तुतिको साथमा सुन्न सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ भन्ने पनि लाग्छ अब नियमित कार्यक्रम सुन्ने साथीहरूलाई थाहा नै छ र यदि तपाईँ नयाँ साथी हुनुहुन्थ्यो भने मैले तपाईँको लागि जानकारी पनि गराइसकेको छु के गर्ने कसो गर्ने भन्ने कुराहरू फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीले कमेन्ट पठाउनुहोस् साथसाथै हामी तपाईँको कमेन्टहरूलाई पनि कार्यक्रममा छोटो मिठोमा वाचन गर्छौं यदि तपाईँको कमेन्ट आजको विषयमा वाचन हुन सकेन भने भोलि मंगलबारको विषयमा एक घण्टासम्म तपाईँको कमेन्टलाई मात्र हामीले स्थान दिनेछौं थाहा नै छ तपाईँलाई हामीले खास भनिराख्नुपर्छ होला जस्तो लाग्दैन नयाँ साथीको लागि हामीले बारम्बार कार्यक्रमको बारेमा जानकारी पनि गराइरहेका छौं मिठा रमाइला लोकगीतको साथसाथै एक घण्टासम्म तपाईँसँग सहयात्रा गर्ने क्रममा समय कति छिटो बित्छ भन्ने कुरा हामीलाई नै पत्तो हुँदैन भर्खरै हामी कार्यक्रममा प्रवेश गरेका छौं जस्तो लाग्छ तर यति बेला 10:23 गइसकेको छ यति बेला चाहिँ हामी शर्मिलाजीले रोज्नु भएको गीततर्फै लाग्छौं गीतपछि हामी विश्रामतर्फ पनि जानुपर्ने हुन्छ राजन ठकुरी अनि सृजना थापा विरही थापाको आवाजमा रहेको छ सृजना विरही थापाको आवाजमा रहेको यो मिठो गीत कार्यक्रममा बस्छ त्यसपछि हामी विश्रामतर्फ जान्छौं विश्रामपछि फेरि आउनेछौं

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
2: 98407793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसके नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174845। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 98454175, 98146906, 98064417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन।
3: 41690669, 98064417188।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त?
1: खै
0: मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न। मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
2: ए हो र भन्या, अनि फाइदा होला र है?
0: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइरहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
2: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त।
0: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
2: कति रे 98540 अनि
0: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239
2: 048-540-239।
3: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
2: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
3: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
5: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
7: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98840-087-828, 98-27-8720-82। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप।
8: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
9: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
8: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
9: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
8: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
9: सम्पर्क नम्बर 048-540-143, 98-63-023-422।
10: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
11: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
10: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
11: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
10: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-29-25-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
11: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ
4: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
4: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485438 0485438
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
1: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल
6: हजुरको रेडियो 102.1 मेगा
7: कार्यक्रम लोकोशरीमा राखिएको विश्राम बस्ने हामी फेरि पनि आइसकेका छौं आजको बसलाई तपाईँको रोजाइका मिठा गीतहरू धेरै साथीले बजाउने समर्क त गरिरहेका थियौं कार्यक्रममा विश्राम पनि राख्नुपर्ने हुन्छ होइन त्यो हुँदाखेरि चाहिँ हामीले यतिन्जेलसम्म 3 साथीसँग प्रदर्श सम्पर्क गर्दै र उहाँहरूको रोजाइको गीत बजिसकेको छ 048 40 40 026 को नम्बर तपाईँको लागि खुल्ला छ यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो
8: नमस्ते नमस्कार लाठो ठाकुर हजुर
7: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
8: गाउँपालिका 2 रोज घिसिङ रोज
7: रोज अझैको खबर के छ
8: एकदम सबै ठिकै छ भन्नुपर्छ अब न के अरे रमाइलै छ अब पानी पर्न नसके पनि हल्का फुल्का पानी परिरहेको थियो बेलुका बिहान पख अलिकति अलिक बादल आइरहेको छ त्यस्तै छ अरू सबै ठिकै छ रोपाई हल्का फुल्का चलिरहेको छ अरू सबै समग्रमा
7: समग्रमा सब ठिक ठाक छ
8: हजुर
7: ल ठिक छ खानपिन खाएर कार्यक्रम सुन्दै हुनुहुन्छ कि बाँकी नै छ
8: खानपिन त अब यहाँ बाहिर नै कुरै छैन नि हजुर म पनि
7: ल ठिक छ काम पनि गर्नुपर्ने हुन्छ काममा नै जानुपर्छ पाकेपछि बरु खानै बरु आफ्नो काममा बरु कता छ त्यति व्यस्त हुने होइन त रोजी
8: एकदम सही
7: ल ठिक छ अब हामी रोजाइको गीततर्फै लाग्छौँ आज कुन चाहिँ गीत सुन्न मन छ
8: अब यो सिजन अनुसारको अब याद र अब असारको रोपाईको ताकत छ रोपाईको बेला छ यसो असारै दिन यसो अब सुनौँ अरू बेला अरू गीत सुनिरहेकै हो असारकै गीत सुनौँ भनेर
7: असारको पनि यो चाहिँ गीत सुन्छु म भन्ने छ कुनै गीतको नाम भन्नुहोस् न
8: यो पिपल पार्टी भन्ने छ, यो पिपल पार्टी भन्ने यो सुफिक्स मदन र यो रिता कुलुले चाहिँ कोशोरमा सजिएको गीत, यो पिपल पार्टी भन्ने छ असारी गीत।
7: ल, पिपल पार्टी भन्ने असारको गीत हामी कार्यक्रममा राख्छौँ। यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झाउनुहोस् न।
8: विशेष गरी मेरी उनीलाई नै सम्झिँदै आजको यो कार्यक्रमबाट म ओझेल पर्छु। हस्त नमस्ते, नमस्कार।
7: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो रोज घिसिङजी, उहाँले पिपल पार्टी भन्ने बोलको गीत अवसरको गीत बजाइदिनुहोस् भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। पालो तपाईँको रहेको छ, तपाईँले सोही गीतलाई समर्थन जनाउनु पर्ने हुन्छ र आफ्ना आफन्तजन साथी संगीलाई पनि तपाईँले सम्झना पाउनुहुन्छ। देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीले गीत साथ सुनि पनि राख्नु भएको छ भन्ने पनि लागिरहेको छ। तपाईँसँग रहेर सहयात्रा गरिरहेका छौँ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्ते। अनि नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनिताजीको खबर के छ त?
9: हजुर, मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुपर्छ दिदी। यतातिर त पानी परिरहेको छ, बसिरहेको छु हजुरको प्रोग्राम सुन्दै।
7: भनेपछि हामीलाई सुन्दै बस्दै हुनुहुन्छ?
9: हजुर।
7: ल, ठिक छ। यो झमझम झरीको मौसम छ, झरीमा पनि हामीलाई सुन्दै बस्दै हुनुहुन्छ?
9: हजुर हजुर।
7: यहाँलाई यो झरीमा बाहिर निस्किन कतिको मन लाग्छ?
9: हजुर, अब बाहिर निस्किनु त मन त लाग्दैन, तर अब आज भोलिको दिनमा अब खेतबारीमा अब मेलापात गर्नुपर्छ, निस्किनु पर्छ
7: पर्छ, बाध्यताले रहरले होइन बाध्यताले।
9: हजुर,
7: ल ठिक छ। अब हरेक कुरा रहर भन्दा नै बाध्यता नै हुन्छ होइन?
9: हजुर हजुर।
7: ल, अब बाध्यताका बावजुद हरेक काम गर्ने, जिन्दगी पनि चलाउने पर्ने हुन्छ। ठिक छ, कार्यक्रममा आउनुभएको छ। पिपल पाथे भन्ने सारे गीत हाम्रो रोजजीले रोजैमा पार्नु भएको छ। यहाँले आफ्नो विशेष एकजना साथीलाई सम्झनुहोस् न।
9: हजुर, अब विशेष एकजना साथीलाई भन्नु पर्दाखेरि मेरो प्यार साथी सन्दीपा ठकुरलाई भन्दै खुसी।
7: हस्त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अनिता तामाङजी, उहाँले आफ्नो साथीलाई सम्झिसक्नु भएको छ। यति बेला चाहिँ कार्यक्रममा हामी रोज घिसिङजीले रोजमा पार्नुभएको यो एकदमै मिठो गीत कार्यक्रममा राख्छौ। त्यसपछि हामी फेरि आउनेछौँ।

कार्यक्रममा एक दिन मिठो पिपल फाटे भन्ने असारको गीत बजिसकेको छ। यस्तै मिठा गीत संगीतको साथसाथै अब चाहिँ हामीले पनि कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। म कार्यक्रमको अन्त्यतिर छु। म अब चाहिँ तपाईँको फेसबुक कमेन्टहरूलाई वाचन गर्छु। धेरै साथीको फेसबुक कमेन्टहरू छन्। मनोज सुन्दास लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, गुड मर्निङ, के छ खबर, म कार्यक्रम सुन्दैछु है यता सिन्धुलीको चाइना झोली रातमाट बजारबाट भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी यति बेला अर्को साथीको कमेन्ट प्राप्त भएको छ। निशा ठोकरजी उहाँ लेख्नुहुन्छ, हेलो दिदी नमस्ते है, म कार्यक्रम सुन्दैछु अब बस्ने कि त सबैको लागि भन्दै हुनुहुन्छ। बिलन घायल मोटोजीले पनि लेख्नु भएको छ गुड आफ्टरनून भनेर लेख्नु भएको छ है। यो बिहानको समयमा गुड आफ्टरनून भन्दै हुनुहुन्छ त हाम्रो मिलनजीले। यो समय चाहिँ बिहानको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी मनको साथी जीवन कार्कीजी पनि लेख्नुहुन्छ, हजुर शुभ बिहानी पोखरेली, नमस्कार सन्चै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, लामो समयपछि कमेन्ट पठाएको छु, पोखराबाट हो, वाचन गरिदिनु होला भन्दै हुनुहुन्छ। समय कम छ सो तोमिठोमा वाचन गर्दैछु मैले। कविता घतानीजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी म कार्यक्रम सुन्दैछु काठमाडौँबाट बस्ने गर्दा सबैको लागि भन्दै हुनुहुन्छ। त्यसै गरी भावना मगरजी पनि लेख्नुहुन्छ, हेलो नमस्ते नमस्कार है म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। त्यसै गरी सौरभ केसीजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु यता बागचोरो नगरपालिका आठबाट हाल चाहिँ भारतको गुजरातदेखि भन्दै हुनुहुन्छ। त्यसै गरी बिरजङ लिम्बुजीले पनि हेलो हजुर नमस्ते शिवार हो म कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। अब बस नेगेट सबैको लागि समर्पण गर्न चाहन्छु ल, कोही कसैलाई पनि बिर्सेको छैन है भन्दै हुनुहुन्छ। उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे मैले। त्यसै गरी शिवजी राणा मगरजी पनि लेख्नुहुन्छ, नमस्ते दिदी म कार्यक्रम सुन्दैछु है हेटौडा बाट भन्दै हुनुहुन्छ। त्यसै गरी अमिनाजीले पनि नमस्ते हजुर म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ यता दौलखाबाट। जनक रजाली मगरजीले पनि नमस्ते हजुर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। आशिका तामाङजीले पनि नमस्ते कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ उदयपुरबाट। टेकु छेत्रीजीले पनि नमस्ते हजुर सुन्दैछु है कार्यक्रम तनहुँबाट भन्नुभएको छ। देविका पूर्व छाने मगरजीले पनि झोरले है दिदी म यता काठमाडौँबाट देविका पूर्व छाने मगर कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। पासाङ डोलमा तामाङजीले पनि लेख्नु भएको छ, नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु सिन्धुलीदेखि भन्दै हुनुहुन्छ। त्यसै गरी विनोद बरुवालजीले पनि लेख्नु भएको छ, नमस्ते हजुर म कार्यक्रम सुन्दैछु यता काठमाडौँबाट भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि सुन्दैछु है मैले पनि चेदनबाट भन्नुभएको छ। गीता राणा मगरजीले पनि नमस्ते है कार्यक्रम सुनिरहेको सीता सुन्दरीको तिङ्कनेबाट भन्नुभएको छ। ब्रह्म कुमार लिम्बुजीले पनि नमस्ते म कार्यक्रम सुन्दैछु है तेह्रथुमबाट अब बस्ने कि त सबैको लागि भन्दै हुनुहुन्छ, म सीता फेसबुक लाइभबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। सपना तामाङजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु सिन्धुलीबाट, कार्यक्रम राम्रो लाग्छ, मौसमको अवस्था चाहिँ सिन्धुलीमा पानी परिरहेको छ है रामेश्वरमा कस्तो छ भन्दै हुनुहुन्छ। यता पनि पानी परेर भक्रिरहेको छ, फेरि पनि पानी पर्ला जस्तो छ, मौसम यस्तै छ। अब देशव्यापी रूपमा बर्खायामको समय पानी परेको छ होइन, पानी पर्दै गर्दाखेरि पनि हामीलाई सम्झनु भयो, यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी रामकुमार लिम्बुजी पनि लेख्नुहुन्छ, सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। उहाँको कमेन्टलाई मैले वाचन गरिसकेको छु। रिमा थानेजीले सपना सासङ्खरलाई चाहिँ ह्याप्पी बर्थडे भन्दै हुनुहुन्छ, सतीको लागि सहारा लगायत सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। कविता घतानीजीले पनि अब बस्ने कि त सबैको लागि समर्पण गरेला भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ। तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै सबै साथीलाई धेरैभन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथी कार्यक्रममा तपाईँले सहभागिता जनाउने साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु भन्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महतो, साथी सम्झना खड्गीकोलाई पनि धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा फेरि पनि तपाईँको माझमा अर्को एकदमै मिठो अनि रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकको शैलीको व्यवसायबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.nbk का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारणका लागि आज पेशी तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सतेश बहादुर खड्काको इजलासले राई माझी सहितका प्रतिवादीलाई दोषी ठहर गरेको थियो। नेपालको फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन 2074 अनुसार 3 वर्षभन्दा बढ़ी कैद हुने मुद्दामा कसुर ठहर भएको 30 दिनभित्र सजाय निर्धारणका लागि छुट्टै सुनवाई गर्नुपर्ने हुन्छ। फौजदारी कार्यविधि अनुसार गम्भीर प्रकृतिका मुद्दामा कसुर ठहर भइसकेपछि सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्नुपर्ने कानूनी प्रावधान बमोजिम अदालतले असार 29 गतेको समय तोकिएको हो। यस प्रकरणमा पूर्व उप प्रधानमन्त्री तोप बहादुर राय माझी, पूर्व सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई मुख्य कसुरदार ठहरिएका छन् भने पूर्व गृहमन्त्री बालकृष्ण खाँड र शरणार्थी नेता टेकनाथ रिजाल सहितका व्यक्तिहरू मतियार रूपमा दोषी ठहर भएका छन्। अदालतले जिल्ला सरकारी वकिल कार्यालय र प्रतिवादीका कानून व्यवसायीहरूलाई समेत सोही समितिको जानकारी दिए सजाय पूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको छ। श्रम बजार सम्बन्धी तथ्याङ्क अवधि अत्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्न सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारीमा हुने उत्तर चढ़ाव र त्यसको प्रभाव समेत अध्ययन गर्ने गराएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता टुनिराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिनेछ। यस क्रममा 86 को स्तर श्रमको प्रकृति, भाल श्रम, बाध्यकारी श्रम तथा जोखिमयुक्त कामको अवस्थाबारे पनि विस्तृत तथ्याङ्क संकलन गरिनेछ। सर्वेक्षण अन्तर्गत सातरी प्रदेशमा झण्डै 18,000 घर परिवारमा गणक परिचालन गरी आवश्यक विवरण संकलन गर्ने कार्यक्रम रहेको कार्यालयले जनाएको छ। नेपालमा श्रम शक्ति सर्वेक्षण पहिलो पटक 2055-56, दोस्रो पटक 2064-65 र तेस्रो पटक 2074-75 सालमा सञ्चालन गरिएको थियो। चौथो सर्वेक्षणबाट प्राप्त हुने तथ्याङ्कले श्रम, रोजगारी तथा मानव स्रोत विकास सम्बन्धी नीति निर्माण र योजना तर्जुमा महत्वपूर्ण आधार प्रदान गर्नुपर्ने अपेक्षा गरिएको छ। जेन्जी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैर कानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दावी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा गरिदिन माग गरेका छन्। अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण र कानूनी हैसियत बारे गृहमन्त्री तथा प्रहरी उप महानिरीक्षकसँग सार्वजनिक रूपमा स्पष्ट पार्न माग गरेका छन्। मानव अधिकार आयोगको रुहबरमा बाहेक आफू अस्पतालबाट प्रशासनमा उपस्थिति नहुने अडान अन्सारीले लिएका छन्। 29 असार काठमाडौँ जयन्ती अभिनेता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानूनी रूपमा पक्राउ गरी कुटपिट गरेको दावी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन माग गरेका छन्। अस्पतालबाट वक्तव्य जारी गर्दै उनले सबै सम्बन्धित सरकारी निकाय, संघीय संसदका सदस्यहरू, प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन आग्रह गरेको छ। गत असार 25 गते जनकपुरबाट शुरू भएको मिटर ब्याज पीड़ितहरूको न्याय मार्च सोमबार 5 दिनमा प्रवेश गरेको छ। राज्यलाई
बिउचाउन र आफ्ना हक अधिकार स्थापित गर्न पैदलले काठमाडौँ हिँडेका उनीहरूले सरकार समक्ष विभिन्न माग गरे अघि सारेका छन्। सयौंको संख्यामा रहेका मिटर ब्याज पीड़ितहरू हरेक दिन करिबी 20 26 किलोमिटरसम्म हिँडिरहेका छन्। न्यायको खोजीमा निस्किएका उनीहरूले हातमा चुपचाप तमसुक फाट र अधिकार माग्न काठमाडौँ जानै पर्दैन जस्ता नारा लेखिएका प्लेट कार्ड बोकेका छन्। आफ्ना माग पूरा नभएसम्म यो यात्रा काठमाडौँ नपुगी नरोकिने आयोजकले बताएका छन्। सरकारसँग उनीहरूले मुख्य गरी फर्जी लिखित खारेज गर्न र शक्तिशाली विशेष ऐन निर्माण माग गर्न गरेका छन्। मन्त्री परिषदबाट ऋणे गराएर तमसुक दृष्टिबन्धक छिनुवा पास फर्जी चेक जस्ता सम्पूर्ण अवैध लिखित खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको नेपाल श्रम आप्रवासी भर्ना लागत सर्वेक्षण 2080 वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले भर्ना प्रक्रियामा गर्ने खर्च र त्यसपछि हुने आमदानी बीचको सम्बन्धलाई पहिलो पटक वस्तुगत तथ्याङ्क मार्फत उजागर गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको सामाजिक तथा लैंगिक तथ्याङ्क शाखाले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को प्राविधिक सहयोगमा तयार पारेको प्रतिवेदन नेपालमा यस प्रकृतिको पहिलो अध्ययन हो। यो वर्ष यो सर्वेक्षण स्थितिको विकास लक्ष्य एसडीजीको सूचक 10.7.1 सँग प्रत्यक्षै जोड़िएको छ, जसले देशभित्र र देशहरूबीचको असमानता घटाउने लक्ष्य अन्तर्गत योजनाबद्ध सुरक्षित र व्यवस्थित आप्रवासन नीतिको कार्यान्वयन मापन गर्छ। यसलाई अन्तर्राष्ट्रिय रूपमा रिक्युमेन्ट कस्ट इण्डिकेटर आरसीआई भनिन्छ। यसमा कुनै व्यक्ति वैदेशिक रोजगारीमा जाँदा भिसा शुल्क राहत अनि रिक्युटमेन्ट एजेन्सी शुल्क लगायत विभिन्न शीर्षकमा गरेको कुल खर्चलाई विदेशमा गएपछिको पहिलो महिनाको आमदानीले भाग गरी अनुपात निकालिन्छ। यो अनुपातले श्रमिकले खर्च गरेको रकम र पुनः कमाउन कति समय लाग्छ भन्ने देखाउनेछ। सर्वेक्षणका लागि नेपालभरका शहरी र ग्रामीण क्षेत्रबाट प्रतिनिधिमूलक ढंगका छानिएका झण्डै 3642 घर परिवार समेटेका छन्। यसमा विगत 5 वर्षभित्र वैदेशिक रोजगारीबाट फर्केका र हाल नेपालमै बसोबास गरिरहेका व्यक्तिहरूसँग अन्तर्वार्ता लिइरहेको थियो। आज काठमाडौँ ललितपुर र भक्तपुर सहित विभिन्न 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार काभ्रे पाँचथरी इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर शंखसभा दोलखा रामेछाप र सिन्धुलीमा बाढ़ीको जोखिम रहेको छ। सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहुँ मकवानपुर भारा पर्सा रौथहर चितवन नवलपरासी पूर्व नवलपरासी भसिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलाली जिल्लामा पनि बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। महाशाखाले बाढ़ीको जोखिम क्षेत्रका नदी तथा खोलामा जलसतह बढ़न सक्ने भएकोले नदी किनारमा बस्तीमा सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनार होसा भूभाग तथा डुबान हुन सक्ने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न मौसम तथा बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न महाशाखाले आग्रह गरेको छ। निरन्तर वर्षा भइरहेकोले साना नदी तथा खोलामा आकस्मिक बहाव बढ़न सक्ने र केही ठाउँमा डुबान तथा कटानको जोखिम हुन सक्ने महाशाखाले चेतावनी दिएको छ। सम्बन्धित जिल्लाका पालिका सुरक्षा निकाय तथा विपद व्यवस्थापन संयन्त्रलाई आवश्यक पूर्व तयारी तथा सम्भावित विपदका घटनामा तत्काल उत्तर र राहतका लागि तयारी आवश्यक रहन महाशाखाले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। यस अन्तर्गत प्रधानमन्त्री युलिया स्विरिडेन्टकोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्धन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारिएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विरिडेन्टको
ठाउँमा कसलाई नियुक्त गर्ने भन्ने बारे अहिलेसम्म सार्वजनिक गर्नुभएको छैन। उहाँले गएको वर्ष मात्रै स्वीडेन्टकोलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। यद्यपि सरकार पुनर्गठनको निर्णय युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिमाणमुखी बनाउने उद्देश्य राखिएको विश्लेषण गर्नुभएको छ। युक्रेनको युरोपेलीसँग ईयूमा सदस्यता प्राप्त गर्ने प्रक्रियालाई तीव्र बनाउने, सीमावर्ती क्षेत्रको सुरक्षा र पूर्वाधारलाई थप मजबूत बनाउने तथा युद्धका कारण उत्पन्न चुनौतीहरूको प्रभावकारी व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखिएको जेलेन्स्कीले बताउनु भएको छ। यसै गरी विदेश नीतिका विभिन्न क्षेत्रलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न फरक फरक व्यक्तिलाई जिम्मेवारी बाँडफाँड गर्ने योजना पनि रहेको उहाँले बताउनु भएको छ। हौस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यी 3 बजेसम्म खबर सहितकी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: Victoria Jyoti Sahi Plan. Yo plan le premium tireko 6 guna sammako coverage dincha. Ani premium tirne avadhi paschat whole life coverage. 70 barsha puge paschat tapaile tirnu bhayeko sampurna rakam firta. Ma ta bhanchu ajai linuhos. Tapai ra tapaiko pariwar ko lagi Victoria Jyoti Sahi Plan. सूर्य ज्योति सही प्लान सही सोचो सही रोजो
1: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
2: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र
2: व्यवसाय तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
2: सदस्य मृत्यु
3: नगद राहत रु 20,000 रुपियाँ
2: दुर्घटना स्वास्थ्य उपचार
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
2: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
2: अपाङ्गता
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म
2: थप जानकारीको लागि सम्पर्क नम्बर 048-45-028 98-45-43-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप
4: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
4: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
4: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
5: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230 97-67-65-24-99
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
6: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने कहाँबाट ल्याउने होला फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी
7: काका तिमीलाई यति नै थाहा छैन अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका
8: हजुर यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ साथै ढुवानीको व्यवस्था पनि गरिएको छ उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ
9: प्रोप्राइटर विनोद श्रेष्ठ सम्पर्क नम्बर 98-45-40-682 गोविन्द श्रेष्ठ सम्पर्क नम्बर 98-45-40-892 र 048-45-385 श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खातबारी रामेछाप
10: ए भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्दुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
12: सम्पर्क नम्बर 0447-590-466 98692-65998।
3: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
11: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
14: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
11: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 98142-86-9610।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्ते, नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोता मनहरूमा कार्यक्रम टपक दिपमा। म कार्यक्रम प्रस्तुत श्री राज माथि उपस्थित भइसकेको छु तपाईँको माझमा रम्न रमाइलो गर्नको लागि। अनि योपालि आज विशेष बनाउनको लागि नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टपक दिपमा। हामी हप्ताको 6 दिन आउँछौँ, आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौँ। तपाईँले पठाउनु भएका म्यासेज अनि साथसाथै तपाईँले नै होइन तपाईँहरूसँग कुराकानी गर्छ। नम्बर 048-40-40-26 को माध्यमबाट आउन सक्नुहुन्छ। 048-40-40-26 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनु भएका म्यासेजहरू पनि वाचन हुनेछ भन्ने मैले चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ भनेर होइन भन्ने आशा मैले लिएको छु, आशा गरेको छु, पनि हुन चाहन्छु। सुनेर साथ दिनुहोला, प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने आउन सक्नुहुन्छ, मैले भनिसकेको छु। अनि साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ होइन। माध्यम थुप्रै छन्, ती माध्यमहरूबाट हामीमा जोडिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। प्राविधिक बाटोमा रहेर साथ दिँदै हुनुहुन्छ सञ्जनाजी हुनुहुन्छ, सञ्जना खड्की उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। तपाईँ फटाफट फोन गर्दै गर्नुहोला, म्यासेजहरू गर्दै गर्नुहोला। यति बेला कार्यक्रमको शुरूआत गरिहाल्छौँ। तपाईँको माझमा सुशान्त केसीको आवाज, मेरो गीत बाहुना, यो गीत राखेको त्यसपछि आउँछ।

0: यो गीत तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौं। आवाजमा म श्रीराज महसु प्राविधिक पाटोमा सम्झना खड्के हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ तपाईँलाई देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनलाई पनि भन्न चाहन्छु अनि साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ। हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु। प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ, नम्बर 48 40 26। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार देवजी, स्वागत छ कार्यक्रममा। के छ खबर?
1: खबर एकदम ठिक छ दाइ हजुर, आज शीतल शीतल छ है, पानी परिरहेको छ बिहानदेखि नै भन्नुपर्छ है त।
0: ओके ल ठिक छ, शीतल भनेपछि रमाइलो भइराखेको छ होला महसुस, एकदम जिउले पनि आराम, एकदम त्यो भन्छ नि छुट्टै ऊर्जा प्राप्त गरिराखेको छ होला।
1: हजुर पक्कै पनि एकदमै भन्नुपर्छ है त।
0: ठिक छ, खानपिन भयो?
1: खानपिन अघि नै भयो भन्नुपर्छ। अनि दाइ हजुरको कस्तो सुनाउनु, खाना भयो?
0: मेरो पनि भयो भनौँ होइन। ठिक छ ठिक छ, सुनेर साथ दिनलाई पनि भन्न चाहन्छु, माया गरिदिनलाई पनि भन्न चाहन्छु। यहाँहरूको साथ सहयोग रहन्छ, चाहिरहन्छ, आवश्यक पर्छ पनि भन्न चाहे। अनि भन्नुहोस् न, अरू के हुँदैछ, के गर्दिनुहुन्छ आजकल?
1: अब अहिले खेमा त बसी नै रहेको छु भन्नुपर्छ। अब बिस्तारी अब धान रोपाई हुन्छ, आज पानी पर्यो भने, अब दिनभरि नै पर्यो भने परेपछि भोलि अलि खोलाबारी आउँछ कि, अनि अब तपाईँ हुन्छ होला सायद भोलि हाम्रो भन्नुपर्छ है त।
0: ठिक छ, राम्रोसँग माइलोसँग रोप्नु होला आफ्नो भन्न चाहन्छु। ओके, एउटा मिठो गीत राख्छौँ साथीले, आफन्तलाई सम्झिदिनुहोस् न।
1: हुन्छ, अब बज्ने गीत चाहिँ, अब बज्ने पप सङ चाहिँ अब सुनाउनु पर्दा विशेष गरी दाईहरू के लाग्यो भन्न चाहन्छु। धेरै समयपछि आज पनि पाएको छु दाईहरूसँग होइन, विशेष गरी दाईहरू केही लागि सर्वप्रथम त भन्न चाहन्छु। र अनि यहाँ सुन्दै छ छोरीहरू ममता सुनिताको लागि भन्न चाहन्छु, अनि तिमी छोरी पासाङ दोलमा तामाङको लागि, बहिनी रमिना तामाङको लागि पनि भन्न चाहन्छु, र अनि साथी ध्रुव पाण्डे, साथी निर्मला पौडेलको लागि भन्न चाहन्छु, अनि लगायत साथीहरू जतिले पनि रेडियो सुन्दै हुनुहुन्छ सबै सबैको लागि अब बज्ने
0: हस् धन्यवाद। उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पहिला तपाईँको 48 40 26 माध्यममा आउन सक्नुहुन्छ, 48 40 26 रहेको छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन्। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार। नमस्कार रमिलाजी, स्वागत छ कार्यक्रममा। के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ?
2: बसिरहेको नि, केही गरेको छैन।
0: बस्दै हुनुहुन्छ, केही गर्नु भएको छैन?
2: हजुर।
0: किन बसिरहेको थियो, उठ्नु पर्दैन?
2: हजुर,
0: किन बसिरहेको थियो, उठ्नु पर्दैन भने?
2: अनि कहिले कहिले उठिहाल्छ नि, कहिले उठ्नु, कहिले बस्नु पर्यो, कहिले उठ्नु पर्यो, त्यस्तै हो।
0: ओके ल ठिक छ, हो त्यो पनि ठिकै हो कुरा। खाना भयो?
2: मेरो भइसक्यो, दाइको भयो,
0: मेरो पनि भयो भनौँ।
2: हजुर,
0: अनि कता हुनुहुन्छ भन्दाखेरि केही बोल्नु भएन। डेटिङमा हुनुहुन्छ बिहान बिहानै?
2: के आज सोमबार डेटिङ हो नि त, अरूको छ मेरो सोमबार डेटिङ।
0: सोमबार, ठिक छ ठिक छ, राम्रै कुरा हो, त्यो पनि गर्नुपर्छ, डेटिङहरू हुनुपर्छ। जिन्दगी उमेर भन्नेले त के भन्छन् भन्छन् नि उहाँहरू,
2: मलाई फेरि एफएममा सुनेको के अरे एफएम सुनेको साथीहरूले त गखाडी भन्नुहुन्छ क्या, तर मेरो विशेष पर्सनल बायो भने चाहिँ गखाडी भन्नुहुन्न।
0: बुझ्नु भएको छ नि त। ठिक छ, अझै कुराकानी गर्न मन थियो। अब कता डेटिङमा हुनुहुन्छ भन्नुभयो, डेटिङ के डिस्टर्ब गर्नु मैले? एक्लै पनि डेटिङ हुन्छ?
2: तपाईँहरूको तपाईँको गर्लफ्रेन्डसँग, हाम्रो त एक्लै हो
0: क्या? मेरो त गर्लफ्रेन्ड छ है, के भन्नु र खै मैले, कसले भन्यो मेरो गर्लफ्रेन्ड छ भनेर, यो झुटो प्रचार कसले गर्यो? यस्तै यो बजारमा झुटा झुटा
2: तपाईँलाई थाहा छैन क्या,
0: यस्तै झुटा झुटा प्रचारहरू फैलाएर होला मरिहरू खै
2: रिसाउनु भयो क्या?
0: ठिक छ, त्यो तेरो पनि नछौ, ठिक छ
2: क्या? मैले भन्नुसम्म भनिसक्नु भयो क्या? मलाई साथीहरूले भन्नु त भन्नुभएको थियो धेरै नजिस्काउनु है रमिला उसको गर्लफ्रेन्ड रिसाउला भन्दै थियो क्या, हो यो कुरा चाहिँ रियलै हो है? कस्तो
0: को गर्लफ्रेन्ड रहेछ मेरो गर्लफ्रेन्ड? पहिला सुरु त्यो गर्लफ्रेन्ड को हुनुहुन्छ उहाँ रिसाउनु अगाडि एकताल मलाई अनुहार देखाएर मात्र रिसाउनु होला होइन भन्न चाहन्छु।
2: होइन अब म तपाईँसँग रिसाउनु छ नि त त्यही भएर अब मन दुख्ला भन्यो होला मेरो जमानामा फेरि रिसाउनु र फकाउन गाह्रो तपाईँले आउँदैन भन्नुभयो त्यही भएर मलाई साथीहरूले त्यस्तो भन्दै हुनुहुन्छ।
0: त्यही त अब गर्लफ्रेन्डको पहिला सुरु नाम देख्नु पर्यो अनि उसको अनुहार देख्नु पर्यो अनि त्यसपछि चिन्नु पर्यो मैले अनि मात्र
2: होला नि रिसाउला गर्लफ्रेन्ड मलाई नरिसाउनु भन्नुहुन्छ अनि
0: कसले मैले पो मैला मलाई थाहा छैन नि त को हो भन्ने कुरा त्यही भएर त मैले भने त को हुनुहुन्छ पहिला सुरु मलाई भन्नुहोस् म हुँ भनेर त्यसपछि मात्र रिसाउनुहोस् अनि अब फकाउने नफकाउने हो होइन भनेर टुङ्ग्याउने कुरा मेरो हो होइन र अब यसै मैले थाहा नै पाएको छैन यसै रिसाउनुहुन्छ भने त अब मैले के भन्नु र को हो को अब जो पनि रिसाउनु अनुहार देख्नु पर्यो अनि त्यसपछि चिन्नु पर्यो मैले अनि मात्र
2: होला नि रिसाउला गर्लफ्रेन्ड मलाई नरिसाउनु भन्नुहुन्छ अनि
0: कसले मैले पो मैला

0: के अरे बिहे गर्न मिल्ने जति सबै हो
1: ठिक छ खै अब जोरिसाए पनि अब मेरो म हुँ भनेर तिम्रो मै हुँ भनेर तपाईँको मै हुँ भनेर रिसाउनु भयो भने त केही भन्न पाउँदैन भनेर रिसाउनु भने म सोच्थेँ कि अरे अब यस्तै रिसाउनुलाई रिसाउनु दिनुपर्छ ठिक छ एकदम मिठो गीत होइन मैले पनि सुनेको छैन रहेछु टिकटकतिर भाइरल छ भनिरहेका छन् उडी जाने चरीलाई हेर्छु यो गीत राख्छौ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
0: पहिला प्रथम दाई तपाईँको लागि प्राविधिक दिदी अघि भर्खरै फोन गर्ने दाई देवमाझी धुर पाण्डे निर्मला पौड्याल निर्मला लामा पामा तामाङ बहिनी मन्जु परिया सम्पूर्णलाई भन्ने
1: हस् धन्यवाद उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पहिला तपाईँको 048 40 0026 को माध्यममा आउन सक्नुहुन्छ 048 40 0026 रहेको छ साथसाथै मेसेजहरू पनि पठाउन सक्नुहुन्छ तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन हुनेछन् है आउनुहोला मेसेजहरू पठाउनुहोला रमाइला यस्तै कुराकानी हुन्छन् बाहिर पानी झमझम ती पानी परिराखेको छ यति बेला मायालुको याद आइराखेको छ होला कतिले त अब असारे मानो रोपेर मुढी उब्जाउने बेला छ खेततिर हुनुहुन्छ होला होइन रोपाई गर्दै हुनुहुन्छ होला यति बेला कोही हुनुहुन्छ भन्दैनुहुन्छ कहाँबाट कोही हुनुहुन्छ हजुर नमस्कार
2: हजुर दाई नमस्ते नमस्कार
1: नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनिता तामाङ
2: हजुर
1: यो आवाज त मैले काठमाडौँ हुँदातिर सुनेको जस्तो लाग्छ यता हुँदा सुनेको
2: खै काठमाडौँ हुँदाखेरि पनि अब अब फोन ट्राई गर्दाखेरि अब लाग्थ्यो अब बोल्न नि पाइन्थ्यो हजुरसित अब यता घरतिर आउँदाखेरि चाहिँ अब हल्का बिजी भएको थियो त्यो अब सुन्न पनि हल्का अब सुन्ने गर्थे अनि त्यसपछि अब फोन पनि अब ट्राई गर्थे कहिले लाग्थ्यो कहिले लाग्थेन अब यस्तै छ भन्नुपर्छ है
1: तपाईँसँग बोलेकै त हो नि
2: हजुर
1: त्यही त यो आवाज त सुनेको जस्तो लाग्छ नहो नहोइन दुधारमा फुके यो मन
2: है
1: यति मिठो आवाज छ कतिजना लट्ठै पार्नुभयो होला है
2: अब कुनै पनि परा छैन है अहिलेसम्म
1: मतलब सिङ्गल हुनुहुन्छ भनेर भन्नुभएको अरूलाई
2: एकदमै अब सिङ्गलै छु अहिलेसम्म चाहिँ अब
1: ठिक छ ठिक छ खानपिन भयो
2: हजुर मेरो खाना भइसक्यो अनि हजुरले खानुभयो
1: भयो भनौँ रेडियो सुन्दै हुनुहुन्छ आज
2: हजुर सुन्दै थिएँ फोन ट्राई गरेको फोन पनि एकै तालमा लागिहाल्यो एकदम चिसो भन्नुपर्छ है हजुरसँग बोल्नु पाउँदा
1: म पनि खुसी छु यति मिठो आवाज सुन्न पाउँदा अनि काठमाडौँतिर हुनुहुन्थ्यो होला जस्तो लाग्छ पहिला अहिले के कामको लागि आउनुभयो अथवा यतैतिर हुनुहुन्छ
2: हजुर पहिला म काठमाडौँतिरै बस्थेँ अब काठमाडौँबाट आएको चाहिँ अब भइसक्यो अब वैशाखमा आएको जेठ असार त्यस्तै 2.5 महिना सक्यो हो म आएको गाउँतिर त
1: अनि मलाई सम्झिन ढिलो गर्नु भएन तपाईँले
2: हजुर अब सम्झिन त एकदम सम्झिरहेको थिएँ तर अब हल्का बिजी थिएँ त्यही भएर
1: ठिक छ अलिकति पनि टाइम निक्लेन मेरो लागि
2: हजुर टाइम त अब खै अब निस्किनै भन्नुपर्छ आज चाहिँ पानी झरि परिरहेको थियो नि परिरहेको छ अब भित्र बसिरहेको छु रुमभित्र अनि हजुरको प्रोग्राम सुन्दै र फोन ट्राई गरेको फोन पनि लागिहाल्यो आज चाहिँ एकदमै फुर्सद भएर हजुरलाई सुन्दै र फोन ट्राई गरेको हजुरसँग बोल्न पाएँ एकदम खुसी छु भन्नु पाएँ
1: भनिसकेपछि मसँग कुरा गर्न पनि पानी पर्नु पर्ने रहेछ
2: हजुर घाम लाग्ने बेलामा त अब यसको अब मेला पाठ गर्नुपर्छ अनि त्यसपछि अब फुर्सद हुँदैन अनि अहिले त अब पानी परिरहेको छ भित्र बसिरहेको छु कि अनि त्यही भएर हो नि त
1: ठिक छ जो सम्झिदिनु भयो यति मिठो आवाज सुन्न पायो खुसी लाग्यो एउटा गीत राख्छौँ टुटेका मनका कुरा मिठो शब्द गहिरो भाव हराउनेलाई समर्पित रहेको छ उडी जाने छोरीलाई हेर्छु टिकटकमा भाइरल छ यो गीत होइन मैले पनि सुनेको छैन यो गीत राख्छु साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: हुन्छ अब फर्स्ट अफ अल त्यति मिठो शर्मा कार्यक्रम सञ्चालन गर्नुहुन्छ विशेष गरेर त अब धेरै दिन पछाडि बोल्न पाइरहेछ विशेष गरेर हजुरकै लागि भन्न चाहन्छु
1: धन्यवाद
2: अनि त्यसै गरी प्राविधिकमा अब को हुनुहुन्छ उहाँको लागि, अनि त्यसै गरी हजुरको रेडियो होल परिवारको लागि, मेरो घर परिवारमा रहने

0: को लागि दाइहरुले भन्न चाहन्छु अनि शिव भाइको लागि भन्न चाहन्छु अनि मैले साथीहरू भन्नु पर्दाखेरि चाहिँ विनित तामाङ अनि त्यसै गरी अनिल थापाको लागि भन्न चाहन्छु अनि त्यसै गरी सङ्गीता ठकुरानी एकदम सम्झिराज साथी भन्न चाहन्छु मनोज सुन्दासको लागि पनि एकदम सम्झिराज साथी भन्न चाहन्छु अनि राज श्रेष्ठको लागि प्रेम श्रेष्ठको लागि अनि अन्जना नसुनालाई पनि एकदम सम्झिराजी साथी भन्दै छुट्टिन्छु चाहिँ
1: धन्यवाद धन्यवाद दिन चाहन्छु त्यो बेला हामी गीततर्फ लाग्छौँ मैले पनि पहिलोचोटि सुन्दैछु यो गीत तपाईँ पनि सुन्नुहोला त्यसपछि सर्ट एन्ड स्विट एकदम छोटो मिठोमा कमर्सियल ब्रेकतर्फ जान्छौँ त्यसपछि हामी आउँछौँ रेडियो सुन्दै गर्नुहोला फोन मेसेज गर्दै गर्नुहोला है त

0: हजुरको रेडियो 102.1 मेगा।
1: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
2: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
2: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामे छ।
4: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
4: जिल्ला अस्पताल रामेछाप। स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
6: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0 47 52 14 13।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: सटन सिटका मार्सल ब्रेकपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम टप अफ द पपमा. आवाजमा मस्त्री राज महाशय प्राविधिक पाटमा हुनुहुन्छ. सम्झनाजी उहाँको साथ रहेको छ. यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट तपाईँले सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनलाई पनि भन्न चाहन्छु. यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार.
1: हेलो.
0: नमस्कार हजुर.
1: हेलो.
0: उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. उहाँले तपाईँको 0440 0026 माध्यमबाट आउन सक्नुहुन्छ. 0440 0026 माध्यमबाट आउनुहोला. म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ. तपाईँले पठाउनुभएका म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहन्छु. आउनुहोला. रमाला रमाला नेपाली पपगीतहरू राख्दै राख्दै अगाडि बढ्ने नै छौँ. सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार.
2: नमस्कार. नमस्कार. गुड मर्निङ.
0: नमस्ते. नमस्कार. गुड मर्निङ हजुर. शुभ नाम. डोलमा शेर्पा दोलखाबाट. ठिक छ. डोलमाजी के छ खबर? ठिक छ. राम्रो छ. रमाइलो छ. हामी सबको पनि राम्रो छ. रमाइलो छ. बबाल बिन्दास काश छ पनि मन चाहे. के गर्दै हुनुहुन्छ? खाना बोके नै गोठालो गर्दै पनि हुन्छ. पानी परेको छैन?
2: पानी परिरहेको छ दादा. भन्नुभएको छ है
0: पानीमा भिजेरै गोठालो गर्दै हो.
2: पानीले भिजेको छैन दादा. खाते लागेको छु नि.
0: ल ठिक छ. ल ठिक छ. खाना त भयो नि.
2: हजुर खाना भइसक्यो. अनि हजुरको भयो कि बाँकी छ? मौसम के कस्तो छ त्यता राम्रो?
0: ठिक छ. राम्रो छ. रमाइलो छ. रामी छापको पनि पानी परिराखेको छ. जाम जाम त्यही यस्तै छ. ठिक छ. राम्रो छ. रमाइलो छ. ओके ठिक छ. खुसी लाग्यो कुराकानी गर्न पायो. तर आवाज चेन्ज भएको तपाईँको हल्का. हल्का आवाज चेन्ज भएको कि जस्तो महसुस गरे. त्यो भएर सोधिहालेको. ल ठिक छ. जे भए पनि स्वास्थ्य ख्याल गर्नुहोला भन्न चाहे. एउटा मिठो गीत राख्छौँ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न.
2: हुन्छ. युट्युब भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ फर्स्ट अफ अल हजुरको लागि भन्न चाहे. त्यसै गरी प्राविधिकमा रहेर हजुरलाई साथ सपोर्ट दिनको लागि हुनुहुने दिदीको लागि भन्न चाहे. मेरो घर फ्यामिली पुनाको लागि केही साथीको नाम लकी डोमा शेर्पा, निन्दुकी शेर्पा, युनिसा खत्री, एलिना खत्री, एलिसा श्रेष्ठ, राजन श्रेष्ठ, छिरिङ शेर्पा, विशाल खत्री लगायत मलाई डोलमा भनेर चिन्ने नचिन्ने माया गर्ने घृणा गर्ने हजुरको रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्दै छिटिन्छु दादा. नमस्ते.
0: हस् धन्यवाद. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु. पहिला तपाईँको 0440 0026 माध्यममा आउन सक्नुहुन्छ. 0440 0026 रहेको छ. साथसाथ म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ. हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौँ पनि भन्न चाहन्छु. यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार. कोही हुनुहुन्थ्यो? त्यो गरेर छुटिसक्नु भएको छ. उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. नम्बर 0440 0026 रहेको छ. केही समय मात्र बाँकी छ. लगभग कार्यक्रमको समय अवधि सकिन सकिन लागिसकेको छ. सुहाउनुहोस्, रमाइलो कुराकानी गरौँ. केही समय बाँकी छ होइन? यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार.
3: हजुर नमस्ते भाइ. नमस्ते.
0: नमस्ते. नमस्कार हजुर. कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म दोला भिरकोटदेखि राजेन्द्र माझी बोल्दैछु भाइ. हजुर
0: भिरकोटबाट राजेन्द्र माझीजी.
3: हजुर
0: के छ राजेन्द्रजी खबर?
3: ठिक छ भाइ. हजुर ठिक छ. अहिलेसम्म त
0: ठिक छ. राम्रो हुनु पर्यो भन्नु चाहे. खाना भयो?
3: खाना भइसक्यो भाइ. हजुर अनि हजुरको भयो?
0: मेरो पनि भयो. भनौँ मौसम कस्तो छ त्यतातिर?
3: मौसम अघि चाहिँ पानी पर्ला पर्ला जस्तो भएको थियो. अनि घाम लागिरहेछ भाइ. हजुर
0: घाम लागिरहेछ है त्यत्रो?
3: हजुर
0: यता झमझम पानी परेको छ. त्यता घाम लागेछ. ठिक छ. मौसमको कुरा भिन्न भिन्न ठाउँमा भिन्न भिन्नै छ. अनि पहिलोचोटि हो जस्तो लाग्यो तपाईँ सँग मेरो कुराकानी.
3: हो नि दाइ. हजुर मेरो चाहिँ त हजुरसँग पहिलोचोटि नै हो. म पहिला पहिला हजुरको कार्यक्रम चाहिँ सुनेर बस्थेँ, रातिको पनि अहिलेको पनि. तर अहिले चाहिँ पहिलोचोटि हो रेडियोमा फोन गरेको छु।
0: फोन चाहिँ पहिलोचोटि गर्नुभयो, ठिक छ। आशा मैले साथ नदिएर हो अथवा फोन नलागेर?
3: होइन, मैले त्यतिखेर चासै गरिनँ हो दाइ, फोन गर्न चासो गरिनँ, त्यही भएर।
0: ठिक छ, आज कुराकानी गर्न पाइयो, खुसी लाग्यो। सरसल्लाह यसो सुझाव दिनुहोस् न त, त्यसो भने यसो सुन्दै जाँदाखेरि केही यसो यो वैद्य के हुन्थ्यो त्यो वैद्य देखि हुन्थ्यो भने त्यस्तो केही लागेको छ कि, मनमा कुराहरू उठेका छन् कि?
3: मेरो मनमा त यस्तो कुराहरू त उठेको छैन दाइ हजुर, किनभने हजुरले कार्यक्रम चलाउँदाखेरि त्यस्तो कुरा उठ्ने नै भएन। हजुरले एकदमै हाँसै कार्यक्रम चलाउनुहुन्छ, जे कुरा पनि हाँसी हाँसी मेसेज पनि हाँसी हाँसी पढ्नुहुन्छ है, हजुर एकदम हँसिलो मान्छे हुनुहुन्छ, त्यही भएर मलाई चाहिँ त्यस्तो कार्यक्रममा सुझाव दिनै मन लागेन त।
0: ठिक छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। होइन, हाँसी हाँसी भन्दा पनि कुनै कुराहरू हुन सक्छन्, यो वैद्यदेखि हुन्थ्यो अथवा कार्यक्रमको शैली यो तरिकाको वैद्यदेखि हुन्थ्यो भन्नु खोजेको, त्यो तरिकाले चलाउँदाखेरि अझ राम्रो हुन्थ्यो है भन्ने त्यस्तो लाग्न सक्छ कहिले काहीँ, त्यो भएर सोधेको।
3: मैले चाहिँ दाइ हजुर एउटा सल्लाह चाहिँ के दिन चाहन्छु भने, दाइ हजुर यो प्रोग्राममा चाहिँ अलिकति साथी बन्ने प्रोग्राम पनि चलाउँदाखेरि चाहिँ अझ राम्रो हुन्थ्यो कि भन्ने चाहिँ।
0: साथी बन्ने भन्दा पनि हामीले कार्यक्रमै त ल्याएका छैनौँ, प्रायः जस्तो यो सुझाव चाहिँ आइराखेको, जहिले पनि आउँछ होइन, कोही न कोही साथीहरूले पनि राख्नुहुन्छ, तर साथी नै बन्ने भनेर लग्यो भने त्यतैतिर मात्र जाने भन्दाखेरि केही विकृति विसङ्गतिहरू पनि हुन्छन् कि जस्तो लाग्छ, त्यसले गर्दाखेरि पर्सनल चिजहरू छोड्दा, त्यही भएर सधैँ हामीले भन्ने गर्छौँ तपाईँहरूकै रिस्कमा है सामाजिक सञ्जालतिर रेडियोतिर गर्दाखेरि। अब कहिलेकाहीँ कोही केटी मान्छेहरूले गर्ल्सले होइन आफ्नो नम्बरहरू अथवा फेसबुक आइडीहरू छोड्दाखेरि त्यहाँ ब्लफ कल हुने, त्यसपछि प्रयाङ कल अथवा म्यासेज गर्ने, फोन गरेर हैरान गर्ने, यी कुराहरू हुन्छन्। त्यही भएर म्यासेज अब साथी बन्ने पनि इच्छा हुन्छ, फेरि रिस्क पनि हुन्छ, त्यही भएर हामी सधैँ कार्यक्रममा जुन कार्यक्रममा आए पनि नम्बर छोड्न सक्नुहुन्छ, साथी बनाउन सक्नुहुन्छ होइन भन्न सक्नुहुन्छ, तर फेरि रिस्क चाहिँ तपाईँ आफैले बिहोर्नुपर्ने हुन्छ। त्यही भएर अहिले पनि हुन्छ, चाहनुहुन्छ भने तपाईँले नम्बर छोड्न सक्नुहुन्छ अथवा होइन फेसबुक आइडी केही छ भने छोड्न सक्नुहुन्छ, साथी बनाउन सक्नुहुन्छ होइन बन्न सक्नुहुन्छ, तर चाहिँ फेरि रिस्क चाहिँ तपाईँले लिनुपर्ने हुन्छ है। त्यही भएर कार्यक्रम छुट्टै चाहिँ छैन, त्यसमा अलिकति अब होइन विभिन्न कुराहरू आयो कि, पहिला एउटा कार्यक्रम थियो, पहिला कार्यक्रम थियो, त्यो कार्यक्रमले गर्दाखेरि कार्यक्रममा आमा बाबाहरूको पीडा, त्यसपछि छोराछोरीहरूको पीडा भनौँ न हुन्छ नि, ती आया सुनिसकेपछि त्यो कार्यक्रम हटाएको, अहिले छैन, फेरि गुनासोहरू चाहिँ आइराखेको छ, अनि यही कार्यक्रम मार्फत तपाईँहरू बन्न सक्नुहुन्छ बनाउन सक्नुहुन्छ, यति चाहिँ जानकारी गरायो ल।
3: ए ठिक छ,
0: ओके ठिक छ, लगभग कार्यक्रमको समय सकिसकेको छ, सरसल्लाह सुझावको लागि विशेष रूपमा धन्यवाद, साथी भाइ आफन्तलाई सम्झिदिनुहोस् न।
3: रेडियो सुनेर बस्नु हजुर, सर्वप्रथम त हजुरले यति राम्रो प्रोग्राम चलाउनुहुन्छ, हजुरलाई सम्झिन चाहे दाइ हजुर,
0: धन्यवाद।
3: अनि त्यसै गरी रेडियो सुनेर बस्नु भए हुने भएको सुन साथीहरूलाई चाहिँ म सम्झिन चाहन्छु भन्दै अहिलेलाई चाहिँ बिदा हुन चाहे दाइ हजुर।
0: हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, पहिलोचोटि होइन कुराकानी गर्न पाइयो, सरसल्लाह सुझाव पनि मिठा रमाइला सरसल्लाह सुझाव पाए, विशेष रूपमा धन्यवाद, केही कुराहरू प्रस्ताउने मौका पनि पाए, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। म्यासेज वाचन गरिहाल्छु, लगभग कार्यक्रमको समय अवधि सकिसकेको छ, केही म्यासेजहरू छन् सामाजिक सञ्जाल होइन फेसबुकमा प्राप्त म्यासेजहरू छोटो मिठोमा म वाचन गरिहाल्छु पनि भन्न चाहन्छु। यति बेला हुनुहुन्छ, मेसेज पठाउनु भएको छ समीक्षा जोशी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, निर्दोष हुनुहुन्छ, पाँच थरको मुख्यमन्त्री दुईहरू भयो, आज बिरान देश कतारबाट कार्यक्रम सुन्दैछु, घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ समीक्षा जोशी, अङ्किता सुनवार माया राई जनता चामिङ दाई लिम्बुनी पबिना मेरो प्यार मान्छ तिमी कमला हुने लिम्बु लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, गीता राणा मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु सुनिल तिन कन्याबाट सबैमा सम्झना छ भन्नुहुन्छ, अप्सरा खड्का हुनुहुन्छ रामी छापको नमाडी घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, माधव ढुङ्गेल हुनुहुन्छ कार्यक्रम सुन्दैछु है बिटा झापाबाट भन्नुहुन्छ, सम्झनुपर्दा प्यारी श्रीमती उमा ढुङ्गेल, गुनु अस्मि सोताङ, रमिला राई, मिडिया प्रेमी राई, अनिसा शान्ति बिसी राई, अनिता कालीप्रेमिका किता लिम्बु, रञ्जित राई, काला बिरमान सुनार, पूर्वली आकाश राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, कविता कथानी हुनुहुन्छ कार्यक्रम सुन्दैछ काठमाडौँबाट भन्नुहुन्छ, बजनगीत चाहिँ साथीहरू रामकुमार लिम्बु, रामलाल सुमन, राजकाली मगर, दिलीप राणा मगर, जनक रजाली मगर, शुक्रराज रसाली, निर्दोष निर्दोष सेम, प्यारी साथी गीता लिम्बु, धनु गजमेर, अमिना सुनार लगायत सबैमा सुनाउन चाहन्छु सम्झिन चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै छुट्टिन वर्ष तिनजनासम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मनोदेखि धन्यवाद दिन चाहन्छु, कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु, अनि साथसाथै मेसेज गरेर साथ दिनु विशेष रूपमा पनि धन्यवाद दिन चाहन्छ। फोन गरेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई पनि मनैदेखि धन्यवाद दिए। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा मिठो गीत राख्छु होइन। यो पनि पछिल्लो समय बजारमा उपलब्ध भएको गीत छ, म कहीँ कतै गीत रहेको छ। गौरव राईको आवाजमा रहेको गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट पनि म कार्यक्रम प्रस्तुत श्रीराज महत छुट्टिन चाहन्छु। मौसममा परिवर्तन भइरहेको छ होइन, त्यसमा ध्यान दिनुहोला पनि मलाई चाहन्छु। अनि कतै यात्रामा निस्कन अगाडि बाटोको मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनुहोला पनि भन्न चाहन्छु। कसरी म भुले गौरव राईको आवाजमा रहेको गीत, यो गीत चाहिँ तपाईँको माझमा राख्दै राख्दै आजको बसीबाट छुटेँ। हवस् त, नमस्कार।

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी,
2: विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, सड़क बगेपछि कुनै पनि प्रकारका गाड़ी चल्न सकेको अवस्था छैन। डिभिजन सड़क कार्यालय इलामका प्रमुख पवन भट्टराईले वर्षा रोकिएका बेला सड़क मरम्मतको काम भइरहे पनि लगातारको पानीले भने काम प्रभावित गर्दै आएको छ। लेन्दे खोलामा हिजो बेलुकी पानीको सतह बढ़दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हिजो बेलुकीदेखि नै विद्युत उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य रहेमा आजदेखि फेरि विद्युत उत्पादन शुरू हुने उहाँले बताउनुभयो। गएको वर्ष असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले आयोजनाको बाँध सहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो, पछि मर्मतपछि सञ्चालनमा ल्याइएको हो। यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। गएको शुक्रबार असार 26 गतेसम्म देशभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभर 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको यसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै रोपाई गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ। गण्डकी प्रदेशमा 65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाईको गति निकै ढिला देखिएको र कोशी प्रदेशमा 31.5% क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टर खेतीयोग्य जमीन मध्ये 87,033 हेक्टरमा मात्रै रोपाई भएको कृषि विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचातीको भाव आज घट्यो, बत्ती अवरूद्ध हुने समस्या समाधान गर्न कर्णालीमा यान्त्रिक क्रेन पठाउने तयारी लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 34 जिल्लामा बाढ़ीको जोखिम सावधानी अपनाउन आग्रह अहिलेसम्म देशभर 46% मात्रै धान रोपाई सम्पन्न लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भाव आज घटेको छ। हप्ताको दोस्रो कारोबार दिन आज सुन 2,800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव 2,88,000 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 100 रूपियाँले घटेर 4,375 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 35 रूपियाँले घटेर तोलाको 4,475 रूपियाँमा कारोबार भएको थियो। सरकारले कर्णालीमा विद्युत अवरूद्ध हुने समस्या समाधानका लागि यान्त्रिक क्रेन पठाउने भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यहाँ विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको हो। कर्णालीमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरूद्ध हुने समस्या र मरमत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। सुर्खेत लगायत कर्णाली प्रदेशकामा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरूद्ध हुँदै आएको छ र यसको समस्या र मरमत कार्यका लागि आवश्यक यान्त्रिक क्रेनको अभावबारे जानकारी आएपछि संघीय सरकारले यस्तो पहल गरेको हो। रोजगारीको खोजीमा युवा विदेशीने क्रम बढ़िरहेका बेला पर्वतका देवेन्द्र पराजुली भने गाउँमै राम्रो आमदानी गर्दै आउनु भएको छ। बिहारी गाउँपालिका दुईका पराजुलीले गाउँघरमै बसेर उन्नत भैंसी पालन मार्फत वार्षिक 1,00,000 रूपियाँ आमदानी गर्दै आउनु भएको छ। पराजुलीका लागि अहिले भैंसी पालन नै आमदानीको मुख्य स्रोत बनेको छ। स्थानीय जातका 2-3 वटा भैंसीबाट शुरू भएको व्यवसाय अहिले 5 वटा मुरा जातका उन्नत भैंसी सहित 10 वटा भैंसीमा विस्तार भएको छ। उहाँको फार्मबाट दैनिक 80-100 लिटरसम्म दूध उत्पादन हुने गर्छ। उत्पादन भएको दूध स्थानीय बजारसँगै पर्वतको हुवास, गुल्मीको पूर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ। अब विदेशको खबर। अमेरिकी सेन्ट्रल कमाण्डले इरानका विभिन्न सैन्य लक्ष्यहरूमा नयाँ चरणको हवाई आक्रमण शुरू गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार यो सैन्य आक्रमण हर्मुज जलमार्ग हुँदै आउजाउट गर्ने व्यावसायिक जहाज र गैर सैनिक नाविकहरूमाथि इरानले आक्रमण गर्न सक्ने क्षमतालाई कमजोर बनाउने उद्देश्यले गरिएको हो। सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्स मार्फत हिजो बेलुकीदेखि थप हवाई आक्रमण शुरू गरेको जनाएको छ। अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय जल क्षेत्रमा व्यावसायिक जहाजहरूको सुरक्षित र निर्बाध आवागमन सुनिश्चित गर्नु आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरेको छ। अब खेल खबर। इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड ईसीबीले टेस्ट टोलीका मुख्य प्रशिक्षक बेन्डन म्याककलमलाई पदबाट हटाएको छ। कप्तान बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास र कप्तानी छाड्ने घोषणा गरेको 2 हप्तापछि आएको यो निर्णयसँगै इंग्ल्याण्डको चर्चित बाजबल युगको पनि अन्त्य भएको छ। न्यूजील्याण्डका पूर्व कप्तान समेत रहेका म्याककलम इंग्ल्याण्डको सीमित ओभर टोलीका मुख्य प्रशिक्षकका रूपमा निरन्तर रहनेछन्। पछिल्ला कमजोर नतिजा र मैदान बाहिर भएका केही विवादास्पद घटनाका कारण टेस्ट टोलीबाट उनलाई हटाइएको भनिएको छ। क्रिकेट निर्देशक रोब की आफ्नो पदमै रहनेछन्। पुरूष टोलीको समग्र अवस्थाको समीक्षा गरेपछि ईसीबीले म्याककलमलाई टेस्ट टोलीबाट हटाउने निर्णय गरेको खबरमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 34 जिल्लामा बाढ़ीको जोखिम सावधानी अप्नाउन आग्रह। पहिरोका कारण मेची राजमार्ग अवरूद्ध हुँदा पूर्वका 3 जिल्लाको आवागमन प्रभावित। यस वर्ष देशभर अहिलेसम्म 46% मात्रै धान रोपाई सम्पन्न। गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी, कोशीमा सबैभन्दा कम रोपाई। सुन चाँदीको भाव आज घट्यो। सुन तोलाको 2,85,200 रूपियाँमा कारोबार। अमेरिकाद्वारा इरानमा थप हवाई आक्रमण। हर्मुज जलमार्गमा जहाजको सुरक्षालाई लिएर आक्रमण गरेको भनाई। र ब्रेन्डम म्याककलम इंग्ल्याण्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: लो आयो है क्वालिटी मा नंबर वन दा मस्त विभंदा का
1: ओ प्रकाश कपूर।

0: नंबर वन दाना हे पोषक दाना नंबर वन दम्मा सब भन्ना कम
1: होनी
2: देसी मखांति हे मेरा आयो नाचो अब छम छम छम छम
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर गये मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
6: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
7: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
8: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: तन्ने पैसो कमाइएला भनेर 100.36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
4: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
3: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
5: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामेल।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु म सम्झना खड्गी भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता आयु साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर हामीलाई एकै साथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.radio.org.nbk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ। हामी फरक पार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारे व्यवसाय आजको व्यवसायमा तपाईँको रोचाएको गीत बस्नेछ। तपाईँले पाँचजना साथीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। फटाफट तपाईँले फोन गर्नुहोला 0848 40 0026 माध्यम भएर आज तपाईँको रोचाएको गीत बस्नेछ कार्यक्रम समय अवधिभर। र तपाईँले कार्यक्रम फेसबुक पेजबाट पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रमलाई सेयर पनि गर्न सक्नुहुनेछ अनि धेरै साथीहरूको माझमा पनि तपाईँले पुर्याउन सहयोग गर्नुहुनेछ भने आशा लिएका छौं। र साथै साथी सङ्गीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ भने त्यही बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौं एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौं। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीतबाट स्नेह सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ 0840 40 0026 फोन गरेर सहभागिता जनाउनुहोला, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
1: दिदी। नमस्कार, गुड मर्निङ।
0: नमस्कार, गुड मर्निङ हजुर, कार्तिकीको बोल्दै हुनुहुन्छ। डोलमा शेर्पा बोल्नुभयो। के छ डोलमाजी, हजुरको खबर?
1: मेरो खबर एकदम ठिकठाक छ दिदीहरू। अहिले मनसँग कुरा गर्नुपर्दा चाहिँ
0: यता चाहिँ हामी रामी छापेर चाहिँ होइन कि पानी परिरहेको थियो, अहिले चाहिँ पानी हल्का रहेको जस्तो लागिरहेको छ। अरू समग्रमा सबै ठिक छ, हिजोदेखि नै पानी पर्न सुरु गरिरहेको थियो, हिजो बेलुकादेखि। त्यता चाहिँ पानी परेको छैन, धुम्म भइरहेको छ है? यता पनि त्यस्तै छ मौसम, त्यता यता उस्तै लगभग रहेको छ। अनि अरू सुनाउनुहोस् के छ खबर?
1: एकदम ठिकै छ दिदी। अनि हामीले खानुभयो त?
0: मेरो खाना भइसक्यो, हजुरको भयो?
1: मेरो पनि भएर। मलाई छु दिदी, जङ्गलतिर भन्नुहुन्छ।
0: जङ्गलतिर हुनुहुन्छ? ठिक छ, जङ्गलतिर हुनुहुन्छ, अब पानी पर्न सक्छ, आफ्नो ख्याल पनि गर्नु होला। जङ्गलतिर के को लागि जानुभयो? गोठालो जानु भएको छ, ल आफ्नो पनि ख्याल गर्नु होला। अलिकता पानी होइन पहिरो चढ्ने ठाउँतिर नबस्नु होला है त। ल आज गीत रोजैमा पार्नु पर्ने हुन्छ, कुन गीत सुन्न मन छ हजुरलाई?
1: मलाई
0: न्याउली बनेमा भन्ने गीत बज्छ, हजुरले पाँचजना साथीलाई सम्झाउनुहोस् है त।
1: सुन्छ, फर्स्ट अफ अल त तिमी युट्युबमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुरको लागि, प्राविधिकमा रहेर हजुरलाई साथ छोड्नको लागि हुनुहुन्छ, लाग्दै हुनुहुन्छ जस्तो लागेर उहाँको लागि, मेरो घर फ्यामिली सम्पूर्णको लागि, मेरो साथीको नाम लिनु पर्दा चाहिँ रेजिना खत्री, मिन्दुजी शेर्पा, इन्दा श्रेष्ठ, राजन श्रेष्ठ, छिरिङ शेर्पा लगायत मलाई डेलमा भनेर तिन दिन तिमी सम्पूर्णको लागि भनेर तिन दिदी नमस्ते बधाई खुसी
0: भएर। नमस्कार नमस्कार, उहाँ हुनुहुन्थ्यो डोलमा शेर्पाजी हुनुहुन्थ्यो, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पारेर छुटिसक्नु भएको छ। उहाँको रोजाइको गीतमा हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौँ र उहाँको रोजाइको गीत बज्नेछ 0840 40 0026 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार
2: हजुर दिदी। नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज सुनेको हो तर ठ्याक्कै नाम मलाई आएन, कहाँदेखि को बोल्दै हुनुहुन्छ? अनिताजीको खबर के छ?
2: हजुर, मेरो खबर सबै एकदम ठिकठाकै छ भन्नुसक्छ दिदी। बाहिर पानी परिरहेको छ, भित्र बसिरहेको छु, हजुरको प्रोग्राम सुन्दै र फोन ट्राई गरेको, फोन पनि लाग्यो, हजुरसँग बोल्नु पाएँ, एकदम ठिक भन्नुपर्छ है दिदी। लगायतका सरदार के छ
0: मलाई? हाम्रो रामी छाततिर पनि त्यस्तै छ, अघिसम्म चाहिँ पानी परिरहेको थियो, अहिले चाहिँ पानी रहेको छ जस्तो लागिरहेको छ। अब समग्रमा त्यस्तो खासै केही छैन, हिजोदेखि नै पानी पर्न सुरु भएको थियो, हिजो बेलुकाबाट चाहिँ पानी पर्दै रोकिँदै त्यस्तै भइरहेको थियो। अघि पनि दिउँसो एकछिन त रोकेको थियो 10 बजेतिर चाहिँ, अहिले चाहिँ फेरि पानी परेको थियो, अहिले चाहिँ फेरि रोकेको छ। यस्तै छ। अनि खाना लिनुभयो?
2: हजुर, मेरो खाना भइसक्यो। अनि हजुरले खानुभयो?
0: मेरो पनि खाना भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, खुसी लाग्यो हजुरसँग कुराकानी पनि गर्न पायो। र आज चाहिँ साथीहरूको हजुरहरूकै रोजाइको गीत बज्नेछ, साथी पहिलो साथीले गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले त्यसै गीत मार्फत आफ्नो पाँचजना साथीलाई समर्थन जनाउनु पर्ने हुन्छ। र अरू के छ नयाँ नौलो खबर केही सुनाउनु पर्ने जस्तो लाग्छ?
2: हजुर, नयाँ नौलो खबर अब अरू त खासै केही पनि छैन दिदी, यस्तै छ बर्खा मासको बेला, अब गाउँघरतिर धान पनि लगभग अब रोपी पनि सक्न लाग्यो, अब को यसो 2-4 गतेदेखिबाट चाहिँ कोदो रोपाइ अब सुरु हुन्छ, यस्तै छ भन्नुपर्छ है।
0: ल ठिक छ, अब कोदो रोपाई पनि धान रोपाई सकियो, कोदो रोपाई हुँदैछ भन्नुभएको छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला भन्दै यति बेला हामी कार्यक्रमतर्फ लाग्छौ। एउटा मिठो गीत बस हाम्रो डुल्मा शेर्पाजीले रोजाइमा पार्नुभएको छ, हजुरलाई यसै गीतमा समर्थन जनाउनेछौ। हजुरले पाँचजना साथीलाई सम्झनुहोस् है त।
2: हुन्छ, अब फर्स्ट अफ अल टिनेश शर्मा कार्यक्रम सुरु गर्नुहुन्छ, त्यसले गर्दा दिदी हजुरकै लागि भन्न चाहन्छु, अनि त्यसै गरी कार्यक्रममा बस्नुहुने श्री राजको लागि र त्यसै गरी हजुरको रेडियो होल परिवारको लागि अनि मेरो घर त सम्पूर्णको लागि साथीहरू भन्नु पर्दाखेरि चाहिँ सङ्गीता ठकुरीको लागि पनि एकदम सम्झिराखेको साथी भन्न चाहन्छु, अनि त्यसै गरी अनिल थापालाई पनि एकदम सम्झिराखी साथी भन्न चाहन्छु, अनि त्यसै गरी अञ्जना सुनालाई पनि एकदम सम्झिराखी साथी भन्न चाहन्छु, अनि प्रेम श्रेष्ठको पनि अनि राज श्रेष्ठको लागि
0: हवस् त। नमस्कार, हुनुहुन्थ्यो सिन्धुली तीन कन्याबाट अनिता तामाङजी हुनुहुन्थ्यो, उहाँले पनि साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हाम्रो साथीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा बस्छ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ, तपाईँ भने रेडियो सुन्दै हुनुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत रचना पार्नुभएको थियो टोलमा शेर्पाजीले। त्यही गीतमा हामीले अनिता तामाङजीले पनि समर्थन जनाएका थियौं। न्याउली बनाईमा वरिष्ठ बलराम चलचित्र गीत रहेको थियो, एकदमै मिठो सुनिरहौं मन लाग्ने खालको गीत रहेको थियो। यसमा अभिनय विजय बराल, त्यसै गरी समृद्धि आर्यालको अभिनय, अन्य धेरै साथीहरूको पनि अभिनय रहेको छ। एकदमै मिठो गीत बजिसकेको छ। यस्तै मिठा गीत संगीतहरू तपाईँले पनि रोजाईमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: कार्यक्रममा एकदमै मिठो गीत रचना पार्नुभएको थियो टोलमा शेर्पाजीले। त्यही गीतमा हामीले अनिता तामाङजीले पनि समर्थन जनाएका थियौं। न्याउली बनाईमा वरिष्ठ बलराम

0: म पनि एकदम आराम कुशलले छु भन्नुपर्छ है। के छ, त्यता पानी परिरहेको छ कि अहिले चाहिँ परेको छैन?
1: हजुर, एकदम पानी परिरहेको छ, व्याक्सिन भन्नुपर्छ है त। बाहिर अब हेऱ्यो भने धेरै ठुलो पानी परिरहेको छ अहिले त। बिहान चाहिँ हल्का चिनचिन परेको थियो, अहिले चाहिँ ठुलै दर्केरै परिरहेको छ भन्नुपर्छ है त।
0: त्यही छ, यता पनि हाम्रो पानी परिरहेको छ भनेर भन्दै हुनुहुन्छ। यता पनि पानी परिरहेको छ, त्यता पनि परिरहेको छ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। अनि अरू सुनाउनुहोस् खबर के छ?
1: हजुर हजुर,
0: अरू खबर के छ सुनाउनुहोस् न।
1: अरू खासै केही पनि छैन, अब शीतल छ आज त भन्नुहोस् है। अब एकदम शीतल छ, अब पानी धेरै परिरहेको छ। भोलि चाहिँ हाम्रो रोपाई पनि हुन्छ होला। आउनुहोस् है दिदी, हजुर, धान रोप्नका लागि।
0: ल ठिक छ, अब समयले कतिको साथ दिन्छ, समयले साथ दिएसम्म त हामी आउने प्रयास गर्छौँ होइन। आउनु पनि मन लागेको छ धेरै, तर पनि के गर्नु, समयसँगै चल्नु पर्ने रहेछ होइन। समय बिना अब सँगै चल्न सकेनौँ भने हामी गन्तव्यसम्म चाहिँ पुग्न असफल हुने रहेछ। त्यही भएर चाहिँ ठिकै छ, समयले साथ दियो भने हामी आउने चाहिँ प्रयास गर्नेछौँ है देवजी। ल, कार्यक्रममा उपस्थित हुनुभएको छ, आज कुन गीत सुन्नु भन्छ?
1: आज चाहिँ हिड पोखरा चलचित्रबाट सँगै सँगै हिँडेका ती घाम पानी नभुल्नु है भन्ने गीत भन्नु ल दिदी। हजुर,
0: सँगै सँगै हिँडेका ती घाम पानी नभुल्नु।
1: हजुर हजुर,
0: ठिक छ, हामी राख्छौ पाँचजना साथीलाई सम्झनु सहित।
1: हुन्छ, बिस्किट दिदी हजुरकै लागि अनि ललिता दिदीको लागि, सिद्धराज महतलाई लगायत हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु। अब चाहिँ गीत सुनाउन चाहन्छु, भन्न चाहन्छु र अनि छोरी ममता माझी प्लस पासाङ डोलमा तामाङको लागि अनि बहिनी रमिला तामाङको लागि, साथी ध्रुव पाण्डे, निर्मला पौडेल लगायत सम्पूर्ण साथीहरूलाई अब बच्ने गीत सुनाउन चाहन्छु भन्दै छुट्टिन्छु ल दिदी। नमस्ते, बाई।
0: हवस् त, नमस्कार। आउनु थियो देवजी, उहाँले पनि एकदमै मिठो गीत, पुरानो चलचित्र गीतहरू चाहिँ पार्नुभएको छ। पोखरा भन्ने सँगसँगै सहेको त्यो घाम पानी नभुल्नु है भन्ने गीत मिठो गीत रोजाइमा पार्नुभएको छ। सो गीत मार्फत हामी अर्को साथीलाई पनि समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोजाइको गीत बज्नेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्ते, नमस्कार है हजुर।
0: नमस्ते, नमस्कार हजुर। निभाजी बोल्नुभयो जस्तो लाग्यो।
2: हजुर हजुर,
0: के छ, आरामै हुनुहुन्छ?
2: एकदम ठिकठाकै छ भन्नुभयो लगायतको
0: म लगायत। हाम्रो रामेसापतिरको पनि खबर ठिक छ, पानी परिरहेको छ, यस्तै छ भन्नुपर्छ। त्यताको के छ?
2: यता चाहिँ दुम्बदुम्बो भयो, बादल लागिरहेको छ भन्नुहोस्।
0: पानी चाहिँ परेको छैन है?
2: छैन हजुर, पानी कुनै आउँला जस्तो लाग्छ, कुनै आउँछ, कुनै आउँदैन त्यही हजुर, मौसमको विशेष छैन।
0: ठिक छ, बसी बसाइमै हुनुहुन्छ अहिले?
2: हजुर हजुर,
0: घरतिर हुनुहुन्छ है?
2: हजुर,
0: घरतिर हुनुहुन्छ?
2: हजुर, बसेको छु भन्नुहोस् है।
0: अनि खाना त भइसक्यो होला? अनि के छ, धेरै समयपछि कुराकानी गर्न पाइराखेका छौ, नयाँ नौलो खबर केही परिवर्तन भएको छ? त्यस्तो खासै केही छैन, भयो भने हामीलाई अवश्य पनि सुनाउनुहुन्छ है। ल, त्यसो भए हामी अब कार्यक्रमतर्फै लागौँ न त। हाम्रो साथीले चाहिँ गीत रोजाइमा पार्नुभयो, आजको बसाइमा हजुरले रोजाइमा पार्न पाउनु भएन, त्यही पनि हामी अब धेरै साथीहरूलाई सम्बन्ध चाहिँ अब सक्छौ कि भन्ने हिसाबले चाहिँ दुईजना साथीहरूलाई समेटेका छौ। हजुरले चाहिँ पाँचजना साथीलाई चाहिँ सम्झना सन्देश राख्नुपर्ने हुन्छ है त।
2: सबभन्दा हजुरलाई अनि हजुर तामाङ तामाङ श्रोताको लागि मेरो साथी हुनुहुन्छ, सुकी चोपर, लक्ष्मी तामाङ, माया तामाङ, अनि भूमिका तामाङ, अनि धेरैभन्दा साथी उहाँ सम्पूर्ण सुनाउन चाहन्छु भन्दै छुट्टिन्छु।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निवास शेर्पाजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो पाँचजना साथीले सम्झना सन्देश राखेर चुटिसक्नु भएको छ। यति बेला भने हाम्रो देवजीले रोजाइमा पार्नुभएको गीत राख्छौ, त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने रहेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत रचना पार्नुभएको थियो देवजीले। सोही गीत मार्फत हामीले सीमा शेर्पाजीलाई पनि समर्थन जनाएका थियौं। यस्तै मिठा र माइला चलचित्र गीतहरू तपाईँको रोजाएको गीत बजिराखेका छौं र तपाईँले पनि फटाफट फोन गर्नुहोला। 048 40 00 26 को माध्यम खुल्ला छ, तपाईँले यसमा फोन डायल गरेर सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते
0: नमस्कार भन्नुपर्छ हाम्रो तनुजी, धेरै समय पछि आउनुभयो। सन्चै हाँडामै हुनुहुन्छ?
1: हजुर हजुर, एकदमै सन्चै छु दिदी। हजुर सन्चै हुनुहुन्छ नि, आरामै हुनुहुन्छ?
0: ल, म एकदम सन्चै आरामै छु भन्नुपर्छ। मलाई केही भयो भने हजुरहरूलाई म पक्कै पनि जानकारी गराउनेछु, र तर हजुरहरूको चाहिँ जानकारी पाउन अलिक गाह्रो हुने होइन, कहाँ जानुभयो के गर्नु। हुन त यो समय होइन, असारको समय छ, अब रोपाईतिर पनि एकदम व्यस्त हुनुहुन्छ होला, त्यही भएर पनि कार्यक्रममा सहभागिता कमै होला भन्ने लाग्छ। तर पनि कहिले काहीँ चाहिँ यसो होइन, अलिकता धेरै समय क्या भएपछि चाहिँ कस्तो नेचुरल लाग्ने रहेछ क्या धनुजी।
1: हजुर हजुर, अब रोपाईको चटाहरू छ, अब घाँस भन्नु, अब बाख्रा बस्तु भन्नु, रोपाई भन्नु, अनि त्यही भएर भ्याइँदैन नि त, बिजी नै हुन्छ आज भोलि, त्यही भएर पनि हो।
0: ठिक छ, अब बिजी पनि हुनुपर्छ, के गर्ने गर्नु परिहाल्छ होइन, अहिले हामी गर्यो भने पछि हामीलाई सुख हुन्छ होइन, त्यो भएर पनि गर्नुपर्छ। अब समय मिल्दा हामीलाई पनि सम्झिनुहोस्, माया गर्नुहुन्छ, त्यो त थाहा नै छ, सहभागिता पनि जनाउनुहुन्छ। अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस्।
1: एकदमै नयाँ नौलो सबै पुरानो नै छ, तर बस्तीतिर भन्नु त एकदमै धुम्मा पानी परेको परेछ, दुई तिन दिन जति भइसक्यो एकदमै पानी परिरहेछ, त्यस्तै छ भन्नुपर्छ। अनि रामेछाप दारातिर अनि मौसम कस्तो छ सुनाइदिनु न हामीलाई पनि, सुनाइदिनु होला।
0: ठिक छ, अवश्य पनि म सुनाइहाल्छु नि तनु जी। यताको मौसम भन्नुपर्दा हिजो बेलुकादेखि पानी पर्न सुरु गरेको होइन, अहिलेसम्म अब पानी रोकिन्छ पर्छ, रोकिन्छ पर्छ, अहिले पनि परिरहेको छ भन्नुपर्छ है त।
1: हजुर हजुर, यस्तै छ मौसम, जताततै हो कि, अब हाम्रो पूर्वतिर मात्रै हो कि एकदमै पानी परिरहेछ भनौँ न, दुई चार दिन भइसक्यो पानी परे, कस्तो अब रोपाईहरू नहुने हो भने, वस्तु बासा नहुने हो भने घरबाट बाहिरै ननिस्के जस्तो पानी परिरहेछ नि त।
0: ठिक छ, यता पनि त्यस्तै हो धनुजी, अब हिजो अस्तिदेखि चाहिँ अब दिउँसो दिउँसो चाहिँ पानी परिन्थ्यो, राति चाहिँ यसो सर परिरहेको थियो, हिजोदेखि चाहिँ बेलुकादेखि चाहिँ अहिले दिनभरि पनि पानी परिरहेको छ भन्नुपर्छ है त।
1: हजुर हजुर,
0: ला त्यसो भए मिठो कुराकानी पनि भयो, अब मौसम कस्तो छ हजुरको बारेमा पनि हामीले जानकारी पाइसकेका छौँ। आज कुन गीत सुन्नु मन छ हजुरलाई?
1: मलाई नेपाली मुभी एकदमै प्रिय मुभी, गाउँले मुभीबाट गोली सिसाको भन्ने भएका गीत सङ बजाइदिनु न।
0: ल ठिक छ, गोली सिसाको है, पुरानो चलचित्र रहेको छ, गाउँले चलचित्र रहेको छ, हामी राख्छौँ हजुरले पाँचजना साथीले सम्झिनुहोस् है त।
1: ओके हुन्छ, फर्स्टमा हजुर लगायत प्राविधिक दाई दिदी लगायत सबैजनालाई प्याटर्न अल स्टाफहरू सबैको लागि सम्झना छ भन्न चाहन्छु, अनि विशेष मेरो घरबाट मेरो मम्मी बाबा लगायत सबै घर परिवार सबैलाई भन्न चाहन्छु, अनि त्यसै गरी साथी साथी पनि योभन्दा अगाडि फोन गर्नुहुने, योभन्दा पछाडि फोन गर्नुहुने, रेडियो सुनेर बस्नुभएको सम्पूर्ण सम्पूर्ण साथीहरूलाई, स्पेसली प्रोग्राम सुनेर बस्नुभएको सम्पूर्णलाई पनि धेरै सम्झना छ भन्न चाहन्छु, अनि साथी शिला अधिकारीलाई अनि अनु लुङ्गेली मगर, साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि, कृष्ण सुनवार, कुमार श्रेष्ठ, राधे मगर लगायत सबैलाई भन्दै जान्छु ल। नमस्ते।
0: हवस् त, नमस्कार। हुनुहुन्थ्यो तनु कजमेरजी, हुनुहुन्थ्यो ओखलढुङ्गा ओखलढुङ्गा पोकलीबाट, सरी खिजीको लाटेबाट चाहिँ हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै गीतमा हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र उहाँको रुचाइको गीत बस्नेछ। यति बेला साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। नमस्कार।
2: नमस्कार
0: दिदी। नमस्कार। हजुर नमस्कार, रमिलाजी बोल्नुभयो? ल, अन्तिममा भए पनि हाम्रो प्यारी मान्छेसँग कुराकानी गर्नु पाएँ, म त कति धेरै खुसी भएको छु। अनि खाना त भइसक्यो होला है? मेरो पनि भइसक्यो नि, अरे के छ त्यताको खबर? पानी परेछ, घरभित्रै बस्दै हामीलाई सुन्दै हुनुहुन्छ है?
2: हजुर हजुर।
0: ठिक छ, सुनेर साथ दिनुहोस् अनि अरू सुनाउनुहोस् न के छ, अरू कुराहरू पनि भन्नुहोस्, कार्यक्रम के कस्तो लाग्दैछ, धेरै भयो अब सल्लाह सुझाव के छ भनेर नसोधेको पनि
1: केही छैन दिदी, रहेछ तपाईँले राम्रो गरी चलाउनुहुन्छ
0: क्या हो कि होइन, खै
1: नराम्रो हुँदैन रे क्या, सबै कुरा राम्रो हुन्छ रे भन्छ,
0: हो र त्यो त होइन होला
1: हो क्या, हो
0: खै त्यसमा अब म के भन्नु,
1: मान्छेले चाहेको सबै राम्रो हुन्छ
0: खै त्यति विधि चाहिँ मलाई थाहा भएन होइन, ठिकै छ अब राम्रै छ भन्नुभएको छ,
1: दिदी भएर थाहा नहुने पनि हुन्छ अहिले,
0: हो त्यो त हो, अब कतिपय कुराहरू सबै राम्रो मान्छेले चलाएको राम्रै हुन्छ भन्ने छैन, राम्रो मान्छेहरू भित्र पनि केही कमी कमजोरी हुन्छ भन्ने थाहा चाहिँ थाहा छैन, बरु हामीले नसोचेको नराम्रो मान्छेहरू भित्र पनि एकदम असल कुराहरू पनि हुन्छ भनेर सुनेको छौ नि होइन, सुन्नुहुन्छ त्यो त पक्कै पनि हामीलाई पनि थाहा छ, अब सधैँभरि नियमित आइबस्नलाई पनि फुर्सदिलो हुँदैन होइन, अब हरेक समस्याहरू हुन्छ, समस्याको बावजुद पनि हामीसँग जोडिनुहुन्छ, यो नै सबैभन्दा ठूलो कुरा हो होइन, सधैँभरि बोल्न त मन लाग्छ, यो आवाज सुनिरहन मन लाग्छ, तर पनि हामीले अब समयसँगै चल्नुपर्ने हुन्छ होइन, एउटै आवाज कति साथीहरूलाई सुनाऊ भने पनि जस्तो लाग्छ होला होइन, ठिकै छ, अब हामी समस्याका बावजुद पनि अगाडि बढ़िराखेका छौँ, यो मिठो आवाज पनि सुन्न पाइराखेका छौँ, अब धेरै साथीहरू थियो भन्दा अगाडि पनि फोन गर्नुहुन्थ्यो, एसएमएस गर्नुहुन्थ्यो, अहिले चाहिँ पछिल्लो समय के कमी हुँदै गएको हो कि जस्तो पनि लाग्छ, तर हाम्रो साथीहरू हजुरहरूले चाहिँ एकदम माया गर्नुहुन्छ, खुसी लाग्छ, यसरी नै सधैँभरि साथ सपोर्ट माया पाइराखौं भन्न चाहन्छु, हाम्रो साथी तनुजीले चाहिँ गीत रोजेमा पारिसक्नु भएको छ, हजुरले चाहिँ साथी सिंहलाई सम्झाउनु पर्ने हुन्छ पाँचजनालाई है त,
1: पहिला प्रथम दिदीको लागि अनि एफएम होलिङको लागि दाई देवमाझी दुरोपाले निर्मला पौडेल मन्जु परियार सम्पूर्णलाई भन्ने छुट्टी
0: हवस् त, नमस्कार, आउनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो संखुवा सभाबाट, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु, अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, तपाईँले पठाउनु भएको चाहिँ धेरै कमेन्टहरू चाहिँ हाजिर गर्नुपर्ने हुन्छ, होइन कतिपय साथीले कार्यक्रममा सहभागिता भएर आफ्नो आफन्तजन साथीसँगलाई सम्झनुहुन्छ, आफूलाई मनपर्ने गीत पनि रोजाइमा पार्नु भएको छ भने कतिपय साथीहरूले चाहिँ फोन मार्फत सहभागिता जनाउन नसके तापनि उहाँले एसएमएस मार्फत आफ्नो आफन्तजन साथीसँगलाई सम्झना गर्नुभएको छ, हामी यति साथीसँग कुराकानी गर्न सफल भयो आज, योभन्दा पछिल्लो समयहरू पनि धेरै कार्यक्रमहरू आउने गर्छ, त्यसै समयमा पनि तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ, यति बेला भने म तपाईँले पठाउनुभएका सन्देश वाचन गर्नेतर्फ लाग्छौ, हुनुहुन्छ सौरभ केसीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनून, म चाहिँ बाक्सा नगरपालिकाको मान्छे हाल चाहिँ बाटोको पुछराजदेखि चाहिँ कार्यक्रम सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ, र त्यसै गरी रेख राज मकरजी हुनुहुन्छ, म सिद्धली माटी बजारबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ, त्यसै गरी कविता कतालीजी हुनुहुन्छ, नमस्ते मिस यु अल फ्रेन्ड, सुन्दैछु है काठमाडौँबाट कविता कताली भन्दै हुनुहुन्छ, र त्यसै गरी क्षेत्रीय आयुषजी हुनुहुन्छ, हेलो दिदी नमस्ते नमस्कार है के छ खबर, हामी छाप फुलासीबाट चाहिँ क्षेत्रीय आयुष हो प्रोग्राम सुन्दैछु, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद, त्यसै गरी बाबुराम मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते नमस्कार है, म बाबुराम मगर हो, ओगलढुङ्गा पोकली घर भई हाल चाहिँ रियादबाट सुन्दैछु, सबै धेरै माया अनि धेरै सम्झना छ, मेरो घर परिवार साथीसँगै सबैमा धेरै सम्झेको छु भन्दै हुनुहुन्छ, त्यसै गरी दीपिका पूर्व छाने मगरजी हुनुहुन्छ, जसले दिदी केटिएमबाट दीपिका पूर्व छाने मगर हो, सुन्दैछु प्रोग्राम मिस यु अल फ्रेन्ड भन्नुभएको छ, सपना तामाङजी हुनुहुन्छ, हजुर दिदी नमस्ते नमस्कार है, सुन्दैछु सिन्धुलीबाट चाहिँ सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ भन्दै हुनुहुन्छ, सरिका छेत्रीजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, हजुर नमस्ते म पनि सुन्दैछु है, बैतडी घर भई हाल चाहिँ इन्डियाको सिमलाबाट चाहिँ कार्यक्रम राम्रो लाग्छ, हजुर लगायत सबै साथीहरूलाई चाहिँ सम्झेको छु, नमस्ते भन्नुभएको छ, सरिकाजीलाई पनि विशेष धन्यवाद, त्यसै गरी हुनुहुन्छ अर्को साथी जनक रजाली मगरजी हुनुहुन्छ, गुड आफ्टरनून अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद, त्यसै गरी हुनुहुन्छ अर्को साथी अप्सरा खड्काजी हुनुहुन्छ, नमस्ते दिदी म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामाडी घर भई हाल चाहिँ काठमाडौँबाट अप्सरा खड्का हो, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद, त्यसै गरी मनोज सुन्दासी हुनुहुन्छ, हेलो मिस नमस्ते के छ खबर, हजुरको म पनि सुनिरहेको छु, सिन्धुलीको जाकजुली राटबाट बजारबाट सबैलाई मिठो माया सम्झना छ, नमस्ते भन्नुभएको छ। मनोजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, म पनि सुन्दैछु सालुबाट, विनोद बरुवाल हुने हाँसे काठमाडौँबाट भन्दै हुनुहुन्छ, विनोदजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सोना कन्दमबाजी हुनुहुन्छ, सेवाहरू नमस्कार आरजे सम्झना आशिष, हजुर म सोना कन्दमबा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला भन्दै हुनुहुन्छ, मिठो माया सम्झना छ। साथीहरूको नाम लिनुपर्दा टिका नाम सुनुवा, लेखक पान्तवा राई, दिनेश दिवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्के, लक्ष्मी बर्मा, तनु कजमेर, सरस्वती खत्री, हिरा बहादुर लकाई, लीलाराज खम्बाङ, अञ्जान थोलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज म, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आली मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष यमिन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, युक्त प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, कायल अभिरमान, देवेन किशोर अञ्जान, समीर स्वर्गीय किरात आरजे, जीवन चामलिङ राई, बेलिया चामी, मिनाकी सिंह, सुनिता युङमे गुलुङ, सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी लवलीको मान्छे अभिषेक भन्नुभएको छ, हेलो दिदी नमस्ते नमस्कार है, अभिषेक दैलेखबाट चाहिँ अभिषेक विश्वकर्मा हो, अहिले चाहिँ अब बस्नेसँग चाहिँ मेरो घरमा बस्नुहुने मम्मी वाइफ, त्यसै गरी सुनिता छोरी सर स्वस्तिका सोफिया अनि हजुरको लागि भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले पठाउनुभएका सम्पूर्ण म्यासेजहरू चाहिँ मैले वाचन गरिसकेको छु। र त्यसै गरी हुनुहुन्छ अर्को साथी मिडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, अनिसाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्ने। अब चाहिँ भने हामी छुटिनुपर्ने हुन्छ, तपाईँको रुचाएको गीत पनि राख्नुपर्ने हुन्छ। आजको विषयमा तपाईँ गीत चढाउनु भएको थियो टोलमा शेर्पा अनिता तामाङ, त्यसै गरी देवमाझी निमा शेर्पा, त्यसै गरी तनुकजुमेर रमिला तामाङजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई चाहिँ मनदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रम अवधिभर बजेका मिठा रमाइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्दछु। र तपाईँले जहाँबाट झुन्झुन माध्यमबाट कार्यक्रम सुनेर भयो सुन्नुभयो साथ दिनुभयो, त्यसै गरी फेसबुक पेजबाट पनि सुन्नुभयो, आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्नुभयो, उहाँहरू सम्पूर्ण साथीहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट तिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो, ललिता हायुलाई पनि भनेदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो गीत हाम्रो तनुजीले रोचाइमा पार्नुभएको थियो, एकदमै पुरानो चलचित्र गीत रहेको छ, कुली सिसाको गाउँले चलचित्रको गीत रहेको छ, त्यही गीत हामी कार्यक्रममा छोड्दै आजको व्यवसायी सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना गरी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगा।
1: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
2: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं।
1: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
1: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
2: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
1: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
3: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
4: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29
5: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 मेगा।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0848-541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
5: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
9: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
9: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
9: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
10: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त, सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
7: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइन। अब यो सबै रोगको उपचार यही हुँदैन अनि सहर नगएर के गर्नु?
10: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
7: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
10: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
7: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
5: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
10: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
11: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
3: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.in, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
11: जिल्ला अस्पताल रामेछाप।
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
5: आवश्यक कागजात,
3: सदस्यता परिचय पत्र,
5: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
5: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
5: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
5: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
5: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
12: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तान गरिने।
13: अपाङ्गता
12: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848540028 98543408 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
12: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0141-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
2: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
12: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाको बारीमा फल्ने कोदो फापर जौ उवा चिनो कागुनो र लट्टेमा थियो।
12: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
12: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
12: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: हजुरको रेडियो 102.1 MHz।
2: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
3: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
3: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
4: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
5: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
4: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
5: सम्पर्क नम्बर 0845 41 143 98 63 023 422।
2: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
5: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिसा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफाड तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305 0485 43 305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली, रामेछाप।
6: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं, सही रोजौं।
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सगरमाथा कम्प्युटर सेन्टर, मन्थली, एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू,
8: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे। म बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475-21-158, 98-54-0141-575, 98-41-96-06-69, 98-64-14-17-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
8: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै थाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
8: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
8: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475-94-66, 98-692-65-99-8।
9: दुध दही भनेपछि छोरा छोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल केको टेन्सन, हाम्रै रामेसा बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-96-10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: शून्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हजुरको रेडियो।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो बेक्से 2 थुप्लेकी मेगाहर्ज, साथै तामाको सेफएम 95 मेगाहर्ज, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। श्रम बजार सम्बन्धी तथ्याङ्क अदाबधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा 4 नेपाल श्रम शक्ति सर्वेक्षण सञ्चालन गरेको छ। कार्यालयका अनुसार देशको कुल श्रम शक्ति रोजगारी तथा बेरोजगारीको अवस्था, श्रमको प्रकृति र श्रम बजारको वास्तविक स्थिति पहिचान गर्न सर्वेक्षण शुरू गरिएको हो। मौसमी रोजगारीमा हुने उतार चढ़ाव र त्यसको प्रभाव समेत अध्ययन गर्न गएको फागुनदेखि तथ्याङ्क संकलन शुरू गरिएको छ भने आउँदो फागुनसम्म चल्नेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता डुण्डीराज लामिछानेका अनुसार सर्वेक्षणमा श्रम गर्ने उमेर समूहका जनसंख्यालाई समेटिनेछ। यस क्रममा शिक्षा र सिपको स्तर, श्रमको प्रकृति, बाल श्रम, बाध्यकारी श्रम तथा जोखिमयुक्त कामको अवस्था बारे पनि विस्तृत तथ्याङ्क संकलन गरिनेछ। सर्वेक्षण अन्तर्गत सातवटै प्रदेशका झण्डै 18,000 घर परिवारमा गणक परिचालन गरी आवश्यक विवरण संकलन गरिने कार्यक्रम रहेको कार्यालयले जनाएको छ। नेपालमा श्रम शक्ति सर्वेक्षण पहिलो पटक 2055-56, दोस्रो पटक 64-65 र तेस्रो पटक 2074-75 सालमा सञ्चालन गरिएको थियो। चौथो सर्वेक्षणबाट प्राप्त हुने तथ्याङ्कले श्रम रोजगारी तथा मानव स्रोत विकास सम्बन्धी नीति निर्माण र योजना तर्जुमामा महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ। यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। गएको शुक्रबार असार 26 गतेसम्म देशभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभर 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झण्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान रोपाई खेती हुने गर्छ, जसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा यसको सबैभन्दा बढ़ी रोपाई गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ। गण्डकी प्रदेशमा 65.9% क्षेत्रफलमा रोपाई सकिएको छ। धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाईको गति निकै ढिलो देखिएको छ। कोशी प्रदेशमा 31.5% क्षेत्रफलमा मात्र रोपाई सकिएको छ। कोशीमा 2,76,387 हेक्टर खेतीयोग्य जमीन मध्ये 87,033 हेक्टरमा मात्र रोपाई भएको विभागले जनाएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले राष्ट्रिय गौरवको आयोजनाहरूको लागत अत्याधिक वृद्धि भएको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले धारणा व्यक्त गर्नुभएको हो। आयोजना व्यवस्था र अल्प विकसित मुलुकबाट स्तर उन्नतिका विषयमा प्रश्न उठाउनु भएको छ। आयोजनाहरू समयमै सम्पन्न नहुँदा राज्यलाई ठूलो आर्थिक भार परेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ। सांसद अधिकारीले राष्ट्रिय गौरवका आयोजनाहरूको मुख्य वृद्धि गरिए पनि तिनको वर्गीकरण र प्राथमिकतामा समस्या देखिएको उल्लेख गर्नुभएको छ। सांसद अधिकारीले भवई सिंचाई आयोजनाको लागत 2,87,00,00,000 बढ़ेर 18,96,00,00,000 पुगेको र रेलवे तथा मेट्रो विकास आयोजनाको लागत 70,62,00,00,000 बढ़ेर 9,55,22,00,00,000 पुगेको बताउनु भएको छ। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र माथिल्लो तामाकोसेको लागत पनि अस्वाभाविक रूपमा बढ़ेको भन्दै वहाँले राष्ट्रिय योजना आयोगले यस्ता आयोजनाहरूको कस्ट बेनिफिट एनालाइसिस
लगायत विश्लेषण गर्ने गरेको छ कि छैन भन्दै उहाँले प्रश्न समेत गर्नु भएको छ। मकवानपुरको हेटौडा उपमहानगरपालिका सत्र हटियामा रहेको कर्णा खोलामा आएको बाढ़ीले खाद्य ट्रक बोगाएको छ। आज बिहान पाउने 8 बजे शिवम सिमेन्ट फ्याक्ट्री नजिकै रहेको कर्णा खोलाको कलवट पार गर्ने क्रममा पानीको बहाव बढ़ेपछि ट्रक बगाएको हो। प्रहरीका अनुसार सिमेन्ट फ्याक्ट्रीबाट ढुंगा अनलोड गरी फर्कदै गरेको N7K675 नम्बरको 12 चक्के आयचर ट्रक खोलामा आएको तीव्र बहावले बगाएको हो। ट्रकमा रहेका चालक चितवन रत्नगर नगरपालिका 13 का 34 वर्षीय दीपक थिङ पौडिएर सकुशल बाहिर निस्कन सफल हुन भएको छ। ट्रक चालक थिङको खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उहाँलाई थप उपचारका लागि चौघडाको स्थानीय मेडिकलमा उपचारको लागि प्रहरीले पठाएको जनाएको छ। सिन्धुपाल्चोकको कोदारी स्थित इकोमा सड़क भाँसिँदा तातो पानी नाका पूर्ण ठप्प भएको छ। अरनीको लोकमार्ग अन्तर्गत भोटेकोसे गाउँपालिका 2 कोदारीको इकोमा सड़क भाँसिएपछि नेपाल चीन जोड्ने तातो पानी नाका सोमबार पूर्ण ठप्प भएको हो। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनीको राजमार्गको कोदारीको इकोका करिब 2 मिटर सड़क भाँसिएपछि सवारी आवागमन रोकिएको छ। सड़क खुलाउन चरीकोट सड़क डिभिजन कार्यालयले सड़क भाँसिएको स्थानमा गिटी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ। देशका धेरै ठाउँमा गइरातीदेखि नै पानी परिरहेको छ। कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सिन्धुलीको दुधौलीमा सबैभन्दा धेरै पानी परेको छ। धेरै ठाउँमा आज दिनभर झरी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा तथा मधेस प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको तराई र लुम्बिनी प्रदेशको पहाड़ र हिमालका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज राति भोलि र पर्सी पनि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। सुनचाँदीको भाव आज घटेको छ। हप्ताको दोस्रो कारोबारको दिन आज सुन 2,800 रूपियाँले घटेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 2,88,000 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव आज तोलामा 100 रूपियाँले घटेर 4,375 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 35 रूपियाँले घटेर तोलाको 4,475 रूपियाँमा कायम भएको थियो। र खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। युक्रेनमा सरकार पुनर्गठनको तयारी। प्रधानमन्त्रीदेखि सुरक्षा निकायसम्म फेरबदल हुने। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले देशको प्रशासनिक क्षमता थप प्रभावकारी बनाउने उद्देश्य सहित सरकारको व्यापक पुनर्गठन गर्ने घोषणा गर्नुभएको छ। यस अन्तर्गत प्रधानमन्त्री युलिया स्विडेन्टकोलाई पदबाट हटाउने तथा केही प्रमुख कानून प्रवर्धन निकायका प्रमुखहरूलाई पनि परिवर्तन गर्ने प्रस्ताव अघि सारिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री स्विडेन्टको ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेबारे अहिलेसम्म सार्वजनिक गर्नुभएको छैन। उहाँले गएको वर्ष मात्रै स्विडेन डेङ्कोलाई प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो। यद्यपि सरकार पुनर्गठनको निर्णयले युद्धकालीन परिस्थितिमा प्रशासनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्य राखिएको विश्लेषण गरिएको छ। युक्रेनको युरोपियन संघ ईयूमा सदस्यता प्राप्त गर्ने प्रक्रियालाई तीव्र बनाउने, सीमावर्ती क्षेत्रको सुरक्षा र पूर्वाधारलाई थप मजबूत बनाउने तथा युद्धका कारण उत्पन्न चुनौतीहरूको प्रभावकारी व्यवस्थापन गर्ने विषयलाई प्राथमिकतामा राखिएको जेलेन्स्कीले बताउनु भएको छ। त्यसै गरी विदेश नीतिका विभिन्न क्षेत्रलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न फरक फरक व्यक्तिहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने योजना पनि भएको उहाँले बताउनु भएको छ।
हवस् त अहिलेलाई दिउँसो दुई बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह चार बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0 47 52 14 13।
3: ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं, सही रोजौं।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
0: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98-48-087-828, 98-27-8782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजु पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
9: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दियो त।
7: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98-540-40-239।
9: कति रे? 98-540 अनि
7: 98540403 9 फोन नम्बर चाहिँ 048540239
9: 048540239
10: हेलो पिराज सप्लायर्स भन्नुहोस् न के सेवा गरौं
9: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुस् न है अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ उसको पनि दाना बसमा हालिदिनुस् न है
10: हस् हुन्छ दाइ म दाना हालेपछि हजुरलाई फोन गर्नेछु हजुरको चल्ला पनि अर्डर टिपे चल्ला आउने दिन फोन गर्छु है
7: पोषक दाना कुखुराले पनि मज्जाले खानी अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने अनि भएन त गजब
9: विराज किसानको साथी कुखुरा

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुसाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म कार्यक्रमको साथमा सम्झना खड्गे भने प्रविधि समिजनबाट मलाई साथ दिनुभएको छ ललिता हायो, साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाखुसी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि यसै क्रम जारी रहेको छ। आजको विषयमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा रहेछ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आज सोमबारको बसाई आजको बसाईमा चाहिँ तपाईँले बस्ने गीत मार्फत आफ्नो आफन्त साथी संघलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ। साथै तपाईँले फेसबुक पेजबाट पनि आफ्नो आफन्तजनहरूलाई सम्झना सन्देश लेखेर पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर हामी वाचन गर्ने प्रयास गर्नेछौ र कार्यक्रम अवधिभर पनि एकदमै मिठा रमाइला आधुनिक संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत प्रमोद खरेलको आवाजमा रहेको तैमरीको माया छ। यो मिठो गीतबाट रोजाई तपाईँको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। आजको समयमा यस्तै मिठा रमाइला आधुनिक गीत संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ। यो समय तपाईँ कालीब्रो अली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, त्यसैले कामतिर व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते। नमस्कार, गुड आफ्टरनुन भन्न चाहेँ।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुर, शुभ नाम।
1: म गौरी छै, डोलमा शेर्पा दिदी, दोलखाबाट।
0: दोलखाबाट डोलमा शेर्पा बोल्नुभयो कि सर? अनि खाजा लिनुभयो डोलमाजी?
1: मेरो खाजा बाँकी नै छ नि हजुरको भयो कि?
0: मेरो चाहिँ भइसक्यो भन्नुपर्छ है डोलमाजी। त्यही भएर त सम्झेको, मैले खाइसके, अब यता आउनुहोस् है भनेर सोचिरहेको छु। अब आउनुहोस् है यता। अनि के छ अहिले, पानी परिरहेको छ कि पर्न छोडेको छ?
1: पानी परिरहेको छ दिदी। अनि यता रानी साथीहरूको मौसम कस्तो छ त?
0: यता चाहिँ अहिले पानी पर्न छाडेको छ होइन, झुम्म चाहिँ भइरहेको छ, पानी चाहिँ परेको छैन भन्नुपर्छ है त। हामीलाई ठिक छ, कार्यक्रम सुनेर साथ दिनुभएको छ, खुसी लाग्यो। फेरि पनि हामी डोलमासँग कुराकानी गर्न पायौं, एकदमै खुसी लागेको छ। कार्यक्रममा मिठा गीत संगीतहरू बस्छ, तपाईँले आफ्नो आफन्तजन साथीसँग सम्झनु पर्ने हुन्छ है त।
1: दिदी, फर्स्ट फर्स्ट भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ, हजुरलाई पनि हुन्छ है। त्यसरी प्राविधिकमा को हुनुहुन्छ उहाँको लागि, मेरो घर जाने सम्पूर्ण विदेशतिर हुनुहुन्छ मेरो दादा, हजुरलाई मिठो माया मिठो सम्झना छ है दादा, फोन गर्न नपाइने सम्झिरहेको छु भन्न चाहन्छु। त्यस्तै गरी केटिएममा हुनुहुन्छ दिदी, उहाँलाई मिठो माया मिठो सम्झना भन्न चाहे। त्यसै गरी मेरो साथीहरूको चाहिँ यादमार शेर्पा, राजन श्रेष्ठ, श्रेष्ठ निन्दुकी शेर्पा लगायत मलाई डोलमा भनेर चिन्ने नचिन्ने माया गरे घृणा गर्ने हजुरको रेडियो सुनेर बस्नुहुन्छ सबैको लागि
0: हवस्त। नमस्कार, डोलमा शेर्पाजी हुनुहुन्थ्यो दोलखाबाट। उहाँले पनि आफ्नो आफन्त जन साथीसँगलाई सम्झना राखेर चुनिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 0840 40 00 26 फोन गरेर आउनुहोला, फटाफट फोन गर्नुहोला। र यति बेला तपाईँले सुनिराख्नु भएको छ रामी साप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz र तामाको सेपिङ 95 MHz र साथै इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
2: नमस्ते, नमस्कार है।
0: नमस्ते, नमस्कार, तानुजी आउनुभयो?
2: हजुर हजुर, फेरि पनि आए भन्नुपर्छ है।
0: आउनु त पर्छ नि, अब सबैले साथ दिएसम्म होइन, फोन लागेछ भने त आउनुपर्छ होइन।
2: हजुर हजुर, म आज घरमै छु, त्यही भएर अनि सुन्न पनि पाएको छु नि त, अनि भन्नुपर्छ है त।
0: ठिक छ, सुनेर साथ दिनुहोला। अनि खाजा लिनुभयो कि बाँकी छ त?
2: खाजा भइसक्यो दिदी, हजुरको भयो,
0: मेरो पनि आज भइसक्यो भन्नुपर्छ है त।
2: एकदमै एकदमै, 2 बजी नै खाजा खानु राम्रो हुन्छ।
0: कहिले काहीँ चाहिँ अब ढिलो छिटो त्यस्तै हुन्छ होइन, अब आज चाहिँ छिटै अलिक चिसो चिसो मौसम पनि छ होइन, अनि त्यही भएर चाहिँ खाइदिएको भन्नुपर्छ है त।
2: एकदम एकदम। अनि पानी त परेको होला नि दिदीलाई पनि?
0: पानी परेको थियो अघिसम्म, अहिले चाहिँ रहेको छ भन्नुपर्छ है त।
2: यता त धुमधाम पानी परिरहेछ, म पनि घरमै रेडियो सुनेर बसिरहेको छु।
0: पानी परिरहेको छ त्यता चाहिँ?
2: हजुर हजुर, एकदमै पानी परिरहेछ,
0: अहिले चाहिँ रहेको छ यता रामी साँपको ठाउँतिर चाहिँ भन्नुपर्छ। त्यही त कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, मिठो आवाज सधैँभरि सुनि सुन्न पाइराखौँ भन्न चाहन्छु। कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौँ हामी, हजुरले आफ्नो आफन्तजन साथीसँगलाई सम्झनु छ है त।
2: हुन्छ, फर्स्टमा हजुरलाई भन्न चाहन्छु, अनि ललिता दिदी, राजन दाई, सिलाई सबैलाई, अनि हजुरको अल फ्यामिली सबैको लागि भन्न चाहन्छु। घर परिवारमा मेरो मम्मी बाबा दाई भाउजूको लागि, अङ्कल सेमा फुपू परिवार सबैको लागि भन्न चाहन्छु, सुन्दै हुनुहुन्छ होला। दाईहरू अभिष लिम्बू, शङ्खलाल तामाङ, नरकिसिंह हुनुहुन्छ, भरत शिवकोटी, भरत पिसी, अनि हुनुहुन्छ दाई तपाईँलाई पनि सम्झना छ है दादा भन्न चाहन्छु, अनि दाई धेरुबा पाण्डे दाई दिप माझीलाई पनि सम्झना छ भन्न चाहन्छु, दिदी कविता मगर कविको लागि धेरै धेरै सम्झना छ है दिदी भन्न चाहन्छु, उहाँको घर परिवार फ्यामिली सबैको लागि पनि भन्न चाहे, अनि त्यसै गरी साथी हुनुहुन्छ कृष्ण सुनवार हुनुहुन्छ राजगले मगर वीरेन्द्र विस्ताई सुरबत्ने सुबत्ने, अनि हुनुहुन्छ साथी मौसम छामी आयुष छेत्री आयुषलाई पनि सम्झना छ भन्न चाहन्छु, रामकुमार लिम्बू शुक्र राज र साइली, अनि हुनुहुन्छ हाम्रो साधु हुनुहुन्छ यता दोलाखाकै साथी हाल मलेसियातिर हुनुहुन्छ हाम्रो सञ्जय बस्नेत र अनि राजु बानियालाई पनि सम्झना छ है भन्छु, अभिषेक कुमार धनुकी अनि छेत्री कल्पूलाई पनि सम्झना छ भन्न चाहन्छु, विनोद छेत्रीलाई पनि सम्झना छ, प्यारी साथीहरूमा हुनुहुन्छ यता सामी सबै साथी शिला अधिकारी दोलाखाको साथी अनुलङ्गेली मगर अमिना सुनवार जे निशा श्रेष्ठ निशा श्रेष्ठ निशा लामा दुर्गा मगरको लागि सिम्पल सुमित सुनवारको लागि पनि भन्न चाहे, बहिनी रमिला तामाङलाई पनि सम्झना छ लगाउनु भन्न चाहन्छु, अनि साथीहरू त धेरै हुनुहुन्छ उहाँहरू सबैको लागि साथी मौसम छामीलाई पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु, लगायत सबैलाई अविनाश लुङ्गेली मगर भन्दै जान्छु ल, नमस्ते।
0: हवस् त नमस्कार, उहाँ हुनुहुन्थ्यो धनु गजबीरजी हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष धन्यवाद, आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छोडिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा एउटा मिठो गीत नारायण गोपालको आवाजमा रहेको छ, तिम्रो जस्तो मुटु, एकदमै मिठो गीत हामी कार्यक्रममा राख्छौं, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ पनि जानेछौ, विश्रामपछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: PRBT 01600 33 25 PRBT 6054 00 17 UTL 77 32 56 05
1: शब्द संगीत र स्वर माधव केसी अरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली काठमाडौँ प्रबन्धक यमन खनाल सम्पर्क 9849

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0484541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040, इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: अहिले दिउँसोको 4 बजे
1: हजुरको रेडियो

नमस्कार अपनाचार बजे रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंहालो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। रामेछापको रामेछाप नगरपालिकाले एक वर्षभरिमा 68.7% बजेट खर्च गरेको छ। आइतबार नगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिमा सम्पादित आयोजना तथा कार्यक्रमहरूको सार्वजनिक सुनवाई कार्यक्रम मार्फत आय व्यय विवरण तथा विकास निर्माण र सेवा प्रभावबारे जानकारी गराएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रगति प्रतिवेदन अनुसार चालू खर्चतर्फ 51,63,45,774 रूपियाँ अनुमानित बजेट रहेकोमा 43,55,87,87 रूपियाँ अर्थात 84.36% खर्च भएको छ। यसै गरी पूँजीगत खर्चतर्फ 33,73,42,97 अनुमानित बजेट रहेकोमा 15,09,23,645 रूपियाँ खर्च भएको छ। चालू पूँजी दुवै गरी कुल 85,36,87,871 रूपियाँ अनुमानित बजेट रहेकोमा 58,65,10,732 रूपियाँ अर्थात 68.7% बजेट खर्च भएको। यही अवधिमा नगरपालिका तथा वडाहरूबाट 1,08,08,84 रूपियाँ राजस्व संकलन भएको। स्थानीय सरकार सञ्चालनमा आएदेखि हालसम्म रामेछाप नगरपालिकाले 20 ऐन 6 नियमावली 57 कार्यविधि र 5 निर्देशिका जारी गरी 88 कानूनहरू बनाएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी नागरिकहरूले प्रश्न जिज्ञासा सहित सुझाव सल्लाह दिएका थिए। नागरिकले शिक्षा स्वास्थ्य कृषि सड़क पशुपालन र विकास निर्माणका कामहरूसँग सम्बन्धित प्रश्न गरेका थिए। नागरिकहरूले सोधेको प्रश्नको जवाफ नगरपालिका प्रमुख लवश्री नेउपाने प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी र सम्बन्धित शाखाका प्रमुखहरूले दिएका थिए। अविरल वर्षासँगै आएको बाढ़ीले रामेछापको माकुण्ड गाउँपालिकामा लिखु एक जलविद्युत आयोजना सहित विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ। सोमबार बिहान रामेछाप सलुखुम्बुको सिमानाबाट बग्ने लिखु खोलामा आएको बाढ़ीले उमाकुण्ड गाउँपालिका एक ताङ्गी स्थित दुगढ़ हाइड्रो अन्तर्गतको लिखु एक जलविद्युत आयोजनाको बाँध ड्याममा क्षति पुर्याएको हो। ड्याममा क्षति पुगेपछि आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। बाढ़ीले लाछेवार जोड्ने मोटरेबल पुल बगाउँदा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। वर्षापछि आएको बाढ़ीले रामेछापको तरिवेगी स्थित माकुण्ड गाउँपालिका एकको अन्तिम मानव बस्ती लाछेवर जाने सड़क अवरूद्ध बनेको हो। माकुण्ड गाउँपालिका एक गुमदेलका वडाध्यक्ष नावा तेन्डु शेर्पाका अनुसार स्थानीय विखे खोलाबाट आएको बाढ़ीले लिखु खोलाको बहाव थुनेपछि काशी ठूलो बाढ़ी आएको थियो। सोही बाढ़ीले लाछेवरको फेदी स्थित सुन्दा क्षेत्रमा रहेको एउटा होटल बगाएको उहाँले बताउनुभएको छ। बाढ़ीले रामेछाप र सोलुखम्बु जोड्ने सवारी साधन सञ्चालन हुने अन्य 3 पुलमा पनि क्षति पुर्याएको छ। सिन्धुली जिल्लाका 3 स्थानीय तहले चालू आर्थिक वर्ष 2082-83 वित्तीय प्रगति सार्वजनिक गरेका छन्। आर्थिक वर्षको भुक्तानी निकासा बन्द भएसँगै कमलमाई नगरपालिका मरिन गाउँपालिका र हरिहरपुर गढ़ी गाउँपालिकाले आफ्ना आधिकारिक फेसबुक पेज मार्फत चालू तथा पूँजीगत खर्च सहित समग्र बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरण अनुसार 3 स्थानीय तहमध्ये कमलमाई नगरपालिकाले सबैभन्दा बढ़ी 83.28% बजेट खर्च गरेको छ। मरिन गाउँपालिकाको वित्तीय प्रगति 28 सार्वजनिक विवरण अनुसार 3 स्थानीय तहमध्ये कमलमाई नगरपालिकाले सबैभन्दा बढ़ी 83.28% बजेट खर्च गरेको छ। मरिन गाउँपालिकाको वित्तीय प्रगति 78.15% र हरिहरपुर गढ़ी गाउँपालिकाको 77.44% रहेको छ। कमलमाई नगरपालिकाले चालू आर्थिक वर्षका लागि विनियोजित 1,32,69,35,227.43 रूपियाँ मध्ये 1,10,51,13,14.78 रूपियाँ खर्च गरेको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी र लेखा अधिकृत टेकेन्द्र कार्कीद्वारा हस्ताक्षरित सूचना अनुसार चालुतर्फ 86.97% तथा पूँजीगततर्फ 72.56% बजेट कार्यान्वयन भएको उल्लेख छ। त्यसै गरी हरिहरपुर गढ़ी गाउँपालिकाले कुल 68,76,41,232 रूपियाँ विनियोजित बजेट मध्ये 53,25,58,628.86 रूपियाँ खर्च गरेको जनाएको
भएको छ। प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपाने र आर्थिक प्रशासन प्रमुख अनमोल हजाराको संयुक्त हस्ताक्षरमा जारी सूचना अनुसार यो कुल बजेटको 77.44% खर्च हो। गाउँपालिकाले चालू तर्फ 48,09,15,555 रूपियाँ विनियोजन गरेकोमा 38,26,65,092.07 रूपियाँ अर्थात 79.56% खर्च गरेको जनाएको छ। यस्तै पुँजीगत तर्फ विनियोजित 20,67,25,677 रूपियाँ मध्ये 14,98,93,536.79 रूपियाँ खर्च भएको छ, जुन 72.51%। उता मरिन गाउँपालिकाले असार 25 गतेसम्मको विवरण सार्वजनिक गर्दै चालू आर्थिक वर्षको कुल बजेट मध्ये 78.15% खर्च भएको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार चालू तर्फ 84.18% र पुँजीगत तर्फ 66.66% बजेट खर्च भएको छ। आर्थिक वर्षको अन्त्यसँगै स्थानीय तहहरूले सार्वजनिक गरेका यी विवरणहरूले बजेट कार्यान्वयनको अवस्था र खर्च प्रगतिको तस्विर प्रस्तुत गरेका छन्। सिन्धुलीको हरिहरपुरगढ़ गाउँपालिकामा व्यवहारस्थित भरुवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरीक्षक विजय श्रेष्ठको अनुसार हरिहरपुरगढ़ी 8 स्थित चायादेव स्थित खोलामा भरुवा बन्दुक फेला परेको हिजो आइतबार बिहान करिब 11:30 बजेको समयमा प्रहरी चौकी महेन्द्र झाडीबाट खटिएको गस्ती टोलीले कल्पवृक्ष मन्दिरको सीमाभित्र प्लास्टिकमा बेरिएको अवस्थामा एक थान व्यवहारस्थित भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक प्रशिक्षक विजय श्रेष्ठले जानकारी दिनुभएको छ। प्रहरीले उक्त बन्दुक बरामद गरी आवश्यक अनुसन्धान अघि बढ़ाएको श्रेष्ठले जानकारी दिनुभएको छ। लगातारको अविरल वर्षापछि आएको पहिरोले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका 4-3 कन्या बेगटाँडीमा एक घर पूर्ण रूपमा पूरिएको छ। घटनामा घरभित्र फँसेका स्थानीय हिमबहादुर मगरलाई करिब 5 घण्टासम्म सञ्चालन गरिएको निरन्तर उद्धार अभियानपछि जीवित अवस्थामा बाहिर निकालिएको प्रहरीले जनाएको छ। पहिरोमा परेर घाइते भएका मगरको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ। प्रहरीका अनुसार आइतबार राति गएको पहिरोले हिमबहादुर मगरको घर पूर्ण रूपमा पुरेको थियो। पहिरो खस्ने बेला उनी घरभित्रै रहेकाले माटो र घरका भग्नावशेषमा च्यापिएर फँसेका थिए। घटनाबारे जानकारी प्राप्त हुनसाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी सम्मिलित संयुक्त उद्धार टोली घटनास्थल पुगेको थियो। संयुक्त टोलीले प्रतिकूल अवस्था र जोखिमका बीच निरन्तर उद्धार अभियान सञ्चालन गरेको थियो। करिब 5 घण्टाको कठिन प्रयासपछि मगरलाई जीवित अवस्थामा बाहिर निकाल्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। उद्धारपछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पुर्याइएको प्रहरीको भनाइ छ। अस्पतालमा उनको उपचार जारी रहेको र स्वास्थ्य अवस्थाबारे चिकित्सकीय निगरानी भइरहेको जनाइएको छ। घटनापछि उक्त क्षेत्रमा पहिरोको जोखिम अझै कायमै रहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। वडाध्यक्ष भक्त भुजेलका अनुसार पहिरो प्रभावित स्थान नजिकै रहेको अर्को घर समेत उच्च जोखिममा रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अप्नाउन पनि उहाँले अनुरोध गर्नुभएको छ। जिल्लामा निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम उल्लेखनीय रूपमा बढ़ेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन अपील गरेको छ। प्रशासनले विशेष गरी पहाड़ी तथा भिरालो भूभागमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्भावित विपदप्रति सचेत रहन आग्रह गरेको छ। दोलखाको कालिन्चोक गाउँपालिकामा पहिरोमा परि 4 महिनाकी बालिकाको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्। उनीहरू गए राति करिब 9 बजे कालिन्चोक गाउँपालिका एक क्याङपोलमा गएको पहिरोमा परेका हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार मृत्यु हुनेमा 4 महिनाकी बालिका एलिना थामी रहेकी छिन्। पहिरोमा परि उनकी 19 वर्षीय आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन्। विमेश्वर नगरपालिका एक सुस्पा स्थित माइतीबाट बोलेरोमा घर फर्किएका उनीहरू सड़क अवरूद्ध भएका कारण ओर्लिएर हिँड्ने क्रममा पहिरोमा परेका थिए। घर नजिकै पुगेर पहिरोमा परेका उनीहरूलाई स्थानीयले उद्धार गरेका थिए। घाइते शर्मिलाको दोलखा स्थित धुलिखेल शाखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको कालिन्चोक गाउँपालिका एकका वडाध्यक्ष पदम बहादुर थामीले जानकारी दिनुभएको छ। विरल वर्षाका कारण राति करिब 9 बजे सुनखानी साङवा सड़क खण्ड स्थित क्याङपोल हेलेक्पा थालीको पहिरोले आमा छोरीलाई बगाएको थियो।
काभ्रे पलाञ्चोको रोशी खोलाको जलाधार क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ। वर्षा शुरू भएसँग बीपी लोकमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी साधनलाई रोकिएको, रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी लोकमार्गमा सवारी आवागमन सरको अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोका प्रमुख रविन कार्कीले जानकारी दिनुभएको छ। उहाँका अनुसार सड़क मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गरी सवारी आवागमन पुनः सञ्चालन गरिएको जानकारी गराइनेछ। प्रहरीले यात्रु तथा सवारी चालकलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन तथा अत्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर 100 र ट्राफिक प्रहरीको नम्बर 103 सम्पर्क गर्न आग्रह गरेको छ। र सिन्धुपाल्चोकको कोदारी स्थित इकोमा सड़क भाँसिँदा तातोपानी नाका पुनः ठप्प भएको छ। रनीको लोकमार्ग अन्तर्गत भुटेकोशी गाउँपालिका 2 कोदारीको इकोमा सड़क भाँसिएपछि नेपाल चीन जोड्ने तातोपानी नाका सोमबार पुनः ठप्प भएको इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको विरल वर्षापछि अरिणीको राजमार्गको कोदारीको इकोका करिब 2 मिटर सड़क भाँसिएपछि सवारी आगमन रोकिएको, सड़क खुलाउन चरिकोट सड़क डिभिजन कार्यालयले सड़क भाँसिएको स्थानमा गिटी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ। हवस् त, अपरान्ह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: सम्पर्क नम्बर
1: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
5: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230, 97-67-65-24-900।
5: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट, सिन्धुली।
1: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, OCMC।
1: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
1: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
1: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको OCMC ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामे।
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याग भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
5: आवश्यक कागजात,
3: सदस्यता परिचय पत्र,
5: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क
5: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
5: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
5: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
5: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
5: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीका आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता: आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामेछाप खबरपछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि हामी तपाईँसँगै रहन्छौं। आज सोमबारको बसाई छ। हामीले तपाईँको आवाजमा मिठा र माइला मनसुनी लोकभाकाहरू सुन्छौं भने तपाईँले 048-40-40-0026 सहभागिता जनाउन सक्नुहुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट गीत साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डस्कम हजुरको याप तामाको सेफएम 95.1 MHz पनि सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने शेयर पनि गर्न सक्नुहुन्छ तपाईँले र आफ्ना आफन्तजन साथी सँगैलाई तपाईँले सम्झना सन्देश सहित कमेन्ट उठाएर पनि कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँले यो कार्यक्रम हप्ताको 6 दिन मात्रै सुन्न सक्नुहुन्छ। आइतबारदेखि शुक्रबारसम्म आजको बसाई के गर्ने भन्ने कुरा तपाईँलाई थाहा भइसकेको छ। तपाईँको आवाजमा भाका सुन्छौं, फटाफट फोन गर्नुहोस्। तपाईँले नियमित फोन गर्नुभएको नम्बर रहेको छ भने यति बेला मलाई प्रविधि समेजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयु। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो गीत रहेको छ पुरूषोत्तम नेउपानी अनि बीमा कुमारी धुराको आवाजमा रहेको देउरालीमा ध्वजा भन्ने गीत। त्यसपछि हामी आउने नै छौं।

कार्यक्रमको शुरूआतमा हामीले राख्यौं एकदमै मिठो अनि रमाइलो गीत रहेको थियो देउरालीमा थजा भन्ने बोलको गीत यहाँले सुनिसक्नु भएको छ। पक्कै पनि यस्तै मिठा रमाइला मनसुने लोकगीतहरू कार्यक्रमको समय अवधिभर बग्छ, साथसाथै हामीले तपाईँकै आवाजमा पनि आजको व्यवसायमा भाका सुन्दै दिन रहेको छ। तपाईँ यो समय पक्कै फुर्सदिलो समय हुनुहुन्छ, घरमा बसिराख्नु भएको छ अथवा आफ्नो काम सकाएर घर फर्कदै हुनुहुन्छ भने पनि तपाईँले फोन डायल गर्दै आउन सक्नुहुन्छ। उकाली उराली लेखेसी भन्ज्याङ चौतारी गरिरहँदा अथवा साथी सँगैसँग तपाईँ मेलापात गरिरहँदाखेरि तपाईँले गुनगुनाउनुभएका ती गीतहरू आजको कार्यक्रममा तपाईँले गाउन सक्नुहुन्छ। तपाईँको लागि हाम्रो नम्बर 04-40-40-0026 को नम्बर खुल्ला छ। धेरै ठाउँमा पानी परिरहेका छन्, कतिपय ठाउँमा पानी रहेको होला, कतिपय ठाउँमा परिरहेको छ होला, काम पनि गर्दै हुनुहुन्छ होला भन्ने लाग्छ। यो विषयमा म एकैछिनमा कुरा गर्छु। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ भन्दै थिए, गइसक्नु भएको छ, ठिकै छ। जो साथी हुनुहुन्छ उहाँको सम्भव त फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। यति बेला म कार्यक्रममा अर्को मिठो गीततर्फ लागौं है भन्दै हुनुहुन्छ सम्झनाजीले। गीत राख्छु, त्यसपछि म फेरि आउनेछु।

0: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
6: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
5: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
6: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
5: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउँ।
6: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
5: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
6: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5214। तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
5: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
6: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाई र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: हावा हुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
4: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
4: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
4: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
5: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
0: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
5: आवश्यक कागजात,
0: सदस्यता परिचय पत्र,
5: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
0: र तोकिएको नवीकरण शुल्क।
5: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
0: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
5: सदस्य मृत्यु,
0: नगद राहत रु 20,000 रुपियाँ,
5: दुर्घटना स्वास्थ्य उपचार,
0: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
5: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
0: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
5: अपाङ्गता,
0: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
6: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
0: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
6: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
0: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
6: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
0: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
6: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
0: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि

0: निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
0: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 98-51-043-230 97-67-65-24-900 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
0: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाऊ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
0: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
0: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
0: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
0: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: हजुरको रेडियो

कार्यक्रममा उकाली उरालीमा राखिएको मिठो गीत गीत बसे हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्रामपछि फेरि आइसकेका छौं। आजको बस्तीमा हामीले तपाईँको आवाजमा मिठा र माइला लोकभागहरू सुन्ने प्रयत्न त गरिरहेका छौं, तर अलिकति टेलिफोन सम्पर्कमा पनि समस्या हो जस्तो पनि लाग्दैछ। ठिकै छ, सम्भवतः हामी कोसिस गर्छौं। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ भन्दै हुनुहुन्छ, स्वागत गर्छु। हेलो, नमस्कार हजुर, यागत कुन ठाउँदेखि हो? सपना हजुर, धेरै पछि आउनुभयो त। पानी नपर्दा चाहिँ किन व्यस्त हुनुहुन्छ त हाम्रो सपना हजुर, भन्नुहोस् न। ल ठिक छ, कहिले काहीँ चाहेर पनि फोन लाग्दैन, कहिले काहीँ नचाहेर पनि फोन लाग्छ है। ल ठिक छ, कुन चाहिँ गीत सुनाउनुहुन्छ हामीलाई? ल हुन्छ, स्वागत गर्नुहोस्।

0: यो त मात्रै गाउनु हुन्छ हाम्रो सपनाजीले ल ठिक छ यहाँले मेचर मनसुनी लोकबाट गाउनुभयो यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि छोड्छौँ है त हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो सपना तामाङ जे सिन्धुलीबाट अब चाहिँ लगभग कार्यक्रमको हामी अन्त्यतिर आइसकेका छौँ जस्तो लाग्दैछ साथी आउनुहुन्छ भने एकजना साथीसँग हामी कुरा गर्छौँ त्यसपछि चाहिँ विदा हुन्छौँ यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु हरे हो
1: दिदी
0: नमस्ते नमस्कार गुड आफ्टरनुन यहाँलाई पनि कहाँदेखि को बोल्दै हुनुहुन्छ डोल्माजी बिहान र अहिलेमा किन आवाज फरक छ त मैले फरक सुने अरूले त सायद एउटै सुन्नु भएको छ होला मैले चाहिँ किन फरक सुने होला त भन्ने मलाई नै म आफैले प्रश्न गरेँ है त डोल्माजी
1: ए होला दिदी खै दाना सिराज दाइले पनि भन्नुहुन्छ क्या स्वर त बेग्लै छ भन्नुभएको थियो अनि मलाई त के त भएको छैन खुसी भएको दिदी
0: त्यसो भए डोल्मा चाहिँ नै परिवर्तन हुनुभयो कि क्या आउँदा नि है ल ठिक छ रमाइलो मिठो कुराकानी छ हामी कार्यक्रमको अन्त्यमा छौँ यहाँको आवाजमा हामी मिठो भएका सुन्छौँ नि त है लोकगीत गाउनु पर्यो लोकगीत गाउनु पर्यो कुन चाहिँ गीत गाउनुहुन्छ लु तपाईँलाई लालुपाते गाउन आउँछ कि अघि कार्यक्रमको सुरुवातमा बुझाएको थियो देउरालीमा दर्जा गाउनुहुन्छ कि धेरै गीतहरू छन् ससुरालीमा धेरै गीतहरू छन् ल भन्नुहोस् कुन गाउनुहुन्छ कि यो बेलामा झमझम तर्कियो पानी भन्ने गीत गाउनुहुन्छ त पानी पनि परिरहेको छ धेरै ठाउँमा यो पानी परिरहँदा यस्तो गीत सुनौँ के गरौँ ल हुन्छ ल सुरुवात गर्नुहोस्
1: मेरो बिना इन्डिया लौरे हो मेरो बिना इन्डिया लौरे हो सम्झु क्या हो औरे हो गौरे हो सम्झु क्या हो औरे हो गौरे हो लालाजी हाम्रो प्यारे लाला पनि बनाउँछ बनरसीवाला मिठा पनि बनाउँछ बनरसीवाला
0: ल ठिक छ डोल्माजी तर मैले जति गीतको नाम लिएँ त्यो गीत गाउनु भएन यहाँलाई अब अर्कै गीत गाइदिनु भयो खुसी लाग्यो है त ल ठिक छ होइन मैले रमाइलोको लागि मात्र भनेको आफूलाई जुन सजिलो लाग्छ जुन मनपर्छ त्यही नै गाउने हो ठिक छ यहाँले जे भए पनि गीत गाइदिनु भएको छ यहाँलाई विशेष धन्यवाद दिँदै गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि हामी छोटौँ है त हस्त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो डोलमा चाहिँ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु मिठो गीत गाइसक्नु भएको छ अब हामी फोन लिन सक्दैनौ कार्यक्रमको अन्त्यतिर छौं यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ कर्णप्रिय केसीजी हुनुहुन्छ दर्शन नमस्ते नमस्कार आरामी हुनुहुन्छ होला भाइ उहाँले मनको भारी बिसाउने कार्यक्रम मार्फत चाहिँ सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ अमिनाजीले पनि नमस्ते हजुर म पनि कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ दोलखाबाट त्यसै गरी अर्को साथी हुनुहुन्छ यति बेलाको बसाईमा सौरभ केसीजी पनि लेख्नुहुन्छ नमस्कार साई हजुर म पनि कार्यक्रम सुन्दैछु अब बस्ने भएका सबैको लागि समर्पण गरे भन्नुभएको छ टिकाराम सुनवारजीले पनि दर्शन नमस्कार म टिकाराम सुनवार तिनचुरी मिडिया ग्रुपको सदस्य रामी साप घरबै हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ त्यसै गरी जीवन विकजीले पनि नमस्ते है दिदी म कार्यक्रम सुनिरहेको छु खाजा भए त कार्यक्रम चाहिँ राम्रो लाग्छ भन्दै हुनुहुन्छ यहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे अभागी भुवन श्रेष्ठजीले पनि दिदी दर्शन नमस्ते म कार्यक्रम सुन्दैछु है रानी छापको बाव्य खर्कबाट अब बज्ने भएका सबैको लागि भन्दै हुनुहुन्छ त्यसै गरी धर्मराजजीले पनि दर्शन नमस्ते म ढकाल धर्मराज बेडतामोड चाँपा घरबै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु आजको यस कार्यक्रम मार्फत मलाई चिन्ने सबैको लागि समर्पण गर्न चाहन्छु भन्दै हुनुहुन्छ त्यसै गरी बाबुराम मगरजीले पनि दर्शन नमस्कार दिदी म बाबुराम मगर उखलढुङ्गा पोकली घरबै हाल चाहिँ रियादबाट कार्यक्रम सुन्दैछु, अब बस्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्ने हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ लगभग कार्यक्रमको समय सकिसकेको छ, समयको अभाव छ। तपाईँको कमेन्टलाई मैले छोटो मिठोमा वाचन गरे, अन्य बसेमा हामी तपाईँका पूरै कमेन्टलाई वाचन गर्नेछौं भन्दै आजको कार्यक्रममा हामीलाई गीत गाएर सुनाउनु भएको थियो सुवर्ण तामाङ, त्यसै गरी डोलमा शेर्पाजी हुनुहुन्थ्यो। उहाँहरू दुवैजनालाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईँले हामीलाई एकिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट पठाउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई धेरै भन्दा नि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा रामचन्द्र काफ्ली अनि सिन्धु मल्लको आवाजमा रहेको छिया छिया भइसक्यो यो मुटु भन्ने यस्तै खालको गीत छ। यो गीत तपाईँको माझमा छोड्दै आजको लागि कार्यक्रम कार्यवालीको वेबसाइटबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ भनेर यो सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।

0: अहिले साँझको 5 बजे
1: हजुरको रेडियो 102.1 मेगा
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ।
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-99।
2: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
3: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
2: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
3: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
2: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
3: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
2: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
3: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
2: आर्थिक आमदानी र आत्मनिर्भरता, आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
3: रैथाने बाली बचाऊ, स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
3: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
2: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ? हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए। उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
2: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
2: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
2: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
2: कसरी फलिरहेछ तपाईँको देशमा सँगसँगै नगरपालिकाले के गर्ने चिसीले के गर्ने
3: गाडी भाडा तपाईँको अब जम्मा फाइदा भनेको 2 रुपियाँ कहाँ छ हदाम बस्यो त्यति बस्ने
2: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो कि यो बिचौलियाले अलिकति धेरै खेलेको
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
5: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
6: गत वर्षको त्यो तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गुडारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
1: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
2: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने जुन दुई टमाटर ल्याएर वजन गर्ने मेरो काम त के किसानमा सुधार ल्याउनु पर्ने यो देशमा किसान उसले नलागु देख्नुको लाग्दैन
7: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्ष मन्त्री तर्फ अगाडि बढ्छु
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
4: कार्यक्रम कृषि सवाल
8: नमस्कार कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ म हुँ असीम सापकोटा कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बेजोर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँकी रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ आजको श्रृङ्खलामा हामीले नेपाली बजारमा एउटा यस्तो प्रोडक्ट आउँदैछ जसले साँच्चै नेपाली उपभोक्ताहरूको घरमा सबैको भान्सामा चाहिँ नयाँ उत्पादन पुर्याएर चाहिँ एउटा स्वस्थकर उत्पादन पुर्याएर चाहिँ सबैको स्वास्थ्यप्रति सजगता जगाउँदै विशेष गरी यस्ता प्रोडक्टहरू चाहिँ हाम्रा सबैका भान्सामा पुग्यो भने चाहिँ हाम्रा बालबालिकाको स्वास्थ्य स्थिति अथवा हामी सबैको स्वास्थ्य स्थिति सुधार गर्ने कुरा त सधैँ नै छ यस्ता विषयमा काम गर्नको लागि विभिन्न सङ्घ संस्थाहरू अवेरनेसका कार्यक्रमहरू पनि चलेका छन् यसै मध्येमा चाहिँ पछिल्लो समयमा चाहिँ कोदाली भेन्चर्स प्रणालीले आफ्नो उत्पादनहरू नेपाली बजारमा ल्याइराखेको छ करिब करिब 1.5-2 वर्षको चाहिँ रिसर्च पछाडि नेपाली उपजहरूलाई चाहिँ प्रयोग गरेर पछिल्लो समयमा ल्याउँदै गरेका उत्पादनहरू चाहिँ आज हामीले नेपाली बजारमा किन आवश्यक छ र साँच्चीकै उहाँहरूका उत्पादनहरू उपभोक्ताले प्रयोग किन गर्ने कसरी गर्न सकिन्छ, के उत्पादनहरू रहेका छन् भन्ने खालको आज अलिकति ब्रोड कभरेज नेपाली मार्केट वाचमा चाहिँ उहाँहरूको यो विषयलाई आज हामीले जोड्ने प्रयास गरेका छौँ। आज हामीसँग यसरी भेन्चर्स कोदाली भेन्चर्स प्राविधिक प्रबन्ध निर्देशक तथा महाप्रबन्धक नै भन्नुपर्छ लक्ष्मी पोखेल हामीसँग यसरीमा आइसक्नु भएको छ, उहाँको उपस्थिति भइ पनि सकेको छ। उहाँले स्वागत गर्नुभन्दा अगाडि हामीले आजको हाम्रो खानपान र साँच्चै भान्सा नै औषधलाई भनेर हामीले भन्दै गर्दा चाहिँ आजको स्वास्थ्य स्थिति अवस्था कस्तो छ र नेपाली बजारमा कस्ता उपजले चाहिँ वर्चस्व कायम गरेका छन् र बाल बालिकालाई हामीले सिकाउनु पर्ने कुराहरू के छन् भन्ने लगायतका विषयमा एउटा छोटो रिपोर्ट पनि तयार पारेका छौँ। पहिला रिपोर्ट राख्छौँ, रिपोर्टभन्दा पछाडि हामीले उद्घोष गरेका विषय र उद्घोष गरेका अतिथिसँग विशेष संवाद गर्नेछौँ। हामी सबै
9: रैथानी बालीहरूको उत्पादन खाद्यान्न तरकारी जडीबुटी र फलफूलहरू मानव स्वास्थ्यको लागि उत्कृष्ट मानिन्छ। प्राङ्गारिक कृषि मिशनलाई एकीकृत कृषि नमूनाको रूपमा 8,000 प्रकारका खानेकुराहरूको पहिचान र प्रयोग गरी व्यवसायीकरण गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्। प्राङ्गारिक उत्पादन मानव स्वास्थ्यको लागि महत्वपूर्ण रहेको भन्दै विभिन्न ठाउँमा किसानहरूले रैथानी बालीहरूको उत्पादन जागरणमा समेत लागिरहेका छन्। भान्सा नै औषधालयका अभियन्ता रुमलाल गिरी भन्छन्, खानेकुरा भनेका तीनवटा कुरा मात्रै हुन् अर्थात् सास, पानी र घाँस, अर्थात् प्रकृतिमा रहेका जैविक तरिकाले निर्मित जडीबुटी बोट वृक्ष नै खाना हुन्। जब हामीहरूले यी चिजहरूलाई पहिचान गरी संरक्षण र परिचालन गर्न सक्छौ, भान्सामा ल्याउन सक्छौ, तब नेपालमा बाँच्नको लागि कसैको सहयोग आवश्यक पर्दैन। पशुले खाने हरियो खाना मानव स्वास्थ्यका पनि खानेकुरा हुन्। सबै जीवहरूको सास र गाँसको स्रोत बिरुवा हो, बिरुवा नै औषधि र बिरुवा नै खाना हो। आयुर्वेद औषधिको महत्व र घरमै उपलब्ध स्रोत साधनको सही प्रयोग गर्न सके अस्पताल धाउन आवश्यक नहुने भन्दै गृहिणीहरूले घरका सदस्यहरूको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सके समाज निर्माणमा टेवा पुग्ने आयुर्वेद कर्मीहरूको सुझाव छ। साथै खराब खानपानका कारण नसर्ने रोगमा वृद्धि भइरहेकोमा समेत उनीहरूको चिन्ता छ। खाना मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित छ। खाना खानु जीवनको महत्वपूर्ण क्रिया भए तापनि खानामा हुने रुचि र शरीरको आवश्यकताको सम्बन्धित हुनु भने आवश्यक छ। आजभोलिको बालबालिकाको उचित किसिमको खाना खाने बानी बसाल्नु अभिभावकको लागि चुनौती बनेको छ। विशेषतः पारिवारिक संरचनामा आएका बालबालिकाको शारीरिक सञ्चालनमा कमी, अभिभावकको कार्यव्यस्तता, मोबाइल फोनको प्रयोग, प्राकृतिक स्वादमा आयातित तथा बनाउने स्वादको प्रभाव आदि कारणले गर्दा हाल बालबालिकाको खाने बारीमा चुनौती देखा परेको छ। बालबालिकालाई निश्चित उमेरसम्म मात्र तयारी तथा बजारिया खानासँग टाढा राख्न सकिन्छ, तर उनीहरू बाल विकास केन्द्र तथा पूर्व प्राथमिक विद्यालय जाने उमेर वा बाहिरी वातावरणको अनुकूल पाएपछि तयारी खानाप्रति जिज्ञासु हुनु र खाना खोज्नु स्वाभाविक पनि हुन सक्छ। बालबालिकालाई प्राकृतिक स्वाद जस्तै घिउ, मह, दूध तथा स्थानीय क्षेत्रमा पाइने खानाहरूको स्वाद दैनिक खानामा समावेश गरी बानी बसाउनुपर्छ। दैनिक खाने खानाहरू तरकारी, दालहरू परिवर्तन गरिरहने, यसै गरी बालबालिकालाई पनि थोरै पिरो र अमिलो हालेर अचार बनाइदिने गर्नुपर्छ। यसले विभिन्न प्रकारको स्वाद बस्छ र खाना खाने रहर अभिवृद्धि हुन सक्छ। हालको पछिल्लो अवस्था अनुसार विस्तारै रैथाने बालीको विकास र प्रबन्धनका लागि विभिन्न प्रयासहरू भएका छन्। यसलाई हामी सबैले अवलम्बन गरौं। पछिल्लो समयमा खाद्यान्नमा बढ्दै गएको परिमर्ता सँगै स्थानीय कृषि उत्पादनको कारण समग्र खाद्य पोषण सुरक्षामा समेत चुनौती थपिएको छ। यो चुनौतीको सामना गर्न स्थानीय तथा रैथाने बाली र अन्य बालीहरूको उत्पादनलाई प्रोत्साहन गर्न र प्रबन्धन गर्नु चाहिँ अत्यावश्यक छ। तर हाइब्रिडको नाममा सबै खालका बिउहरूलाई परीक्षण गरे जस्तो गरी बढी उत्पादन हुने रहेछ भन्ने भान गराएर हाम्रा चीजलाई मास्ने काम कसैले पनि नगरौं। अर्कोतर्फ यस्ता बालीहरूको अनुसन्धान र विकासको साथै उत्पादन प्रशोधन परिकारमा विविधीकरण र बजारीकरणलाई सघाउ पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको मौलिक हक हो। 2054 बनेको उपभोक्ता संरक्षण ऐनलाई 2075 झनै सुधार गरेर उपभोक्ताको हक सुनिश्चित गरियो। संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 पनि उपभोक्ता अधिकार प्रतिवन्धीको व्यवस्था गरेको छ। उपभोक्ताका अधिकारसँग गाँसिएका व्यवस्था अरू आधा दर्जन कानूनमा पनि छन्, तर उपभोक्ताको हित संरक्षणका मुद्दा पनि झन्झन कमजोर हुँदै गएका छन्। संरक्षणका लागि काम गर्नुपर्ने सरकारी संयन्त्र प्रभावहीन भएकाले उपभोक्ता अधिकार कानूनमै सीमित बन्न पुगेको जस्तो देखिन्छ। कहिलेकाहीँ चाडपर्वको बेला मात्र हुने बजार अनुगमनले यस्ता खाद्य क्षेत्रमा भएका विकृत र अत्याधिक प्रयोग भइरहेका अखाद्य रसायनलाई छुनै सकेको छैन। त्यसैले अब हामी सबै भान्साबाट नै जाग्ने प्रयास गरौं।
8: हजुर, कार्यक्रममा पुनः स्वागत छ। हामीले अगाडि भनिसकेका छौँ हामीसँग लक्ष्मी पोखेल हुनुहुन्छ, हामी उहाँसँग विजयनगर स्वागत गरिहाल्छौँ। नमस्कार, यहाँ स्वागत छ। आराम हुनुहुन्छ? यहाँलाई बधाई पनि छ है, शुभकामना पनि छ। कोदाली भेन्चर्स प्रालीले आफ्ना केही उत्पादनहरू नेपाली बजारमा ल्याउने प्रयास गरेका छ। सायद 2081 सुरुवातसँगै वैशाखतिरबाट सुरुवात गर्नुभएको थियो। यो कसरी जन्मने यो भेन्चर र कस्ता कस्ता उत्पादनहरू बजारमा ल्याउने प्रयास गर्नुभएको छ?
10: हाम्रो चाहिँ कोदाली भेन्चर्स नामै कोदाली भनेर हामीले हाम्रो कोदाली भन्छ नेपालको कृषि उपजहरूसँग रिलेटेड छ। नेपालमा त जुन कोदो फापो जाँडहरू जुन हाम्रो अन्न बालीहरू छ त्यही अन्न बालीहरूबाट चाहिँ हामीले खाना जे ज्याउँछौँ नयाँ प्रविधि नयाँ सङ्गतको खानेकुराहरू कोदो फापर जौ हामी यस्तो खानेकुराहरू खानुपर्छ हामी सबैलाई थाहा छ। खाने तरिकामा चाहिँ के छ भने हाम्रो कोदोको खाउँ ढिलो खाउँ ढिलो खाउँ रोटी खाउँ त्यो भन्दा हामीसँग अप्सन छैन। फापर खाउँ फापर केमा युज हुन्छ त रोटीमै युज हुन्छ र ढिलोमै युज हुन्छ त्यो भन्दा पनि हामीसँग अप्सन छैन। सो हामीले चाहिँ गएको विगत एक वर्ष डेढ वर्षदेखि हामीले कसरी चाहिँ यो कोदो फापर जौ जस्ता अन्न बाली जुन पौष्टिक तत्व भन्ने पनि अन्न बाली त्यो खानेकुराहरूलाई चाहिँ कसरी सजिलै हामीले खान सक्छौँ हाम्रो बालबच्चादेखि लिएर बुढाबुढीसम्मको लागि हामीले कसरी चाहिँ पौष्टिक त्यो प्रोडक्टमा त्यो कोदो फापरमा भएको पौष्टिक तत्त्वलाई चाहिँ कसरी हामीले आफ्नो बच्चाहरूलाई चाहिँ खुवाउन सक्छौँ भनेर हामीले लामो समयको रिसर्च पछाडि यो प्रोडक्टहरू तयार पारेको छौँ।
8: निकै चुनौतीपूर्ण पनि छ बजारमा ठुला ठुला ब्रान्डेड कम्पनीहरू कुनै पनि ब्रान्ड लिन नाम लिन चाहिँ हामीले नेपाली बजारमा यसरी वर्चस्व कायम गरेको अवस्था छ कि हाम्रा मार्टहरूमा सुपर मार्केटहरूमा जाँदै गर्दा चाहिँ नेपाली बजारमा यस्ता खालका प्रडक्टहरू आएका छन् यति धेरै प्रडक्ट आएका छन् त्यहाँ गयो भने चाहिँ एउटा किन्न गयो अर्कोतिर लोभ्याउने खालको अवस्था रहँदै गर्दा चाहिँ साँच्चीकै नेपाली उत्पादनलाई प्रयोग गरेर साँच्चीकै भिड्छु भनेर यहाँहरू आउनु भएको छ। हामीले सुरुवातमै यहाँहरूलाई कभरेज किनकि हामीले सबैलाई आग्रह गरेका छौँ सबै उपभोक्तालाई बेला बेला भन्ने गर्छौँ स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ राष्ट्रको आर्थिक उन्नतिमा टेवा पुर्याउँ भनेर भन्दै गर्दा चाहिँ यो अहिलेको कान्छो प्रडक्ट बजारमा आउँदै गर्दा चाहिँ कसरी भिड्न खोज्दैछ अलिकति यो हामीले अगाडि पनि राखेका छौँ है यो विशेष गरी चुनौतीपूर्ण नै छ मैले अहिले भन्दैछु तर पनि यहाँहरू साँच्चैकै भिड्न सकिन्छ र सफल बन्न सकिन्छ भनेर लाग्नु भएको छ है अलिकति यो ब्रान्ड र यहाँहरू के प्रडक्ट छन् यो पनि बताउनुहोस् न।
10: यस्तो छ सर हामीले सबभन्दा पहिला चाहिँ फापरकै कुरा गरौँ होइन फापरलाई हामीले खानलाई कसरी उयो गर्दै फापर भनेको अहिले भर्खरको रिसेन्ट रिसर्च क्यानाडाको एउटा रिसर्चले फापरलाई चाहिँ सुगरको एक औषधिकै रूपमा पनि उहाँहरूले रिसर्च गरेको होइन फापर यस्तो चिज हो जुन हामीले खानुपर्छ सधैँ हाम्रो भान्सामा पाइन्छ। सो हामीले चाहिँ के गर्यो भनेदेखि हाम्रो लामो टाइमको रिसर्चले चाहिँ फापरलाई पहिला सुरुमा उमारिसके त्यसमा भयो त्यसलाई चाहिँ हामीले यो हामीले फापर पेस्ट तयार गरेको छौँ कोदाली भन्छ मुख्य प्रडक्ट भनेको यो चाहिँ हामीले टुसा उमारेर अनि यसलाई चाहिँ हाम्रो एउटा मेसिन तयार गरेको छ हाम्रो फापर पेस्ट बनाउने मेसिन अहिलेसम्म भएको पनि छैन सो हामीले मेसिनमा पनि रिसर्च आरोग्य गर्नु परेको छ होइन अनि एउटा मसिन हामीले चाहिँ तयार गरेको छौँ यसलाई चाहिँ रोल प्रेस ह्यामर गरेर यसको प्लेट तयार गरेको छ सर यसलाई चाहिँ हाम्रो भान्साहरूमा सजिलै उपयोग गर्न सक्नुहुन्छ जस्तो चुरमा दुईमा पकाएर पनि खान सक्नुभएको छ दहीमा पनि डाइरेक्ट खान सक्नुभयो किनकि यसलाई चाहिँ हामीले कुनै पनि घिउहरू त्यसमा उमारिसकेपछि त्यो खानु सकिन्छ होइन
8: जस्तो अलिकति मेसिनको कुरा गर्नुभयो जस्तो अहिले हामीले भन्दै गर्दा डिजिटल मेसिन अथवा मिलहरूको प्रयोग गर्नुभएको छ कि अथवा फरक भन्नुभयो भने अलिकति मैले यो बुझिनु छ
10: यो चाहिँ यस्तो छ सर हामीले यो फापर प्लेट गर्दै गर्दाखेरि हामीलाई चाहिँ यसलाई चाहिँ चिउरा जस्तो बनाउनु पऱ्यो चिउरा ठ्याक्कै चिउरै बनाएर पनि भएन होइन यसलाई चाहिँ अब फापरो डल्लो डल्लो खालको हुन्छ त्यसलाई चाहिँ ठ्याक्कै थिचेर कसरी गर्ने भनेर हामीले चाहिँ हामीसँग अब हाम्रो टिममा हुनुहुन्छ एकजना सर हुनुहुन्छ जसले चाहिँ मेसिनहरूमा हेल्प गरिराख्नु भएको छ अर्को सर हुनुहुन्छ चाहिँ जसले चाहिँ खाद्यान्न यो उठ्यो अन्न बालीहरू चाहिँ हामीलाई यो कर्णालीतिर गुम्बातिरको थापहरू थापहरू जस्तो चाहिँ हामीले युज गरिराख्नु भएको छ हामी टिमलाई किन्नको लागि उहाँ सरहरूले नै चाहिँ त्यो मेसिनको डिजाइन गरिदिनुभयो हामीले चाहिँ हाम्रो कन्सेप्टमा त्यस्तो बनाउन हामीले खोजिरहेको छौँ होइन तर हामीलाई चाहिँ कसरी बनाउने त मेसिनहरूलाई कस्तो खालको चाहिन्छ भन्ने कुरामा चाहिँ हामीले उहाँ सरहरूले गरिदिनुभएको छ त्यो चाहिँ एउटा रोलरबाट हामीले रोलर छ अनि त्यस्तो भिटी जस्तो यस्तो खुच्ने छ त्यसमा होइन हो त्यो
8: भनेपछि यो मेसिन अहिलेसम्म नेपालमा चाहिँ प्रयोग भएको थिएन यस्तै खालको जस्तो आवश्यक भयो त्यस्तै चाहिँ डिजाइन गरेर ल्याउनु पर्यो
10: त्यो भइरहेको मेसिनहरूलाई मोडिफाई गरेर अनि हामीलाई कस्तो खालको चाहिन्छ तयार गरेको छौँ
8: जस्तो फापरको कुराकानी गर्दा अहिले नेपाली उत्पादनहरूलाई नै फोकस गर्नुहोस् नेपाली उत्पादनलाई नै बजारमा पुर्याउनुहोस् अथवा चाहिँ सही चिजहरूलाई पुर्याउनुहोस् नै भनेर हामी आग्रह पनि गर्दै गर्दा नेपालको उत्पादन नै भन्नुभएको छ यो एकदम पोजिटिभ पछि हुन्छ र
11: अहिले विशेषतः धेरै किसानहरूको एउटा बजार सँग लिङ्केज गर्ने कुराहरूमा यहाँहरूसँग पनि भूमिका दिनुभयो, सहकारी गर्न सक्ने कुरामा दुई मात्र होइन है, यहाँले ब्याकग्राउन्डमा भन्नुभएको छ स्वदेशको अन्न पोषणले भरिपूर्ण भनेर भन्नुभएको छ है।
12: हजुर हो सर, यो हामीले चाहिँ विशेष गरेर अहिले चाहिँ हामीले एउटा भक्तपुरमा रसिलो भनेर होइन त्यहाँ उहाँले हामीलाई उहाँहरूले पनि सबै स्वदेशी उत्पादनहरूलाई नै लिएर हामी जस्तो उहाँहरूसँग कोदो फापर जाउँ हामी उहाँहरूसँग दिइरहेको छौँ। अनि अर्को चाहिँ अहिले पनि भनिहाल्यो हाम्रो एकजना सर हुनुहुन्छ जसले चाहिँ अस्ति पनि उहाँ सुर्खेत गरेर आउनु भएको छ। यो हामी चाहिँ सकेसम्म होइन कि 75% चाहिँ हाम्रो लोकल इन्ग्रिडियन्ट नै हुन्छ। त्यसो हुँदाखेरि नेपालकै कृषि क्षेत्रलाई नै हामीले प्रवर्धन गर्न खोजेको
11: यसमा त पक्कै पनि दुई मात्र होइन, अब नेपाली उत्पादनले पुगेन भने मात्रै भोलिका दिनहरूमा हुन त कोदो फापर पनि अहिले आयात भइराखेको छ, यो दर बढ्दो पनि छ, कागुरुहरू पनि आयात हुन्छ, यो दर पनि बढ्दो छ, यो भन्दै गर्दा नेपालका उत्पादन हुन सक्ने सम्भावित बालीहरूलाई चाहिँ अलिक फोकस गर्नु पर्यो, यसरी चाहिँ बजारमा आएका छन् है भन्ने खालको सन्देश पनि हामी दिइराखेका छौँ। अब एउटा मात्र प्रडक्ट चाहिँ अरू छ फापरको
12: चाहिँ अर्को
11: पनि फापरकै हो
12: हजुर, यसमा चाहिँ मिश्रण छ, यसमा यो चाहिँ ठ्याक्कै फापर मात्रै भयो, यसमा अरू केही पनि हामी प्रिजर्भेटिभ पनि एड गर्दैनौँ, आर्टिफिसियल कलरहरू पनि एड गर्दैनौँ, शुद्ध फापर मात्रै हो। अनि यो चाहिँ भने यो भनेको चाहिँ हाम्रो कोदो फापर सनफ्लावर सिड र स्विटनेसको लागि हामीले ज्यागेट पाउँदा पनि सफलको ढिलो राखेर बनाएको एकदम हेल्दी इन्स्टान्ट ड्रिङ्क पाउडर
11: बनाएको
12: हजुर, चक्लेटको लागि चाहिँ हामीले कोका पाउडर हजुर। अब यसलाई के छ भने हाम्रो बच्चाहरूलाई कोदो फापर खानु तपाईँलाई थाहा छ है, तर बच्चाहरूलाई रोटी बनाएर खानु चाहिँ खाइदिँदैन, ढिलो बनाएर खान चाहिँ खाइदिँदैनन्, हामीले कसरी खुवाउने त, कि त अब बजारमा गएर हामी जङ्क फुड खानु पर्यो, नभएदेखि चाहिँ हामी एउटा सानो एउटा यो चाहिँ अप्सनको लागि बच्चाहरूलाई खुवाउनको लागि भनेर इन्स्ट्यान्ट ड्रिङ्कहरू रेडी गरेको छौँ। यसलाई चाहिँ हजुरले दुधमा घोलेर पनि खाना दिन सक्नु पर्यो, अनि त्यस पछाडि पानीमा पनि खाना दिन सक्नु, जस्तो गर्मी बेला पनि तपाईँले चिसो आइस हालेर पनि यसलाई खोलेर खानु सक्नुभयो, कमसेकम एक गिलास दुध अथवा एक गिलास पानी खाएर छोरो भए पनि कोदो र फापर त खाइदिनु त्यसले त बच्चाको स्वास्थ्यमा पनि सुधार गर्दै गयो, प्लस बच्चालाई मात्रै भएन यो चाहिँ बच्चादेखि बुढासम्मलाई पनि भयो।
11: सिधै यसको प्रयोग विधि चाहिँ दुधमा घोलेर मात्रै
12: अनि दुधमा मात्रै होइन यसलाई पानीमा पनि घोलेर खान सक्छ, किनकि यसमा हामीले स्विटनेसको लागि वाइट सुगर नभएर ज्यागेट पाउडर हालेको छौँ होइन, अनि कोका पाउडर हालेको छौँ, जुन कोका पाउडर चाहिँ बच्चाहरूलाई पनि चक्लेटको साथ दिने भयो। यसलाई चाहिँ हामीले एकदम सानो बच्चा चाहिँ दुई वर्षको बच्चालाई चाहिँ रिकमेन्ड गर्दैन, किनभनेदेखि तिन वर्षभन्दा मुनिको बच्चालाई चक्लेट नखाने नै भनेको हुन्छ, त्यसैलाई हामीले पनि तिन वर्षभन्दा स्कुल गोइङ स्टुडेन्ट्सहरूबाट चाहिँ स्टार्ट गर्नु यसको माई चोइस भन्नुभएको। अब जस्तै हाम्रो मैले आफैले पनि भोगिराखेको समस्या कस्तो छ भनेदेखि मेरो बच्चालाई स्कुल जाने बेला भयो के खाएर पठाउँदै ब्रेकफास्ट त केही न केही खाएर पठाउनु, अहिले त मन्टिजरहरूमा खानाहरू सबै स्कुलले नै खोलाएर भोगिरहेको हुन्छ, तर ब्रेकफास्ट त के खाएर पठाउँ, कि त मैले गएर अब वाइट ब्रेडहरू किनेर ल्याएर दिनु पर्यो होइन, अनि अब त्योहरू पनि नखाइदिनु सधैँ त्यो एउटा प्रडक्ट पनि खाइदिनु केही न केही, अनि सादा दुध पनि नखाइदिनु मेरो बच्चाले, त्यसो हुँदाखेरि म अब यो प्रडक्ट जहिलेदेखि हामीसँग रेडी भयो मेरो बच्चाले सधैँ यही खाइराखेको हुन्छ, बिहानमा ठ्याक्कै एक गिलास मेरो दुधमा राखेर खुवाउँछु उसलाई खुवाउँछु, यसले मलाई ठुलो सहयोग पनि गरेको छ।
11: अनि यसको पनि कुराकानी गरौँ अलिकति यसको बारेमा भनिदिनुहोस्, अनि त्योभन्दा पछाडि अब यो ब्रान्डिङ बजारमा कसरी जानुपर्छ कसरी जाँदै हुन्छ अलिकति यो टेक्निकल कुरा पनि हामी पनि गरौँला र यहाँलाई थोरै आइडिया पनि हामी सेयर गरौँला यसको बारेमा पनि
12: भन्नुहोस्। यो चाहिँ भेगन प्रो भनेर छ, कम्प्लिट प्लान्ट बेस्ड प्रोटिन पाउडर हो यो, हामीले यसलाई चाहिँ मुङ दाल र तिलको कम्बिनेसनबाट बनाएको छौँ, मुङ दाललाई पनि हामीले स्प्राउटेड नै गर्छौँ, हामीसँग जति पनि ग्रेन्स हामी युज गर्छौँ जस्तो कोदो फापर जौ मुङ दालहरू भयो सबैलाई चाहिँ हामी टुसा उमारेकै हुन्छौँ। अनि अर्को कुरा चाहिँ जुन तिल युज गरेको छ तिललाई पनि हामीले कम्तीमा पनि छदेखि आठ घन्टा भिजाएर भिजाइसके पछाडि बल्लै युज गरेको हुन्छौँ, किनकि भिजा हामीले कुनै पनि गेडागुडीहरू किनेर डाइरेक्ट खाँदै अब यही मार्फतबाट म अर्को कुरा मैले जानेको कुरा होइन, जस्तो गेडागुडीहरू हजुरले किनेर डाइरेक्ट नखानुहोस् त्यसलाई चाहिँ कम्तीमा पनि रातभर भिजाएर खानुभयो भनेदेखि यसमा भएको एन्टी के भन्छ
11: यो कभरमा हुने अथवा बाहिर यो बोक्रामा चाहिँ विशेष गरी त्यो खालको त्यो हटाउनै पर्छ, ठिक छ यो टेक्निकल वर्ड भयो, यद्यपि यो चाहिँ भिजाएर प्रयोग गर्दा चाहिँ स्वस्थकर पनि हुन्छ अनि त्योभन्दा पछाडिको प्रोसेस
12: अनि त्यो गराएको छ, अनि त्यो त्यो मुङदिन र सिस्मिसेटको तिलको कम्बिनेसनबाट फ्लावर तयार गर्यो, अनि त्यसपछि त्यसले त्यसमा चाहिँ होल प्रोटिन आयो होइन, होल प्रोटिन अब त्यो होल प्रोटिनलाई अब डाइजेस्ट गर्नको लागि चाहिँ फेरि हामी एउटा डाइजेस्ट हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाउँछौँ, जस्तै हर्सहरू भन्दाखेरि सोस तेलपत्ता आदि हर्सहरू राखेर डाइजेस्टिभ इन्जाइम पनि बनाउँछौँ, त्यसलाई पनि इन्कर्पोरेट गरेको छ, यसले चाहिँ होल मिलको पनि काम गरेको छ, 25% प्रोटिन छ, होल मिलको पनि काम गरेर यसमा कम्प्लेक्स कार्बोहाइड्रेट पनि छ। जस्तो हजुरले अब खानाहरू खाइरहनु जस्तै दाल भातहरू खाने, अब जस्तो सुगर फ्री थियो भने त भात खाना पनि पाउनु होइन, त्यसको लागि चाहिँ उहाँहरूलाई एकदमै राम्रो अप्सन हुन्छ। अर्को कुरा चाहिँ भेजिटेरियनहरूको, जस्तो नन भेजहरूको हकमा त माछा मासुबाट प्रोटिनहरू खाइराख्नु भएको हुन्छ, तर भेजिटेरियनको हकमा चाहिँ प्रोटिनहरूको एकदमै कम्ती भएको आएको थियो होइन। अनि भेजिटेरियनहरूको हकमा चाहिँ उहाँहरूले यसलाई चाहिँ सुपको रूपमा होइन गोटाएर जस्तो रोटी रोटी बनाएर खानुभयो भने सुप बनाएर खानु प्रोटिन कसैको मात्रामा पाउनु भयो। र बेस चाहिँ यसको हजुरले सुक्खा रोटीमा पनि बेस बढाएको थियो सक्नुहुन्छ, जहाँदेखि त्यसमा सुक्खा रोटीमा पनि न्युट्रिसन एड भयो।
11: भनेपछि यो चाहिँ पूर्ण रूपमा तयारी हुँदा पनि यसलाई थोरै सुपमा होस् थोरै पकाउनु पर्यो,
12: हजुर यसलाई चाहिँ यो पाउडर फर्ममा हुन्छ, अनि यसलाई चाहिँ सुप एकदम जाडोको बेलामा सुप खान सक्नुभयो हजुरले, लसुन र जाडो अलिकति सुपमा पुऱ्याएर खानुभयो भनेदेखि होइन सुप एकदमै राम्रो हुन्छ। अनि प्लस यसलाई चाहिँ सुक्खा रोटीमा पनि एड गरेर खान सक्नुभयो यो फ्लावरलाई। अर्को चाहिँ अब डाइरेक्ट यसको अब हामी त भन्दाखेरि गिलो रोटी भन्छौँ, गिलो रोटी जस्तो बन्द गरेर अनि बाह्र पनि भन्नुभयो बाह्रकै स्वादमा छ
11: अरू पिठोहरूसँग मिलाएर खानु पर्यो भने यसको मतलब डाइरेक्ट हुन्छ जस्तो यसलाई चाहिँ थोरै पकाउनु पर्ने चाहिँ बिचको त अरू त लगभग रेडी जस्तै भयो नि लगभग
12: हजुर। यो त इन्स्ट्यान्ट ड्रिङ्क नै भयो माइक्रोस चाहिँ, अनि फापर फ्लेक्स पनि इन्स्ट्यान्ट ड्रिङ्क नै भयो किनभने हामी त्यो दहीमा डाइरेक्ट खान सक्छौँ, अनि दुधमा पनि हजुर दुई मिनट जस्तो कुक गर्नुभयो भने हजुर डाइरेक्ट पनि खान सक्नुहुन्छ होइन, कसैलाई चाहिँ रस स्वाद मन नपर्यो भने चाहिँ दुई मिनट जस्तो पकाउनु
11: भयो भने करिब चिउराकै लेभल निकै महत्त्व विषय। अहिले यो तिनवटा प्रोडक्ट हामी कुराकानी गरौँ, यति मात्र छ कि अरू पनि छन् प्रोडक्ट चाहिँ?
12: हामीले चाहिँ लगभग अहिलेसम्म 9 प्रोडक्टहरू रिसर्च गरिराखेको छौँ, तर बजारमा चाहिँ अहिले स्टार्टिङमा यो 3 मात्रै लिएर आइराखेको
11: छ। अब अलिकति बजारकै कसरी जाँदै हुन्छ, एउटा मार्केटमा एउटा जाँदै गर्दा स्थापित ब्रान्डहरूलाई चाहिँ अथवा विशेष गरी विदेशी ब्रान्डहरू बढी देखिन्छ कि, यस्तै खालका चिजहरू चाहिँ अब विज्ञापनको क्षेत्रमा प्रसारका कुराहरूमा पनि अत्याधिक मात्रामा लगानी गरेको देखिन्छ, यहाँहरू यो हिसाबले जाँदै गर्दा अहिले कसरी मार्केटको व्यवस्थापन कसरी गर्दै हुन्छ र एउटा प्लानिङ कसरी गराउनु भएको छ नि?
12: हामी त स्टार्टिङमा चाहिँ हामीले धेरै डिस्ट्रिब्युटरसँग पनि कुरा गऱ्यौँ होइन, अनि हामी आफै टिममा पनि बसेर डिस्कस गऱ्यौँ हामी कसरी अब प्रोडक्ट त रेडी भयो अनि
11: धेरै नै उत्पादन गर्नुभएको
12: छ हजुर। हामीले बजारलाई चाहिँ अब ठ्याक्कै भर्खर चाहिँ हामी तिहारदेखि यताबाट हाम्रो सामानहरू चाहिँ बजारमा जान थालेको छ, स्टार्टिङमा चाहिँ हामीले डिजिटल प्लेटफर्मलाई नै रोजेको छौँ, अहिले गरियो टाइम भनेको चाहिँ डिजिटल प्लेटफर्म नै हो एकदम सुटेबल हो जस्तो लाग्यो। र यो डिजिटल प्लेटफर्म रोज्नुको मुख्य उद्देश्य भनेको डाइरेक्ट कस्टमरसँग हामी आफै लिङ्क हुन सक्छौँ, अहिले कस्टमरहरूलाई कस्तो खालको खानेकुरा चाहिएको छ होइन, जस्तै हजुरले एक्जाम्पल मानिलिउँ मैले फिजिकल स्टोरहरू राखेँ होइन, फिजिकल स्टोरहरूमा सबै यो प्रोडक्टहरू दिँदै जाँदाखेरि उहाँहरूलाई त थाहा छैन नि त यो प्रोडक्ट के हो कस्तो भन्ने कुरा थाहा छैन, हामीले त यो प्रोडक्टको बारेमा मार्केटिङ गर्नुहुन्छ कि नहुन्छ, त्यसो भए मैले डिजिटल प्लेटफर्म रोजेँ र कस्टमरहरूसँग हामी आफै नै कुरा गर्छौँ, उहाँहरूलाई अनलाइनबाट हामीले अब हामी वाट्सएप नम्बर दिएको छौँ, टिकटकमा छौँ हामी, इन्स्टामा छौँ, फेसबुक पेजमा छौँ, सबैमा छौँ, त्यहाँबाट उहाँहरूले हामीलाई कन्ट्याक्ट गर्नुहुन्छ र हामीले इन्स्टान्टली उहाँहरूलाई रिप्लाई गरिराखेको छौँ, अनि उहाँहरूले चाहिँ त्यो प्रोडक्ट कसरी खाने, फापर त खानुपर्ने चिजो मैले सधैँ ढिलो रोटी मात्रै खाइरहेको थिएँ, हजुरले त प्लेट भन्नुभएको छ कसरी खाने, मलाई पनि एउटा चाहियो खाने तरिका भनिदिनुहोस्, त्यस्तो खालको क्वेसनहरू आउँदाखेरि चाहिँ हामीले आफैले हाम्रो आफ्नो कस्टमरहरूलाई चाहिँ यो खाने दिदीदेखि लिएर यो यसरी बनाएको छ भनेर भन्न पाउँछौँ, र कस्टमरहरूलाई चाहिँ हामीले हाम्रै फ्याक्ट्रीमा पनि वेलकम गरिराखेको छौँ, फ्याक्ट्री भिजिट पनि गरेर लान सक्छौँ, हामीले कसरी पखाल्छौँ, कति घन्टा सुकाउँछौँ, हाम्रो क्लिनिङ प्रोसेस कस्तो छ होइन, मसिनहरू हामीले कसरी सफा गरेर राखिराखेको छ, त्यो सबै कुराहरू चाहिँ हामी फ्याक्ट्रीमा पनि आएर भिजिट गरेर पनि लान सक्छौँ।
11: भनेपछि एउटा ग्राहकलाई उपभोक्ताले चाहिँ जे छ प्रोसेस पनि हेर्न चाह्यो भने पनि त्यो एउटा प्लसको रूपमा नै खुल्ला देखाउनु भएको छ, त्यसले राम्रो प्रतिक्रिया पाएको छ है त्यसको
12: एकदमै राम्रो। अब अहिले त
11: अहिले धेरै जस्तो सुरुवात नै हुँदैछ, हामी त सुरुवातमै छौँ, अहिले धेरै उपभोक्ता अथवा ग्राहकहरू सन्तुष्ट भइसक्नु भयो भन्ने कुरा भन्दा पनि अब चाहिँ यहाँबाट ठ्याक्कै के गर्दै हुनुहुन्छ भन्ने कुरा पनि बढी फोकस गर्दा चाहिँ साँच्चैकै यो चाहिँ एउटा रेस्पोन्सिबल पनि भयो र यसले चाहिँ दिगो अथवा चाहिँ जोडिएका ग्राहकहरू चाहिँ साँच्चै सन्तुष्ट हुन सक्ने अथवा चाहिँ जोडिएकाहरू चाहिँ एकपटक जोडिएपछि सधैँभरि जोडिन सक्ने सम्भावना देखियो है?
12: हजुर, एकदमै देखिरहेको छ। हामीले यही क्वालिटी चाहिँ यही नै दिन सक्नु पऱ्यो हाम्रो उपभोक्ताहरूलाई। बरु मैले उपभोक्ताहरूलाई आफ्नो प्रोडक्टहरू दिँदै गर्दा मैले फिजिकल स्टोरमा राख्न नसक्नुलाई होइन, तर मैले जति पनि अनलाइनबाट दिइरहेको छु, मैले आफ्नो उपभोक्ताहरूलाई आफैले कुरा गरेर उहाँहरूको फिडब्याकहरू पनि लिएर मैले यो
11: प्रोडक्टहरू
12: नेपाल झालीभन्दा बाहिर पनि हामीले हजुर अर्डर अनुसारले हामीलाई जस्तै डेलिभरी
11: लजिस्टिक
12: पार्टनर राखेर चाहिँ हामीलाई धेरै सजिलो उहाँहरूले
11: अहिले क्यास अन डेलिभरी गर्ने संस्थाहरू पनि छन्, त्यसले गर्दा
12: एकदमै धेरै सजिलो भएको छ। जस्तै भ्यालीभन्दा बाहिरको उपभोक्ताहरूलाई चाहिँ 3-4 दिनको
11: यो राम्रो प्रतिक्रिया पाइरहनु भएको छ। स्टोर त भक्तपुर भन्नुभयो
12: हजुर, हाम्रो भक्तपुर होइन, यो चाहिँ काँडाडाली।
11: अब हामी अन्त्यमा भन्नमा पनि छौँ, विशेष गरी यहाँका प्रोडक्टलाई चाहिँ एउटा बजारमा जाँदै गर्दा नेपाली उत्पादनलाई नै प्रयोग गरेर सकेसम्म चाहिँ जैविक पद्धतिबाट खेती गरिएका उत्पादनहरूलाई बढी लिने पनि प्रयास गर्नुभएको छ। सम्भव भएसम्म भ्याएसम्म चाहिँ एउटा सकेसम्म हाइजेनिक कुराहरूलाई मेन्टेन गर्न पर्नु भएको छ, यहाँको एउटा थिम त्यो देखिन्छ कि
12: हजुर। हाम्रो चाहिँ मेन भनेको चाहिँ अब हामीले प्याकेजिङ त गर्नै पर्यो, प्याकेजिङ गर्ने भनेपछि कि त प्लास्टिक प्याकेजिङ
11: छ कि त बोतल प्याकेजिङ छ, एकदम राम्रो
12: बोतल प्याकेजिङ
11: सजिलो पनि छ।
12: अनि बोतल प्याकेजिङ भन्न सक्छु भने मान्छेहरूमा यो चाहिँ प्रोसेस फुड होला, यसमा प्रिजर्भेटिभ एड गरेको होला, होइन आर्टिफिसियल कलरहरू युज गरेको होला भन्ने एकदम हामीसँग त्यो भइरहेको छ, जिज्ञासा पनि छ। तर यही बाटोबाट म के भन्न चाहन्छु, हामी चाहिँ एकदम पार्टी आर्टिफिसियल कलरहरू पनि हामी युज गर्दैनौँ, हामी प्रिजर्भेटिभहरू पनि युज गर्दैनौँ। त्यसो हुँदाखेरि यसको सेल्फ लाइफ पनि हामीले 1-1.5 वर्षको राखेको छौँ, मात्र 6 महिनाको
11: सेल्फ
12: लाइफ राखेको छौँ यो प्रिजर्भेटिभ आइटम भनेको।
11: भनेपछि बजारमा ठिकै ठिकै पुर्याउने अर्डर अनुसार उत्पादनलाई जोडिदिने त्यो खालको प्रयास गर्नु। अब अलिकति मूल्यको पनि कुराकानी गरौँ, हामी अन्त्यमा फोनमा पनि छौँ, यहाँहरूका कुराहरूलाई यहाँहरूको प्रडक्टलाई कुनै दिन भिजुलाइजेसन गरेर फेरि हाम्रा श्रोता दर्शकहरूलाई देखाउँदा पनि मूल्य कस्तो के छ नि अलिकति सठिकमा है, यो औषध मूल्य भनेको छ ठ्याक्कै यसको मूल्य नै चाहिँदैन, यहाँहरूको एउटा औषध मूल्य भएको
12: अहिले रिसेन्टली चाहिँ हामीले अनलाइनबाट पनि लन्चिङ अफर भनेर हाम्रो परेको दाम अलिकति डिस्काउन्ट पनि गरिरहेको छ, यसको मूल्य हजुरहरूले 500 भन्दा माथि चाहिँ हजुरहरू होइन, जस्तै यसको मैले
11: 740 ग्राम।
12: अनि यो हेल्दी ड्रिङ्क पाउडर चाहिँ अहिले 480 नै पाउनु हुन्छ हजुरहरूले, यो चाहिँ 450 ग्रामको बट्टा छ, यो चाहिँ 500 ग्रामको बट्टा छ, यसलाई पनि 480 नै।
11: औषध बजारमा चाहिँ अरू कुनै प्रडक्टहरू अथवा विदेशी प्रडक्टहरू यस्तै यस्तै उत्पादनहरूको मूल्य कस्तो छ नि त्यो कम्पेयर गर्दा चाहिँ
12: त्यस्तै
11: हाम्रो छ कि
12: हजुर, हाम्रो चाहिँ त्यो अब औषधहरूको भन्दा विदेशी प्रडक्टहरूलाई पनि हामीले उसको उस्तै नै रेन्जमा छ।
11: हामी अन्त्यमा खानामा पनि छौँ, यहाँको कुराकानीमा हामीले अलिकति फरक तरिकाले किसानसँग जोड्न सकिन्छ भनेका दिनहरूमा भनेर पनि र विशेष गरी यहाँको प्रोडक्ट जाँदै गर्दा चाहिँ हाम्रा उपभोक्ता हाम्रा दर्शकहरूलाई अथवा हाम्रा जनमानसमा चाहिँ यो कुरा पुगोस् भनेर पनि त्यो प्रयास पनि गरिरहेको छौँ। अब भावी योजना त एउटा स्टेप लिइसक्नु भएको छ, एउटा स्टेप अब गइसके पछाडि यसकै उत्पादनलाई एकदमै बढीभन्दा बढी र सबै नेपालीहरूको घरमा पुर्याउने प्रयास पनि सायद लागेको छ
12: हजुर। यो प्रोडक्टहरू चाहिँ एकदमै हाम्रो मेन मोटिभ भनेको चाहिँ हाम्रो नेपाली जनताहरू हाम्रै देशमा उत्पादन भएको कृषि उत्पादनहरू बनेर खानेकुराहरू खान पाउनु त्यो चाहिँ हाम्रो मेन मोटिभ
11: हो। हुन्छ, निकै महत्त्वपूर्ण विषयमा सन्दर्भ जोड दिनुभयो, यहाँहरूका प्रोडक्टलाई हामीले अलिकति भयो ग्रोड गर्ने प्रयास पनि गऱ्यौँ, हाम्रो कुराकानीमा जुट्नुभयो, यहाँलाई फेरि पनि आभार हुन्छ, यहाँहरूको टिमलाई फेरि पनि धन्यवाद, शुभकामना निरन्तरताको लागि यहाँहरूलाई फेरि पनि अझै ऊर्जा मिलोस् र यहाँहरू निरन्तर रूपमा अगाडि आइदिनु होला, नेपाली बजारमा नेपाली किसान र नेपाली उपभोक्ता सँगसँगै जोड्ने प्रयासमा रहिदिनु होला भन्दै फेरि पनि कृतज्ञ गर्न चाहन्छु। थ्याङ्क यू सो मच हजुरहरूलाई
12: पनि हामीलाई यो मौका दिनुभएकोमा।
11: अहिले बिदा गर्छौँ हजुर, हामीले हाम्रा अधिकार व्यक्त गरिसकेका छौँ। आज हामीले नेपाली प्रोडक्ट आएको छ, विशेष गरी कोदाली ब्रान्डमा कोदाली भेन्चर प्रालीले चाहिँ आफ्ना उत्पादनहरू नेपाली बजारमा ल्याउँदै गर्दा चाहिँ साँच्चैकै नेपाली उपजहरूलाई नेपाली कृषि उत्पादनहरूलाई प्रयोग गरेर चाहिँ उत्पादन ल्याउन सकिन्छ र हामी पनि अब्बल छौँ सबल छौँ, हाम्रा उत्पादनहरू चाहिँ एकदमै गुणस्तरीय उत्पादनहरूलाई हामीले विदेशी ब्रान्डसँग हामी टक्कर दिन सक्छौँ भन्ने खालको प्रयास पनि भइरहेको विषयलाई आज हामीले उच्च महत्त्व दिएर उठाउने प्रयास पनि गरेका थियौँ, यो आवश्यक पनि छ, हामीले यस्ता विषयलाई पटक पटक जोड्छौँ र उच्च महत्त्व दिएर हाम्रा हामी सम्बद्ध सञ्चार माध्यमबाट उच्च महत्त्व दिएर चाहिँ हामीले यसलाई श्रेय दिन्छौँ नै भन्दै आज टिम समय सकिन सकेको छ। यहाँहरूका कुनै पनि समस्या विज्ञासा गुनासा भए भने हामी सम्बन्धित विज्ञासँग प्रेरित दिने काममा अथवा चाहिँ गुनासाहरूलाई चाहिँ रिपोर्ट गर्दै समुदाय निकाय र विज्ञसम्म पुर्याएर चाहिँ सल्युसन खोजिने काममा पनि जुटिनै रहेका छौँ। भ्याएसम्म सकेसम्म जसको लागि हटलाइन नम्बर 98 95 97 192 98 95 97 192 र टेलिफोन गर्न सक्नुहुन्छ। यहाँको कन्ट्याक्ट नम्बर पनि सेयर गर्न चाहे मैले
12: 9768422407 9768422407 407।
11: हुन्छ, हामीलाई समय दिनुभयो, फेरि पनि यहाँलाई विदा गरेपछि पनि यो आवश्यक रहला कोही जोडिन सिधा जोडिन पाउनुहुन्छ भनेर पनि म नम्बर साथलाई चाहिँ रिपोर्ट गर्दै समुदाय निकाय र विज्ञसम्म पुर्याएर चाहिँ सल्युसन खोजिने काममा पनि जुटिनै रहेका छौँ। भ्याएसम्म सकेसम्म जसको लागि हटलाइन नम्बर 98 95 97 192 98 95 97 192 र टेलिफोन

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान। सूर्यज्योति सही प्लान, सही सोचौं सही रोजौं।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: किन आँखा मिचेको मिचे गरेको
6: हेर न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या हो
6: भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
10: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
9: हाम्रा विशेषताहरू,
10: 40% मात्रै डाउन पेमेन्ट,
9: सजिलो मासिक किस्ता सुविधा,
10: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
9: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
10: आवश्यक कागजातहरू,
9: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
10: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98543 243 255, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
11: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
12: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
11: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
12: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
11: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
12: सम्पर्क नम्बर 0845401443, 98630423422।
9: हावाहुरी चलेको बेला के गर्ने,
13: घरको झ्याल र ढोका बन्द गर्ने,
9: आगोका स्रोतहरू बन्द गर्ने,
13: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
9: भीडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
13: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
13: हावा हुरी चलेको बेला के नगर्ने,
9: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
13: बिजुलीको तार लत्रिएको छ भने नछुने,
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
13: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
9: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्ज द्वारा जारी सन्देश।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्धकार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथि डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी बज्रदल गणबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माऊ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समित दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय संघको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दुल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गैरी गाउँ स्थित धुलाखोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसले हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ चन्द्रनाथ गणबाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सीखेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गते हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 की 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सो क्रममा सिंहसार्दुल गुल्मले स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौडले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम प्रेतनापति उपरति श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायक रथी श्री सन्तोष कार्कीले असार 23 गते सोही गाउँपालिका 9 का वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका चार सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे बाटिका निर्माण गरी असार 23 गति हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई बाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिस्टम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गति सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकृति श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 अधिकृत शिक्षार्थी सहभागी थिए। दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गति रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका 6 लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका 7 पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजा सहित असार 22 गति दुईजना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका 3 फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल, ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुने।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
4: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ एउटा सक्षम, विश्वसनीय र व्यावसायिक सैनिक संगठन। तर एउटा प्रश्न उठ्न सक्छ, यस्ता मूल्य र मान्यतालाई व्यवहारमा कसरी कायम राखिन्छ त? सैनिकलाई सैनिक मर्यादाभित्र कसरी राखिन्छ? सैनिक ऐनको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? यी सबै प्रश्नको एउटै उत्तर हो सैनिक प्रहरी। सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सैनिक प्रहरीले निर्वाह गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा हामी सैनिक प्रहरी के हो, यसले के काम गर्छ, कठोर अनुशासनले बाँधिएको सैनिक संगठनभित्र सैनिक प्रहरीको आवश्यकता, उपयोगिता र महत्व के छ त, मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौं।
4: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
2: र म प्राविधिक हुद्दा दिपेन्द्र डाङ्गी।

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्वत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्वत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर।
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्युटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर।
3: हाम्रो यो सैनिक प्रहरी गणबाट एक सेसन 24 घण्टा स्ट्यान्डमा तयारी हालतमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना, दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटी रुममा खबर आउने बित्तिकै ड्युटी रुमले त्यस तयारी टोलीलाई 5-10 मिनटभित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाई गर्ने अवस्थामा हामीले राखेका हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
0: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिकता र कानूनी प्रक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गर्दछन्। त्यसैले सैनिक अनुशासन कायम गराउने प्रक्रियाको कानूनी र न्यायसंगत पाटोमा समेत सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। सैनिक प्रहरीले कुनै पनि घटनाको प्रारम्भिक जाँचबुझ गरेपछि दोषी देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि सैनिक अदालत एवं प्राड विभाग समक्ष पेश गर्दछ। यस क्रममा अनुसन्धान र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
1: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहँदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त? अनुसन्धान अधिकृत सेनानी श्री श्रुति कुमार।
4: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषय विज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषय विज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्राड विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि हामी चाहिँ त्यहाँबाट विवरणहरू उपलब्ध गराउने कार्य गर्छौँ।
0: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ। तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को मुख्य काम हो पुलिस ड्यूटी, जस अन्तर्गत संगठनभित्र नियम र अनुशासन पालना गराउन सैनिक प्रहरीले महत्वपूर्ण भूमिका खेल्दछन्। सैनिक इलाकाभित्र पसेर आपराधिक कार्य गर्ने गैर सैनिक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी समक्ष बुझाउने कानूनी अधिकार सैनिक प्रहरीलाई छ।
1: यसै गरी समारोहमा बाधा पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने, जंगी अड्डाको सुरक्षा, भीआईपी तथा भीभीआईपी को स्कर्टिङ, आउट राइडर तथा पाइलटिङ, सैनिक व्यक्ति तथा परिवारलाई आवश्यक मदत, शंकास्पद वस्तु तथा गतिविधिको निरीक्षण, सैनिकहरूको आचरण, पोशाकको मर्यादा र आदेश पालनाको अनुगमन पनि सैनिक प्रहरीले गर्छ भने अनुशासनहीनता र आचरण विपरीतका कार्यहरूको अनुसन्धान गरी सजायको दायरामा ल्याउनु सैनिक प्रहरीको जिम्मेवारी हो। सकल दर्जालाई सचेत र सजग गराउँदै अनुशासित र उच्च नैतिक युक्त बनाउन के गर्दै आएको छ त?
5: सेनानी स्मारिका साई सैनिक प्रहरी गढको चाहिँ कार्य अधिकृत अहिले चाहिँ प्रोभोस्ट मार्सल अफिसबाट पनि हाम्रो रेगुलेट भएको छ परिपत्रहरू चाहिँ। त्यो बाहेक पनि हाम्रो चाहिँ यो सचेतनात्मूलक क्लासेसहरू सञ्चालन गर्छन्, जसमा चाहिँ यो ट्राफिक व्यवस्थापन, ट्राफिक दुर्घटना न्यूनीकरण र विभिन्न अरू केसेसहरू पनि हुन्छ नि, अनुसन्धान सम्बन्धीको केसेसहरूको लागि पनि हामीले चाहिँ सचेतनात्मूलक क्लासेसहरू पनि सञ्चालन गर्छन्।
6: प्रमुख सुबेदार मदन थापा, सैनिक प्रहरी गणले हाल नेपाली सेनामा लागू गरिएका पोशाक तथा परिचय पत्रहरू प्रवेश दर गेटहरूमा चाहिँ चेक जाँच गरेर मात्रै जंगी अड्डा भित्र चाहिँ प्रवेश गर्ने व्यवस्थाहरू मिलाएका छौं। साथै समय समयमा विभिन्न किसिमका चेक पोइन्टहरू सञ्चालन गरी सवारी साधनमा हुनुपर्ने गुणहरूलाई पालना गरी नगरेको, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौं। साथै गति नियन्त्रण गर्नको लागि स्पीड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई दौडमा ल्याएर सचेत गराई छान्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जंगी अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्रेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौं।
0: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनुहुँदै सेनानी श्री श्रुति कुँवर,
4: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्न चाहिँ हामीले गर्छौँ, तर कारवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य सैनिक प्रहरीबाट हुन्छ।
1: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड़ दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पीड गन जस्ता प्रविधिसँगै विशेष टीमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
7: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने भएर उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीडितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरिरहेछौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिङ्गर प्रिन्ट निकाल्नु पर्यो, लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पिड चेक गर्नु पर्यो त्यो गाडीको भने हामीसँग स्पिड गनको उपलब्धता छ र मापन गर्न परेको अवस्थामा चाहिँ ब्रेथलाइजर द्वारा चाहिँ व्यवस्थापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सहज गरेर प्रवेश गराउने गरिन्थ्यो भने हालै अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ अप्थ्रो गेटबाट प्रवेश गराएर निजी व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
0: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ, जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने, प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोडिएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल।
8: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैनिक अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ। अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक परे डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
1: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाएको छ।
9: सहसेनानी निरञ्जन चौहान। विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँभन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसर नै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिशन फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिशन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्सलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
0: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन। जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल।
10: सैनिक प्रहरीले भिन्न प्रगतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नत हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने अर्को विभिन्न मिशनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिशनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौँ। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि गर्ने विषयले अन्तर्जप ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौँ। तालिमको दौरानमा नेपाल प्रहरी, त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीको अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू चाहिँ बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिँ पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेजहरू भिभिआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौँ।
1: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजुद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
11: बुद्ध हेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब एजीहरू नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएन भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कटहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक प्रहरीको भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जस गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासन देखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गरौँ ठान्छौँ।
12: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भिभिआईपीहरूको स्कटदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष रूपमा खटिएर एउटा सिपाही भएर रूपमा अग्रपन्थीमा रहेर ड्युटी गर्नु पाउँदा मलाई एकदम गर्व फिल हुन्छ। हामीले चाहिँ सेरोमोनियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठुल्ठुलो शिवरात्रीको ड्युटीहरूदेखि लिएर हेडक्वार्टरभित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भिआईपीहरू भिभिआईपीहरू आउँदा त्यसको स्कट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी भएर एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौँ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरीभित्र रहेर अन्य नेपाली सेना भन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भिभिआईपी र भिआईपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने, त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भिआईपी भिभिआईपीहरूसँग त्यसरी नजिक भएर ड्युटी गर्न पाउँदा चाहिँ आफैमा चाहिँ गर्व महसुस हुन्छ।
0: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर।
2: कुनै पनि बाहिर हाम्रो व्यक्तिहरू जाँदाखेरि कुनै घटना दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हामीलाई 24 घण्टा चाहिँ ड्युटी म्यानुअल हुन्छ यहाँ, जसमा हामीले एउटा हटलाइन पनि राखेका छौँ। 106 चाहिँ सम्पर्क गरेर उसले आफ्नो चाहिँ गुनासोहरू पोख्न चाहिँ सक्छ। कुनै पनि ट्राफिक रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले जाने हामीहरूलाई 106 हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर जाने फलानु व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। तत्पश्चात हाम्रो यहाँ तयारी समूहहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा जेसीओ कमान्ड बसिरहेको हुन्छ। घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीहरूले यहाँ निर्धारण गरी तयारी टिमहरू चाहिँ उक्त स्थानमा चाहिँ
1: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई सैनिक मूल्य मान्यतामा दृढ राख्न सैनिक प्रहरीले वहन गरेको जिम्मेवारी प्रशंसित छ।
13: श्रोता, यस परिस्थितिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।
14: हजुरको रेडियो 102.1 मेगा। राज्य सत्ता नै प्रेसलाई प्रसिद्ध बनाउने, पत्रकारलाई प्रसिद्ध बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिँ मिडियाहरूलाई चाहिँ चासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो।
15: एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति। इलाममा सड़क भासिदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद। ललितपुर महानगरले करमा विशेष छूट घोषणा।
16: यसैभन्दा दलित अपाङ्ग भएका व्यक्तिहरूको समूह व्यक्ति तथा महिला समूहद्वारा सञ्चालित व्यवसायको हकमा सालो आर्थिक वर्ष 2083-84 व्यवसाय दर्तामा 50% छुट हुनेछ।
15: र बैंकको एक रेस्टुराँमा भीषण आगलागीमा 27 जनाको मृत्यु, 22 जना गम्भीर घाइते। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराति फ्रान्स र स्पेन बीच खेल हुँदै।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
15: संचार माध्यम र राजनीतिक नेतृत्वको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिनु सामान्य घटना होइन, यसले सुरक्षा संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। लोकतन्त्रमा असहमति व्यक्त गर्ने अधिकार सुरक्षित भए पनि त्रास र मनोवैज्ञानिक दबाव सिर्जना गर्ने कुनै पनि गतिविधि स्वीकार्य हुन सक्दैन। घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउनु राज्यको दायित्व हो। प्रेस स्वतन्त्रता र नागरिक सुरक्षामाथिको विश्वास कायम राख्न सरकारको प्रभावकारी कदम अपरिहार्य छ। अब खबर सन्तोषी रावलबाट।
18: गएको 24 घण्टामा बाढ़ी पहिरो लगायत मौसमी विपदमा परेका 8 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिका विभिन्न प्रकारका 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको हो। पहिरोमा परेर 3 जनाको मृत्यु भएको हो भने बाढ़ीमा परेर 2 जनाको मृत्यु भएको हो। यस्तै सर्पको टोकाईबाट 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। कालीकोटको सान्ने त्रिवेणी नगर गाउँपालिका 6 स्थित बुहारीपाटामा पानी घटना पिठो पिस्न गएका लालबहादुर साउद र मन्दिर साउदको अचानक आएको बाढ़ीमा पुरेर मृत्यु भएको छ। पहिरोले घट्टा समेत बगाएको थियो। घटनापछि स्थानीयवासी र प्रहरीले उद्धार प्रयास गरेका थिए। जाजरकोटको भेरी नगरपालिका 2 पहिरोले अस्थायी टहरा पुरिदा 67 जयशीला शाहको घटनास्थलमै मृत्यु भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो।
19: ज्वरो र आजको गर्दाखेरि चाहिँ हिजोको चाहिँ घाइते 6 र घर क्षति 4 जनाको थियो भने आज थप 29 चाहिँ मैले यहाँलाई भने जस्तो चाहिँ 2 जनाको मृत्यु भएको छ भने 2 जना घाइते हुनुभएको छ। त्यसगरी प्राधिकरणले चाहिँ हामीले मनसुन कमान्ड पोस्ट पनि 24 घण्टा सञ्चालनमा नै छ। हामीले केही विषयलाई हेर्दाखेरि चाहिँ रेड अलर्ट नै जारी भइसकेको अवस्था चाहिँ छैन। येल्लोसम्म थियो 1-2 स्थानहरूमा, त्यसमा कोअर्डिनेसन गरेर हामीले सिडिओ र सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर सेक्रेटरीहरूसँग समन्वय गरेर उहाँहरूलाई चाहिँ त्यो यता फिल्डमा खटिसक्नु भएको अवस्था छ भने हामीले अहिले सिचुएसन रुमबाट चाहिँ सबै 70 जिल्लामा चाहिँ नदीका बहावहरूदेखि लिएर कति पानी परेको छ, कुन कुन ठाउँमा कस्तो चाहिँ इन्सिडेन्टहरू भइरहेको छ भन्ने कुराहरू चाहिँ एकदमै 24 घण्टा निगरानीमा रहेका छौँ र त्यही अनुसार चाहिँ उहाँसँग सम्बन्धित निकायसँग समन्वय गरेर सेक्रेटरीहरूलाई चाहिँ ठाउँ ठाउँमा परिचालन पनि गरिरहेको छ।
18: प्राधिकरणका अनुसार सबैभन्दा धेरै 20 पहिरो 13 बाढ़ीका घटना भएका छन्। यसैबीच बागलुङको ढोरपाट नगरपालिका 2 घरको पर्खाल भत्किँदा 5 आशिष भण्डारीको मृत्यु भएको छ। आशिष आँगनमा खेलिरहेका बेला पर्खालले च्यापेको प्रहरीले जनाएको छ। कास्कीमा मोदी खोलामा आएको बाढ़ीले नयाँ पुल विरेढाँटी कान्द्रुक सड़क बगाएपछि कान्द्रुक पुगेका करिब 100 पर्यटक अलपत्र परेका छन्। स्थानीय तहले वैकल्पिक कच्ची सड़क मरमत गरेर यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको जनाएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलदारमा लेदो सहितको पहिरो खस्दा काली गण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। निरन्तर पहिरो झरिरहेकाले सड़क खुलाउन कठिनाई भइरहेको स्थानीय प्रशासन जनाएको छ। यस्तै रसुवाको लेन्दी खोलामा लिदो सहितको बाढ़ी आएपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवा गढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। सम्भावित क्षति रोक्न सुरूङमा पानी लैजाने गेट पनि बन्द गरिएको छ। साथै भोटे कोशी नदीको बहाव बढ़ेपछि रसुवा गढ़ी भन्सार यार्डका सवारी साधन सुरक्षित स्थानमा सारिएको छ। प्रशासनले नदी किनारमा नजान र जोखिमयुक्त सड़क प्रयोग नगर्न आग्रह गरेको छ। इलाममा 2 दिनदेखिको वर्षाले मेची राजमार्ग अन्तर्गत गोलाखर्क राज दुवाली सड़क खण्ड भासिदा सबै प्रकारका सवारी साधनको आवागमन बन्द भएको छ। वैकल्पिक सड़कका डाइभर्सन पनि बाढ़ीले बगाएपछि इलाम पाँच थर र ताप्लेजुङको जापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। यता निरन्तर वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै मुगलिङ सड़क खण्डमा सड़क अत्याधिक सड़क सतर्क भएर मात्र यात्रा गर्न सड़क डिभिजन कार्यालयले आग्रह गरेको छ। काभ्रे प्लाञ्चोको रोशी क्षेत्रमा पानीको बहाव बढ़ने सम्भावनाका कारण बीपी राजमार्गमा सवारी साधनको आवागमन केही समयका लागि रोकिएको छ। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ ललितपुर र भक्तपुर सहित देशका 34 जिल्लामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण साना तथा मझौला नदी खोलामा जलसतह बढ़ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शाखाका अनुसार काभ्रे पाँचथर इलाम झापा मोरङ सुनसरी सप्तरी भोजपुर शंखसभा दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहु मकुमनपुर बारा पर्सा रौतहट चितवन काठमाडौँ ललितपुर भक्तपुर नवलपरासी पूर्व नवलपरासी पश्चिम पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा र कैलालीमा बाढ़ीको मध्यम जोखिम रहेको छ। सीआईएनसँग कुरा गर्दै शाखाका बाढ़ी विज्ञ सौहार्द जोशीले भन्नुभयो,
20: अहिले चाहिँ अलिक सतर्क हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाड़ी क्षेत्र तथा बागमतीको पहाड़ी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यमदेखि भारी वर्षा हुने हुनाले अनि अहिले नै चाहिँ सो क्षेत्रका साना तथा ठूला नदीमा चाहिँ बहाव बढ़िसकेको लेभल बढ़ेको हुनाले चाहिँ राति चाहिँ अझै लेभल बढ़न सक्ने हुनाले चाहिँ हामीले चाहिँ बागमतीदेखि पूर्व बागमती प्रदेश तथा कोशी प्रदेशका पहाड़ी विशेष गरी पहाड़ी क्षेत्रमा हुने अवस्था देखिन्छ। त्यसै गरी आज राति चाहिँ पूर्वी क्षेत्र कोशी प्रदेशको पूर्वी पहाड़ी क्षेत्र तथा बागमतीको पहाड़ी क्षेत्रमा चाहिँ भारी वर्षासम्म मध्यम

0: विहार नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाड़ी पार्किङ गरेपछि सुरक्षा चासो बढ़ेको छ। प्रहरले सबै गाड़ी हटाएर घटनाबारे अनुसन्धान शुरू गरेको छ। आज बिहान अनलाइन खबर कान्तिपुर पब्लिकेशन र हिमालय टेलिभिजनको गेट अगाडि गाड़ी पार्किङ गरी प्रवेशमै अवरोध गरिएको थियो। त्यसपछि रातोपुल स्थित गगन थापाको निवास अगाडि पनि गाड़ी लामो समयसम्म छोडिएको भेटिएको थियो। स्थानीयका अनुसार गाड़ी राखेर चालक अन्य सवारीमा गएको देखिएको थियो। यस घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण जनाउँदै संचार गृहमा अवरोध र त्रास सिर्जना गर्ने प्रयास भएको भन्दै दोषीको पहिचान गरी कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। सीआईएमसँग कुरा गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले भन्नुभयो,
1: प्रमुख संचार माध्यमहरूको केसमा चाहिँ शंकास्पद हिसाबले चाहिँ गाडीहरू तेर्स्याएर आतंकित बनाउने, मिडिया हाउसलाई पनि आतंकित बनाउने र पत्रकारलाई पनि आतंकित बनाउने र उनीहरूको गतिविधिहरूमा अवरोध गर्ने सिर्जना गर्ने जुन काम भएको छ त्यो चाहिँ अत्यन्तै निन्दनीय आपत्तिजनक र खेद गर्ने छ। जुन यस प्रकृतिको घटना चाहिँ हाम्रो मिडियामा पहिला भएको थिएन तर अहिले चाहिँ पछिल्लोचोटि प्रहरीको अनुसन्धानले पनि यसमा कतिपय सत्ताधारी दलका मान्छेको गाडी भन्ने पनि आइरहेछ। यसले चाहिँ राज्य सत्ता नै प्रेसलाई त्रसित बनाउने, पत्रकारलाई त्रसित बनाउने र आफ्नो अभिष्ट या आफ्नो आलोचनात्मक चाहिने मिडियाहरूलाई चाहिँ क्लासमा राखेर सेन्सरसिपतिर लाने अभ्यासमा लागेको जस्तो देखियो। त्यसले गर्दा यसले चाहिँ नेपालको अहिलेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भन्नु, सूचनाको हकको कुरा गर्नु, संचारको हकको कुरा गर्नु, यो सबै चिजहरू मानवहरूलाई चाहिँ भत्काएर प्रेसलाई कमजोर बनाउने अभ्यास गरेको जस्तो देखिन्छ।
0: प्रारम्भिक अनुसन्धानमा केही गाड़ी व्यक्ति बैंक तथा अटो कम्पनीको नाममा दर्ता रहेको खुले पनि ती गाड़ी एउटै अध्यक्षले किन र कसले कहाँ छाड्यो भन्ने अझै स्पष्ट भएको छैन। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेश राज सुवेदीले गाड़ीको धनी चालक र ती ठाउँमा राखिनुको कारणबारे अनुसन्धान भइरहेको सीआईएमसँग बताउनुभयो।
2: पार्किङ गरेर छोडिएको पाँचवटा गाडीहरू क्रेनको सहायताले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ल्याइएको छ। यातायात व्यवस्था विभागसँग समन्वय गरेर गाडीको धनी वा चालकको पहिचान गर्नेतर्फ चाहिँ हामीले काम गरिरहेका छौँ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले गम्भीर जलन भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने योजना अघि बढ़ाउन निर्देशन दिनुभएको छ। बीमा दावी भुक्तानीमा ढिलाई, अनियमितता वा अन्य समस्या भए नेपाल बीमा प्राधिकरणले प्रमाणसहित उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्राधिकरणका अनुसार केही बीमा कम्पनी कर्मचारी तथा बीमा सर्भिसेसले कानून र व्यावसायिक आचार संहिता विपरीत काम गरेको गुनासो बढ़ेपछि यस्तो सूचना जारी गरिएको हो। गलत विवरण तयार गर्ने, तथ्य लुकाउने, पक्षपातपूर्ण मूल्यांकन गर्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि बीमा ऐन 2079 अनुसार कार्यवाही गरिने जनाएको छ। त्यस्तै ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि विभिन्न कर तथा सेवा शुल्कमा विशेष छूट र सहुलियतको व्यवस्था गरेको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले नवौं नगरसभाबाट पारित नीति कार्यक्रम र बजेट सार्वजनिक गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले छुटेको व्यवस्था गरिएको जानकारी दिनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौं पटक म्याद थप गरेको छ। विशेष अदालतका न्यायाधीश दय नारायण प्रसाद पौडेलले र उमेश कोइराला कुइजालासले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यस्तै सरकारले सरकारी कर्मचारीलाई सवारी साधन खरिदका लागि 100% ब्याज अनुदान सहित सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तयारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सरकारी कर्मचारीका लागि सवारी साधन व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 मस्यौदा तयार गरेको हो। साझा खबरमा अब विदेशका खबर। बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आगलागी बैंककको लोकप्रिय चातुचक क्षेत्रमा रहेको एक बारमा आगलागी भएको थियो। आगो तीव्र रूपमा फैलिँदा विद्युत आपूर्ति अवरूद्ध भएको र बार धुवाले भरिएपछि भागाभाग मचेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो हरूमा आगोबाट जोगिन ग्राहकहरू आत्तिदै बाहिर भागिरहेको, कतिपयको लुगा समेत आगोले समेटेको देखिन्छ। अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तर्गत आज मध्यराति फ्रान्स र स्पेन बीच खेल हुनेछ। दुवै टोली फाइनलमा पुग्न दबावमा खेल्नेछन्। खेल मध्यराति पाउने

0: बजे हुनेछ दुई टोली विश्वकपमा दावेदार मानिन्छन्। फ्रान्सले दुई र स्पेनले एक पटक विश्वकप जितेका छन्। इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल पर्सि 31 गते बुधबार मध्यराती पौने 1 बजे हुनेछ। विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पौने 1 बजे अमेरिकामा हुनेछ।
1: शंकास्पद गाड़ी पार्किङ पछि सुरक्षा चुनौतीको बहस।
2: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
1: घटनाको निष्पक्ष छानबिनको चौतर्फी माग रिपोर्ट सँगै वर्खे विपद रोकथाम र उद्धारमा स्थानीय तहको रणनीति लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। काठमाण्डुका केही संचार माध्यम र कांग्रेस सभापति थापाको निवास अगाडि शंकास्पद रूपमा सवारी साधन छाडिएपछि सुरक्षा संवेदनशीलता र अभिव्यक्ति स्वतन्त्रताको विषय एकैसाथ बहसमा आएको छ। घटनालाई लिएर सत्तापक्षदेखि प्रतिपक्षसम्मका राजनैतिक दलले निष्पक्ष छानबिनको माग गरेका छन्। लोकतान्त्रिक समाजमा विरोधका नाममा त्रास सिर्जना गर्ने यस्ता गतिविधिले सुरक्षा व्यवस्था, प्रेस स्वतन्त्रता र नागरिकको मनोविज्ञानमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ।
4: नेपालमा निजी संचार माध्यमहरू कान्तिपुर टेलिभिजन, हिमालयन टेलिभिजन र अनलाइन खबर सहित नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र भातभटिनी सुपर मार्केटको मुख्य प्रवेश गेटमा विवादिसी अवस्थामा सवारी साधन छोडिएपछि यस विषयमा सर्वत्र चासो बढ़ेको छ। अज्ञात व्यक्तिले अचानक गेटमा सवारी राख्दै बाहिरिएपछि केही समय त्रासको माहौल पनि सृजना भएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संचार माध्यमका मुख्य गेटमा सवारी साधन पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिनको माग गरेको कांग्रेस महामन्त्री गुरु घिमिरे।
2: हामीले ठूलो संघर्षबाट स्थापना गरेको लोकतान्त्रिक शासन प्रणाली र लोकतान्त्रिक शासन प्रणालीमा जनताको अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो र यो कुराले लोकतान्त्रिक जुन जनताको अधिकार नैसर्गिक अधिकारलाई कुण्ठित गर्छ र यसले चाहिँ निर्वाध रूपबाट संचार माध्यमहरूले जस्तो कि हाम्रो सभापतिकै घर अगाडि पनि गाडी तेर्स्याइयो, राजनीतिक दलको नेतृत्व अथवा आम जनतालाई चाहिँ नै उनीहरूको चाहिँ नैसर्गिक अधिकारमाथिको लोकतान्त्रिक अधिकारमाथिको यो ठूलो हस्तक्षेप हो।
4: नेकपा एमाले यस्ता गतिविधिले नागरिकमा भय र असुरक्षा फैलाउने काम गरेको भन्दै प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि दबाव सृजना गर्न खोजिएको आरोप लगाएको छ। हिमालय नेता महेश बर्तोलाले दुई तिहाईको बलियो सरकारलाई पनि प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्नुभयो।
6: राज्य कमजोर छ भन्ने कुराको एउटा महत्वपूर्ण यो उदाहरण हो। राज्य जवाफदेही छैन, उत्तरदायी छैन। विधिको शासनको पक्षमा आवाज उठाउनेहरूका विरूद्धमा काहीँ न काहीँ एउटा संगठित गिरोहहरू कुनै न कुनै रूपबाट परिचालित छन् र त्यसको संरक्षण काहीँ न काहीँ राज्यको तर्फबाट वा राज्यले वातावरण क्रिएट गरेका कारणले गर्दा यो भइरहेको छ भन्ने देखिन्छ। यो निकै दुःखद छ।
7: नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचेतक युवराज दुलालले यस घटनाको तत्काल र निष्पक्ष छानबिनको माग गर्दै यस्ता गतिविधिले समाजमा अनावश्यक त्रास बढ़ाएको टिप्पणी गर्नुभएको छ।
8: प्रारम्भिक रूपमा अनुमान गर्दाखेरि राज्य संरक्षित गुण्डाहरूद्वारा भएको बुझिन्छ, यो अरूले त्यस्तो गर्दैन। यसमा जे भइराखेका छ सधैँ सुनियोजित ढंगबाट भइराखेका छ र यसलाई मैले भने राज्यद्वारा संरक्षित कुनै शक्तिद्वारा यो कार्य भइराखेको छ भन्दा अनुपयुक्त हुँदैन। अहिले देखेको प्रारम्भिक कुरा यही हो।
7: कतिपयले सरकारको नेतृत्व सम्हालिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट यस्ता गतिविधि भएको हो कि भन्ने आशंका गरिरहेका बेला रासुपाले भने घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। विभिन्न संचार माध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा सवारी साधन पार्किङ गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण जनाउँदै संचार माध्यम र संचार कर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको रासुपाको ठहर छ। रासुपाका नेता गणेश पराजुलीले भन्नुभयो,
9: पार्टीसँग जोडिएर कसैले यसमा चर्चा गरिराखेको हो भनेदेखि र पार्टीसँग जोडिएर कसैले पार्टीका नेताहरूले कसैले गरेको छ भने अनुसन्धानपछि अपराध कर्म रहेछ भने कार्यवाहीको दायरामा लिएर आउनु भनेर त विज्ञप्ति जारी गरिसकेको हुँदै गर्दा पार्टीले के भन्ने के नभन्ने भन्ने कुरै रहेन र स्पष्टसँग राज्यले यतिखेर त्यस्तो घटना किन भएको छ अनुसन्धान गर्ने र कुनै गलत आशय गरिएको रहेछ भने कार्यवाहीको दायरामा ल्याउने भन्ने कुरा त स्पष्ट छ।
7: लोकतन्त्रमा बोल्न पाउने विरोध गर्न पाउने अधिकार सबै नागरिकमा छ, तर कुनै परियोजनका लागि गरिने यस्ता विरोधका शैलीले समाज कता जाँदैछ भन्ने चिन्ता र चासोको बहस बनेको छ। सन्तोष गन्धर्व, सीआईएन, काठमाडौँ।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्खे विपद सामना गर्न स्थानीय सरकारको पूर्व तयारी,
10: पोषेको हकमा अध्ययन गरेका छौं र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौं, जोखिम ओडाहरू तोकेका छौं होइन।
1: विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका र तयारी बारे विशेष सामग्री लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
14: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
15: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
16: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
17: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
18: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
19: कार्यक्रम साझा आवाज,
20: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
21: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
22: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
23: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर।
16: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
0: पसिनाको सम्मान समानताको अभियान
19: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा शुरू भएसँगै सरकारले विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन देशैभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ। त्यस अनुसार स्थानीय तहले पनि आवश्यक समन्वय र तयारी गरिरहेका छन्। स्थानीय सरकारले विपदको जोखिमबाट बस्नका लागि गर्न सक्ने तयारीका बारेमा साथी लील प्रकाश सनले सल्यानको वागचोर नगरपालिकाका प्रमुख जनक राज गौतमसँग कुराकानी गर्नु भएको छ।
3: हाम्रो आफ्नै इक्विपमेन्टहरू छन् सकबाट यो विपदको हकमा तपाईँको बाढी पहिरोले बाटोहरू रोक्ने होइन बाटोहरू रोकियो भने कृषि उत्पादनहरूलाई मार्केटसम्म लिन नसकिने, बिरामीहरूलाई हस्पिटलसम्म लिन नसकिने, विद्यार्थीहरूलाई विद्यालयसम्म पुर्याउन नसकिने, यो जोखिमलाई तपाईँको हामीले प्रतिकारको रूपमा सुधार कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी स्ट्यान्ड बाई बागचोर नगरपालिकाका साधन औजारहरू र हाम्रो यो स्टाफहरू कर्मचारीहरूलाई हामीले स्ट्यान्ड बाई राख्छौँ। गत वर्ष पनि हामीले तपाईँको बाटोहरू कुनै दिन पनि दिनभर रोकिएनन् र यो वर्ष पनि एक घण्टा तपाईँको यात्रुहरूले दुःख नपाउने गरेर खुलाउने प्रयास गर्छौँ। काम गर्नका निमित्त सबै उहाँको असल कर्म भयो भने भोलि राजनीति हिसाबले हामीलाई अप्ठ्यारो होला, बाँकी कामहरूका निमित्त अप्ठ्यारो होला भन्ने मनमा सोचे पनि तर मुखले तपाईँको व्यवहारले उहाँले गर्न सक्नुहुन्न। यहाँ सबै दलहरूको क्रियाशील पार्टीहरूको पनि मलाई सहयोग छ, यहाँ सबै जनप्रतिनिधिहरूको पनि सहयोग छ, सबै कर्मचारीहरूको पनि सहयोग छ र यहाँका तपाईँको नागरिकहरूको पनि सहयोग छ। मलाई लाग्छ सबै बाटोहरू खुल्ला हुन्छ र त्यो अनुसारले हामी अगाडि बढेका छौँ।
5: यो जोखिममुक्त बस्तीहरूको बारेमा कुनै अध्ययन अनुसन्धान नगरपालिकाले गरेको अथवा गर्ने योजना बनाएको केही छ कि छैन?
3: अब यसमा तपाईँको दुईटा हकमा पोसेको हकमा अध्ययन गरेका छौँ र त्यो अनुसारले केही बस्तीहरूलाई हामीले जोखिम ठाउँहरू हामीले तोकेका छौँ, जोखिम ओडाहरू तोकेका छौँ होइन। जस्तै शारदाको करिडोर होइन, यो बाढी पहिरो खोलाको कुरा छ, यसमा पनि हामीले के तोकेका छौँ सोही अनुसार बर्खामा कसैले पानी खानका निमित्त अभाव नहोस् भनेर हामीले पहिले नै हामीले प्लास्टिक यो पोलिथिन पाइपहरू खरिद गरेर राखेका छौँ। कुनै बस्तीहरू तपाईँको घरहरू नबगोस् भनेर तार जालीहरू हामीले स्टक गरेका छौँ। कुनै कारणले विपदका कारणले घरबार विहीन हुन नपरोस् भनेर हामीले बाँकी बजेटको पनि विपद व्यवस्थापनको लागि हामीले बजेट पनि व्यवस्थापन गरेर एउटा कोष स्थापना गरेर जति बेला पनि कार्य सम्पादन गर्नका निमित्त जटिलताहरू नआओस् भनेर कार्यविधि बनाएर बजेट बनाएर कोष स्थापना गरेर हामी रेडी भएर बसेका छौँ। मलाई लाग्छ हाम्रो आँखाले देखेन, हाम्रो कानले सुनेन र हाम्रो कार्यालयसम्म त्यो अनुसारको खबर आएन भने हामी त केही गर्न सक्दैनौँ। कुरा आयो भनेपछि हामी 24 घण्टाभित्र रिजल्ट आउने गरेर कार्य सम्पादनको थालनी गरेका छौँ।
5: त्यो खबर आओस् भन्नुको लागि संरचना अथवा त्यो खालको के त्यस्तो व्यवस्था गर्नुभएको छ? सिधै फोन गर्नुपर्ने हो कि अथवा सामाजिक सञ्जालहरू अथवा विभिन्न अरू माध्यमको प्रयोग गरेर यस्तो समस्या भयो विपदको भन्ने बारेमा यहाँका नागरिकले जानकारी दिन सक्छन् नगरपालिकालाई?
3: वडा स्तरीय विपद समिति पनि छ, नगरपालिका स्तरीय विपद समिति पनि छ, जिल्ला स्तरीय तपाईँको विपद समिति पनि छ, नगर प्रहरीको टिम छ, नेपाल प्रहरीको टिम छ होइन, यहाँ तपाईँको झन्डै 65 जना जनप्रतिनिधिज्यूहरू हुनुहुन्छ होइन। उहाँहरूले तपाईँको सबै बस्तीहरूमा तपाईँको कतै न कतै पहुँच पुग्ने गरेर हाम्रो तपाईँको जनशक्तिहरू छ। सोही अनुसारले हामीले झन्डै यही नगरपालिकाभित्र 69 जनाको दरबन्दी छ, 541 जना शिक्षकहरू हुनुहुन्छ हामीलाई यो कार्यालयसम्म जोड्नका निमित्त। अब यस्तो सोसल मिडिया छ, जसरी पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ उहाँहरूले, कुनै न कुनै माध्यमबाट हामी कहाँ तपाईँको त्यो खबर आउँछ र त्यो अनुसारले हामीले कार्य सम्पादनको लागि तयारी गर्छौँ।
5: जस्तो नेपाल प्रहरी अथवा स्थानीय प्रशासनसँग पनि यो विपदको पूर्व तयारीको बारेमा वर्षा लाग्नुभन्दा अगाडि नै त्यस्तो संवाद छलफल बैठकहरू भए गरेको र त्यो भएकै कारणले समयमै त्यसको लागि प्रतिकार्यमा उत्रिन सफल भएको त्यस्तो अनुभव विगतको 4 वर्षले केही छ कि छैन?
3: पटक पटक जिल्ला विपद व्यवस्थापन समिति जो तपाईँको सिडिओको अध्यक्षतामा हुन्छ त्यसमा हामीले तपाईँको जिल्लाभर ओभरअलमा हामीले नीतिगत निर्णय गर्छौँ भने यो पालिकाको हकमा हामीले यो आफैमा पनि कोविडका कारणले
10: एउटा छिल्लो छिल्लो परेको यो बागचौर नगरपालिका झन्नै हामी कहाँ कोविडका कारणले 12 जना केही नागरिक र केही हाम्रो कार्यालयभित्र कार्य सम्पादन गर्ने कर्मचारी हामीले गुमाउनु पर्यो होइन, उहाँहरूलाई पनि म सदा सुमन अर्पण गर्न चाहन्छु। र त्यो पछाडि एउटा मुना जस्तो पलाइराखेको यो नगरपालिका, समृद्धिका दृष्टिकोणले अगाडि बढेको यो नगरपालिका, यो वर्ष पनि हामी कहाँ झन्नै झन्नै अविरल वर्षाका कारणले केही कृषि उत्पादनमा होइन केही तपाईँको हाम्रो बाटोहरू पूर्वाधारका क्षेत्रमा नोक्सान बेहोर्न पर्यो। हामीले नोक्सान बेहोर्न पर्दै गर्दाखेरि पनि हामीले पटक पटक हामीले मिटिङ राख्यौं र कसरी सहज बनाउन सकिन्छ होइन कसरी यसलाई तपाईँको व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाएर नीतिगत निर्णय मात्रै होइन बजेटमा पनि कसरी जोड्न सकिन्छ भनेर हामी अगाडि बढेका छौँ।
4: 24 घण्टामा 55 विपदका घटनामा 8 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरोले ठाउँ ठाउँका सड़क अवरूद्ध र सयौं प्रभावित भएका छन्। आज काठमाण्डू सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। नदी किनारका वासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। साथै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र स्थापना गर्ने सरकारको तयारी छ। बीमा दावीमा ढिलाइ वा अनियमितता भए प्रमाण सहित उजुरी गर्न प्राधिकरणले आग्रह गरेको छ। शंकास्पद पार्किङ प्रकरणमा दलहरू सहित पत्रकार महासंघको आपत्ति, दोषीमाथि कड़ा कार्यवाहीको माग गरिएको छ। एमाले उपाध्यक्ष पौडेललाई थप 3 दिन हिरासतमा राख्न अनुमति दिइएको छ। इलाममा सड़क भाँसिँदा 3 जिल्लाको झापासँगको सड़क सम्पर्क विच्छेद भएको छ। ललितपुर महानगरले करमा विशेष छूटको घोषणा गरेको छ। र बैंककको एक रेस्टुरेन्टमा भीषण आगलागीमा 27 जनाको मृत्यु भएको छ भने 22 जना गम्भीर घाइते भएका छन्। फिफा विश्वकप फुटबल फाइनलमा पुग्न मध्यराती फ्रान्स र स्पेन बीच खेल हुँदैछ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: अहिले रातको 8 बजे हजुरको रेडियो 102.1 मेगा
1: हावा हुरी चलेको बेला के गर्ने
2: घरको झ्याल र ढोका बन्द गर्ने
1: आगोका स्रोतहरू बन्द गर्ने
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
1: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
2: हावा हुरी चलेको बेला के नगर्ने
1: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
2: बिजुलीको तार लत्रिएको छ भने नछुने
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
1: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
3: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
3: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र
3: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
3: सदस्य मृत्यु
2: नगद राहत रु 20,000 रुपियाँ
3: दुर्घटना स्वास्थ्य उपचार
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
3: व्यावसायिक क्षतिपूर्ति आग लागि प्राकृतिक
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
3: अपाङ्गता
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको

0: यसले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
1: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
0: हिंसा मुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
0: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083/84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीन कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01446303010 98514141 98 र 98415597।

0: रेडियो पावर घटना विषय को सशक्त संवाद
1: रामप्रसाद दालजी म तपाईलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद सुभाषजी।
1: कस्तो जोगिएर डराएर अप्ठ्यारो परिपरि पो घटना विशेषमा रिपोर्टिङ गर्ने बेला भयो त आम संचार माध्यमले, किन यस्तो भएको होला?
2: होइन, आम संचार माध्यम डराउनु पर्ने केही छैन। आम संचार माध्यम सधैँ चाहिँ थ्रेटको बीचमा, धम्कीको बीचमा र अब स्वतन्त्र प्रेस मन नपराउनेहरूको तारो बनेर नै काम गरिराखेको अवस्था हो। त्यस कारण अहिले त्यसरी तर्सिनु पर्ने केही छैन। एउटा घटनाबाट हामी विचलित हुने, हाम्रो कर्ममा चाहिँ नि ब्रेक लाग्ने सम्भावना रहँदैन। त्यस कारण हामी सबैले हाम्रो कर्मलाई अझ बलियो बनाउनु पर्ने देख्छौँ।
1: यो के भएको त, अहिलेको घटना विशेषलाई कसरी लिने, यो संयोग हो वा नियत घुसेको छ यहाँ?
2: यो एकदमै नयाँ प्रकृतिको घटना भयो। सम्भवत अब विगतको सत्ता भन्दा अहिलेको सत्ता हुँदा नयाँ नयाँ काम भइरहेछ, त्यसैको एउटा चाहिँ सिलसिला जस्तो पनि देखियो। त्यसले गर्दा यो यसलाई चाहिँ नि दुई हिसाबले लिन सकिन्छ जस्तो लाग्छ मलाई। एउटा त प्रेसमाथि सत्ता पक्ष र विद्रोही पक्ष या अर्को पक्षहरू होइन, गैर सत्ता पक्षहरूबाट सधैँ त्रास सिर्जना गर्ने, आतंक सिर्जना गर्ने, आफ्नो स्वार्थमा प्रयोग गर्ने मिडियालाई त्यो चाहना राखिएको हुन्छ। त्यो पूरा नहुने बित्तिकै प्रेसमाथिको हमलाहरू बढ़िरहेकै अवस्था हामी निरन्तर रूपमा पाउँछौ। एउटा त्यो एउटा होला। अर्को अब पछिल्लो घटनाक्रमहरू छ, जुन तपाईँको आत्मदाहको घटना छ, अब अरू सुकुम्बासीका घटनाहरू छन्। एक हिसाबले सरकारमाथि नागरिकको र मिडियाको प्रश्नहरूको एकदमै ठूलो वर्षा भएको छ। त्यो वर्षालाई रोक्नको लागि पनि, यसरी डाइभर्ट गर्नको लागि पनि मिडियालाई नै आक्रमण गर्यो। मिडिया आफू डिफेन्सिभ हुन्छ, त्यसपछि चाहिँ आफूमाथिको आक्रमण कम हुन्छ भन्ने धेरैले पनि यो गरिएको हुन सक्छ। यद्यपि यसको बारेमा प्रहरीले अनुसन्धान भइरहेको भनेको छ, यसको कति निष्पक्ष कति सत्य तथ्य चिजहरू आउँछ त्यसको आधारमा मात्रै हामीले अझ यो कसले गरायो, कुन धेयले गर्यो भन्ने कुरा अझ स्पष्ट हुन सक्छ। यसमा चाहिँ निष्पक्ष ढंगले र फ्याक्ट चाहिँ नि जे हो त्यो आयो भने हामीले त्यस हिसाबले सत्ताको होइन भनेर बुझ्नुपर्छ। अब त्यो आएन भने फेरि कतै त्यो मिलोमत्तो छ कि भनेर बुझ्नुपर्छ।
1: यो नियत नियत चाहिँ पक्का पक्की छ होइन, कुनै न कुनै रूपमा
2: होइन। यो
1: मिडियामा लगेर तपाईँ पार्किङ गरेको, तपाईँको फेरि गणेश नेपालीको प्रकरण पार्किङसँगै रिलेटेड, अनि यसको आलोचनात्मक तौरले ज जोर बोलिरहेछन् लेखिरहेछन् सिलेक्टिभ मिडिया हाउसमा लगेर राख्नु भनेको यो
2: जति हो नि। मैले भने अघि सरकारमाथिको प्रश्नको वर्षा छ, नागरिकबाट मिडियाबाट आलोचनाहरू बढेको छ। कम समयमा नै यत्रो पपुलर सरकार चाहिँ अलोकप्रिय हुने बाटोतिर गइरहेछ। त्यो प्रश्नहरूलाई कम गर्ने र इस्यूलाई डाइभर्ट गर्ने एउटा बाटो त हुन सक्छ, तर अर्को चाहिँ यो नेपालको मिडियालाई तर्साएपछि चाहिँ हाम्रो उनीहरूले हामी माथि चाहिँ आलोचनाहरू कम गर्छन्, सेल्फ सेन्सरसिपमा जान्छन् भन्ने एक खालको त्यो मनसाय राखेको पनि हुन सक्छ। यी सबै कुराको फ्याक्ट फाइन्डिङ चाहिँ हामीले अब यो प्रहरीले गर्ने अनुसन्धान पछि आउने रिपोर्टको आधारमा अझ राम्रोसँग भन्न सक्छौ। अहिलेलाई शंकाको सुई चाहिँ हामी यसो तेर्सिन सक्छ सरकारसँग, सत्तासँग, त्यो निष्पक्ष भएन भने।
1: तर यो पत्ता लगाउन ती गाडी धनी को हुन् भनेर पत्ता लगाउन त यति शक्तिशाली सरकारको यो प्रहरीलाई अनलाइन प्रणाली भन्नुहुन्छ उहाँहरू, यातायातमा छ
2: ठूलो कुरा छैन। उहाँहरूले आजै यो कुरा बताइदिन सक्नुहुन्छ, अब हामी प्रतीक्षा गरौँ, सायद बताउनु पनि हुन्छ होला छिटै।
1: यो चाहिँ कुन स्तरको, किन बलिया र शक्तिशाली भनिएका सरकारहरू चाहिँ यो तवरले मिडियातर्फै बढी केन्द्रित हुनुपर्ने, आक्रमक हुनुपर्ने कारण के आइलाग्छ?
2: होइन, सत्ताको त जहिले पनि नेचरै हो निरङ्कुश हुने हो, दमन गर्ने हो, स्वतन्त्रता नियन्त्रण गर्ने हो, आफू बलियो हुने हो। जुनसुकै सत्ताको पनि अभ्यास त्यो हुन्छ। अझ नेपालमा जति बलियो सरकार भनेर भन्छौ त्यति नै प्रेसमाथि अलिकति दमनकारी, अलिक नियन्त्रणकारी त्यो खालको चाहिँ नि स्वभावहरू चाहिँ नि व्यवहारहरू चाहिँ विगतमा पनि भएका छन्। त्यसैको एउटा पछिल्लो एउटा चाहिँ नि कडी हो यो। त्यसकारण यसलाई प्रेसले अन्यथा मान्ने कुरा छैन। प्रेससँग सत्ता डराउँछ, त्यो सत्ता डराएको सत्ताले चाहिँ के भने प्रेसलाई उल्टै डराउने बनायो भने हाम्रो डर कम हुन्छ भन्ने त्यो उनीहरूको एक खालको साइकोलोजी हुन सक्छ, त्यसले काम गरेको पनि हुन सक्छ।
1: यो खास गरी राज्यको नभएर कुनै स्वार्थ समूहको आतंक त होइन?
2: अब अहिले त हामीले अब त्यसरी अनुसन्धानको कुरा नआउन्जेल केही भन्न सकिन्न। त्यसकारण मैले भने अहिले पनि अब राज्यलाई अहिलेलाई विश्वास गर्नुपर्छ, निष्पक्ष छानबिन हुन्छ भन्ने अपेक्षामा हामी छौँ। र राज्यको दायित्व भनेको चाहिँ नि आतंकित बनाउने होइन, उसले चाहिँ नेपालका सम्पूर्ण नागरिकको, पत्रकारको, पेसाहरूको वा संचार गृह या अरू बिजनेसको पनि संरक्षण गर्ने मूल संरक्षक राज्य हो। अब त्यो संरक्षणको अनुभूति दिने र निष्पक्ष छानबिन गर्ने अपेक्षा गरौं अहिले। अब त्यो भएन भने फेरि हामीले अर्को हिसाबले,
1: यस्तो छ, अब म अहिलेको तालुकदार निकायले राज्य संयन्त्रले नै यो गरौ भन्ने आशंका त गर्दिन, तर स्मरण योग्य चाहिँ यो छ कि बालुवाला प्रधानमन्त्री तत्कालीन मेयर हुँदाखेरि सड़कको खाल्डाखोली र धुलोको इस्यूलाई लिएर त्यति बेला भौतिक पूर्वाधार मन्त्री सम्भवत रघुवीर महासेठ हुनुहुन्थ्यो, क्यार एक ट्रक धुलो सड़क विभागको गेट अगाडि लगेर फारिएको छ नि
2: उहाँको
1: मुड होइन,
2: उहाँ चाहिँ त्यति बेला स्थानीय सरकारको प्रमुख भए पनि
1: हजुर
2: संघीय सरकार विरूद्ध उहाँ विद्रोहमा हुनुहुन्थ्यो,
1: हो
2: संघीय सरकारसँग उहाँ जुटी राख्नु भएको थियो, त्यसलाई उहाँले विद्रोहीको एउटा अभ्यास त्यति बेला गर्नुभएको थियो होइन, त्यो केस र यो केसलाई अहिले त्यसरी जोड्न मिल्दैन किनभने यसमा कोले गर्यो भन्ने कुरा आइसकेको छैन। त्यो माउन जेलसम्म चाहिँ हामीले त्यो घटना, यो घटना त्यति बेला उहाँ विद्रोही हो, यदि अब अहिले कतै सरकारी मान्छेहरू जोगिएको कतै देखियो भने अहिले त उहाँले त विद्रोह गर्ने होइन नि त, अरू विद्रोहीहरूलाई पनि सम्हाल्ने बेला हो, त्यसकारण उहाँको भूमिका नै धेरै आकाश जमिन फरक छ
1: हजुर।
2: त्यसले गर्दा त्यति बेला सत्तासँगको उहाँको लडाईँ तल्लो सत्ता र माथिल्लो सत्ता बीचको तसल हो भने अहिले चाहिँ नै त्यस्तो होइन होइन, अहिले फरक परिस्थिति छ, उहाँको भूमिका फरक छ, त्यसकारण अहिले नै उहाँले गर्नुभयो भनेर हामीले भन्न पनि सक्दैनौँ
1: कि सरकारलाई बदनाम गराउनका लागि यो प्रकरण पछाडि अरू विपक्षीहरूले नै रचेको षड्यन्त्र पनि त हुन सक्छ नि होइन, अर्को कोणबाट
2: मलाई लाग्दैन, अरू विपक्षी भनेको होइन, सत्ता इतरको पक्षहरू हुन सक्छ, तर अब राजनीतिक फोर्सहरू हामी कहाँ,
1: अब सत्ता इतरको पक्ष जो प्रधानमन्त्रीको डायट फ्यानहरू छन् अथवा उहाँको पक्षमा रहनेहरू छन् तिनले ल सबक सिक भनेर गरिदिएको पनि हुन सक्छ नि,
2: एउटा अब त्यस्तो होला, अर्को चाहिँ अब तपाईँले भने जस्तै अरू राजनीतिक शक्तिहरूले गरे कि भन्ने हो भने विगतदेखि नै हाम्रो हामी चाहिँ त्यो पुराना दलहरू भनेर भनिएको छ
1: हजुर,
2: उनीहरूले यो प्रकृतिको घटनाहरू पहिला कहिले पनि नगरेको
1: हजुर,
2: कारणले उनीहरूलाई आफै उनीहरू कमजोर भएका छन्, अहिले आफै एक हिसाबले चाहिँ निरीह जस्ता छन्, तिनले आएर मिडियामा चाहिँ आक्रमण गर्ने तागत राख्छन् र त्यो गरिहाल्छन् भन्ने मलाई लाग्दैन, र उनीहरूले अहिलेसम्मको उनीहरूको अभ्यासको अनुभवको आधारमा पनि उनीहरूतिर शंका गर्ने ठाउँ छैन, तर एउटा राज्य वा गैर राज्य कुनै पनि पक्षबाट भएको चाहिँ हुन सक्छ, यसैले गरे अहिले नभनौ, तर अब यो प्रहरीको रिपोर्ट पछि हामी अलिक छ्याङ्ग हुन पाउँछौ र हामीले विश्वास गर्न लायक छानबिन हुन्छ भन्ने अपेक्षा गर्छौ।
1: अब यो सञ्जालभरि हेरिन सक्नु छ, आम संचार माध्यममाथि नै आग्रह बमन गरिएको छ एक टिप्पणी होइन, अर्को चाहिँ राष्ट्रपाकै एकजना पूर्व केन्द्रीय सदस्य मधुसूदन ढकालको टिप्पणी यस्तो आएको छ, यो चाहिँ अव्यवस्थित पार्किङ हुँदाखेरि कस्तो गाह्रो हुँदो रहेछ थाहा पायो नि होइन भनेर सांकेतिक रूपमा जानकारी दिएको हुन सक्छ भन्ने उहाँहरू जस्ता पात्रको पनि टिप्पणी आउन थालो, त्यसलाई कसरी कसरी लिने हामी,
2: त्यसले अब हामीले शंका गर्ने कुरा भयो होइन, उहाँले पनि एउटा
1: हो उहाँले
2: भनाइ, त्यही त अब प्रहरीले यो सबै पक्षहरूलाई चाहिँ हेर्नुपर्ने देखिन्छ, उहाँले गर्नुभयो पनि कसरी भने यो प्रहरीको लागि यो कसको गाडी हो कताबाट परिचालित मान्छेहरू हुन् भनेर पत्ता लाउन त्यति ठूलो आइतबार छैन,
1: त्यसका फुटेज भेटिन्छन्
2: अब यदि सत्ताको दबाव प्रभाव परेन भने प्रहरीले छिट्टै यसको बारेमा वास्तविकता बाहिर ल्याउँछ भन्ने आशा हामी गरौँ।
1: तर बालुवाला सरकार जो छ प्रधानमन्त्री र यो सरकार राष्ट्रपाको, यो सरकार आएपछि त तपाईँहरू स्वयं नेपाल पत्रकार महासंघ समेत आन्दोलित छ नि होइन, पेसागत संगठनहरूसँग मिलेर
2: पक्का छ, अब त्यो हामी यो सरकार आएपछि विभिन्न खालका प्रेसमाथि नियन्त्रण गर्ने, आर्थिक नाकाबन्दी लगाउने, सूचना संकलनमा सरकारबाटै अवरोध पुर्याउने, संसदबाटै अवरोध, संसदीय समितिबाटै अवरोध हुने, मन्त्रीहरूबाटै अवरोध हुने, तपाईँले हिजो मात्रै पनि भक्तपुरको गृहमन्त्री गएको बेलामा पत्रकारहरूलाई भित्र छिरेर रिपोर्टिङ गर्न नदिएकोदेखि धेरै घटनाहरू हामीसँग छन्, यी सबैले चाहिँ अब हाम्रो संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता भन्नुहोस्, सूचनाको हक भन्नुहोस्, अभिव्यक्ति स्वतन्त्रता भन्नुहोस्, संचारको हक भन्नुहोस्, सूचनाको हक भन्नुहोस्, यी सबै हकहरू माथि एक खालको सरकारको कर्के नजर चाहिँ देखिया छ, त्यसको विरूद्ध पत्रकार महासंघ अहिले आन्दोलित छ, र यो स्वाभाविक रूपमा सरकारले निम्ताएको आन्दोलन हो।
1: भनेपछि शंका गर्ने ठाउँ त प्रशस्त रहेन,
2: होइन? प्रेसप्रति अनुदार चाहिँ छ सरकार, यसमा त कुनै लुकाउनु पर्ने विषय घटनाक्रमहरूले त्यो त देखाएकै छ।
1: के छ त प्रेसका लागि बाटो, अब अगाडिको बाटो?
2: प्रेसको लागि बाटो अब हामी प्रेस पञ्चायतकालसँग पनि लडेरै आयो, तत्कालीन ज्ञानेन्द्र शाहको निरङ्कुश सत्तासँग पनि लडेरै आयो, र बीचमा निरङ्कुश अभ्यास गर्न खोज्ने, प्रेसलाई नियन्त्रण गर्न खोज्ने सबै खालका सत्ताहरूसँग प्रेसले आफ्नो शक्ति प्रदर्शन गर्दै उनीहरूलाई पराजित गरेको अवस्था छ। प्रेस कमजोर भएको छैन, प्रेसले आफ्नो बाटो अगाडि काँडा छन् भने त्यसलाई पन्छाउँदै हिँड्ने काम चाहिँ गर्नुपर्ने हुन्छ, त्यसका लागि काँडा जो बनेर आएछ तिनीहरूलाई हामीले पन्छाउँदै जाने कुरा।
1: अब यो खास घटना आजको घटनासँग मात्र मैले जोडिन, प्रेसमाथि लगाउने जो कुदृष्टि छ त्यसमा चाहिँ त्यो खास सत्ताको मुख्य पात्र केही बढी भूमिका छ कि वरिपरिका मानिसहरूको, यो किन छ त? उनीहरूलाई कसले यस्तो कुबुद्धि दिन्छ?
2: यो चाहिँ नि उनीहरूको एउटा स्कुलिङ हुन्छ नि, मान्छेले कस्तो ठाउँमा कस्तो पाठशालामा पढेर आयो,
1: हजुर,
2: त्यसको गुरु को हो भन्नेले पनि भर पार्छ, त्यसले गर्दा त्यो सबै उहाँहरूको वरिपरि भएकादेखि उहाँ सहितका मानिसहरूको, मन्त्रीहरूको हेर्नुहोस् या प्रधानमन्त्रीको हेर्नुहोस्, इभन त्यो सभामुखकै हेर्नुहोस्, संसदीय समितिका सभापतिहरूकै कुरा हेर्नुहोस्, होइन, यी सबै घटनाक्रमले चाहिँ उहाँहरू त्यही स्कुलिङमा आउनुभयो र त्यसले उहाँहरूलाई प्रेस चाहिँ अब आवश्यक छैन, प्रेसलाई ठिक पार्नुपर्छ भन्ने खालको एउटा त्यो सिकेर आउनुभयो कि उहाँले, त्यसले गर्दा यो स्थिति आएको छ। अब उहाँहरू अब फराकिलो हुनुपर्छ, सत्तामा पुगेपछि सबै आफ्नो हो भन्ने ठान्नुपर्छ, आलोचनाहरू सहनुपर्छ, त्यस कारण अब उहाँहरू सचिने र प्रेससँग सहकार्य गर्ने बाटोतिर जानुपर्छ र त्यो लाने हिसाबले हामीले पनि उहाँहरूलाई प्रेसर गर्न सक्नुपर्छ।
1: तर यो सरकार आएपछि धेरै लोकतान्त्रिक अधिकारहरू खोसिन थालेको छ, आज जसको जगमा चुनाव भयो र यो सरकार बन्ने बाटो पिँ तयार भयो, तिनीहरूमाथि नै दमन घाइते हुने माजिद अन्सारीहरू यति बेला पक्राउ पर्नुपर्ने, सुकुम्बासीहरूलाई बेघर गराउनुपर्ने, यी धेरै अधिकारहरू त छिनिन थालेका छन् नि त।
2: त्यही त, यसले त तब त यो आन्दोलित मानसिकता नागरिकहरू आलोच चाहिँ अलिकति आन्दोलित भएको अवस्था छ। अब जुन फोर्सले जेएनजीहरूको आन्दोलनबाट अहिलेको सत्ता प्राप्ति भएको छ, त्यही आन्दोलनका चाहिँ नायकहरू नै अहिले थुनिन थालेका छन्। यसले गर्दाखेरि चाहिँ अब अहिलेको सत्ता त्यही भएर त अब अनपपुलर हुँदै गएको छ, यदि चाँडै निरङ्कुश देखियो भन्ने आवाजहरू अझ बढी मुखरित हुँदै आएको कारण पनि त्यही हो। त्यसकारण अब यो अधिकार खोज्ने कुरा राज्यले गर्न खोज्छ, अब जनताले अधिकार आफ्नो अधिकार आफै खोजेर दिन्छन्, यो लुकामारी चलिराख्छ, तर अब जनतासँग राज्य जित्ने भन्ने कुरा चाहिँ कहिले पनि भएको छैन, हुँदैन फेरि।
1: तर बाटो कस्तो भने, मानौ भवितव्यवश कसैको मृत्यु भयो भने अनि कुनै तपाईँ संयन्त्र निकाय वा गिरोह आएर तिमीलाई पनि मार्यो भने तिम्रा वरिपरिका मानिसलाई अथवा आफन्तलाई कति पीड़ा हुन्छ त्यो पनि अनुभूति गर भनेर, अब मारिनेको बदला मारिने नै, खुनको बदला खुनको बाटोमा जान्छ नेपाल, त्यो बाटोतर्फ जानु खोजे जस्तो
2: देखियो
1: होइन? यो घटना, यो प्रपर घटनाले त त्यो करिब त्यो बाटो समातेको देख्न खोज्यो नि,
2: त्यो जानुहुन्न भन्ने, हामी शान्तिको बाटोबाटै समस्याहरू सम्बोधन हुनुपर्छ, वार्ता सम्वाद हुनुपर्छ, तर राज्य पनि आफू तौलो हुने हिंसक हुने हुँदैन, नागरिकको सम्मान गर्न पर्यो र नागरिकले पनि राज्यको चरित्रलाई बुझेर राज्यसँग एक खालको मुकाबिला गरिराख्नु पर्यो। यो लुकामारी चलिराख्छ, तर अब हिंसा चाहिँ प्रिय विषय होइन, त्यो राज्यले नै हिंसा निम्त्याउने परिकल्पना नगरौं, अब त्यो अहिले केही देखियो भने त्यो कम होला भन्ने आशा गर्नुपर्छ।
1: तर राज्यका संयन्त्रहरू जसरी महानगरपालिकामाथि अहिलेको यो विषयमा गणेश नेपालीको इस्युमा खिटानी जाहेरीकै प्रक्रिया अगाडि बढेको छ, त्यो निकाय अब के भन्न थाल्यो भने हाम्रो सुरक्षाको ग्यारेन्टी हुँदैन भने हामी सड़क निस्किन्नौ, ऊ सड़क ननिस्किँदाखेरिको तपाईँ न्यू रोड लगायतको क्षेत्रमा यो सड़कमा चाहिँ हडपेर व्यापार गर्ने प्रक्रिया र एक खालको लथालिङ्ग अवस्था, त्यो भद्रगोलको अवस्था शुरू भइसक्यो। जब राज्यकै निकाय उसले गरेको गल्तीमा पनि जवाबदेही बनाउन खोजिन्छ भने ऊ हात उठाउन थाल्छ भने राज्य जस्तो कसरी रहन्छ फेरि?
2: त्यही त, यो त राज्यमा बस्नेहरूले सोच्ने विषय हो हामीले भन्दा बढी, यदि त्यो रहेन भने त, राज्य रहेन भने त अर्को राज्य आउँछ नि, त्यसमा त अब चेन्ज त भइरहेको छ नि, कोही न कोहीले सत्ता त चलाइहाल्छ नि, त्यस कारण चाहिँ यो सत्ताले काम गर्दैन भने नयाँ सत्ताको प्रादुर्भाव हुन्छ होइन, जनताहरूले त्यो खोज्छन्, त्यस कारण यो चाहिँ एउटा साइक्लिङ प्रोसेस हो, यो चलिरहेको छ, यसमा अब धेरै ओरी हुनुपर्ने विषय चाहिँ यो सत्तामा हुनेहरूले सोच्ने विषय।
1: तर सत्ता आफै हात धुन थाल्छ भने के हुन्छ त भनेको के जवाब दिएको, मेरो प्रश्न यो,
2: हात धोएपछि हात पखालेर बाहिरिन्छ, अर्को हात पखाल्न पर्ने मान्छेहरू फेरि आउँछन्। अब त्यो त मैले भने त चक्र हो त्यो, पहिला पनि त हात धोएर हात धुन्न भन्दा भन्दा हात धोएर हिँड्नु पर्यो नि त धेरै पक्काले, अब पनि त त्यही हुन्छ। कहाँ स्थायी भन्ने त के रहन्छ र।
1: हस्, यहाँको यो महत्वपूर्ण समय सम्वादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, धन्यवाद।
0: रेडियो पाव, घटना विषयको सशक्त सम्वाद।
3: हजुरको रेडियो 102.1 MHz।
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9849043230, 9767-65-24-29। सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
5: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
4: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
4: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
4: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
4: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
6: सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात
7: तपाईले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाई र तपाईको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजौं।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्नी।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
0: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
4: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
0: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
4: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
0: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
4: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
0: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
4: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
0: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447 52 14 13। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।

0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: हजुरको रेडियो 102.1 मेगा
7: खबर अब सारा नेपाल तपाईँसँग

0: प्राधिकरणका कार्यकारी प्रमुखसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
1: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकटको घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो इबोला भाइरसको बुन्डी बुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ। उक्त शोधमा संलग्न मध्येका एक एलेक्स स्याम्पसन भन्छन्, हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौं जुन अक्सफोर्ड एस्ट्रेजेनेका कोविड 19 खोप बनाउन प्रयोग गरिएको थियो। यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स स्याम्पसन। यो घटनाक्रमबीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोशिश गरिरहेका 2 जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वाशिङटन बीच तनाव बढ़िरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढ़ेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्याण्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौं मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरूद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्याण्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कार मध्येको लु सुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिबिङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक संकेतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसै गरी युयाओ शहरको एउटा पसलबाट दैनिक जीवनलाई निहालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश, पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी 3 निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिश गर्नेसम्मको कामलाई राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्योल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उनले भने,
2: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण संकलन गर्ने, छानबिन गर्ने र कार्यवाहीको सिफारिस गर्ने विषयमा अहिले फाँकी राखेर अन्यको हकमा यथावत काम कारवाहीहरू अगाडि बढाउने भन्ने आयोगले निर्णय गरेको छ।
0: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी
3: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ। उहाँहरूको विवरणमा आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको।
0: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन? वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्,
4: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन, त्यसलाई अब सम्बन्धित निकाय र अङ्गहरूले यो निकायहरूले नै त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने, केही मिलेन भने फेरि
0: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुई जना अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढ़ी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ़ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी शुरूमा तपाईहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौं।
5: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ, अनि त्यस हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुरोध पनि त्यस्तै रह्यो, यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यु सर्च एन्ड रेस्क्युमा चाहिँ अलिक बढी नै लाग्ने र धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने, बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्न बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ, त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुनर टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा, अनि उहाँहरूलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरुन्तै हामीलाई खबर गर्नु, हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरुन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
0: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ? त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
5: यो जनधनको क्षति गर्नलाई यातायात अवरुद्ध त भइहाल्यो, किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगर्दै भने नै होइन, भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरेका छौँ। अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्न अब सर्च एन्ड रेस्क्यू गर्नु पर्यो, डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यू गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या।
0: हजुर, यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्रै चिन्ताजनक हो त्यसो भए?
5: भोलि दिउँसोसम्म हो, अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बीचमा अहिले बेलुका एक दुईवटा रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेको थियो, फेरि भर्खर अहिले पनि हामी त्यो रिभर वाथ हेरिरहेको छौँ, त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो, अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
0: अहिलेसम्म अब यो पाली मनसुन पनि ढिला गरी शुरू भयो, यो मनसुन शुरू भए यता बाढी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ? तथ्याङ्क
5: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तिनजना यस्तो घटनाहरू आइरहेछ अहिलेसम्म चाहिँ। अब त्यो पनि कस्तो भने एकदम अब भनौँ जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यस्तो त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ। त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ। कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरन्तै भएर हेली रेस्क्यू गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले कहीँ बाटो अवरुद्ध हुँदाखेरि, मतलब त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेको छ अहिलेसम्म।
0: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौ, यो त्यस्ता घटना भइहाले भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनिर त्यो तालमेल नमिलेर हुने?
5: यसो चाहिँ यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानून पनि हामीले बनाएछौँ। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेको छ क्या। त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब भन्नु अब सड़कले सड़कको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोकोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल सरकार कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि, त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो।
0: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने
5: होइन, अरूले पनि गर्नु भएको छ, कामहरू त भइरहेको छ, तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो क्या।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कंगोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
1: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरूद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिच्यूट अफ इण्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोड़ भन्दा बढ़ी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कंगोका स्वास्थ्य अधिकारीहरूले बढ़ी जनघनत्व भएको उत्तर पूर्वी शहर किसांगानी सहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो। सोपो र छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्। यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ। स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढ़िरहनुको प्रमुख कारण हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: कल भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 MHz।
2: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
2: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र,
2: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
2: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
2: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ।
2: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
2: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक
3: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
2: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
9: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
9: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
9: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
9: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
9: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
9: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
9: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410 40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
10: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्यज्योति सही प्लान। सूर्यज्योति सही प्लान, सही सोचौं सही रोजौं।
11: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01463310 98541498 र 98415597। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 98514043230 97665249 सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: सूर्य ज्योति सही प्लान। यो प्लानले प्रिमियम तिरेको 6 गुणा सम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं, सही रोजौं।
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: सूचना।
5: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
0: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
6: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
7: तपाईँले त हुर्किएकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्किएकै गिरिराज चल्ला 150मा?
8: हजुर, हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
9: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
8: विराज किसानको साथी,
9: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
8: प्रोप्राइटर जय मानन्दर, फोन 0848-540-239, 0848-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ मन्थली रामेछाप।
10: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
11: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
10: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
10: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
12: सम्पर्क नम्बर 0475904669, 98692698।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827820। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
0: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
1: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
0: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
5: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
0: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
5: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
6: तन्ने पैसो कमाइएला भनेर 100 एकडा 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुम्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन हो त भने हो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
0: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
0: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
10: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्नी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845-41-143, 98-63-23-422।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ, अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्। तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौ सही रोजो।
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: हजुरको रेडियो।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.8 मेगाहर्ट्ज इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको या प्रतामाको एफएम 95 मेगाहर्ट्जबाट पनि सुनिरहनु भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि भएको छ। मृतकका परिवारले आज जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि सब बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन्। जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा व्हील लग लगाएपछि घटना भएको थियो। यसअघि हिजो नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरिने भएको छ। कालीकोटमा पहिरोमा पुरेर दुईजनाको ज्यान गएको छ। सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 6 काप्री खोलामा रहेको पानी घट्टामा अन्न पिस्न गएका बेला पहिरोमा परेर 46 वर्षीय मन्दिर सावत र 76 वर्षीय लाल बहादुर सावतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। केही ठाउँमा आरीघुप्टे वर्षा भएको छ भने केही क्षेत्रमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मिन कुमार अरियालले जानकारी दिनुभएको छ। उहाँले यो क्रम अझै चलिरहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ। विभागका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै मकवानपुर गढी र म्याग्दीमा समान 121 मिलिमिटर वर्षा मापन भएको छ। सुनसरीमा 117 र उदयपुरमा 106 मिलिमिटर वर्षा भएको मौसमविद अरियालले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा पनि ठूलो पानी परेको छ। सिन्धुली झापा संघासभा तापेजुङ सोलखुम्बु सिन्धुपाल्चोक चितवन नवलपरासी पश्चिम नवलपुर पाल्पा बाँके कैलाली उदयपुर लमजुङ सिन्धुपाल्चोक चितवन लमजुङ खोटाङ बागलुङ पर्वत लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। अहिले मनसुनको न्यून चापीय रेखा सर्दा ठाउँभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद अरियालले उल्लेख गर्नुभएको छ। आज राति पनि कोशी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै ठाउँमा आरीघुप्टे वर्षाको सम्भावना छ। वर्षा गराउने मौसमी प्रणाली दिउँसोभन्दा राति धेरै सक्रिय हुने सम्भावना रहेको अरियालले जानकारी दिनुभएको छ। नेकपा एमालेको उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्न 5 पटक म्याद थप गरिएको छ। आज विशेष अदालत काठमाडौँका न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले थप 3 दिन हिरासतमा राख्न अनुमति दिएको। योसँगै पौडेललाई हिरासतमा राख्न 5 पटक म्याद थप गरिएको छ। संचार माध्यमका गेट अगाडि सहित सार्वजनिक सड़कमा जथाभावी शंकास्पद रूपमा पार्किङ गरिएका 14 वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका उक्त सवारी साधनलाई कार्यवाही गरिएको। कार्यालयले सोमबार राति 30 सवारी साधनलाई कार्यवाहीको चिट काटिएको जानकारी गराएको, तर चिट काटिए पनि कसले पार्किङ गरेको भन्ने वास्तविकता अझै बाहिर आउन सकेको छैन। आज बिहान राजधानीका 3 वटा संचार माध्यमका कार्यालयको गेटमा शंकास्पद सवारी साधनहरू फेला परेका थिए। कान्तिपुर टेलिभिजन अनलाइन खबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटैमा शंकास्पद रूपमा सवारी साधनहरू पार्किङ गरिएका थिए। नेपाली कंग्रेसका सभापति गगन थापाको घरमा समेत शंकास्पद रूपमा गाड़ी पार्किङ गरिएको थियो। उक्त गाड़ीहरू क्रेनको सहायताले हटाइसकिएको छ। यसबारे प्रहरीले सूचना पाएसँगै अनुसन्धान समेत शुरू गरेको छ। यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति जारी गर्दै संचार माध्यम र संचारकर्मीलाई मनोवैज्ञानिक दबावमा राख्ने उद्देश्यले गरिएका यस्ता गतिविधि लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको बताएको छ। राष्ट्रपतिले राज्यको चौथो अंगका रूपमा रहेका संचार माध्यम र पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित हुनुपर्नेमा जोड़ दिएको छ। कुनै पनि वाहनामा प्रेस स्वतन्त्रता हनन गर्ने, संचार क्रियामा त्रासको वातावरण सृजना गर्ने र स्वतन्त्र पत्रकारितालाई संकुचित पार्ने गतिविधि स्वीकार्य नहुने पार्टीको भनाइ छ। सरकारले 112 शाखा अधिकृतको सरूवा गरेको छ। सोमबार भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको सरूवा गरेको। मनिषा राईलाई युवा श्रम तथा रोजगार मन्त्रालयमा सरूवा गरिएको छ। सुब्रत घिमिरेलाई पनि सोही मन्त्रालयमा सरूवा गरिएको छ। विनायक तिमल सिन्हालाई गृह मन्त्रालयमा सरूवा गरिएको छ।
लगातारको भारी वर्षापछि नारायणगढ मुगलिन सड़क खण्डका विभिन्न स्थानमा पहिरो खस्दा सड़क पूर्ण रूपमा वृद्ध भएको छ। यससँगै जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार अर्को सूचना जारी नभएसम्म उक्त सड़क खण्ड हुँदै सञ्चालन हुने सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ। गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय तहमा सञ्चालन रहेको सूत्र प्रणालीमा देखिएका प्राविधिक समस्याका कारण स्थानीय सरकारको वित्तीय व्यवस्थापन सेवा प्रवाह तथा कानूनी दायित्व पूरा गर्न कठिनाई उत्पन्न भएको भन्दै तत्काल समाधान गर्न महालेखा नियन्त्रक कार्यालयको ध्यानकर्षण गराएको छ। महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सोमबार महालेखा नियन्त्रकलाई पठाएको पत्रमा आर्थिक वर्ष 2082-83 अन्तिम चरणमा सूत्र प्रणाली अत्यन्तै सुस्त सञ्चालन हुँदा भुक्तानी प्रक्रिया प्रभावित भएको, स्थानीय तहले समयमै वित्तीय दायित्व पूरा गर्न नसकेको तथा अन्तिम समयमा अस्वाभाविक भुक्तानी चाप सिर्जना भएको उल्लेख गरेको छ। यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्राफिक जरिवाना सम्बन्धी नयाँ दर रेटको पर्चा नक्कली भएको जनाएको छ। विभागले सोमबार एक सूचना जारी गर्दै यस्ता भ्रामक सामग्रीको विश्वास नगर्न अपील समेत गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा मोटर यातायात तथा ट्राफिक नियमावली 2074 बमोजिम भन्दै ट्राफिक जरिवानाका दर रेटहरू उल्लेख गरिएको पर्चा यातायात व्यवस्था विभागको नामबाट जारी भएको भन्दै भाइरल भइरहेको छ।

यस वर्ष धान रोपाईको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ। गएको शुक्रबार असार 26 गतेसम्म देशभर कुल धान रोपाई 45.81% मात्रै सकिएको छ। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार गएको वर्ष यही अवधिमा देशभर 59.28% रोपाई भएको थियो। गएको वर्षको तुलनामा यस वर्ष झन्डै 13.5% रोपाई कम भएको विभागको तथ्याङ्कले देखाएको छ। कृषि विभागका अनुसार नेपालमा कुल 13,70,062 हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ, जसमध्ये 6,27,566 हेक्टर क्षेत्रफलमा मात्रै रोपाई सकिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत कानूनी र व्यावहारिक जटिलता उनाउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको। अहिले सूचीमा रहेका 27 आयोजनामध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिश गरेको छ। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह शुरू गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभाग अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। सम्पत्ति छानबिन आयोगले न्यायाधीश र सैनिक अधिकारीहरू बाहेक अरूको हकमा सम्पत्ति छानबिन नरोकिने स्पष्ट पारेको छ। आयोगले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले बहालवाला तथा पूर्व न्यायाधीश अनि बहालवाला र पूर्व सैनिक अधिकारीको हकमा मात्रै जाँचबुझ स्थगित भएको सूचना निकालेको हो। प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। मन्त्री परिषदले यही असार 24 गतिको निर्णय अनुसार उहाँलाई सोमबार नियुक्त गरिएको। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। त्यस्तै नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त हुनुभएको छ। त्यसका विभिन्न स्थानमा भएका 55 वटा विपदका घटनामा परि पछिल्लो 24 घण्टामा 7 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार बुलेटिन अनुसार यस अवधिमा सर्पदंश बाढ़ी र पहिरोका कारण मानवीय क्षति भएको हो। प्राधिकरणको विवरण अनुसार सर्पदंशबाट 3 जना, बाढ़ीबाट 2 जना र पहिरोबाट 2 जना गरी जम्मा 7 जनाले ज्यान गुमाएका छन्। यी विभिन्न घटनाहरूमा परि 19 जना घाइते भएका छन्। विपदका कारण देशका 44 जिल्ला प्रभावित भएका छन् भने बाढ़ी र पहिरोमा फँसेका 25 जनाको सकुशल उद्धार गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा कार्यरत कर्मचारीहरूको मूल्याङ्कन प्रणालीलाई तथ्यपरक र वस्तुगत बनाउन कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ। वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर रोकिएका बीपी राजमार्गका सवारी साधनहरू पुनः सञ्चालन गरिएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले सामाजिक सञ्जाल मार्फत अपडेट दिँदै हाललाई सवारी आवागमन सुचारू गरिएको जानकारी दिएको छ। यसअघि आजै दिउँसो 12:33 समयमा प्रहरीले एक जरूरी सूचना जारी गर्दै रोशी खोला क्षेत्रमा वर्षा भइरहेकाले सम्भावित विपदको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सवारी साधन होल्ड गरिएको थियो। सड़क मार्गमा सुरक्षाको हिसाबले कुनै अवरोध नरहेको सुनिश्चित भएपछि प्रहरीले रोकिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ जान दिएको छ। राजमार्ग सुचारू गरिए तापनि यात्रा गर्न अघि बाटोको अवस्थाका बारेमा आवश्यक जानकारी लिएर यात्रा गर्न साथै ट्राफिक नियम पालन गर्न आग्रह गरिएको छ। सिन्धुली हरिहरपुर गढी गाउँपालिकामा व्यवहारिक सेवाहरूमा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायक उपरीक्षक विजय श्रेष्ठका अनुसार हरिहरपुर गढी 8 स्थित चायाबेव स्थित खोलामा भरुवा बन्दुक फेला परेको हो। हवस् त, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समेश दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतका विवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुत तपाईँको मिटुको डुकडुकी भर्खर 14:15 लागेको सम्झिटो श्रीराज महत आज पनि उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रमना रमाइलो गर्नको लागि अनि यो पललाई विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य समाचारपछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौ अनि साथमा तपाईँले मेरो रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्छौ भने साथमा मायाका कुराकानी, बिछोडका कुराकानी, साथसाथै समय सान्द्रिक कुराहरू जोड्दै अगाडि बढ्नेछौ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, बिहानदेखि काम गर्दा गर्दै थकाइ लाग्न सक्छ। त्यो लागेको थकाइलाई भगाउने कोसिस हामी गर्छौ, होइन? त्यस्तै गरेर पीर चिन्ता हुन सक्छन्, ती पीर चिन्ताहरूलाई पनि हटाउने कोसिस हामी गर्छौ। साथसाथै नेपाली लोकगीत संगीतको संरक्षण सम्वर्धन गर्ने हाम्रो उद्देश्य रहेको छ पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस्, सुनेर साथ दिनुहोस् पनि भन्न चाहे। रातको समय छ, 10:19 गइसकेको छ। आउनुहोस् रमाइलो गरौँ, आउनुहोस् है, आउनुहोस्। रमाइलो भन्दा पनि अब यो असारको महिना छ, बर्खाको महिना छ, झरीको महिना छ, होइन? अब विशेष त मानो रोपेर मुरी फलाउने बेला रहेको छ, पानी परेको होला, बेसरी मौसमीहरूले पानी पर्छ भनेर भनिरहेका छन्। सुरुवात नै भन्न चाहन्छु, तपाईँ कस्तो ठाउँमा बस्दै हुनुहुन्छ, तपाईँको स्थान कस्तो छ, होइन? त्यसमा ध्यान दिनुहोला है पनि भन्न चाहन्छु। भर हुन्न, विश्वास हुन्न कि सो त्यसमा ध्यान दिनुहोला अनि साथसाथै हामीलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। अनि एउटा कुरा भनिहाल्छु ल, कोही कसैलाई सम्झिनु परेको छ भने, म्यासेज पठाउनु परेको छ भने, होइन, हामी छौँ है, म्यासेज पठाउनुहोस्, होइन? माध्यम हामी भन्छौँ कसैलाई, म तिमीलाई माया गर्छु भन्न मन लागेको छ रातको समय भने पनि भन्न सक्नुहुन्छ, म्यासेज खुसुक कामले पठाउनुहोस्, माध्यममा भन्छु कि ओके, होइन? अब मुटुको ढुकढुकी, मुटुको टुक्रा, मुटुको मायालाई पनि सम्झिन मन छ भने पनि हो कि हामी छौँ, चिन्ता नलिनुहोस् पनि भन्न छ भन्दै यति बेला। अब यति बेला हुन त रानी छापमा पानी त परेको छैन, त्यही पनि अघि पानी परेको थियो। मलाई एउटा गीत याद आयो, पशुपति शर्मा र रमिला नेउपानेको आवाजमा एक गीत छ, झमझम दर्कियो पानी। यो गीत तपाईँको माझमा यति बेलाको समयमा राखेर कार्यक्रमको सुरुवात गर्न चाहन्छु। त्यसपछि मात्र म अन्य कुराहरू गर्नको लागि उपस्थित हुनेछु अनि साथमा रमाइला रमाइला कुराकानी हुनेछन्। लय सब भनौँ, लय संगीत पशुपति शर्माकै रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु, झमझम दर्कियो पानी जोगायो छाताले छेकेर।

झन्झन् दर्कियो पानी है जोगायो छाताले छेकेर रोदीमा म आउने थिइनँ होइन मायाले बोलाए यस्तो यस्तै थियो पशुपति शर्मा अनि साथसाथै रमिला न्यौपानेको सुमधुर आवाजमा रहेको गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। कहिलेकाहीँ मन नहुँदा नहुँदै पनि मायाले बोलाउँसके आएन याद गर्नुभएको छ महसुस गर्नुभएको छ के भन्दाखेरिमा कहिलेकाहीँ राति निन्द्रा लागिराखेको हुनसक्छ जस्तै लङ डिस्टान्स रिलेसनसिपमा होइन थकित भइराखेको हुनसक्छ तर मन कहिलेकाहीँ नहुँदा अब भनौँ न आफूलाई अल्छी लाग्दा लाग्दै पनि अनि टक्क जब मायाले सम्झिन्छ नि बोलाउँछ नि आउनु पर्यो है अथवा तिमीसँग बोल्न मन थियो भन्दा मात्र पनि राति 12 बजे सुतिसकेको मान्छे जुरुक्क उठेर होइन बोल्न मन लाग्छ याद गर्नुभएको छ कि छैन है ठिक छ यो कुरा चाहिँ ख्याल गर्नुहोस् होइन कस्तो लाग्दो रहेछ भन्दाखेरिमा उसँग बोल्न पाए त उसलाई देख्न पाए त अब यो रात त के हो र होइन सधैँ बोलिरहन पाए पनि हुन्थ्यो नि देखिरहन आफूलाई निन्द्र लाग्यो पनि हुँदैन खाना के हुन्थ्यो खानाको पनि याद हुन्न सधैँ मस्किरहन पाए पनि हुन्थ्यो नि उसँग मात्र है यस्तै ठिक छ हजुरको रेडियो 102.1 MHz अनि तामाको सेफएम 95 MHzको फ्रिक्वेन्सी मोडुलेसनबाट यति बेला हामीलाई सुन्दै हुनुहुन्छ भने अनलाइनका थुप्रै माध्यमबाट पनि यति बेला हेर्दै हुनुहुन्छ भन्दा पनि सुन्दै हुनुहुन्छ भने टिकटक लाइभ मार्फत हेर्दै हुनुहुन्छ श्रीराज महत आइडी रहेको छ तपाईँ हेर्न सक्नुहुन्छ अथवा म्यासेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे लेख रचनाहरू केही लेख्नु भएको छ भने पनि पठाउनुहोस् म वाचन गर्नेछु होइन कसैलाई सम्झेर लेख्न सक्नुहुन्छ नि मेरो मुटुको टुक्रा मेरो मुटुको ढुकढुकी मेरी काली तिमीलाई सम्झना छ ल रातको समयमा सम्झिराखेको छु भन्दा पनि त्यो कालीको ओठमा होइन कति मुस्कान आउँदो खै त्यसो गर्ने होइन तपाईँ के गर्नु म पो लभ गुरु बन्छ बन्नु परेको छ है ठिक छ हजुरको रेडियो 102.1 भन्दा पनि हजुरको रेडियोमा प्राप्त म्यासेजहरू म फटाफट वाचन गर्न चाहन्छु तर मलाई म्यासेज पठाउनु भएको छ अहँ अप एन्ड डाउन भयो ठिक छ म्यासेजहरू वाचन गर्छु म दाई नेपालतिर पानी कतिको परेको छ मलाई एकचोटि भन्नुहोस् न भन्नुहुन्छ पानी अघि परेको थियो होइन बिहानदेखि परिरहेको थियो अहिले परेको छैन पनि भन्न चाहन्छु ठिक छ रामी छाप्तिर चाहिँ अन्त पानी पत्र राखेको छ है विभिन्न ठाउँमा खोटाङदेखि सुरज थापा हो भन्नुहुन्छ मुटु पान्तुवा सफिया राईले सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु प्रकाश के सुन्नुहुन्छ लाउँथे माया घातै घात भयो भन्ने गीत राखिदिनुहोस् है भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मुना राई लिम्बु हुनुहुन्छ धनकुटाबाट सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ मिठो सम्झना शुभ सपनीको कामनालाई भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु देवेन किशोर अन्जान हुनुहुन्छ जीवन यस्तै हो साथी कहिले घाम त कहिले पानी आज हामी कहाँ छौ भोलि कहाँ पुग्छौ यो कसैलाई थाहा हुँदैन समय र परिस्थितिको चक्र निकै अनौठो छ यही अनिश्चितता नै जीवनको सबैभन्दा ठूलो सुन्दरता र सत्य जब हामीलाई थाहा हुन्छ कि यहाँ केही पनि स्थायी छैन तब हामीसँग दुईवटा विकल्प हुन्छन् भोलिको चिन्ता गरेर आजको दिन पनि निराश भएर भनौँ न निराश भएर बिताउने अनि आज जे छ जस्तो छ त्यसलाई खुलेर बाँच्ने र रमाउने एउटा सुन्दर विचार नि भोलि कहाँ भइन्छ भन्ने कुरा हाम्रो हातमा नहोला तर आज जहाँ छौ त्यहाँ खुसी बाँड्ने र मान्छेहरूको मनमा राम्रो सम्झना छोड्ने कुरा पक्कै हाम्रै हातमा छ यो कुरा याद गर्नुहोस् है देविनजीले भन्नुभएको छ भोलि कहाँ भइन्छ भन्ने कुरा हाम्रो हातमा नहोला तर आज जहाँ छौ त्यहाँ खुसी बाँड्ने र मान्छेहरूको मनमा राम्रो सम्झना छोड्ने कुरा चाहिँ पक्कै पनि हाम्रो हातमा छ त्यही भएर खुसी बाँडौं आज खुसी हौ भोलिको चिन्ता नगरौं कि होइन आज रमाइलो गरौँ फेरि रमाइलो मस्ती गर्ने भनेर ए लफङ्गा पारा होइन कि होइन जे होस् रमाइलो गर्नुपर्छ भन्नु खोजेको देवन किशोर अन्जान प्रभासी हुनुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला मिलन घायल मुटुले पनि दुहा कतारबाट सुन्दैछ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर शर्मिला आई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि सिन्धुलीबाट सम्झना सबैमा भन्नुहुन्छ मनोज सुन्दास मान्छे बिन्दासले पनि कार्यक्रम मजाले सुन्दैछ है सिन्धुलीको जागा झुली रातबाट बजारबाट भन्नुहुन्छ अनि सम्झनु भएको छ दाई भुवन सुन्दास साथी बिना मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर
कर्णप्रिय केसी हुनुहुन्छ, दाङ तुलसीपुर घर हो भन्नुहुन्छ भने हाल भारतबाट कार्यक्रम मजाले सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मिनु लन्तरी मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है पाल्पा पालुङ घर भई हाल भने साउदी अरेबियाबाट, सम्झना सबैमा शुभरात्री, माया छ हुनुहुन्छ। छाया सिन्जाली मगर हुनुहुन्छ, हेलो दाई म पनि सुन्दैछु है गोलन्जर चार तीन कन्या सिन्धुलीबाट, छाया सिन्जाली मगर हो भन्नुहुन्छ। अनि सम्झनु पर्दाखेरि मेरी प्यारी दिदी सलुन मगर कतारमा रहनुहुने जीवन खपाङ्गी मगर, अनि सम्पूर्ण साथीहरूमा मिठो सम्झना है भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, दाई तिजका गीतहरू अब कहिलेबाट बजाउनुहुन्छ भन्नुहुन्छ। हिजो अस्तिको कार्यक्रमहरू एकताल सुन्नु भएको भए हुन्थ्यो, मैले भने नि तिज आउनुभन्दा 15 दिन अथवा 1 महिना अगाडिदेखि बज्छ, अब त्यो हेर्नुपर्छ है त्यतिखेर। राज कालीकोटी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है वीरतामर झापा घर भए अहिले चियुएबाट, सम्झना सबैमा शुभरात्री छ भन्नुहुन्छ। अनि कल्पना साम्पाङ हुनुहुन्छ, भोजपुर घर भए आज काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। आज मलाई बिना यो कङकङ भन्ने भाका राखिदिनुहोस् न ल भन्नुहुन्छ। अनि सम्झिनु पर्दाखेरि दाई प्लिज प्लिज प्लिज भन्नुहुन्छ कि मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ गेटवेल सुन भन्नुहुन्छ भने, मामु अञ्जना त्रिपाठी साम्पाङ, बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, दिल्सा राई, सेना कन्दुङ्गा, रञ्जित राई, सानु सम्झना, लक्ष्मी राई, राई ऋतु, ढकाल, धर्मराज, घाल, अभिरमान सुनवार, योगेन लिम्बु, तीर्थ राई, रमला साम्पाङ, एमपी विवास लिम्बु, प्रेम भण्डारी, सुदीप बान्तुवा, उषा किरण, मुस्कान बान्तुवा, दादा रामकुमार थापा, त्यस्तै गरेर दादा गणेश श्रेष्ठ, दादा माधव ढुङ्गेल, नाना उमा ढुङ्गेल, हजारमान राई लगायत सबैमा सम्झना माया छ है भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न छ है। त्यस्तै गरेर यति बेला प्रकाश केसी हुनुहुन्छ, दाई मिल्छ भने साउने गतेबाट तिजका गीतहरू राख्नुहोस् है भन्नुहुन्छ। भदौमा तिज छ, भदौको अन्तिमतिर साउनदेखि राख्ने, ठिक छ, हजुरको कुराहरू पनि म सोच्छौँ, हामी सोच्छौँ है, त्यसपछि छलफल गर्छौँ बृहत रूपमा, एकदम बृहत रूपमा छलफल गरेर के गर्नुपर्छ भन्दाखेरिमा, अब यो साउन्डबाटै गीत राख्ने हो भने चाहिँ हाम्रो रुल्स एन्ड रेगुलेसन तोड्नुपर्छ, जुन हामी त्यसको एगेन्स्टमा छौँ होइन, हामीले बनाएका नीति नियमहरू हामीले लागू गर्नुपर्छ भन्ने हो। त्यो भइसकेपछि त्यो एगेन्स्टमा हामी जानु भएन, रुल्स एन्ड रेगुलेसन फलो गर्नुपर्छ, पालना गर्नुपर्छ, मात्र हामी सही बाटोमा लाग्छौँ कि होइन। सन्त बहादुर तामाङ हुनुहुन्छ, नमस्कार दाई, सन्त बहादुर तामाङ ओखलढुङ्गा खिच्दैमा गाउँपालिका हाल चाहिँ काठमाडौँबाट मजाले सुन्दैछ है भन्नुहुन्छ। माई डियर सन साइमोन पाखरिन, सायान पाखरिन लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दाई टिभीमा त तिजका गीतहरू बजाइराखेका छन् भन्नुहुन्छ, ठिक छ, यसको बारेमा मैले हिजो पनि विस्तृत रूपमा हजुरलाई सम्झाएको छु। अरूले घोडा चढ्यो भनेर हामीले धुरी चढ्ने होइन, यसको मतलब अरूले जे गर्यो हामीले त्यो देखासेखी गर्ने होइन प्रकाशजी, होइन, हाम्रो रुल्स एन्ड रेगुलेसन छुट्टै हुन्छ, अरूको छुट्टै होला। हामी 15 दिन अगाडिबाट अथवा 1 महिना अगाडिबाट बजाउन थाल्छौँ, अरूले 2 महिना अगाडिदेखि नै अथवा तिज भदौमा हुन्छ भने वैशाखदेखि नै राख्न पनि सक्छन्, हामी त्यो अरू अनुसारै चल्नुपर्छ भन्ने छैन कि प्रकाशजी, यति कुरा याद गर्नुहोस्, हामी रुल्स एन्ड रेगुलेसनमा चल्ने मान्छौँ होइन। त्यो भइसकेपछि त्यति चाहिँ बुझ्नुपर्छ प्रकाशी। सल्यानी सीता कुमार हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। मनिषा खड्का हुनुहुन्छ, नमस्कार श्री सर भन्नुहुन्छ, मनिषाजी स्वागत छ, धेरै पछि देखे त हो तपाईँलाई पनि, किन माया मार्नुहुन्छ मनिषा, मान मारोस् न, मेरो मन कमल छ, ठिक छ। यति बेला गीततर्फ लाग्छु, म्यासेजहरू ननिष्ट पाइराखेको छ, त्यही भएर पनि मैले म्यासेजहरूलाई प्राथमिकता दिएको थिएँ, ठिक छ, म्यासेज आउँदै गर्छ, हेर्दै पनि हुनुहुन्छ, केही साथीहरू हुनुहुन्छ, अभिषेक कुमार तनुकीजी हुनुहुन्छ, उहाँले हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, शिला अधिकारी हुनुहुन्छ नमस्ते, सम्झना सबैमा भन्नुहुन्छ, बिना मगरजी हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, काठमाडौँबाट सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, आयुष छेत्रीले पनि हेर्दैछु है रामेश्वर फुलासीबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अशोक ढुङ्गेल हुनुहुन्थ्यो, उहाँ पनि हेर्दै हुनुहुन्थ्यो, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। अनिता जिरेल हुनुहुन्छ, सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। मिनु लम्थरी मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। अप्सरा खड्का हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला म गीततर्फ लाग्छु, धेरै नबोलु, रातको समय छ, नमजा लाग्न सक्छ, कति बोल्ने हो, पाक पाक पाक पाक गीत सुनाउनु पर्यो कि भन्ने हुन सक्छ, लाग्न सक्छ, मेरो आवाज भन्दा पनि तपाईँलाई गीत होइन बढी प्यारो लाग्न सक्छ, कसै कसैलाई कसै कसैलाई मेरो आवाज नै मन परिरहेको छ कि, कोही हुनुहुन्छ कि,
ठीक छ यति बेला तपाईँको माझमा बिना कङ्कङ मलाया हङकङ यो गीत राख्न चाहन्छु त्यसपछि म अन्य कुराकानी गर्नको लागि उपस्थित नै छु यति बेलाको समयमा चाहिँ तपाईँको माझमा राख्न चाहन्छु कृष्ण भक्त राई अनि सुनिता थिगिमको आवाजमा रहेको गीत होइन त्यस्तै गरेर लयजित लिम्बू सङ्गीत पनि जित लिम्बूको रहेको छ बिना कङकङ मलाया हङकङ

सुनेर साथिनुहोस् ल। म्यासेजहरू अप एन्ड डाउन भइराखेको छ, त्यसमा चिन्ता नलिनुहोस्। म अन्तिम समय भए पनि अथवा 12 बजेसम्म भए पनि म्यासेज वाचन गर्छु, होइन तर रिसाउनु चाहिँ पाउनुहुन्न, मन नदुखाउनुहोस् भन्नु नचाहे। सुरुवातमा पठाएका म्यासेजहरू कहिलेकाहीँ होइन अप एन्ड डाउन हुन सक्छ, त्यसमा चाहिँ नरिसाउनुहोस् ल। वाचन चाहिँ म गर्छु, कहिलेकाहीँ अन्तिमतिर पनि हुन सक्छ, सो नरिसाउनुहोस् ल। भनिन्छ नि रिसाउनु भयो भने म कालो हुन्छ अरे, याद गर्नुभएको छ एकदम अनुहार होइन, यसो ऐना हेरेर रिसाउनुहोस् त, होइन कालो हुन सक्छ है, कालो नपार्नुहोस्। ठिक छ, दिनेश थापा हुनुहुन्छ, हेलो दाई नमस्कार, हजुरको कार्यक्रम सुनिराखेको छु गोलन्जोर 2 बिटिजोरबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, होइन। त्यस्तै गरेर यति बेला सरिका छेत्री हुनुहुन्छ, हजुर नमस्ते, आज नै सुन्दैछु हजुर इन्डियाको हिमाचलबाट, हजुरको भाइस सुन्दा जुरुक्क निन्द्रा खुल्छ, हजुर खुब राम्रोसँग चलाउनुहुन्छ, खुसी लाग्छ भन्नुहुन्छ। राम्रो त के हो र, यस्तै त मेरो चलाउने शैली, हेर्नुहोस् न जी, वास्तविकतामा चल्नुपर्छ जस्तो लाग्छ, न स्वर बनाउन आउँछ न कुरा कुरा त मलाई कार्यक्रममा आइसकेपछि खोइ कहाँबाट आउँछ पनि, तपाईँ अफियरमा भेट्नुहोस् म चुइक्क बोले त के र, तर जब कार्यक्रममा आउँछ म अलिक बढ्दै बोल्छु जस्तो लाग्छ हिसाबले, हुन पनि सक्छ माया प्रेमका कुराहरू अटोमेटिक आउँछ। यति बेला म यहाँ अन इयरमा बसेर लभ गर्ने हो भने त मोरीहरू सेन्डी फ्ल्याट हुन्थ्यो होला हौ गाँठे कस्तो, होइन तर अफ इयरमा पुगिसकेपछि यी कुराहरू आउँदैन, मनका भावनाहरू हराएर जान्छ, किन किन यस्तो हुन्छ कि के गरौँ न खै। आमा के भन्न चाहन्छु भने अब अन इयरमा मिल्दो हो भने तपाईँलाई म बुहारी यो वर्ष ल्याउँथेँ खोजेर, तर अब अफ इयरमा कुरा आएन आमा, हेर्नुहोस् झुटो बोल्न जान्दैन तपाईँको छोराले, त्यही भएर ठिकै छ बारी ल्याएन भनेर चिन्ता नगर्नुहोस् भन्न चाहिँ आया के भन्नु र खै धोका दिनेलाई भन्नु, ठिक छ यस्तै छ यस्तै यस्तै कस्तो कस्तो कुरा आउँछ न आउँछ न सरिताजी, रमाइलो मानिदिनुहुन्छ खुसी लाग्छ, जस मिठा शब्दहरू लेखिदिनुहुन्छ म यस्तै पनि जान फुरुक्क हुन्छु खुसी लाग्छ ल। प्रकाशजी हुनुहुन्छ, मैले दाई मैले सुरुमा पठाएको थिएँ हजुरले कमेन्ट किन पढ्नु भएन भनेर चाहिँ मैले भने नि हजुर अप एन्ड डाउन भइराखेको छ आज म्यासेजहरू, होइन त्यही भएर पनि फटाफट म्यासेजहरू स्किप भइराखेको छ, त्यसलाई म अन्तिममा वाचन गर्छु भनेर म होइन अहिले प्राप्त म्यासेजहरू पनि लेटेस्ट म्यासेजहरूलाई स्थान दिइरहेको छु, त्यसमा चाहिँ माफी माग्न चाहन्छु ल, गल्ती त स्वीकार्नु पर्यो नि त। अर्जुन याखा हुनुहुन्छ, शङ्खुवा सभा धर्मदेवी दुई तामा पोकबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ, शुभरात्री मिडिया प्रेमी राय अनिसा रोज छेत्री, हर्पल रोशनी अञ्जिता मल्ल ठकुरी छेत्री, राजवियोगी गुरूङ, राज घले मगर, एडुन जिमे, ललित जिमे, विमान लिङ्खा याखा, अगुल्टे माइला जगल्टे कान्छा बटारे, मामा मुसुले साइला, ओहो के भनौ र खै नाम त खतरा खतरा आउँछन् त गाँठे, शुभरात्रि सबैमा भन्नुहुन्छ, अगुल्टे जगल्टे बटारे हरियो, ठिक छ दाइ, तिजका गीतहरू हजुरले साउन्ड क्लिक गतेबाट बजाउनु होला भन्नुहुन्छ प्रकाशजी, म एउटै कुरा दोहोऱ्याउँदिनँ होला, ठिक छ। निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, पाँच थरको मिक्लाङ 2 हालजी बिरानो देश कतारबाट भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ, अनि सम्झिनु पर्दा समीक्षा जोशी, अङ्किता सुनवार, त्यस्तै गरेर अङ्किता सुनवार, माया राई, जुनिता चामलिङ राई, दिदी खिरिया, कमला वनिम, रुबिना थापी, रुबिना थामी, त्यस्तै माया आयुष, लिम्बुली पबिना, मेरो प्यारो मान्छे तिमी, काली अञ्जना शेर्पा, कविता कतानी, फुच्ची संस्कृति लामा, राई अनिता, कनुषा सुनार, सरिता एक्थुमा, कल्पना छेत्री, पूर्वली खुसीमा, म तपाईँ लगायत सबैमा सम्झना माया छ भन्नुभएको छ। चन्द्र राई हुनुहुन्छ, चन्द्र आउनुभयो, स्वागत छ ल भन्नुहुन्न चाहे, बेला बेलामा झुल्किनुहुन्छ, खोटाङबाट सुन्दैछु सम्झना माया छ भन्नुहुन्छ चन्द्र भनिहाले, हुन त तपाईँको मायालुले मात्र भन्नुहुन्थ्यो होला, नरिसाउनुहोस् ल पनि भन्न चाहन्छु। देवमान देवान हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि, रोमानियाबाट घरचो बिर्तामोड झापा हो भन्नुहुन्छ, अनि सम्झिनु भएको छ सोना कन्दुङ्गा, सञ्जु शेर्पा, सञ्जुर सबिना, लिम्बु कन्दुङ्गा, पान्तुवा जेनु, रेडियो कर्मी छ्या लिम्बु, मिडिया प्रेमी अस्मिता मगर, प्रतीक्षा चामलिङ्गाई, काली कमलाउने लिम्बुनी, त्यस्तै गरेर माया आयुष, सुस्मिता फागु, सोनिया शेर्पा, सञ्चमाया केरुवाङ, योङहाङ, सुनिसा साइरस, सुमिता लिम्बुखिम, राखा सरगम राई, अनि खुसी
मीरा तामाङ रोहित छेत्री लगायत सबैमा सम्झनामा आएछ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मिडिया

0: किरायाले सानो छ सम्झना सबैमा वन्दन छ त्यस्तै गरेर यति बेला ठिक छ त्यतातिर नजाउँ म दाइ नेपालतिर मकैहरू खाने बेला भएको छ कि छैन भन्नुहुन्छ मकैहरू पाकेर धान रोपिसके तपाईँ मकै खाने कुरा गर्नुहुन्छ है भइसक्यो हजुर खेतमा रहेका मकैहरू रोपेका मकैहरू खेतकोबाट होइन मकै काटेर होइन धान रोपिसक्नुभयो यस्तै छ यति बेला म म्यासेजतर्फ लाग्छु टिकटक लाइभमा पनि मलाई हेर्दै हुनुहुन्छ म्यासेज वाचन गर्छु ल मेरो मुटेका टुक्राहरू हुनुहुन्छ कि यति बेला टिकटकमा मलाई हेर्दै हुनुहुन्छ कसले भन्दाखेरिमा बिमला पाण्डे हुनुहुन्छ के भन्दै हुनुहुन्छ बिमलाजीले अब एक्ज्याक्ट मैले बुझिनँ तर बुझ्ने एकैछिनमा बुझेँ भने चाहिँ म फर्काउँछु उत्तर म किनकि भने किन यसो भनेको भन्दाखेरि कहिले काहीँ मलाई अलिक ढिलो ढिलो बुझ्छु कि के भन्दाखेरिमा अस्ति एउटी मरीले आई लभ यु भनेको रहेछ म अब बाले घरमा पढ न पढ बाबु पढ भन्दाखेरि पढिनँ अनि अब कहिलेकाहीँ यस्तै त हो अल्छी लाग्छ के हुन्छ अहिले आएर मलाई पछुतो भइराखेको छ त्यो मरिले म तिमीलाई माया गर्छु भनेको रहेछ म अर्कै सोचेँ के हो क्या ठिक छ अनि त्यसपछि फेरि मम्मीले हत्तापत्ता आएन आएन अब त्यसो नगर्नु आएन अब एकदम भन्नुहुन्छ नि बेला बेलामा होइन के भन्न खोजेको थिएँ मनमै कुरा र यतै अर्कै जस्तोमा ठिक छ अनि मैले पछि बुझिसकेपछि ए भनेर पछि याद म एकैछिनमा जवाब दिन्छु ल पुन्टी हुनुहुन्छ हेलो बिना दिदी कता हुनुहुन्छ आज भोलि भन्दिनुहुन्छ त ए पुन्टीजी ओके ठिक छ मलाई विशेष रूपमा धन्यवाद त्यस्तै गरेर ओके म यति बेला गीततर्फ लाग्छु धेरै कुराकानी गर्न चाहन्न जान्न असार उम्केर यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि म आउँछु
1: सबैजना त है

आंदोलन करो या पानी खाए।

0: इतिहास परन की नगर से मैले साथे मनाना परे
1: जन्ना सरुम के रही गीत तपाईको माझमा राखे यसमा आवाज दिनु भएको थियो राजेश ढकाल सरुको उत्तम आएन उहाँहरूको आवाज रहेको थियो अनि लही संगीत राजेश ढकालको रहेको थियो रातको समय छ 10:53 गइसकेको छ है भर्खर कार्यक्रममा आएको जस्तो लाग्छ कति चाँडो समय बित्छ पत्तो पाइँदैन हेर्नुहोस् न होइन अनि यस्तै त रहेछ जिन्दगी पनि कति चाँडो समय बित्छ थाहा नै छैन हिजो अस्ति भर्खर लोहै लोहै भन्दै हामी सुत्थ्यौं आजकल अब त्यसो भन्दैन ठुलो भइसक्यो होइन कहाँबाट कहाँ लगे कुरा ठिक छ होइन मम्मीले त्यसो सुताउनुहुन्थ्यो होइन लोहै बाबु लोहै साँच्चीमा त लोरिसक्यो अरे ऊ गर्न पो लागेछु क्या त्यतातिर नजाऊ कार्यक्रम एसएमएस दोहोरी सुन्दैनुहुन्छ रातको समय छ हामी हप्ताको साथै दिन आउँछौँ के भन्न खोज्दै थिएँ फेरि पनि मनका कुरा मन नै रहे यही बानी छ कि मेरो मनका कुराहरू चाहेको बेलामा आउँदैन त्यही भएर पनि अब फेरि पनि त्यतैतिर आओस् मनमै रहोस् कुरा कहिलेकाहीँ के भन्दाखेरिमा एउटा कुरा जोडिहाल्छु ल सायद मायाको परिभाषा नि यही हो जहाँ दूरी जतिसुकै होस् तर मनको धड्कनले सधैँ एउटा नाम जपिरहन्छ कि एउटै कहिलेकाहीँ हावाको एउटा चिसो झोक्काले पनि तिम्रो स्पर्शको आवाज गराउँछ त कहिले टोलाएर बस्दा बस्दै तिम्रो यादमा हराएको पत्तै हुँदैन कि यो याद कुनै बाध्यता होइन यो त मेरो आत्माले तिम्रो उपस्थितिलाई खोजेको एउटा मौन पुकार हो कि संसारका हजारौं भिडहरूमा पनि यो मन तिमीलाई नै खोजिरहन्छ याद छ थाहा छ तिम्रो त्यो मिठो मुस्कान ती पुराना कुराकानी र हामीसँग बिताएका पलहरू लाग्छ कि ती पलहरू कतै हराएका छैनन् मात्र यो मनको एउटा सुरक्षित कुनामा सजीव भएर बसेका छन् होइन जति भुल्न खोज्छु त्यति नै गाढा भएर आउँछ यो सम्झना किनकि तिमी मेरो दिमागमा होइन मेरो मुटुको हरेक धड्कनमा बसेकी छौ मायाको असली गहिराई तब थाहा हुन्छ जब बिना कुनै कारण कसैको यादले आँखा रसाउँछन् र ओठमा एउटा मिठो मुस्कान छाउँछ अझै भन्न मन थियो तर त्यतातिरको कहिलेमा मेसेजहरू वाचन गर्न चाहन्छु मलाई यति बेला हेर्दै पनि हुनुहुन्छ सामाजिक सञ्जाल फेसबुकको मेसेजलाई मैले एकछिन रोकेँ ल म टिकटक लाइभमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु त्यसपछि प्राप्त मेसेजहरू अन्य स्थान होइन प्राप्त मेसेजहरूलाई स्थान दिनेछु पनि मैले चाहे हुनुहुन्छ अमिना हुनुहुन्छ कुरा सुनेर निन्द्र लाग्यो भर्खर आउनुभयो तपाईँ निन्द्र लाग्यो भन्नुहुन्छ अमिना माया छैन मेरो माया लाग्दैन किन यसो भन्दै हुनुहुन्छ के मेरो यो बोली झर्को लाग्यो मेरो अनुहार देख्न मन लागेन तपाईँलाई यो रातको समयमा एकपल पनि मेरो याद आएन के भएको यो है आउन पाएको छैन तपाईँ जा भन्नुहुन्छ माया प्रेमका कुराकानी त गर्नै हुन्न उहाँलाई किन किन खै कसैले धोका दिए जस्तो छ हामीना शुभरात्री भन्नुहुन्छ हेलो नमस्ते भन्नुहुन्छ ठिक छ तिमी घाममा छाया भन्ने गीत भन्नुहुन्छ ओके ठिक छ तिमी घाममा छाया राख्ने कोसिस गरौँ पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई अभिषेकजी विशेष रूपमा धन्यवाद त्यस्तै कला तामाङ हुनुहुन्छ लु म पनि आइपुगेछु भन्नुहुन्छ आउनुहोस् न कला किन तपाईँले पनि माया मारिहाल्नुभयो तपाईँलाई पनि मेरो माया लागेन हो यो रातको समयमा अलिकति मेरो याद आएन यति पनि आएन अलिकति पनि आएन मलाई मेरो याद तपाईँलाई बिनामा गरेर हेर्दैछु भन्नुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ विमला पाण्डेजी हुनुहुन्छ उहाँ पनि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ शिला अधिकारी हुनुहुन्छ उहाँ पनि हेर्दै हुनुहुन्छ अभिषेक कुमार धनीजी हुनुहुन्छ सबिना पोखरेलजी हुनुहुन्छ होइन उहाँहरूले हेरिराख्नु भएको छ भने अनि साथीहरू हुनुहुन्छ मैले प्राप्त मेसेजहरूलाई वाचन गरिरहेको छु ल त्यसको आधारमा वाचन गरिरहेको छु नरिसाउनुहोस् चाहे सबैमा सम्झना छ है भक्तिहरूबाट भन्नुहुन्छ प्यारीहरूलाई सम्झना छ भन्नुहुन्छ सबिना पोखरेलजीले त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई मेसेजहरू वाचन गर्ने कोसिस गरिरहेको छु टिकटक लाइभमा प्राप्त मेसेजहरू निकितामा गर्नुहुन्छ, हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। उर्मिला थापामा गर्नुहुन्छ, दाजु तिमी घाममा छाया, ओके यो गीत राख्नेछु भन्नुहुन्छ छाया। त्यस्तै गरेर अर्को भनेको मेसेज पठाउनु भएको छ निकिता मगरजीले पनि, हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला क्षेत्रीय आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु रामेछ फुलासीबाट भन्नुहुन्छ, सम्झना सबैमा आए भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हाम्रो यति बेला हुनुहुन्छ रामेछपकै साथी हुनुहुन्छ, लभ आइडी रहेको छ होइन, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। दिपकजी हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला अनिताजी रेलजीले पनि हेर्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। जल्दा जल्दैको मुटुले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। अमेश कार्कीजी पनि हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्थ्यो, सम्झना सबैमा भन्नुहुन्छ। हामी सबै साथी हुनुहुन्छ, अमेशजी पनि अहिले विदेशमा हुनुहुन्छ होइन, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे। उर्मिला थापामा गर्नुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, ठिक छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। प्राप्त मेसेजहरू मैले सबै वाचन गरेँ जस्तो लाग्छ, 1059 भइसकेको छ टिकटक लाइभमा प्राप्त मेसेजहरू वाचन गरिसकेन मैले। शुभरात्रि भन्नुहुन्छ, ओके ओके ओके सबैमा सम्झना छ भन्नुहुन्छ दिपकजीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला म फेसबुक लाइभ मार्फत प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु। सङ्गीत मगर हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तो विनोद बरुवाल हुनुहुन्छ, सालु घर भइहाल्छ काठमाडौँबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, सुन्दैछ है भन्नुहुन्छ। दाई हिस्सा पार्नुभयो तपाईँले भन्नुहुन्छ, रोजेका गीतहरू मैले राखिरहेको छु है प्रकाश। त्यस्तै गरेर यति बेला हुनुहुन्छ तिन कन्या, सिन्धुली तिन कन्याबाट सागर मगर, आज काठमाडौँतिर छु, सुन्दैछु, सबैमा सम्झना भन्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई हजुरलाई रुगा लागेको छ भन्नुहुन्छ, रुगा लागेको छ, आवाज यस्तै हुनसक्छ, अलिकति रुद्र अलि नमिठो है, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। टिकराम सुनार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, तिन जिरो मिडिया ग्रुपको सदस्य रामेछाप घर भई आज काठमाडौँबाट भन्नुहुन्छ। सोनाकन्दुङ्गा मिडिया प्रेम निर्मला उनी जीवन सुब्बास सोनु टी मगर बिमला मगर हिंसन सारु मगर त्यस्तै लक्ष्मण मगर अभागिनी राई युनिसा कमला मुखिया देवास कटा लक्ष्मण किराती सम्झना टी सुनवार तारा सुनवार भूमिका राई घायल बिरमान सुनवार कमला लुङ्गेली मगर टिका इदो त्यस्तै रमला साम्पाङ राई रामलाल सुमन पलपल अपेक्षा सेन रुबिना थामी स्वीटलभ चौधरी प्रेमकला आचार्य बुधवीर तामाङ लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला सुन्दै हुनुहुन्छ मलाई मिना सेन्चुरी पाटनबाट सुन्दैछु र रामेछाप नौ बाङ्ग्य सलामा रहनुहुने होइन मम्मीलाई धेरै सम्झना सम्झेको छ है भन्नुहुन्छ, यतैतिर हुनुहुन्छ मम्मी, ओके ठिक छ, सम्झेको छु, माया छ है मामु भन्नुहुन्छ मिनाजीले, मिना सेन्चुरी हुनुहुन्छ, हालजी पाटनमा हुनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे। अनि त्यस्तै गरेर रमिता खड्का हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। मिनु लन्तरी मगर हुनुहुन्छ, श्रीराज सर हजुरको यो गुन्जयमान भइरहेको मनमोहक आवाज सुन्दा सुन्दै एक घण्टा बितेको पत्तै भएन भन्नुहोस्, त्यही त मलाई पनि पत्तै भएन, कति चाँडो बितिसक्यो समय भनेर, अघि भर्खर आए जस्तो लाग्छ, 11 बजेर 1 मिनट गइसक्यो, कार्यक्रमको समय अवधि सकेर पनि 1 मिनट गइसक्यो भनेपछि हतेरी गए गाह्रो छैन त मलाई। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ, केशव सुनवारजी हुनुहुन्छ, उहाँले पनि मेसेज पठाउनु भएको छ, सिन्धुली घर भइहाल्छ सात समुद्र पारी कुवेतबाट सुन्दैछु भन्नुहुन्छ, कार्यक्रम राम्रो लाग्छ भन्नुहुन्छ, सुन्दैछु भन्नुहुन्छ, राम्रो स्वरमा कार्यक्रम चलाउनुहुन्छ भन्नुहुन्छ, अनि घर परिवार साथीभाइ सबैमा सम्झन चाहन्छु भन्नुहुन्छ, रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो सम्झना शुभरात्री भन्नुहुन्छ केशवजीले, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला मेसेजहरू मैले प्राप्त मेसेजहरू प्राय जस्तो सबै वाचन गरे जस्तो लाग्छ भनौँ न, सुरुवातमा केही मेसेजहरू अप एन्ड डाउन भइरहेको छ, मेसेज वाचन गरेको छैन, यसो त्यही भएर म यति बेला सुरुवातमा प्राप्त मेसेजहरू वाचन गर्नेतर्फ लाग्छु होइन, 11 बजेर 2 मिनट भइसकेको छ होइन, ओके ठिक छ। यति बेला मलाई मेसेज पठाउनु भएको छ बिमला पाण्डेजी हुनुहुन्छ, पुराना साथीहरू जति सबै सुन्दै हुनुहुँदो रहेछ खुसी लागेर आयो भन्नुहुन्छ, गरिब छु म भन्नुहुन्छ, खाना खानुभयो भन्नुहुन्छ, अहिले नै गरिब छु म भन्नुहुन्छ, मलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु है। यति बेला म मेसेजतर्फ लाग्छु ल, एकछिन सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु। मलाई म्यासेज पठाउनु भएको छ यति बेला हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा 11:03 गइसकेको छ। म्यासेजहरू वाचन गर्नुपर्ने हुन्छ, रिसाउनुहुन्छ भन्ने मलाई टेन्सन छ है। यति बेला म म्यासेज वाचन गर्न चाहन्छु, कहीँ छुट्यो कि भन्ने हो, त्यो भएर पनि स्थान दिनुपर्छ, म्यासेज माया गरेर पठाउनुहुन्छ भन्ने हो। मिडिया प्रेमी राई अनुसारले पनि सुन्दैछु, सञ्जना सबैमा भनिदिनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अर्जुन आखाले पनि सुन्दै हुनुहुन्छ, दिनेश थापाले पनि कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सौरभ केसीले पनि बाक्सर नगरपालिका आठको मान्छे आज भारतको गुजरातदेखि सुन्दैछु, घरमा हुनुहुन्छ श्रीमती छोरा, उहाँहरूलाई सम्झन चाहन्छु भन्नुहुन्छ। मुक्तान कान्छा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, राम्रो लाग्छ कार्यक्रम, समयले साथ दिएसम्म सुन्ने गर्छु है, गाउँतिर छु भन्नुहुन्छ। अब बज्ने गीत चाहिँ मुक्तान कान्छा भनेर चिन्ने नचिन्ने सबैमा सुनाउन चाहन्छु भन्नुहुन्छ। लभ शक्ति माङफाङले पनि शुभरात्री सबैमा भन्नुहुन्छ, दुर्गा कटवाल हुनुहुन्छ ताप्लेजुङबाट सुन्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, मनिषा खड्काले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, यति बेला हुनुहुन्छ मेसेजहरू वाचन त गर्नुपर्छ भन्ने बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, ओखलढुङ्गा पोकली घर भइहाल्छ रियादबाट कार्यक्रम सम्झना सुन्दैछु भन्नुहुन्छ, घर परिवार सबैमा सम्झना माया छ भन्नुहुन्छ, प्रकाश केसीले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहे, शर्मिला आयुले पनि सुन्दैछु भन्नुहुन्छ, मनोज सुन्दासले पनि सुन्दै हुनुहुन्छ, उहाँहरूलाई पनि विशेष रूपमा धन्यवाद। अब चाहिँ प्राप्त मेसेजहरू मैले सबै वाचन गरिसके जस्तो लाग्यो भन्दै अब चाहिँ छुटिनुपर्छ, यति बेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मन दिख धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे, कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु भन्दै अब चाहिँ अन्तिममा तपाईँको माझमा एउटा गीत राख्दै आजको बसाइबाट छुटेँ, तिमी घाममा छाया होइन, यो गीत अन्तिममा तपाईँको माझमा राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। यति जेलसम्म हेरेर सुनेर साथ दिनुभयो, माया गरेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद मेसेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, मनैदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सर सल्लाह सुझाव दिनुहोला, अनि एउटा कुरा चाहिँ यहाँहरूलाई जानकारी गराउन चाहन्छु के भन्दाखेरिमा हामी हप्ताको सातै दिन आउँछौ, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि सुनेर चाहिँ साथ दिनुहोला है, हेरेर साथ दिनुहोला, माया गरेर साथ दिनुहोला भन्न चाहे पनि भन्न चाहन्छु भन्दै महत्वपूर्ण भन्न जनहितमा जारी केही कुराहरू राख्छु, झालुका बन्द गर्न बिर्सिनु भयो त्यसमा ध्यान दिनुहोला, लामखुट्टेको टोकाइबाट बस्नुहोला, रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछन्नुहोला, त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा ग्यासको रेगुलेटर अफ गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला भने, अर्को महत्वपूर्ण कुरा भोलि कतै यात्रामा निस्कने सोच बनाइराख्नु भएको छ भने यात्रामा निस्कनु अगाडि बाटोको बारेमा मौसमको बारेमा जानकारी लिएर मात्र यात्रा मनिस्कनुहोला पनि भन्न चाहन्छु पनि भन्न चाहे भन्दै अन्तिममा छोटो मिठोमा एउटा गीत राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत छुटे होइन, हवस् त नमस्कार, शुभरात्रि, मिठो सपनीको कामना गरे है त।

0: सूचना सूचना सूचना
1: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
0: जिल्ला अस्पताल रामेछाप।
2: हावा हुरी चलेको बेला के गर्ने?
0: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
0: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
0: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
0: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
0: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
0: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
0: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
0: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
0: सम्पर्क नम्बर 0845410043, 9863023422।
4: सूर्य ज्योति सही प्लान, यो प्लानले प्रिमियम तिरेको 6 गुणासम्मको कभरेज दिन्छ अनि प्रिमियम तिर्ने अवधि पश्चात होल लाइफ कभरेज। 70 वर्ष पुगे पश्चात तपाईँले तिर्नु भएको सम्पूर्ण रकम फिर्ता। म त भन्छु आजै लिनुहोस्, तपाईँ र तपाईँको परिवारको लागि सूर्य ज्योति सही प्लान। सूर्य ज्योति सही प्लान, सही सोचौं सही रोजो।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
2: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।

0: गरिएको छ। डिभिजन वन कार्यालयको आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत जिल्लाका 5 सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न गरिएको डिभिजन वन कार्यालय पर्वतले जनाएको छ। एक पोखरी निर्माणका लागि कार्यालयले कम्तीमा 1,00,000 रूपियाँ खर्चिएको थियो भने स्थानीय उपभोक्ताबाट श्रमदान जुटाइएको थियो। जिल्लाको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिका वडा नम्बर 5 रहेको गिद्धेश्वर सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। वन समितिका अध्यक्ष लालबहादुर पौडेलले पोखरीमा रहेको पानी जंगलका जनावर र चराचुरुङ्गीलाई पिउनका लागि भएको बताउनुभयो। स्थानीय बासिन्दाको श्रमदान र कार्यालयको 1,00,000 रूपियाँबाट स्थानीय गाउँकै माटो र ढुङ्गा प्रयोग गरी पोखरी निर्माण गरिएको हो। यसैगरी जिल्लाकै दक्षिणी भेगमा रहेको महाशिला गाउँपालिका वडा नम्बर 5 स्थित भोरले डाँडा भिरली चौर सामुदायिक वन, मोदी गाउँपालिका वडा नम्बर 4 जसमे केदारी सामुदायिक वन, पयु गाउँपालिका वडा नम्बर 7 स्थित दाङसिङ पाखो सामुदायिक वन, कुष्मा नगरपालिका वडा नम्बर 1 पाङको धैरेनी कुनाचौर सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको हो। वन क्षेत्रमा वर्खायातको पानी संकलन गरी सुक्खा मौसममा वन्यजन्तुहरूलाई पानी उपलब्ध गराउने, वन क्षेत्रभित्रको वातावरणीय सन्तुलन कायम राख्ने तथा डडेलो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षाका साथ पोखरी निर्माण गर्न लागि वन कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर मुलुकको अर्थतन्त्रका आन्तरिक गतिविधि अझै अपेक्षित गतिमा चलायमान हुन नसके पनि बाह्य क्षेत्र भने थप बलियो बन्दै गएको छ वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रलाई ठानेको छ पोहोरको तुलनामा रेमिटेन्स पौने 6 खर्ब रूपियाँले बढ़ेको छ चालू आर्थिक वर्ष 2082-83 एघार महिना जेठ मसान्तसम्म विप्रेषण आप्रभाले नयाँ कीर्तिमान कायम गर्दै 21.20 अर्ब रूपियाँ पुगेको छ रेमिटेन्स आप्रभाव पोहोरको सोही अवधिको तुलनामा 5.86 अर्ब रूपियाँले बढ़ेको छ नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको देशको वर्तमान आर्थिक र वित्तीय स्थिति प्रतिवेदन अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रभाव 38.2% बढ़ेको हो गत आर्थिक वर्ष 2081-82 सोही अवधिमा विप्रेषण आप्रभाव 15.6% मात्रै वृद्धि भएको थियो गत आर्थिक वर्षको 11 महिनामा विप्रेषण आप्रभाव 15.34 अर्ब रूपियाँ थियो एक वर्षमा करिब 5.86 अर्ब रूपियाँ भन्दा बढ़ी थप विप्रेषण भित्रिएको छ जेठमा मात्र 2.39 अर्ब रूपियाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ गत वर्षको जेठमा यस्तो रकम 1.76 अर्ब रूपियाँ थियो विप्रेषण वृद्धिले विदेशी मुद्रा संचित बढ़ाउन आयात धान्न र बाह्य क्षेत्र स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिएको छ पछिल्लो समय नेपालको अर्थतन्त्रको प्रमुख आधार नै विप्रेषण बनेको छ विप्रेषण वृद्धिको प्रत्यक्ष प्रभाव विदेशी विनिमय संचितमा देखिएको छ 2082-83 मसान्तमा 26.77 अर्ब 68 करोड़ रूपियाँ बराबर रहेको कुल विदेशी विनिमय संचित 83 जेठ मसान्तमा 40.3% बढ़ेर 37.55 अर्ब 64 करोड़ रूपियाँ पुगेको छ अमेरिकी डलरमा समेत संचित बढ़ेको छ 82-83 मसान्तमा 19.50 करोड़ अमेरिकी डलर रहेको संचित 2083 जेठ मसान्तमा 24.68 करोड़ अमेरिकी डलर पुगेको छ विदेशी विनिमय संचित पर्याप्ततामा पनि सुधार देखिएको छ राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रसँग रहेको संचितले 22.5 महिनाको वस्तु आयात र 19.2 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था बनेको छ गत वर्षको तुलनामा संचितको अनुपात पनि बढ़ेको छ रेमिटान्स पौने 6 खर्ब बढ़्यो चालू आर्थिक वर्षको 11 महिनामा भित्रियो 21.20 अर्ब 80 करोड़ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ
3: यस्तै प्रसंगको समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ चालू आर्थिक वर्षको 11 महिना विदेशी लगानी दोब्बर भित्रियो शीर्षकमा समाचार छ रेमिटेन्सको समाचार पछि यो विदेशी लगानी भित्रिएको सम्बन्धी समाचार चालू आर्थिक वर्ष 2082-83 नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानी एफडीआईमा उल्लेख्य वृद्धि भएको देखिएको छ नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको 11 महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा इक्विटीको रूपमा देशमा भित्रिएको वैदेशिक लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बर भन्दा धेरै छ चालू आर्थिक वर्षको 11 महिनामा भित्रिएको विदेशी लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 106.2% बढ़ेर 22.83 अर्ब रूपियाँ बराबर पुगेको छ केन्द्रीय बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालमा 11.07 अर्ब रूपियाँ बराबर लगानी भित्रिएको थियो उद्योग विभागले विदेशी लगानी प्रतिबद्धताको तथ्याङ्क राख्दछ नेपाल राष्ट्र बैंकले भित्रिएको विदेशी लगानीको विवरण सार्वजनिक गर्ने गर्दछ उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको 11 महिनामा उसले 914 परियोजनाका लागि 47.61 करोड़ रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन 2075 दफा 5 अनुसार उद्योगको जायजथा वा शेयर खरिद गरी विदेशी लगानी गर्न सक्ने व्यवस्था गरिएको छ उक्त दफामा भनिएको छ विदेशी लगानीकर्ताले नेपालमा स्थापना भएको कुनै पनि उद्योगको जायजथा वा तोकिएको 100% शेयर खरिद तोकिएको प्रतिशतसम्मको शेयर खरिद गरी विदेशी लगानी गर्न सक्नेछ यस्तै सोही दफाको दफा नम्बर चोही ऐनको दफा नम्बर 4 विदेशी लगानीकर्ताले एकल वा संयुक्त रूपमा विदेशी लगानी गर्न सक्ने भनिएको छ। चालू आर्थिक वर्षको 11 महिनामा विदेशी लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा 106.2% बढ़ेर 22 अर्ब 83 करोड़ रूपियाँ बराबर पुगेको छ। आजको अभियान दैनिकमा खबर छापिएको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोभा बीच असहमति जारी बढ़दै गएको छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सीट जितेको रासोपाले पार्टीका तत्कालीन वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा चैत 13 गते सरकार गठन भएको थियो। गठनको केही समयसम्म सरकार र पार्टीबीचको सम्बन्ध ठिकठाक ढंगले चले पनि पछिल्ला केही दिनदेखि सरकारका काम कार्यवाहीप्रति पार्टीभित्रबाट चर्को असन्तुष्टिका स्वरहरू सार्वजनिक हुन थालेका छन्। अर्कोतर्फ गठनको मधुवांश पूरा हुँदासम्म सरकार र सरकारको नेतृत्व गरिरहेको दल रासोपा बीच सार्वजनिक रूपमै देखिने गरी असमझदारी बढ़ेको छ। मुख्य गरी पार्टी सभापति रवि लामिछाने सरकार र प्रधानमन्त्रीका पछिल्ला केही कदम र निर्णयले रुष्ट बन्नुभएको छ। सुकुमवासीलाई हठात विकल्प विनय वासस्थानबाट उठाउने कदम र पासपोर्ट छपाईमा प्रधानमन्त्री बालेन्द्रको सचिवालयबाट भएको अनावश्यक हस्तक्षेपप्रति लामिछाने रुष्ट बनेका छन्। प्रधानमन्त्री बालेन्द्र सभापति लामिछानेसँग भेट गर्न निवासमा पुगेको विषय चर्चाको विषय बन्न पुगेको छ। सामान्यतया प्रधानमन्त्री बालेन्द्रले अहिलेसम्म अरूलाई भेट्न निस्कने गर्नुभएको छैन। काठमाण्डु महानगरपालिकाको मेयर हुँदादेखिको बालेन्द्रको प्रवृत्ति अरूलाई भेट्न जाने होइन। रासोपाको वरिष्ठ नेताको हैसियतमा विगतमा उहाँको अभ्यास पनि सभापतिलाई भेट्ने भन्दा पनि बोलाउने थियो। त्यसैले आइतबार सभापति लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेको विषयले चर्चा पाएको हो। रासोपाकी नेताहरूको बुझाइमा अहिले प्रधानमन्त्री बालेन्द्रले चारवटा विषयमा दबाव महसुस गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्रले सरकार विरूद्ध सड़कको विरोध, गणेश नेपालीको आत्मदाह र त्यसपछि सड़कमा पोखिएको आक्रोश पनि प्रधानमन्त्रीको टाउको दुखाईको विषय बनेको छ। पार्टीभित्रको समीकरण र सरकार गठनको छोटो अवधिमै सत्तारूढ़ दलका सांसदहरूले सदनमा शुरू गरेको सरकारको विरोध पनि प्रधानमन्त्रीको टाउको दुखाईको विषय बनेको छ। पासपोर्ट छपाईको ठेक्का रद्द गराएर फ्रान्सेली कम्पनीलाई ठेक्का दिलाउन बालेन्द्रको सचिवालयका असीम शाह, विवेक मिश्र र माधव खनाल लागेको सार्वजनिक भएको थियो। असार 1 गते परराष्ट्र सचिव अमृत कुमार राई र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार रायसहितका आयुक्तलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर बन्धक बनाइएको विषयले पनि निकै चर्चा पाएको थियो। सुकुम्बासी व्यवस्थापनमा भएको लापरवाहीका कारण सरकार र पार्टीको साथ गिरेको भन्दै सभापति रविले प्रधानमन्त्री बालेन्द्रसँग चासो राख्नु भएको छ। सुकुम्बासी समस्या समाधान नहुँदा संसदमा दैनिक कुरा उठिरहेको र आफूले पनि प्रश्नको सामना गर्नु परेको रविको भनाई छ। पासपोर्ट छपाएका क्रममा राज्यका अंकबीच द्वन्द सृजना हुने काम भएको बारेमा रविले बालेन्द्रसँग गम्भीर चासो राख्नु भएको छ भने संविधान संशोधन बहस पत्र तयारीका लागि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वको समितिबाट मूलधारका राजनीतिक दल बाहिरिएको बारेमा समेत रविले प्रधानमन्त्रीसँग चासो राख्नु भएको छ। सभापति लामिछानेले राखेको चासोमा प्रधानमन्त्री बालेन्द्रले सुकुम्बासी समस्या हल हुने दिशामै रहे पनि कर्मचारीहरूको एउटा पंक्ति अनि स्थानीय तहबाट पर्याप्त सहयोग नपाएको बताउनु भएको छ। समाधान गर्न बाँकी सुकुम्बासीबाट सूचीकरण लगायत काममा जति सक्दो छिटो समन्वय गर्ने प्रधानमन्त्रीको आश्वासन थियो। त्यस्तै प्रधानमन्त्री बालेन्द्र र सभापति लामिछानेबीच सरकारका केही मन्त्रीको कार्य सम्पादन र अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको भूमिकाबारे पनि गम्भीर समीक्षा भएको बताइएको छ। अर्थमन्त्रीकै कारण शेयर बजार समस्याग्रस्त बनेको, पुँजी निर्माणभन्दा वैदेशिक ऋणमा बढ़ी जोड़ दिएको तथा अर्थतन्त्रमा उत्साह ल्याउने खालको बजेट ल्याउन नसकेको विषयमा प्रधानमन्त्रीले सभापति लामिछानेसँग असन्तुष्टि जनाउनु भएको जनाइएको छ। धितोपत्र बोर्डको अध्यक्षमा गोपाल प्रसाद भट्ट नियुक्तिको विषयमा पनि प्रधानमन्त्री असन्तुष्ट रहेको बताइएको छ। सरकार र सत्तारूढ़ दलबीच बढ़दो असमझदारी, चौतर्फी प्रश्नले घेरिएपछि रवि निवासमा बालेन शीर्षकमा हिमाली टाइम्समा यो खबर छ।
3: गत शुक्रबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसकी सचेतक वासना थापाले मुगुका गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको उनको मृत्युबारे सरकारसँग जवाब मागिन्। लिखित मन्तव्य राख्दै थापाले सरकारको निरीहतामाथि प्रश्न गरेकी थिइन्। के राज्य यति निरीह र असफल भइसकेको हो? आफ्ना कुरा सुनाउन नागरिकले आफ्नै शरीरमा आगो लगाएर मर्नुपर्ने अवस्था आएको हो? आकस्मिक समय मागेर थापाले करिब 4 मिनट लिखित भनाई राखे लगत्तै कांग्रेसकै अर्की सांसद सीता थापाले पनि सोही विषयमा लिखित भाषण पढ़िन्। थपलिया र थापाले उठाएको विषय मात्र होइन बाँकी र शब्दावलीहरू समेत हुबहु मिलेका थिए। यद्यपि यो विषयमा थापाले एउटै विषय धेरै सांसदहरूले उठाउँदा शब्दावली पनि मिल्न गएको स्वीकारेकी छन्। उनले मध्याहसँग भनिन् तीन चार जनाले नै त्यो विषयलाई उठाउने भन्ने सल्लाह बमोजिम नै बोलेका हौ। हाम्रो स्क्रिप्ट एउटै होइन, एउटै विषयमा बोल्दा शब्दहरू दोहोरिनु स्वाभाविकै हो। तर दुवैजनाले बोलेका केही शब्दहरू मात्रै जोडेर ट्रोल बनाइयो। आफूले सभामुखसँग समय मागेर पाँच मिनट बोलेर हिँडेको तर अर्की सांसद सीता थपलियालाई दुई मिनट मात्रै बोलेको र एउटै स्क्रिप्ट नभएको उनको दावी छ। संसदको रेकर्ड हेर्दा थापा र थपलियाले बोलेको विषय एउटै वाक्य र शब्दावली समेत दोहोरिएको पाइएको छ। थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सुकुमासीको समस्या राज्यको भूमिका लगायतका विषयमा राज्य किन निरह बनेको भनेर प्रश्न प्रधानमन्त्री बालेन्द्रलाई गरेकी थिइन्। सांसद थपलियाले पनि सोही प्रश्न दोहोर्याएकी थिइन्। आफ्नै दलको सचेतकले बोलिसकेको विषय दोहोर्याएर उनले समय खर्च मात्र गरेनन्, झण्डै एउटै स्क्रिप्ट पढेर सुनाइन्। थापा र थपलिया मात्र होइन, यसपटक प्रतिनिधि सभामा अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन्। चर्चित सेलिब्रिटी, पीएचडी, वकिल, अभियन्ता, पूर्व विशिष्ट कर्मचारीबाट पहिलो पटक संसदमा पुगेका सांसदहरू लेखेर ल्याएका स्क्रिप्ट पढ्छन्, त्यो पनि अशुद्ध भइरहेको छ। त्यस्ता सांसदहरूमा रासोपाका सांसद बढ़ी छन् भने पुरानो दलका नयाँ सांसदहरूले पनि यही शैली अप्नाइरहेका छन्। रासोपाका रजनी श्रेष्ठ, अनुष्का श्रेष्ठ, आशिका तामाङ, श्रद्धा कुंवर, पुरूषोत्तम यादव, रीमा विश्वकर्मा, सागर ढकाल, ज्वाला संग्रौला, विश्वराज पोखरेल, डाक्टर ओजस्वी शेरचन, प्रभा ढकाल, रचना खतिवड़ा, रंजु दर्शना, रहवर अंसारी, डाक्टर ललित कुमारी, समीक्षा बास्कोटा, सृष्टि भट्टराई, केपी खनाल लगायत अधिकांश सांसदले लेखेरै पढ्ने गरेका छन्। नयाँ संसद स्क्रिप्टेड अभिव्यक्ति शीर्षकमा आजको मध्याह्न दैनिकमा मुख्य खबर छापिएको छ।
2: विभिन्न संचार माध्यमका कार्यालय अगाडि शंकास्पद गाडी राखेर तर्साउने प्रयास भएको छ। अनलाइन खबर, हिमालय टेलिभिजन र कान्तिपुर मीडिया हाउसका कार्यालय अगाडि सोमबार बिहान शंकास्पद गाडी पार्किङमा राखेर तर्साउने प्रयास भएको हो। ती गाडीहरू कार्यालय प्रवेशमा अवरोध गर्ने गरी पार्किङ गरिएको थियो। एकै समयमा उस्तै तरिकाले पार्किङ गरिएको थियो। कार्यालय अगाडि शंकास्पद तरिकाले गाडी पार्किङ गरिएपछि मीडिया हाउसहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तीनवटै मीडिया हाउस अगाडि राखिएका गाड़ी प्रहरीले क्रेन लगाएर उठाएको थियो। शंकास्पद कारलाई प्रहरीले बग्गी खानामा लगेको छ भने शंकास्पद गाड़ीलाई कार्यालयमा ल्याएर छानबिन गर्ने र सत्य तथ्य